दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

यस्ता पर्वमा टिसिएल घर भित्राउनु होस् र पाउनु होस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरु 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वाशिङ मेसिनमा 6 किलो सर्फेक्स म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल टिभी इलेक्ट्रोनिक्स

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान 8:49 बजे देवी विसर्जन गरी बिहान 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
3: नेकपा एमाले सार्वजनिक रूपमा पार्टी नीति निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कार्यवाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ़दै गइरहेको स्वच्छचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकलाई कट अफ बैठक मानिएको एमाले जनाएको छ।
2: मिलेनियम च्यालेन्ज अकाउण्ट एमसीसी नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केभी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच 200 केभी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ।
3: जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई 2 लाख धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ।
2: बाढ़ी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैंका लागि भनेर हिँडाएरै च्याङ्रा पोखरा झार्न थालिसकेका छन्।
3: ग्लोबल आईएमई बैंकका उच्च कर्मचारीको पदोन्नति भएको छ। नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ पदमा दीपचन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत ईसीईओ पदमा बुद्धि अकेला बढ़ुवा भएका हुन्।
2: भटेकोशी त्रिशुली नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान विश्व ब्यांकले गरेको छ। विश्व ब्यांकले सो बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: डिशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक रूपमा आपत्तिजनक ठहरिएको टिप्पणी सम्बन्धी मुद्दामा श्रीलंकाली आप्रवासी श्रमिक शिवराजा अग्नोजलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
3: अब खेल र खेलाड़ीका प्रसंग। दक्षिण कोरियाली फुटबल टोलीका कप्तान लिगी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुशियाली मनाएकोमा माफी मागेका छन्। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि दक्षिण कोरियाका कप्तान ली गीले सैन्य सेवाबाट उम्किएको प्रतिक्रिया दिँदै खुशी मनाएका थिए। त्यसपछि उनको भनाइप्रति व्यापक आलोचना भएको थियो।
2: अब विचार विश्लेषण। जवाफदेहीको कसीमा बालेन्द्र र रासोपा शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। संसदका विधि तथा प्रक्रियालाई प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गर्दै आएका छन्। हरेक महिना संसदमा प्रश्नोत्तरको सामना गर्नुपर्ने नियमलाई उनले तोडेका छन्। संसदीय मर्यादालाई ख्याल गर्दैनन्। यसका निर्देशन पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भए पनि त्यसप्रति उदासीन छन्।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinखबर.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 21 गते बुधबार, अक्टोबर 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने। 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता।
1: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना। 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू। सबै विरूद्ध 2 उजुरी। वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्।
0: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै। मालढुङ्गा, बेनी, जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
1: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकु मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
0: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा। भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग।
1: इतिहासमै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ, निर्विरोध सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाद जस्तै देखिएका बेलामा राठौरले एक साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाण्डुमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाण्डु 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिनासाथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनट पछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन। महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ।
0: सभामुख डोलप्रसाद आर्यले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै आर्यले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाइ छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ, उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकुसी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृत घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूस बीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी पोर्टुगलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082/83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्ता कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्स्युटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छनृ
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
3: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
0: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न सम्पूर्ण वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइँदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौ अभियान शुरू 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चाडपर्व सुरक्षा सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकुसी बारीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा चार न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा 1 महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकाउँदा 63 करोड़ शीर्षकमा सूरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66.50 करोड़ रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असोज 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ीगंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल संचालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
1: ताजा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकु मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकुको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठ अघि गाजामा थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
0: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
1: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता, महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
3: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
8: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
3: यस्तो समस्या नहुनुपर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु, तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
8: ठाउँमा
3: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
8: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि त्यो चाहिँ तत्कालैको लागि चाहिँ वाट्सएप ग्रुप कि बनाएको रहेछ, वाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
3: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
0: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता,
0: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना, 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजुरी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान, किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै,
0: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकू मारिए, गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान,
1: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन, विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ, यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ, मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन ले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झा ज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले पाँचवटा जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी दुईटा जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ।

0: बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलाउन झोला अनि चौतौ चाहिँ बाँडिएको हामीले देख्यौं। अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फूडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने, बरु व्यस्तहरू अरूलाई चाहिँ दिन सकियो। तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा, त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा, उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी, गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट, किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा, पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन सकी, त्यसै गरी भिटामिन र अल्मेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा, त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौं। र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले र त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौं। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ। र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौं। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
1: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ, होइन? अब यो त सोचेको थिएन यति ठूलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
0: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा, र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार, नेपाल सरकारबाट पनि र दात्री निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू, विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैनौँ।
1: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको, होइन, पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा पाँच वर्षभन्दा मुनिका बालबालिका गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ नियमित खाना पकाउने खाने पोसिलो कुरा खाने दुध भयो खानेपानी शुद्ध खानेपानीका कुराहरू भए यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। तर त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ। तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने बालबालिकाले नै खान मन नलाग्ने र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था डर त्रास अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर त्रास यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
1: हस् धन्यवाद। अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खाना मानि पर्न सक्थ्यो बट हामीले चाहिँ त्यहाँनेरि हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनेरि फोहोरहरू उठाउने फोहोरहरूलाई व्यवस्थापन गर्ने अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नु पर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो.
1: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर.
4: हुन्छ, धन्यवाद सर. जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ. बालबालिकाको बाँच्न पाउने अधिकार त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्. महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ. शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनु
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन, त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ. अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु.
5: धन्यवाद दिपक सर. अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौं, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन. तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ. त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ. तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ. तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ संचारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए. यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गऱ्यौं, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौं. तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ. अघिल्लो पटक सिक्यौं भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहनजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण घसघाएको छ. यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ. अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्, हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ. उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो. र पोषण आफैमा एउटा एक्लोपनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन. अब त्यहाँ इपिडेमिक्सहरू हुनसक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नु हो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल होइन. अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन. यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म. त्यहाँ जो पनि जानु भएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानु भएको छ. कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ. त्यसलाई पनि बिस्तारै गर्छ. यो बेलामा त कसैले मन गर्नु भएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन. त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्, त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउने प्रयत्न गर्छ.
1: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो. हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ. त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन. कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन. त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ. यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि, मनलाई एउटा स्थिर अवस्थामा लगेर योबाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ.
6: अरे यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीडाको महसुस हुँदो रहेछ. र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ. त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न. अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने, त्यहाँ जाने, हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन गाउँै छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सह बनाएर भए पनि गर्नु पर्यो अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भए पनि त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो एउटा मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ.
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: भन्दा
1: रामेछापको माकुण्डा गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेंट।
4: महाचार महापहार
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
6: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहअधिकरणमा एनपी 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू:
1: प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू:
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति, समय र स्थान:
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बस। चलौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485430 98, 0485430 98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692065998।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.8 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शाहसँग पालिकाले स्वास्थ्यको क्षेत्रमा गरिरहेका कामहरू र आगामी योजनाहरूका बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: सर, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा।
3: हजुर, धन्यवाद।
2: हजुर गोलन्दर गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक हुनुहुन्छ। विशेष गरी गोलन्दर गाउँपालिका सिन्धुली जिल्लामा भएका स्थानीय तहहरू मध्येमा यो स्वास्थ्यको सेवा प्रवाहको सम्बन्धमा चाहिँ विशेष गरी उत्कृष्ट र राम्रो काम गर्यो भनेर गोलन्दर गाउँपालिका पहिलो पनि भएको अवस्था छ। विशेष गरी कस्ता खालका कामहरूको थालनी भएको छ गोलन्दर गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा?
3: अब यस्तो छ सर, हामीले नेपाल सरकारको संघीय सशक्त अन्तर्गत र नेपाल सरकारको जुन टार्गेट अनुसारको टार्गेट पपुलेसन अनुसारको जुन जुन इन्डिकेटर्सहरू हुन्छ, सूचकहरू हुन्छ,
2: हजुर
3: त्यो सबै सूचकहरूमा हामीले अलिकति अरू अब भन्दा अरू पालिकाहरू भन्दा अलिकति राम्रै देखियो होइन। जस्तै अब त्यही वृद्धि अनुगमन भयो, एएनसी चेकअप भयो, गर्भवती जाँच, त्यहाँदेखि सुत्केरी जाँच भयो, अनि त्यो होम डेलिभरी अलिकति अब कम नै थियो भने त न्यून शून्य अवस्थामा पुर्याएको थियो होइन, र पनि न्यून नै थियो। त्यहाँदेखि त्यो एभरेजमा त्यो औषध बिरामीहरूको संख्या पनि अलिकति बढी थियो, र त्यहाँदेखि अब जिल्लामा प्रेजेन्टेसनको कुराहरू पनि भएको थियो, र प्रेजेन्टेसनको नम्बरहरू क्षेत्रीय निर्देशनालयबाट पनि सरहरू पनि आउनुभएको थियो जिल्लाका सर होइन। जस्तै अब त्यो वृद्धि अनुगमन भयो, एएनसी चेकअप भयो, गर्भवती जाँच, त्यहाँदेखि सुत्केरी जाँच भयो, अनि त्यो होम डेलिभरी अलिकति अब कम नै थियो भने त न्यून शून्य अवस्थामा पुर्याएको थियो होइन, र

0: जुन सूचकहरू छ यो स्वास्थ्यमन्त्रीको सूचकहरू, त्यो सूचकहरू यो नौवटै पालिका मध्येमा अलिकति हाम्रो अलिकति राम्रो देख्यो, यद्यपि हामीले चाहिएको जस्तो पनि गर्न सकेको छैन त्यो कुराहरू। त्यो भयो, त्यहाँदेखि त्यो पोषणमा भयो, हामीले पोषणमा अलिकति बढी फोकस गरेका थियौँ भने एएनसी गर्भवती महिला सुत्केरीहरू त्यस्तोमा अलिकति बढी नै थियो सर। त्यो
1: कस्ता कामहरूको थालनी भएको अवस्था छ त अहिलेसम्ममा, विशेष गरी गोलमजोर गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा अथवा यहाँहरूले समुदायमा गर्ने स्वास्थ्य सम्बन्धित कामहरूमा कस्तो कामहरूको थालनी भइसकेको अवस्था?
0: थालनी त सर अब त्यही अब पहिला जुन हाम्रो नेपाल सरकारको जुन मापदण्ड अनुसारको जुन कार्यक्रम सबै भइ नै राखेको हुन्छ, जस्तै हामीले सुत्केरीको लागि के गर्यो भने हामीले त्यो पूर्वाघर जस्तै सुत्केरीहरू अब बर्थिङ सेन्टरमा आउनुभयो भने त्योभन्दा हामीले पूर्वाघर व्यवस्थापन गरेका छौँ। व्यवस्थापन गर्दा हामीले पूर्वहरू बस्ने खाना बनाउनेदेखि लिएर उहाँहरूको सबै म्यानेजमेन्ट हामी प्रत्येकजना तीनवटा हाम्रो बर्थिङ सेन्टर छ
1: र
0: तीनवटै बर्थिङ सेन्टरमा हामीले त्यो कुरुवाघरको व्यवस्थापन गरेका छौँ र त्यहाँदेखि हामीले सुत्केरीलाई अब जुन पाउने जुन गर्भवती चेकअपमा एएनटी चेकअपमा एएनटी चेकमा पाउने सेवा सुविधा पनि हामीले दिइरहेका छौँ र सुत्केरी भइसकेपछि उहाँहरूको त्यो पिएमसी होम भिजिट हुन्छ। सुत्केरी पश्चात त्यो सुत्केरीलाई अब घरभेट जाँचमा जानुहुन्छ हाम्रो स्वास्थ्यकर्मी हाम्रो त्यो नर्सिङ स्टाफहरू र उहाँहरूले अब जस्तै अब त्यो अब सुत्केरी अब बर्थिङ सेन्टरमा भयो भने 24 घण्टाभित्र उहाँ पनि घरमा गएपछि 3 दिनमा 7 दिनमा 14 दिनमा र 82 दिनमा यसरी हामीले पिएमसी होम भिजिट पनि गरिरहेको छौँ। नयाँ कार्यक्रम त्यो हो, अर्को हामीले त्यो हेल्थ के अरे त्यो हेल्दी बेबी कम्पिटिसन गरेका थियौँ पोषणमा, त्यसमा अन्डर 5 इयरको 5 वर्ष मुनिका बाल बालिकाहरूलाई हामीले प्रत्येक हाम्रो 7 वटा आधारभूत स्वास्थ्य केन्द्र भनौँ न हेल्थ पोस्टमा सहयोगीहरूमै हामीले त्यो कार्यक्रम सञ्चालन गरेका थियौँ। हामी पालिका प्लस तपाईँको हाम्रो हेल्थ पोस्टकै सबै स्टाफहरूले हामीले त्यो बच्चाहरूको त्यो मुवाक जाँच गरेका थियौँ, मुवाक लिने, त्यहाँको त्यो वेट लिने, त्यहाँ पिएम निकाल्ने, अब त्यस्तैमा कुनै किसान बच्चाहरू शीघ्र कुपोषण साम भयो कि माम छ कि, यदि साम भएको बच्चाहरू छ हामीले ओटिसीमा गएर उनीहरूलाई त्यो आरयुटिएफ बाट उपचार गरेका छौँ भने माम बच्चाले हामीले काउन्सिलिङको पाटाहरू गरेका छौँ र अवेरनेस कार्यक्रम जनचेतना कार्यक्रम हामीले गरेको छ। त्यसले गर्दा पनि हाम्रो वृद्धि अनुगमन गत वर्षभन्दा यस वर्ष अलिकति बढी नै थियो, किनभने वृद्धि अनुगमन अलिकति बढेको रहेछ। जम्मा हाम्रो कति 17 गत वर्ष हाम्रो 12 थियो भनेपछि यसपालि हाम्रो 17 थियो। त्यस्तै एएनसीको चेकअप पनि अब 8 पटकमा अलिकति कम थियो, तर हाम्रो जुन फोर्थ एएनसी थियो 4 पटक गर्भजात गर्नेहरूको संख्या जुन नियमअनुसार नै हुन्छ त्यो पनि हामीले अलिकति गत वर्षभन्दा अलिकति बढी नै गरेका थियौँ, बढी नै भएको छ। त्यस्तै औषध बिरामीहरूको संख्या पनि हाम्रो बुलन्दरमा एउटा त्यो 82-83मा एउटा आधारभूत अस्पताल एउटा खोलेको छ, त्यसले गर्दा पनि बिरामीहरूको संख्यामा पनि अत्याधिक रूपमा बढेको थियो। समग्रमा हेर्दा हाम्रो गोलन्दर गाउँपालिकामा गत वर्षभन्दा बिरामीहरूको औषध सेवा ग्राहीहरूको संख्या अलिकति बढेको थियो र विभिन्न अरू अब धेरै किसिमका त्यो परिवार नियोजन पनि त्यस्तै हाम्रो सिपिआर गत वर्षभन्दा पनि बढी थियो, परिवार नियोजनको प्रयोगकर्ताको दर त्यो पनि बढी थियो इन्डिकेटर्समा होइन। यही चिज लिएर नै हामीले अलिक र प्रेजेन्टेसनको कुराहरू भयो आवत कुराले लिएर अब भनौँ न जनस्वास्थ्य कार्यालय क्षेत्रीय निर्देशनालयले अब गोलन्दर गाउँपालिकाले उत्कृष्ट शैलीको हुन रहेछ जुन
1: अब विशेष गरी गाउँपालिकाले चाहिँ नागरिकलाई निशुल्क वा सहुलियतमा उपलब्ध गराउँदै आएका प्रमुख स्वास्थ्य सेवाहरू
0: हाम्रोमा सर एम्बुलेन्स फ्री छ होइन, गर्भवती महिलालाई सुत्केरीहरूको लागि गर्भवती भन्दा पनि सुत्केरीहरू बन्ने चिन्ताको लागि त्यो फ्री छ। त्यहाँदेखि अलिकति ज्येष्ठ नागरिकहरू त्यस्तो किसिमको भयो भने ज्येष्ठ नागरिकहरूलाई पनि अब निशुल्क एम्बुलेन्स सेवाहरू हामी दिइरहेका छौँ, त्यो एउटा रह्यो। त्यहाँदेखि हामीले त्यो स्वास्थ्य बिमा हामीले त्यो विपन्न अति गरी सीमान्तकृत वर्गहरूलाई लिएर हामीले त्यो नयाँ कार्यक्रम र सबैको बिमा गरेका छौँ। बिमा गर्दै के अरे त्यो नवीकरण पनि पहिलाकोलाई नवीकरण गरेको छ भने पछिल्लोकोलाई बिमाको कार्यक्रम पनि लागू गरेका छ, त्यो एउटा रह्यो। अब नयाँ कार्यक्रममा अब यो वर्षदेखि हामीले त्यो एउटा पोषण प्याकेज केही अब गर्भवतीलाई सुत्केरीलाई अब केही किसिमको अलिकति पोषण प्याकेज अब दिँदा उहाँहरू जस्तै अब हाम्रो त्यो 8 पटक गर्भवतीहरू

0: चेक जाँचमा अलिकति जुन कम भएको छ त्यो अलिकति बढाउनको लागि हामीले पोषण प्याकेज हामीले यो वर्षदेखि अब शुरू गर्दैछौँ. त्यसमा त्यो गरेपछि हाम्रो जुन नेपाल सरकारको जुन टार्गेट छ, जुन लक्ष्यानुसारको जुन 8 पटक गर्भवतीहरूको चेक जाँच गर्नुपर्ने, त्यो संख्यामा अझै वृद्धि हुनेछ भने पीएनसी होम भिजिटलाई पनि हामीले गत वर्षभन्दा पनि अझै अलिकति परिमार्जन गरेर अलिकति त्यो गर्न खोजेको छ सर. त्यो नयाँ कार्यक्रम हाम्रो अहिले त्यही नै छ. र निरन्तरता भनेको यो स्वास्थ्य बिमालाई निरन्तरता दिएका छौँ. र जुन पहिलाका जुन सूचकहरूमा जुन अलिकति कमी, जुन सूचकहरूमा अलिक कमी छ, ती सूचकहरूलाई मिलाएर हामीले त्यो अग्रिम एक्सन प्लान पनि बनाएका छौँ, कार्ययोजना बनाएका छौँ. र जस्तै अब कसैलाई 20% छ भने त्यसलाई 25% कसरी पुर्याउने छ भने, कसैले 70%, 80%लाई हामीले 90% कसरी पुर्याउने भनेर विभिन्न इन्डिकेटर्सलाई लिएर हामीले जुन हामीले कार्यक्रम समीक्षा गर्यो, त्यो समीक्षामा हामीले त्यो इन्डिकेटर राखिराखेका छौँ. र गत वर्षभन्दा यो वर्ष अलिकति हाम्रो त्यो इन्डिकेटर अलिकति सबै कार्यक्रम हामीले लागू गर्यो भने अलिकति गत वर्षभन्दा अझै राम्रो हुने अपेक्षा गरेका छौँ सर.
1: हजुर, ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरू छन् कि छैनन्, र उनीहरूसम्म सेवा पुर्याउन चाहिँ के खालको योजना त्यस्तो?
0: हाम्रो यस्तो छ सर, हामीले गत वर्ष पनि हामी 82-83 पनि हामीले त्यो स्वास्थ्य प्रवर्धन कार्यक्रम हाम्रो मेडिकल डाक्टर सहितको टोली सहित हामीले प्रत्येक हाम्रो 9-7 वटै वडामा र रिमोट एरियाहरूमा जुन जुन अलिकति पिछडिएका क्षेत्रहरू थियो त्यो रिमोट एरियामा गएर हामीले शिविरहरू सञ्चालन गरेका थियौँ. स्वास्थ्य प्रवर्धन कार्यक्रम शिविरभन्दा पनि स्वास्थ्य प्रवर्धन कार्यक्रम थियो, जसमा डाक्टरद्वारा नै अब बिरामीहरूको जाँचदेखि लिएर हाम्रो त्यो अल्ट्रासाउन्ड गरेर त्यो ग्रामीण अल्ट्रासाउन्ड भन्छ त्यो गर्भवतीहरूको गर्भको परीक्षण, त्यहाँ बच्चाहरूको त्यो भिडियोक्सरे ग्रामीण भिडियोक्सरे त्यो कार्यक्रम हामीले सञ्चालन गरेका थियौँ प्रत्येक महिना. र प्रत्येक महिनामा हामीले हेल्थ पोस्ट मात्र नभएर हामीले त्यो सामुदायिक स्वास्थ्य एकाइ केन्द्रहरू पनि सञ्चालन गरेका थियौँ. र त्यसमा धेरैजनाले नै अवलम्बान्वित हुनुभयो, त्यो धेरैजनाले नै सेवा पाउनुभएको थियो. र यो वर्ष पनि हामीले अब यो 83-84 पनि त्यो कार्यक्रम अब दसैँ पछाडि दसैँमै हामीले गर्न खोजेका थियौँ, तर अलिकति त्यस्तै अब दसैँ अब आइसक्यो, दसैँ लगत्तै हामीले पनि त्यो कार्यक्रमलाई स्वास्थ्य प्रवर्धन कार्यक्रमलाई हामीले निरन्तरता दिएछौँ. त्यो भयो त्यहाँदेखि हामीले त्यो टिभीको लागि त्यो क्षयरोगको लागि हामीले गोलन्जरभरिमै हामीले त्यो टिभीको क्याम्प गरेका थियौँ, खटारको स्लाइड परीक्षण. त्यसमा हामीले जम्मा 120 जना जति बिरामीको सस्पेक्टेड केसहरूलाई सङ्कास्पद बिरामीहरूको सहायता परीक्षण गरेका थियौँ. र यो वर्ष पनि हामीले त्यो कार्यक्रम पनि छ, हामी गर्दै नै छौँ. अब स्वास्थ्य प्रवर्धन कार्यक्रम अब रिमोट एरियामा यस्तो छ, अब रिमोट एरियामा जानको लागि यस्तो किनभने हामीले प्रत्येक जहाँ जहाँ अलिकति त्यस्तै घना बस्तीहरू अलिकति पिछडिएका क्षेत्रहरू छ, जो अलिकति स्वास्थ्यको समस्याबाट पहुँचबाट अलिकति टाढा छन् भने त्यस्तोलाई हामीले त्यो प्राथमिकरण गरेर त्यस्तै त्यस्तै ठाउँमा प्रायः जस्तो हामीले त्यो स्वास्थ्य प्रवर्धन कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छौँ सर.
1: हजुर, मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि गाउँपालिकाले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ?
0: अब मातृ शिशु स्वास्थ्यका लागि अब जस्तै हामीले त्यो अब त्यही अहिले मैले भनिहालेँ युएसजी ग्रामीण भिडियो एक्सरे सेवा त्यो छ. त्यहाँदेखि हामीले त्यो यो के अरे त्यो स्वयंसेविकाहरूबाट हामीले त्यो आइरन ट्याब्लेट वितरणदेखि लिएर भिटामिन ए त्यस्तो ट्याब्लेटहरू पनि हामीले त्यो सुत्केरी भइसके पश्चात हामी सेवा गर्छौँ भने हाम्रो त्यही आमा समूहको बैठकबाट पनि त्यस्तो कुराहरू अवेरनेस प्रोग्रामहरू हामी गर्दै आएको छ भने, र हाम्रो प्रत्येक सिएचयु हाम्रो त्यो सामुदायिक स्वास्थ्य केन्द्र र हाम्रो त्यो अस्पताल के अरे अस्पताल भयो हाम्रो स्वास्थ्य चौकीहरू भयो सबैबाट हामीले त्यो दक्ष के अरे त्यो नर्सिङ स्टाफहरूबाट हामीले गर्भवती सेवाहरू गर्दैछौँ भनेपछि, र हामीले भोलिदेखि पनि एउटा यो ग्रामीण अल्ट्रासाउन्ड ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम हामीले भोलिदेखि सञ्चालन हुँदैछ, जुन 7 दिवसीय त्यो पनि भोलिदेखि हामी सञ्चालन गर्दैछौँ. र अहिलेसम्म त्यो गर्भवतीको लागि हाम्रो त्यो छ. र यद्यपि हामीले त्यो एएमसी चेक गर्नको लागि पनि अलिकति हुन्छ भने हाम्रो 8 पटक गर्भवती जाँचहरूको सङ्ख्या अलिक कमी भएको छ मलाई लाग्छ. अब यो अल्ट्रासाउन्डले गर्दा ग्रामीण अल्ट्रासाउन्ड भिडियोले गर्दा अब गत वर्षभन्दा हाम्रो 83-84 अलिकति संख्या अलिकति बढ्ने हामीले आह्वान गरेका छौँ सर.
1: हजुर, गाउँपालिकामा खोप कार्यक्रमको अवस्था कस्तो छ र खोपबाट छुटेका बालबालिकालाई समेट्न के गरिँदैछ?
0: त्यस्तो छैन सर, हाम्रो खोप कार्यक्रममा हाम्रो त्यस्तो छुटेका नै छैन. हामीले प्रत्येक वर्ष हामीले पूर्ण खोप सुनिश्चित तथा दिगो बनाएको लागि हामीले प्रत्येक वार्डलाई हामीले पूर्ण खोप सुनिश्चित घोषणा गर्छौं र तत्पश्चात हामीले वार्डहरू घोषणा भइसकेपछि हामीले पूर्ण खोप गाउँपालिका घोषणा गर्छौं र गत वर्ष पनि हामीले गरेको थियौं 82-83 पनि त्यसमा हामीले वैशाख महिनामा हामीले खोज र खोप भन्ने अभियान हुन्छ यदि कुनै बच्चाहरू ड्रप आउट भएको छ भने त्यस्तै बच्चाहरू छन् भने हामीले त्यो गर्छौँ र पनि गत 82-83 पनि हाम्रो कुनै पनि बच्चा ड्रप आउट भएको थिएन अन्त हामीले चाहिँ जेठ महिनामा हामीले पूर्ण खोप सुनिश्चित तथा दिगो भन पालिकालाई नै हामीले घोषणा गरेका थियौँ खोपको पहुँच हाम्रो जम्मा कुनै वडामा चार ठाउँमा छ भने कुनै ठाउँमा कुनै कुनै वडामा तीन ठाउँमा छ र संस्थासँग गरी चार ठाउँ र पाँच ठाउँ जम्मा हाम्रो खोप किन्नेको संख्या जम्मा 25 छ गोलन्दर गाउँपालिका भएर र 25 त्यसमा संस्थागत र बाह्य खोप केन्द्रहरू छन् र बाह्य र संस्थागत खोप केन्द्रबाट नै बच्चाहरूले हुँदैछ अहिलेसम्म हाम्रोमा कुनै पनि बच्चाहरू ड्रप आउट छुट भएको छैन सर
1: हजुर अब पछिल्लो समय नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप मधुमेह मुटु तथा मृगौला सम्बन्धी समस्याहरू बढ़िरहेको देखिन्छ यसको रोकथाम र परीक्षणको लागि चाहिँ गाउँपालिकाको तयारी के छ केही न केही कामहरूको शुरूआत भएको छ
0: अब यस्तो छ सर हामीले त्यो के अरे त्यो मुख्यमन्त्रीसँग जनता स्वास्थ्य कार्यक्रम भन्ने एउटा हाम्रो प्रदेशको कार्यक्रम पनि गत वर्ष पनि थियो त्यसमा हामीले गर्यौँ भने अब त्यो लगतै त्यसको साथसाथै पनि हामीले पालिकाबाट पनि त्यो जस्तै अब त्यो मधुमेहका रोगीहरू ब्लड प्रेसरका रोगीहरूलाई हामीले यो स्वास्थ्य प्रबन्धन कार्यक्रमबाट नै हामीले त्यस्तो किसिमको पनि त्यो ब्लडहरूको त्यो सेम्पलहरू लिने होइन त्यस्तो सस्पेक्टेड केसहरूलाई त्यस्तो गरेका थियौँ र औषधिहरू पनि हामी वितरण गरेको थियौँ र हाम्रो प्रत्येक स्वास्थ्य संस्थामा पनि अहिले हामीले त्यो डायबिटिजको मधुमेहको र प्रेसर उच्च रक्तचापको रोगीहरूलाई हामी निशुल्क नै औषधिहरू वितरण गर्दै आइरहेका छौँ र हाम्रो प्रत्येक स्वास्थ्य प्रबन्धन कार्यक्रम हुँदा र अन्य उसमा पनि हामीले जस्तै कुनै एउटा अर्कै कुनै क्याम्प गर्न गइरहेको छ भने हामीले त्यस्तो यो मधुमेह र कम्तीमा ब्लड प्रेसरको औषधिहरू र त्यस्तो किसिमको टेस्टहरू गरौँ भने हामीले अन्य शिविरहरूमा पनि अन्य स्वास्थ्य कार्यक्रममा पनि हामीले रिमोट एरियाहरूमा गरिरहेको हुन्छ सर
1: हजुर गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा चाहिँ औषधिको उपलब्धता र स्वास्थ्य कर्मीको पर्याप्तता कस्तो छ
0: त्यो छ सर अब हाम्रोमा कस्तो छ भने अब त्यो औषधिहरूको पर्याप्त नै छ अहिलेसम्म कुनै औषधिहरूको स्कार्सिटी भएको थिएन पनि अहिले पनि छैन पनि र हाम्रो प्रत्येक वर्ष हामीले त्यो टेन्डर मार्फत नै औषधिहरू सप्लाई गर्ने हुन्छ अलिकति टेन्डरमा भन्दा अलिकति हामी सस्तो पनि हुन्छ त्यसले गर्दा औषधिहरू हामीले अहिलेसम्म सप्लाई अब राम्रै नै छन् कुनै ठाउँबाट पनि यो औषधिहरू भएन यो औषधिहरू पुगेन भने त्यस्तो किसिमकोहरू आएको छैन अहिलेसम्म यहाँ हामीले जनतालाई यहाँको अहिलेसम्म हेल्थ प्रबन्धन दिने सेवाहरूबाट जनताहरूले सबै सन्तुष्ट नै हुनुहुन्छ त्यस्तो खालको खाती हामीसँग औषधिहरूको अहिलेसम्म स्कार्सिटी भएको छैन सर
1: पालिकामा रहेको आधारभूत अस्पतालले चाहिँ के कस्ता सेवाहरू प्रदान गरिरहेको अवस्था छ
0: अब हाम्रोमा सर अब नयाँ नयाँ पनि हो 62-63 त्यहाँदेखि हाम्रो अब जेनरल सेवाहरू भइ नै गयो सर हाम्रोसँग एक्सरे सेवाहरू पनि छ त्यहाँदेखि हाम्रो त्यो युएसटी सेवा पनि छ त्यहाँदेखि हाम्रो त्यो ब्लडहरूको अब प्रयोगशाला सेवाहरू भए र यसपालिदेखि हामीले त्यो पोस्टमार्टम पनि हामी सञ्चालन यस भर्खर हाम्रो अब त्यो सञ्चालन भएको छ हामीले पत्रपत्रिकामा पनि त्यो कुराहरू अब हजुरले पनि अब सुन्नु भयो होला त्यो छ अब त्यो एउटा नयाँ थप हो भने आधारभूत अस्पतालबाट पाउने त्यो सेवाहरूमा त्यो सेवाहरू हामीले दिइरहेका छौँ जुन जुन सेवाहरू पाउनुपर्ने त्यसमा अब किनभने पहिला हाम्रो आधारभूत अस्पताल पहिला अब त्यो जुन अब हेल्थ पोस्ट थियो हेल्थ पोस्ट नै हामीले त्यो अपग्रेड गरेका थियौँ अनि अपग्रेड गर्दा जुन हेल्थ पोस्टमा पाउने सेवाहरू त्यो सबै सेवाहरू छँदै नै छन् त्यहाँदेखि प्लस सेवाहरू जुन आधारभूत अस्पतालमा पाउनुपर्ने सेवाहरू डक्टर सहितको सेवाहरू प्रयोगशाला सेवाहरू एक्सरे सेवाहरू अब खोप परिवार नियोजन यिनीहरू त बहिनी भए त्यही हो सर
1: हजुर गाउँपालिकामा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीहरूका लागि विशेष स्वास्थ्य सेवाहरू
0: त्यो छ सर अब दीर्घ स्वास्थ्य के अरे दीर्घ रोगीहरूको लागि हामीले सिफारिस नागरिक विपन्न सिफारिसहरू गरेर चाहिँ 1,00,000 हामीले सिफारिस गरेपछि उहाँहरूले कुनै जस्तै अब जुन 8 रोगहरू क्यान्सरहरू भए पार्किन्सन्सहरू भयो त्यो स्पाइनल इन्जुरी यस्तो केसहरूलाई हामीले त्यो सिफारिस दिने गरेका छौँ। सिफारिस गरिसकेपछि एक लाखसम्मको उपचार पाउनुहुन्छ भने 5,000 रुपियाँ क्यान्सर रोगीहरू भए, मृगौलाको डायलिसिस गराइरहेका मृगौलाको रोगी, यस्तो रोगी स्पाइनल इन्जुरी, यसको हामीले त्यो महिनाको 5,000 दरले उहाँहरूलाई दिने गरेका छौँ। र हामीले 3-3 महिनामा हामीले त्रैमासिक रूपमा उहाँहरूलाई दिने गरेका छौँ, उहाँहरूले सेवा पाइराख्नु भएको छ।
1: हजुर, महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा चाहिँ अझै त्यहाँ देखिएका प्रमुख समस्याहरू के कस्ता छन् र विशेष गरी समाधानका लागि स्वास्थ्य शाखाको प्राथमिकता के छ, के कामहरू गरेको अवस्था छ?
0: हामीले 82-83 सर त्यो प्रजनन स्वास्थ्यहरूको हामीले शिविर सञ्चालन स्क्रिनिङ सञ्चालन गरेको थियौँ।
1: हजुर,
0: र स्क्रिनिङ गर्दा हामीले त्यो पाठेघरको त्यो आङ खस्ने भन्छ, हामीले युटेरस प्रोलप्स भन्छौँ, प्रोलप्स भयो त्यहाँदेखि हामीले त्यो भिआई यदि अब हुने लागेको पाठेघरको मुखको क्यान्सरहरू हुने लागेको छ भने त्यस्तो किसिमको भिआई त्यसको पनि हामीले स्क्रिनिङ गरेका थियौँ। त्यहाँदेखि त्यो फेसुला भन्छ, त्यो फेसुलाहरू भएको छ कि छैन, त्यो पिसाबहरू दिसाहरू अब चुहिरहने खालको त्यस्तो किसिमको समस्याबाट कोही ग्रसित हुनु भनेर हामीले दुलन्दर गाउँपालिकाकै रिमोट एरियाहरूमा त्यस्तो किसिमको संयुक्त एउटा वृहत स्क्रिनिङ कार्यक्रम गरेका थियौँ। र अझै पनि यसो हामीले हेर्दा अहिलेसम्म भिआई हामीसँग कुनै पनि पोजिटिभ गत वर्ष देखिएन, त्यहाँदेखि फिस्चुलाको बिरामीहरू पनि देखिएन, तर हाम्रो जो युटेरस प्रोलेप्स छ त्यो केसहरू हामीले देखेका थियौँ। अब यसो विचार गर्दा प्रजनन स्वास्थ्य अन्तर्गत रुङ्टा अन्तर्गत अलिकति युटेरस प्रोलेप्स त पाठेघरको अलिक आङ खस्ने समस्या अलिकति हाम्रो गुलन्दरमा अलिकति देखिएको छ।
1: अब सर, यो पछिल्लो समय चाहिँ मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम पनि एउटा महत्वपूर्ण विषय बनेको छ, यो विशेष गरी गोलन्जोर गाउँपालिकाले चाहिँ के कस्ता खालका कार्यक्रमहरू सञ्चालन गरेको छ यो मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसँग सम्बन्धित?
0: हाम्रोमा यस्तो एउटा हामीसँग त्यो मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ, हामीले पालिकाले नै गत वर्ष एक वर्ष डेढ वर्ष जति भयो नियुक्ति गरेका छौँ, र उहाँले प्रत्येक अब रिमोट एरियाहरूमा रिपोर्टिङ एरिया भनौँ न सबै वार्ड वार्डमा गएर नै त्यो सम्बन्धीको जनचेतनामूलक कार्यक्रमदेखि काउन्सिलिङहरू उहाँले गरि नै रहनुहुन्छ। त्यो छ नौलो कार्यक्रममा अब प्रत्येक हामीले हेल्थ पोस्टमा जुन खुवाउने किसिमको यदि त्यस्तो किसिमको अब मेन्टल हेल्थ मेन्टलको समस्याहरू अब त्यस्तो किसिमको बिरामीहरू आउँदा हामीलेसँग त्यो प्रेस्क्राइबरहरू जो हुनुहुन्छ हाम्रो स्वास्थ्यकर्मी साथीहरू उहाँहरूले त्यो प्रेस्क्राइबरहरूले उहाँहरूको उपचार पनि गर्नुहुन्छ। जुन ठाउँमा प्रेस्क्राइबर हुनुहुन्न उहाँले त्यस्तो किसिमको बिरामीहरू यसो देखा परेको अवस्थामा उहाँले रेफर गर्नुहुन्छ, जुन ठाउँमा त्यो मानसिक स्वास्थ्यको ट्रिटमेन्ट हुन्छ उपचार हुन्छ त्यो ठाउँमा रेफर गर्नुहुन्छ। र अरू अरू अवेरनेस कार्यक्रम हामीले अब एफसिएचबीको गोष्ठीहरूमा, मदर मिटिङ ग्रुप्स, आमा समूहको मिटिङहरूमा, हाम्रो अरू अरू कुनै कार्यक्रम हुँदा हाम्रो त्यो प्रत्येक वर्ष एउटा हाम्रो सङ्घीय सशस्त्र कार्यक्रम अन्तर्गत पनि आउँछ, त्यो हामीले एउटा त्यो अवेरनेस प्रोग्राम पनि प्रत्येक वर्ष अब गरिरहेको हुन्छौँ। र हाम्रो जुन सामाजिक के गरेर त्यो मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ उहाँले विद्यालयमा त्यहाँदेखि त्यो स्वयंसेविकाहरू त्यहाँदेखि अब हेल्थ पोस्टलाई पनि केन्द्रित गरेर त्यस्तो कार्यक्रमहरू मानसिक स्वास्थ्य सम्बन्धीको कार्यक्रमहरू सञ्चालन गर्दै हुनुहुन्छ गर्नुहुन्छ।
1: हजुर, अब स्वास्थ्य क्षेत्रमा काम गर्दाखेरि स्वास्थ्य शाखाले बजेट, जनशक्ति, भौगोलिक कठिनाई वा नागरिकको स्वास्थ्यसँग सम्बन्धित व्यवहार मध्ये सबैभन्दा ठूलो चुनौती के भोगिरहेको छ?
0: अब यसको सर अब चुनौती त भौगोलिक विघटता अवस्था चाहिँ हाम्रो सिन्धुली अब त्यस्तै अब नै भौगोलिक विघट कारण नै भएको छ, र पनि अझैसम्म त्यस्तो किसिमले हामीले जस्तै खोप कार्यक्रममा गाउँघर क्लिनिक कार्यक्रमहरूमा गर्दा पनि उहाँहरूलाई जुन पाउनुपर्ने इन्सेन्टिभहरू दिने रहेको हुन्छौँ, र पालिकाले पनि हामीलाई चाहिएको अलिकति बजेटहरू उपलब्ध गराइराख्नु भएको छ, जसले गर्दा नै हामी अलिकति त्यही उत्कृष्ट हुन सफल भयो। यसमा विभिन्न सङ्घ संस्थाहरू, पालिका, जनप्रतिनिधिहरू सबैले नै सहयोग गरिराख्नु भएको छ। त्यस्तो खासै हामीलाई अस्तिको अब जस्तै अब अस्तिको समस्याहरू अरू समस्याहरू त्यस्तो खालि समस्याहरू हामीले हुन्न, अहिलेसम्म चाहेको बेलामा गरेको बेलामा, र हामीले कुनै कुनै कार्यक्रमहरू यो कार्यक्रम गरौँ न त भन्दाखेरि पनि हाम्रो पालिकाबाट त्यस्तो किसिमको सहयोगहरू भइरहेको छ, त्यस्तो छैन सर हाम्रो।
1: हुन्छ सर, अब अन्त्यमा आगामी आर्थिक वर्षमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ र नागरिकले स्वास्थ्य सेवामा के नयाँ कुरा अपेक्षा गर्न सक्छन्?
0: अब यस्तो त सर, अब हुन त सबभन्दा भनेको हामीले अब सेवा दिनु पर्दा हामीले तीन किसिमको सेवा भन्नु नि प्रमोटिभ, प्रिभेन्टिभ, क्युरेटिभहरू हुन्छ। र हामीले थाहा छ अब हाम्रो अस्पतालबाट पाउने सेवाहरू क्युरेटिभ अन्तर्गत पर्छ भने हामीले अरू अरू हेल्थ पोस्टहरू, सामुदायिक स्वास्थ्य इकाइहरू यस्तोबाट हामीले त्यो प्रिभेन्टिभ र प्रमोटिभ सर्भिसहरू दिइ नै रहेका हुन्छौँ। र यसमा सबैको हाम्रो गुलन्दर गाउँपालिकाका सबै जनप्रतिनिधिहरूदेखि लिएर यहाँका जनता समाजहरू, समुदायहरूदेखि लिएर विभिन्न संघ संस्थाहरूले पनि केही न केही रूपमा त्यो सहयोग र सपोर्टहरू गरिराख्नु भएको छ, जसले गर्दा गत वर्ष हामी आफैले मात्र गर्न सक्दैन थिएन, सबैको सहयोग रहने नै अब यस्तो किसिमको अब भएको हो। र यसपालि पनि हामीले 83-84 पनि गत वर्षभन्दा, किनभने कुनै कार्यक्रम गर्नुभन्दा पनि कुनै त्यो ठुलो कुरा नमानिकन अब गर्व नगरिकन हामीले त्यसलाई अलिकति निरन्तरता दिन आवश्यक हुन्छ। त्यसले गर्दा हामीले जुन उपलब्धि हासिल गरेका थियौँ त्यो उपलब्धिलाई सुनिश्चितता र निरन्तरता दिनको लागि यो गत अब यो वर्ष पनि हामीले 83-84 पनि हामीले गत वर्षभन्दा अझै जुन जुन हाम्रो सूचकहरू अलिक कमी भएको सूचकहरूलाई हामीले त्यो एड्रेस गरिसकेका छौँ। र त्यस्तो किसिमको सूचकहरूलाई हामी बढाउनको लागि हाम्रो स्वयंसेविकाहरू, हाम्रो आमा समूहहरू, हाम्रो त्यो स्वास्थ्यकर्मी साथीहरू, हाम्रो नर्सिङ स्टाफदेखि हामी पालिकाकै र एनजिओ आइएनजिओहरू जतिजना हुनुहुन्छ जति सबैसँग हामीले सहकार्य गरेर गत वर्षभन्दा हामीले जति हामीले प्लानिङ गरेका छौँ, जति हाम्रो त्यो यसपालिको चाहिँ हाम्रो जो एउटा हामीले तयार गरेका छौँ, तय गरेका छौँ, त्यो टार्गेट हामी पुर्याउन एकदम प्रयत्न र कोसिस गर्नेछौँ भन्ने हामीले लागेको छ
1: सर। हुन्छ ल, हजुर व्यस्त भएर पनि समय दिनुभयो रेडियो कार्यक्रमलाई, हजुरलाई धेरै धन्यवाद। र अन्तिम जाँदा जाँदै रेडियो सुनेर बसिरहनु भएका श्रोता लगायत गोलन्दर गाउँपालिका वासीहरूलाई हजुर के भन्न चाहनुहुन्छ?
0: हामी सबैलाई के भन्न चाहन्छु भने एउटा हामी सबभन्दा ठुलो हुन त हाम्रो स्वास्थ्य हो। स्वास्थ्य रह्यो भने सबै हामी हाम्रो जीवन नै म जहिले पनि एउटा जुनसुकै कार्यक्रममा जाँदा पनि यो जीवन के रह्यो भन्ने कुराहरू भन्ने पनि गरेको हुन्छु
1: एउटा
0: कोटेसनकै मार्फत। त्यो अलिकति म हजुरलाई पनि भन्न चाहन्छु, फुल भनौँ त यो जिन्दगी फुलबारी नै होइन, वन भनौँ त यो जिन्दगी हरियाली नै होइन, खै के भनौँ यो जिन्दगीलाई, यसको कुनै खास परिभाषा नै छैन। यदि हाम्रो जीवन नै हामी सार्थक बनाउन सकेन भने हाम्रो सबभन्दा ठुलो स्वास्थ्य नै रहेछ। त्यसले गर्दा हामी यहाँका सम्पूर्ण हाम्रो गुलन्दरवासीहरूले के भन्न चाहन्छु भने कम्तीमा आफू पनि कम्तीमा हेल्दी हौ र हेल्दी हुनको लागि आफूले चाहिने जुन सेवाहरू, सुविधाहरू, यो सेवाहरू यहाँहरूको प्रत्येक वार्डमा हाम्रो स्वास्थ्य चौकीहरू छ, सामुदायिक स्वास्थ्य केन्द्र हुन्छ, अस्पताल छ, यहाँहरूले सक्दो आफूलाई चाहिएको बेला बखतमा गएर त्यो सेवा लिनु हुन अनुरोध गर्दछु।
2: यति बेला तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर।
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
2: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट सुनिनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: हजुर को रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
1: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ वर्ष पेंट।
3: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हॉलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
5: Xiaomi किन्दा उपहार एभ्रीडे
6: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
6: पुरस्कार राशिहरू।
3: प्रथम पुरस्कार नगद 50,000,
6: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
6: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्ट्राइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
6: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू।
6: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
6: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
6: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
6: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
6: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय स्थान।
6: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-3161, 9844-3469।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: भनेर पर्वत विशेष बदलिलो नेपालमा आज हामी चराहरूको बसाई सराई बारेमा चर्चा गर्दैछौं। वर्षमा दुई पटक विश्व चरा बसाई सराई दिवस मनाइन्छ। मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवस यस वर्ष अक्टोबर 10 तारीक अर्थात आउँदो 24 गते शनिबार परेको छ। चराचुरुङ्गीको बसाई सराई उनीहरूको वासस्थानको महत्व र उनीहरूले सामना गरिरहेका चुनौतीहरूप्रति विश्वभरका मानिसहरूलाई सचेत गराउन यो दिवस मनाइन्छ। बसाई सराई गर्ने चराहरू हजारौं किलोमिटर टाढाको यात्रा गरेर नेपाल लगायत विभिन्न देशहरूमा आउजाउ गर्छन्। उनीहरूको यो अचम्मको यात्रा र संरक्षणको आवश्यकतालाई सम्मान गर्न यो दिवस महत्वपूर्ण छ। यही दिवसको सिरफेरोमा पारेर आज हामी चराको बसाई सराई बारेमा चर्चा गर्दैछौं। हामीसँग नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्कमा यहाँलाई स्वागत छ।
1: धन्यवाद सर।
0: तपाईँ हामीमध्ये धेरैलाई यो चराहरू कुनै मौसममा आउँछन्, कुनै मौसममा हराउँछन् भन्ने थाहा छ। विभिन्न चराहरू, कोही चराहरू हिउँदमा आउँछन्, बर्खामा हराउँछन्, कुनै बर्खामा याममा आउँछन्, हिउँद याममा हराउँछन्, यो त प्रायः सबैलाई थाहा छ। तर उनीहरू सधैँ एउटै समयमा एउटै बाटो हुँदै सयौं किलोमिटर टाढाबाट यात्रा गरेर आउँछन् भन्ने चाहिँ कमैलाई मात्रै थाहा हुन्छ। त्यस्तो कुरा गर्दा कतिपयले अचम्म पनि मान्नुहुन्छ। सुरुमा हामी चराको बसाई सराई र यसका केही रोचक पक्षहरूको बारेमा चर्चा गरौं। चराको बसाई सराई भन्नाले सामान्य अर्थमा हामीले के बुझ्ने?
1: सामान्यतया चाहिँ हामीले चराको बसाई सराई भन्दाखेरि जसरी हामी मान्छेहरू पहिला लेकबाट बेसीबाट लेक गर्ने गर्छौं, उसै गरी चराहरू पनि अब जाडोमा चिसो ठाउँमा बस्ने चराहरू जब त्यहाँ चिसो धेरै बढ्छ त्यो बेलामा उनीहरू न्यानोको खोजीमा खानाको खोजीमा उनीहरू बसिरहने चिसो ठाउँबाट चाहिँ न्यानो ठाउँ खोज्दै उनीहरू विभिन्न ठाउँमा सर्ने गर्छन्। त्यसलाई हामीले सामान्यतया चाहिँ चराको बसाई सराईको रूपमा बुझ्न सक्छौं। र त्यो भनिरहँदाखेरि हामीले के कुरालाई चाहिँ बिर्सन हुँदैन भन्दाखेरि चरा एक ठाउँबाट अर्को ठाउँ जाने चाहिँ हरेक वर्ष सोही समयमा सोही तरिकाले गर्ने भयो भने चाहिँ त्यो बसाई सराई भयो। तर जस्तै अब यही भएको हाम्रो भनौँ न पशुपतिको चरा खाना खोज्दै स्वयम्भु जानु चाहिँ त्यो चाहिँ बसाई सराई हुँदैन। फेरि त्यो चाहिँ हामीले बुझ्नुपर्छ।
0: नेपालमा चाहिँ हिउँद वा गर्मी छल्नलाई हजारौं किलोमिटर टाढाबाट चरा आउँछन् भनिन्छ। हामी देख्छौं पनि ती चराहरू यति लामो यात्रा तय गर्ने चराहरूमा यस्तो अनौठो प्राकृतिक प्रवृत्तिको कसरी विकास भयो होला?
1: रोचक छ यो। अब यसमा चाहिँ हामीले इभोल्युसन भन्छौ नि, जसरी अब बाँदरबाट मान्छे भयो भनेर भनिन्छ, त्यसै गरी चराहरू पनि पहिला कुनै प्राणीहरूबाट चरामा इभोल्युसन भएको हो। चरा भइसके पछाडि पनि कस्तो खालको इभोल्युसन भयो भन्ने यो चाहिँ अब विभिन्न अध्ययनहरूले यो हुन सक्छ भनेर मात्र भनेका कुराहरू हुन्। यसरी नै भएको हो, यही कारणले हो भनेर चाहिँ कुनै पनि अध्ययनले अहिलेसम्म पुष्टि गरिसकेको कुरा चाहिँ होइन। यसमा चाहिँ कस्तो छ भन्दाखेरि जस्तै कुनै चराहरू जाडो ठाउँमा बस्ने चराहरू जब चिसो बढ्दै जान्छ, हिउँ बाक्लिँदै जान्छ, त्यो हुँदाखेरि त्यहाँ उनीहरूलाई खानाको कमी हुन्छ र त्यो चिसोसँग जुड्नको लागि पनि उनीहरूले धेरै संघर्ष गर्नुपर्ने हुन्छ। र त्यही समस्यालाई उनीहरूले समाधानको रूपमा के गर्छन् भन्दाखेरि बिस्तारै ठाउँ सर्दै जाँदाखेरि चाहिँ समयक्रमसँगै जाडोमा चाहिँ यो ठाउँ जानुपर्ने रहेछ, गर्मी मा चाहिँ यो ठाउँ फर्किनुपर्ने रहेछ, बच्चाको रोलमा यो ठाउँ जानुपर्ने रहेछ भन्ने उनीहरूले त्यसरी पत्ता लगाए अथवा त्यसरी चाहिँ उनीहरूको बसाई सराईको विकास भयो भनेर अध्ययनहरूले त्यो तर्क चाहिँ अगाडि सार्ने गरेका छन्।
0: उनीहरूसँग वैज्ञानिक उपकरणहरू हुने त कुरै भएन। सामान्यतया हामीले भन्दाखेरि बुद्धि पनि कम हुन्छ भन्छौँ। चराहरूको यसो बसाई सराई यात्रामा चाहिँ केही रोचक रोमाञ्चक पक्षीहरू तपाईँहरूले पढ्दै गर्दा अथवा अनुसन्धान गर्दै गर्दाखेरि के कुरा पाउनुभयो?
1: पक्कै पनि अब चराहरूले हामीले जस्तो विभिन्न किसिमका उपकरणहरू प्रयोग गर्न जानेका त पक्कै हुँदैनन्। तर मान्छेको तुलनामा उनीहरूको मस्तिष्क कम आँक्न त सक्यौं, तर उनीहरूलाई चाहिने जतिको दिमाग चाहिँ उनीहरूसँग पनि हुन्छ भन्ने कुरा चाहिँ उनीहरूको यो बसाई सराईले पनि पुष्टि गरिरहेको हुन्छ। अब यसमा रोचक कुराहरू हामीले गर्न पर्दाखेरि चराको बसाई सराईको कुरा गर्दाखेरि चाहिँ एउटा चरा प्रजाति हामी यसलाई आर्टिक टन भनेर भन्छौं। नेपालीमा चाहिँ यसको ठ्याक्कै नाम छैन किनकि नेपालमा पाइँदैन, तर यो टन प्रजातिको चराहरूलाई चाहिँ नेपालीमा फ्यालफ्याले चरा प्रजातिभित्र राखिन्छ। आर्टिक टन भन्ने चरा चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवसम्म हरेक वर्ष त्यसले बसाई सराई गर्छ भन्ने किसिमको अध्ययनहरूले देखाएको छ। विशेष गरेर अहिलेको यो सेटेलाइट ट्यागहरू, बर्ड रिङिङ भनेर यो चराहरूको खुट्टामा चाहिँ सानो रिङहरू लगाइदिने त्यस्तो खालको अध्ययनहरू भए पश्चात चाहिँ यो चरा चाहिँ जीवनमा एकचोटि मात्र होइन कि हरेक वर्ष नै ऊ चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुव, दक्षिण ध्रुवबाट उत्तरी ध्रुव सर्ने त्यो गर्ने भएको हुनाले यो आर्थिक टनलाई चाहिँ चराको बसाइ सराईमा चाहिँ एकदमै उल्लेखनीय बसाइ सराई गर्ने चराको रूपमा लिइन्छ र त्यही कारणले गर्दाखेरि पनि हाम्रो यो चराको एउटा अन्तर्राष्ट्रिय सञ्जाल छ जसलाई हामी बर्ड लाइफ इन्टरनेसनल भनेर भन्छौँ। बर्ड लाइफ इन्टरनेसनलको लोगोमा पनि यही चरा राखिएको छ त्यही कारणले गर्दाखेरि पनि। त्यस सँगसँगै अर्को एउटा चरा छ बार्टेल गडविट भन्छ, यसलाई हामी नेपालीमा मलजुगा भन्छौँ। यो चाहिँ अहिलेसम्मको अभिलेख भएको चराहरूमध्ये सबैभन्दा एउटै उडानमा चाहिँ सबैभन्दा लामो दूरी पार गर्ने चराको रूपमा चाहिँ बारटेल गडविट भन्ने चरा चाहिँ अभिलेख छ। यसले चाहिँ एउटै उडानमा चाहिँ लगभग 13,000 किलोमिटर कहीँ विश्राम नगरिकन 13,000 किलोमिटर त्यो भनेको 11 दिन चाहिँ त्यो चरा उडेर अमेरिकाको अलास्काबाट तल न्यूजील्याण्डसम्म चाहिँ त्यसले 11 दिनको यात्रा कुनै विश्राम नगरिकन त्यसले तय गरेको
0: भनेको राति पनि सुत्दैन त्यो उडेको उडेको छ।
1: यसमा अर्को तपाईँले राति सुत्दैन भने पछाडि त्यसमा अर्को पनि यसको अघि हामीले चराको दिमागको कुरा गर्यौँ नि, यसमा अर्को एउटा रोचक कुरा के छ भन्दाखेरि सबै चरामा त होइन, विशेष गरेर लामो दूरी तय गर्ने लामो समयसम्म उड्ने चराहरूमा चाहिँ एउटा अध्ययनले कस्तो देखाएको छ भन्दाखेरि यिनीहरूले चाहिँ रातको समयमा आराम गर्नको लागि चाहिँ के गर्दा रहेछन् भन्दाखेरि दिमाग हाम्रो अब हामीले दुई हिस्सा हुन्छ भन्छौँ दिमागको होइन, एउटा हिस्सा चाहिँ निदाउने एउटा हिस्साबाट चाहिँ त्यो अरू गतिविधि गर्नुपर्ने हो त्यो गतिविधिहरू गरिरहने त्यस्तो खालको पनि अध्ययनहरूले देखाएको छ। त्यो कारणले गर्दाखेरि चराहरूको बसाइ सराई चाहिँ हामीले जसरी ए चरा उड्यो भनेर जुन किसिमबाट सामान्य रूपमा लिन्छौं त्यति सामान्य कुरा चाहिँ होइन भन्ने चाहिँ हामीले बुझ्न सक्छौं।
0: यति लामो र जोखिमपूर्ण यात्रामा चराहरूले एक आपसमा संचार गर्छन् कि गर्दैनन् वा उनीहरूले संचार कसरी गर्छन्, झुण्डलाई व्यवस्थित कसरी गर्छन्, किन एउटै झुण्ड गइरहेको देखिन्छ छुटिँदैन?
1: चराहरूको बसाइ सराईमा झुण्डमा बसाइ सराई गर्ने चराहरू पनि छन् र एक्लै एक्लै अथवा चाहिँ सानो समूहमा मात्र एउटा दुईटा पाँचवटा त्यसरी सानो सानो समूहमा बसाइ सराई गर्ने चराहरू पनि छन्। त्यो गर्ने क्रममा चाहिँ उनीहरूको संचार अथवा उनीहरूले एकअर्कालाई व्यवस्थापन कसरी गर्छन् भन्दाखेरि मुख्यतया त उनीहरू एक आपस बीचको कुराकानी नै हो। कुराकानी भन्नाले हामी मान्छेले जतिको स्पष्ट अथवा हामी मान्छेले जतिको कुराकानी त होइन, आवाज निकाल्छन्। तर चराहरूले निकाल्ने आवाजमा पनि उनीहरूलाई चाहिने सूचना चाहिँ उनीहरूले आदान प्रदान गर्छन् भन्ने खालको एउटा अध्ययन पनि भएको छ। जापानमा एउटा यो चिचिलकोटे प्रजातिको चरा भनेको एकदम सानो चिचिकोटे प्रजातिको चरामा एउटा अध्ययन भएको थियो, एकजना वैज्ञानिकले 20 वर्ष लगाएर त्यो अध्ययन गर्नुभएको थियो। त्यही एउटा प्रजाति मात्र हेरेर उहाँले के पत्ता लगाउनु भयो भन्दाखेरि चाहिँ चराहरूलेको आवाज उस्तै सुनिए तापनि त्यही आवाजमा चाहिँ अगाडि पछाडि तलमाथि गरेर चराहरूले चाहिँ विभिन्न सूचना प्रदान गर्दोरहेछन् भाका परिवर्तन गरेर। त्यसमा उहाँले कस्तो उदाहरण देखाउनु भएको थियो भन्दाखेरि जस्तै चिचिलकोटे प्रजातिको लागि चाहिँ सर्प एउटा एकदम ठूलो खतराको रूपमा उनीहरूले बुझ्दो रहेछन्। त्यो हुँदाखेरि चाहिँ सर्प आउँदाखेरि उनीहरूले गर्ने आवाज र मान्छे आउँदाखेरि गर्ने आवाज र खाना पाउँदाखेरि गर्ने आवाज त्यो आवाजहरू चाहिँ भिन्न भिन्नै आवाज हुँदो रहेछन् भन्ने खालको चाहिँ उहाँले 20 वर्षको अध्ययन अनुसन्धानबाट दिनुभएको रहेछ। र त्यसमा चाहिँ उहाँले के गर्नु भएको थियो भन्दाखेरि सर्पको आकृति आउने गरेर दोरी राखेर हेर्दाखेरि चाहिँ चराहरूले गर्ने व्यवहार र आवाज फरक त्यो किसिमको गर्दो रहेछ। चिचिलकोटे अब बसाइ सराई गर्ने चरा त होइन, तर यसबाट के चाहिँ हामी बुझ्न सक्छौँ भन्दाखेरि चराहरूको आवाज चाहिँ हामीले सोचे जस्तो सरल चाहिँ होइन रहेछ। उनीहरू पनि एक आपस बीचमा त्यो आवाजबाट उनीहरूले सूचना आदान प्रदान गर्ने काम गर्दोरहेछन् भन्ने बुझ्न सक्छौँ। र त्यो बसाइ सराईको क्रममा विशेष गरेर अब हामी कार्याङकुरुङको कुरा गर्छौँ, आकाशमा उडेको हुन्छ त्यही अनुसारको ठूलो आवाज उनीहरूले गरिरहेको हुन्छन् र त्यसले चाहिँ एक आपस बीचमा उनीहरूले कता जाने के गर्ने भन्ने किसिमको र अगाडि खतरा छ कि छैन हावाको गति कस्तो छ भन्ने किसिमको कुराहरू उनीहरूले गर्ने र त्यस सँगसँगै उनीहरूले आवाज मात्र नभइकन अब कुनै ठाउँबाट उडिरहँदाखेरि तल देखिने भूगोल कस्तो छ त्यो भूगोलको आधारबाट पनि उनीहरूले कता उड्ने अब के गर्ने भन्ने आपसमा त्यो संचार सूचना आदान प्रदान गरिरहने। र एउटा अर्को रोचक कुरा यो झुण्डमा उड्ने चराहरूको के छ भन्दाखेरि सामान्यतया चाहिँ यो झुण्डमा उड्ने चराहरूको यो चराले नेतृत्व गर्ने यो चरा चाहिँ यो झुण्डको नेता भन्ने खालको चाहिँ नहुँदो रहेछ। हामीले सोच्दाखेरि चाहिँ यत्रो झुण्ड छ कसैले कसैले त व्यवस्थापन गर्छ होला, जसरी हामी मान्छेहरूको कुनै अब समूह हुने बित्तिकै त्यहाँ कोही नेता हुन्छ होइन, समितिहरू बनाएपछि अध्यक्ष हुन्छ भने जस्तै यो चराहरूको चाहिँ त्यस्तो नहुँदो रहेछ। सामान्यतया चाहिँ अलिकति परिपक्व अथवा अलिकति वयस्क चराहरूले चाहिँ अलिकति नेतृत्वदायी भूमिका चाहिँ खेल्ने रहेछ, तर त्यो भन्दैमा चाहिँ उनीहरू नै झुन्डको नेता हुने भन्ने चाहिँ त्यस्तो नहुँदो रहेछ। अनुभवी चराले भूमिका चाहिँ खेल्छ र प्रायः जसो हामीले चराहरू उडिरहँदाखेरि चाहिँ यो भी फर्मेसन भन्छौँ हामी, भी अक्षर भी आकारकोमा चाहिँ टुप्पोमा एउटा चरा अनि अरू त्यसको सर र पछाडि पछाडि फैलिँदै फैलिँदै जाने
0: जस्तो इन्ट्रेस्टिङ छ। त्यसको बारेमा के छ
1: त्यो किसिमबाट चराहरू उडेको चाहिँ देख्छौँ। अब त्यसमा चाहिँ हामीले विशेष गरेर यो लामो बसाइसराई गर्ने हाँसहरूमा, सारस प्रजातिका चराहरूमा त्यस्तो खालको देखिन्छ। र त्यसको चाहिँ के हो भन्दाखेरि जस्तै अलिकति बलियो धेरै शक्ति भएको चरा चाहिँ सबभन्दा अगाडि बस्ने, उसले चाहिँ आफ्नो शक्ति आफूले सके जतिको समयसम्म चाहिँ उसले झुन्डको अगाडि बसेर, किनकि अगाडि बस्नु भनेको हावालाई चिर्नु हो र हावालाई चिर्नलाई त्यो चरालाई धेरै शक्ति लाग्छ र त्यो शक्ति हुन्जेलसम्म उसले अगाडि बसेर त्यसरी नेतृत्व गर्ने र जब उसको शक्ति कम हुँदै जान्छ, जब ऊ थाक्छ, त्यस पछाडि चाहिँ अर्को चरा आएर त्यो ठाउँ लिने र ऊ चाहिँ त्यो भिए आकारको बीचमा बसेर आराम गर्ने,
0: बीचमा पनि त्यो चेन्ज भइराख्दो रहेछ।
1: त्यसरी त्यो चेन्ज गर्दै गर्दा नै उनीहरूले त्यसरी अगाडि जाने गरेको हामीले पाउँछौँ। त्यो किसिमबाट चाहिँ उनीहरूले बसाइसराई गर्दाखेरि एक आपस बीचको संचार र व्यवस्थापन चाहिँ त्यसरी गरिरहेको हुन्छ भन्ने खालको अध्ययनहरूले देखाएको छ।
0: सानो चरा भयो, एकदमै ठूलो यात्रा महादेश अथवा समुद्र पनि पार गर्नु पर्यो। अहिले तपाईँले एउटा प्रजातिको त कुरा गर्नुभयो, दिमागको एक पाटो सुत्दाखेरि एक पाटो जाग्छ, त्यसरी पनि आराम गर्छ, तर समग्रमा उनीहरूले थकान मेटाउनको लागि चाहिँ झुण्डमा अगाडिको पछाडि सर्ने भयो। योभन्दा बाहेक अरू के गर्छन् थकानहरू मेटाउनको लागि? बीचमा विश्राम पनि गर्छन् कि अथवा के गर्छन्?
1: सबै चरा प्रजाति चाहिँ धेरै दिनसम्म अथवा धेरै दूरीसम्म चाहिँ एकैचोटि बसाइसराई गर्ने चाहिँ गर्दैनन्। त्यो चाहिँ कुनै कुनै प्रजातिहरूमा मात्र देखिने कुरा हो। प्राय चरा प्रजातिहरू चाहिँ छोटो छोटो दूरी बनाएर बसाइसराई गर्ने, जस्तै आज यो ठाउँबाट हिँड्यो, अब आज जस्तै काठमाडौँबाट हिँडेको चरा अब आज गएर उदाहरणको लागि मात्र चितवन गएर बस्छ, ऊ जानुपर्ने तल हिन्द महासागर अथवा इण्डियाको कुनै ठाउँमा जान्छ भनौँ, तर ऊ चाहिँ काठमाडौँबाट उडेर एकैचोटि त्यो ठाउँ जाँदैन कि, ऊ चाहिँ चितवनमा गएर आराम गर्छ, चितवनबाट फेरि अर्को कुनै ठाउँमा गएर आराम गर्छ, त्यस पछाडि बल्ल अर्को उसको अन्तिम गन्तव्यमा पुग्छ। त्यो किसिमबाट जसरी हामी लामो दूरीको यात्रा गर्दाखेरि यदि ठाउँ ठाउँमा हामी बास बस्दै जान्छौँ, त्यसरी चराहरू पनि त्यसरी बास बस्दै जान्छन्। प्राय चराहरू अघि भने जस्तै धेरै लामो दूरीको चाहिँ एकैचोटि तय गर्ने चराहरू चाहिँ एकदम कमै मात्र छन्। प्राय चराहरू चाहिँ विश्राम स्थलहरू अथवा आश्रम स्थलहरू खोजेर त्यो ठाउँमा ओर्लिन्छन्, आराम गर्छन्, त्यहाँ दुई दिन तिन दिन एक हप्ता आफ्नो शक्ति पुनर्भरण गर्न उनीहरूलाई कति समय लाग्छ त्यो अनुसारले त्यो ठाउँमा बस्छन् र त्यस पछाडि उनीहरूले आफ्नो अगाडिको गन्तव्यतिर उनीहरू लाग्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ उनीहरूले बसाइसराई चाहिँ विशेष गरेर अझ सानो चराहरूको कुरा गर्ने हो भनेदेखि उनीहरूमा यो धेरै पाइन्छ। लामो दूरीको चराहरू विश्रामस्थल बनाए पनि अलिक टाढा टाढा बनाउने, तर सानो दूरीको चराहरू चाहिँ छोटो छोटो क्षेत्रहरूमा विश्रामस्थल बनाएर अगाडि जाने,
0: त्यो विश्राम स्थलमा पनि केही दिनसम्म पनि बस्ने पनि देखियो होइन, केही समय लामो समय पनि त्यसरी हिँड्दाखेरि चाहिँ उनीहरू विश्राम गर्ने एउटा ठाउँ भयो, त्यो ठाउँबाट अर्को ठाउँ जाँदा प्राय कुन समय रोजेको पाइन्छ? बिहान बेलुका दिउँसो
1: सामान्यतया तपाईँले भन्नुभयो प्रजाति अनुसार त एकदमै फरक पर्छ, तर हामीले सामान्यतया कुरा गर्ने हो भनेदेखि चाहिँ विशेष गरेर ठूला साइजका प्रजातिहरू, हाँसहरू, सारसहरू, चिलहरू, यस्ता खालका चराहरू चाहिँ उनीहरू दिउँसो बसाइसराई गर्न रुचाउँछन् अथवा दिउँसो जान रुचाउँछन्। विशेष गरेर साना आकारका चराहरू चाहिँ रातको समयमा उनीहरूले आफ्नो गन्तव्यतिर लाग्न रुचाउँछन्। यो गरिरहँदाखेरि साना चराहरू जो रातमा यात्रा गर्छन्, रातमा यात्रा गर्ने चराहरू चाहिँ बिहान भइसके पछाडि उनीहरू एउटा विश्राम स्थल उनीहरू रोजिसकेको हुन्छ र दिनभरि त्यो क्षेत्रमा उनीहरूले आफ्नो आहारा खोज्ने, आफू आराम गर्ने त्यो सबै कामहरू दिनभरिमा त्यो गर्छन् र राति फेरि अर्को गन्तव्यतिर लाग्छन् भनेदेखि ठूलो आकारका चराहरूको चाहिँ उनीहरू आफू उडान भर्नको लागि पनि यो पृथ्वीको तातो हावाको सहारा लिनुपर्ने भएको हुनाले दिउँसोको समय रुचाउने गरेको देखिन्छ।
0: त्यस्ता समूहहरूलाई नै कतिखेर हामी बस्ने, कतिखेर खाने, कतिखेर उड्ने प्राय थाहा हुन्छ सबैलाई।
1: यसमा पनि दुई किसिमको छ। अब कति कुराहरू चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुन्छ भनेर पनि भनिन्छ, त्यो चाहिँ अब हाम्रो यो इभोल्युसनको क्रममा जन्मजात यो दिशातर्फ जानुपर्छ अथवा यो कुराहरू खानुपर्छ भन्ने किसिमको चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुने भयो, र कति कुराहरू चाहिँ उनीहरू बसाइसराई गर्दा गर्दै उनीहरूले सिक्दै सिक्दै जाने र अब एकचोटि बसाइसराई गरिसकेको चराले त अर्कोचोटि जाँदाखेरि पहिला कुन ठाउँमा बसेको थिए, कता चाहिँ सुरक्षित थियो, त्यो सबै कुराहरू उनीहरूले याद गरेर हिँड्छन् भनेर पनि भनिन्छ।
0: हामी हिँड्दै गर्दाखेरि बाटो याद गरेछ, उनीहरू पनि बाटो पनि याद गरेकै हुन्छ।
1: अब ठ्याक्कै एक प्रसङ्गमा मैले जोडिहालेँ, कति चराहरू चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै जुन ठाउँबाट बसाइ सराई गरेको, जस्तै बच्चा उसले जता कोरल्यो भनौँ अथवा जुन ठाउँमा झाडो छल्न गयो उनीहरू अर्को वर्ष पनि त्यही ठाउँमा आइपुग्ने, लगभग लगभग त्यही समयमा आइपुग्ने गरेको पनि देखिन्छ। हामी एकचोटि भुटानमा जाँदाखेरि त्यहाँ कालीकण्ठ सारस भन्ने एउटा सारस प्रजातिको चरा छ, यो चाहिँ भुटानमा चाहिँ टिब्बेटबाट बसाइ सराई गरेर भुटान आइपुग्छ, नोभेम्बरको समयमा आइपुग्ने भनेर भनिन्छ। र त्यहाँ एउटा फोब्जिगा भ्याली भन्ने एउटा उपत्यका छ, त्यसको माथि चाहिँ एउटा गुम्बा रहेछ। हामीलाई त्यहाँको स्थानीयहरूले के भन्नुभएको थियो भन्दाखेरि त्यो कालीकण्ठ सारस जब त्यो उपत्यकामा आइपुग्छ सबभन्दा सुरुमा चाहिँ उसले त्यो गुम्बाको चक्कर लाउँछ अनि बल्ल उपत्यकामा झर्छ भनेर भन्नुभएको थियो। अब उहाँहरूले चाहिँ त्यसलाई अलिकति धार्मिक हिसाबबाट जोड्नुभयो, त्यसको धार्मिक पक्ष पनि हामीले ननकारौं, त्यो आफ्नो ठाउँमा छ। तर अब हामीले यसबाट के बुझ्ने हो भन्दाखेरि उनीहरूले चाहिँ आफ्नो भूगोलमा भएका संरचनाहरू पनि याद गर्दा रहेछन् भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्न चाहिँ सक्छौँ।
0: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं चराको बसाई सराईको बारेमा। कार्यक्रममा अब चाहिँ बसाई सराई कसरी गर्छन्, बाटो पहिचान कसरी हुन्छ, यसको वैज्ञानिक रहस्य के हो लगायतका बारेमा चर्चा गरौं। हजारौं किलोमिटर अथवा सयौं किलोमिटर अन्जान बाटो भनौं न, अब वर्षमा एकपल्ट जान्छ आउँछ, त्यो उड्दाखेरि चराहरू प्राय झुकिँदैनन् भनिन्छ, उनीहरूको आफ्नो सही बाटो कसरी पहिचान गर्छन्?
1: अब यसमा जो अनुभवी छन् उनीहरूले त्यो समूहलाई डोर्याउने अथवा त्यो समूहलाई अलिकति नेतृत्वदायी भूमिका खेल्ने त त्यहाँ ठाउँमा छँदैछ। त्यो बाहेक पनि हामीले अब एउटा चराको मात्र कुरा गर्छौं भनेदेखि चाहिँ त्यसमा उनी धेरै कुराहरूले खेलेको हुन्छ। जस्तै सूर्यको दिशा, सूर्य पनि एउटा जसरी हामीले पूर्व पश्चिम भन्नको लागि अथवा समय कति भयो भनेर आकलन गर्नको लागि हामीले सूर्यलाई हेर्छौं, त्यसरी नै चराहरूले पनि सूर्यको सहायतामा चाहिँ आफ्नो दिशा र आफू जानुपर्ने गन्तव्य कता हो भन्ने कुरा थाहा पाउनको लागि चाहिँ सूर्यलाई प्रयोग गर्छन् भन्ने पनि छ। अर्को चाहिँ ताराहरू, विशेष गरेर रातको समयमा यात्रा गर्ने चराहरूले चाहिँ ताराहरूलाई आफ्नो यात्राको चाहिँ हामीले जसरी कम्पास प्रयोग गर्छौं त्यसरी नै तारालाई चाहिँ प्रयोग गर्छन् भन्ने खालको पनि अध्ययनहरू छ। विशेष गरेर ताराहरूमा पनि अब तारापुञ्जहरू भए एक, अर्को चाहिँ हामी जुन ध्रुव तारा भनेर भन्छौँ, नर्थ स्टार भनेर भनिन्छ होइन, ध्रुव तारालाई चाहिँ उनीहरूले प्रमुख यो जस मान्छेहरूले पनि शुरू शुरूको समयमा ध्रुव तारालाई नै मुख्य दिशा निर्देशको रूपमा लिन्थे भनेदेखि चराहरूले पनि ध्रुव तारालाई त्यो किसिममा लिन्छ भन्ने अध्ययनहरूले देखाएको छ भनेदेखि, अर्को चाहिँ हाम्रो यो पृथ्वीको चुम्बकीय शक्तिलाई पनि चराहरूले चाहिँ देख्न सक्छन् अथवा त्यसलाई चाहिँ उनीहरूले अनुभव गर्न सक्छन् भन्ने खालको पनि अध्ययनहरूले देखाएको छ। त्यसमा चाहिँ चराहरूसँग चाहिँ यो म्याग्नेटो रिसेप्सन गर्ने क्षमता हुन्छ भनेर भनिन्छ। त्यो भनेको पृथ्वीको चुम्बकीय, जसरी हामीले चुम्बकहरूले पनि उत्तर दक्षिण भन्नलाई हामीले सहयोग गर्छ, त्यसरी नै चराहरूको दिमागले चाहिँ यो पृथ्वीको चुम्बकीय शक्तिलाई चाहिँ उनीहरूले देख्न सक्छ अथवा अनुभव गर्न सक्छ र त्यही अनुसारले उनीहरूले कता जानुपर्ने हो भन्ने किसिमको उनीहरूले निर्खोल गर्छन् भन्ने पनि छ भनेदेखि, अघि भने जस्तै भौगोलिक संकेतहरू र त्यस पछाडि पहिलेको यात्राहरूको अनुभव र अनुभवी यात्रीहरूको साथ, त्यो कुराहरूले पनि भूमिका चाहिँ खेलेको हुन्छ।
0: अहिले तपाईँले जोड्नु भयो यस्तो पहिले ध्रुव तारालाई याद गर्ने भन्ने कुरा, अब त पछिल्लो पुस्ताहरूमा ती कुराहरू बिस्तारै अब हो र भन्ने भयो, किनकि हामीले तयार गरेको उपकरण प्रयोग गर्न अभ्यस्त भइसक्यौं अथवा हामीसँग अरू नक्सा छ, अनेक किसिमको छ, उनीहरूमा चाहिँ त्यो क्षमता चाहिँ शरीरभित्र अथवा जिनमा नै हुन्छ होला कि के होला, त्यसको वैज्ञानिक रहस्य चाहिँ के होला?
1: अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसलाई चाहिँ अब कति कुरा अघि भने जस्तै कति कुराहरू चाहिँ उनीहरूसँग त्यो जन्मजात नै, जस्तै अब के कुरा चाहिँ उनीहरूसँग जन्मजात हुन्छ भनेर अध्ययनहरूले भनेको छ भन्दाखेरि उनीहरूसँग चाहिँ म यो दिशामा चाहिँ जानुपर्छ है, जस्तै म चाहिँ अब उत्तरमा बस्ने चरा हो भनेदेखि जाडो लागेसँगै म दक्षिण जानुपर्छ है भन्ने चाहिँ उनीहरूको दिमागमा हुन्छ। उनीहरू जन्मजात त्यो चाहिँ अब तपाईँले भन्नुहुन्छ उनीहरूको जेनेटिक ट्रेटमा नै त्यो दक्षिण जानुपर्छ चिसो लागेपछि भन्ने खालको विकास भयो भन्ने खालको पनि भनिन्छ भनेदेखि, अर्को चाहिँ अब त्यसले अब कहाँ जाने त ठ्याक्कै भन्ने कुरा चाहिँ उनीहरूले अरूलाई पछ्याउने अथवा चाहिँ अब आफ्नो अनुकूल वासस्थान खोज्दै जाँदाखेरि यो ठाउँमा पुगे कुनै ठाउँमा पुगेपछि यो ठाउँ चाहिँ अब मलाई ठिक हुन्छ भन्ने किसिमबाट त्यो ठाउँमा जाडो कटाउने त्यो किसिमको व्यवहार भएको भन्ने चाहिँ देखिन्छ। र अब ठ्याक्कै जेनेटिक्समा यति यति कुरा छ र त्यसपछि अरू चाहिँ यति त्यति चाहिँ सिक्ने हो भन्ने खालको त्यस्तो अध्ययनहरूले पनि यसलाई एकदम यही हो भनेर ठान्नु। समय दिन सकेको अवस्था चाहिँ छैन।
0: यसमा जोडेको मलाई एउटा लागेको त जस्तो हाम्रोमा विशेष गरी यो वसन्तकालीन अथवा बर्खायाममा आउने चराहरू चाहिँ बच्चाको रहन प्रजननको लागि धेरै आउने गरेको पाइँदो रहेछ। हिउँदयाममा आउने आएर फर्किन्छन् तर बर्खायामका चाहिँ प्राय जसोले बच्चा कोरल्ने। त्यो बच्चा कोरल्नेहरूमा चाहिँ बच्चा यहाँ कोरलिसकेपछि बच्चा हुर्काएर उनीहरूको अभिभावकले नै लिएर जान्छन् कि कतिपयको चाहिँ अभिभावक एक पाटो जान्छ चराहरू अथवा त्यसको बसाइ सराइलाई हेर्दाखेरि यहाँ जन्मिकाहरू चाहिँ
1: अब ठ्याक्कै यहीँको प्रजातिहरूको कुरा गर्नलाई यहीँको उदाहरणहरू दिनको लागि हाम्रो अब कोइली प्रजातिका चराहरू विशेष गरेर हामी यो गर्मीयाममा अथवा बर्खायाममा सुन्छौँ र तिनीहरूले यहाँ बच्चा कोरल्ने आउने हुन् र उनीहरूको एउटा रोचक नै भन्नुपर्छ यो कुरालाई पनि। अब उनीहरूले अरूको गुणमा अण्डा पारिदिने हो, अरूले हुर्काइदिने हो त्यो बच्चा, तर त्यो बच्चाले अब गर्मी लागे पछाडि म चाहिँ दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ अथवा जाडो लागेपछि दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ उनीहरूले कसरी बाटो पहिल्याउँछन् भन्ने कुरामा चाहिँ अघि भने जस्तो एउटा चाहिँ उनीहरू आफैलाई थाहा हुन्छ, उनीहरूको जेनेटिक्समै चाहिँ अब दक्षिण जानुपर्छ भन्ने खालको हुन्छ भन्ने एउटा पक्ष छ भनेदेखि, अर्को पक्ष चाहिँ के पनि भनिन्छ भन्दाखेरि जो माउहरूले अण्डा पारेर छोडेको छ त्यो माउहरू चाहिँ त्यो गुणभन्दा अथवा त्यो जसको गुणमा अण्डा पारेको छ त्योभन्दा धेरै पर चाहिँ जाँदैनन् भनेर पनि एउटा भनिन्छ। र जब त्यो बच्चा पूर्ण रूपमा हुर्किसक्छ र ऊ उड्न सक्ने अथवा ऊ चाहिँ अब बसाइसराई गर्नको लागि रेडी हुन्छ त्यो बेलामा चाहिँ अनि उनीहरूलाई सँगसँगै लैजाने
0: अथवा
1: डोर्याउने त्यस्तो गरिन्छ। किनकि अब कुकुरको बच्चा त अब त्यहाँ धोबिने चराले हुर्काए पनि झुरेलीले हुर्काए पनि पछि त उसको आवाज त उसले दिने आवाजहरू त कोइलीसँग नै मिल्ने हो, जुन प्रजातिको हो त्यही प्रजातिको कोइलीहरूसँग उसको आवाज मिल्ने भइसकेपछि उसले आफ्नो आवाजहरू त थम्याउन सक्ने भयो।
0: उडानको क्रममा चाहिँ चराहरूले कस्तो खालको गति र उचाइहरू कायम गर्छन् विशेष गरी हामीले उडानको कुरा गर्दाखेरि?
1: अब यसमा चाहिँ हामीले यति गतिमा उड्छ अथवा यति उचाइमा उड्छ भन्ने खालको चाहिँ हामीले ठ्याक्कै भन्न चाहिँ सकिँदैन, किनकि त्यो प्रजाति विशेष मात्रै होइन कि त्यो चरा विशेष एउटा एउटा चरा विशेष नै पनि फरक पर्ने कुराहरू हो र त्यो वातावरणमा हावा कुन अनुसार चलिरहेको छ भन्ने कुराले पनि असर गर्छ। र चराहरूले त्यो जस्तै अघि भने जस्तै हामी अब दक्षिण जाँदैछौँ दक्षिणबाट उत्तरतर्फ हावा आइरहेको छ भनेदेखि सिधै टाउकोमा ठोक्किने भयो नि त, त्यो हुँदाखेरि चाहिँ तिनीहरूको गति कम हुने अथवा त्यस्तो समयमा उनीहरूले बसाइसराईलाई नै एकछिनको लागि स्थगित गर्ने किसिमसम्म पनि गर्छन् भन्ने खालको छ भनेदेखि विशेष गरेर चराहरूले बसाइसराई गर्नको लागि चाहिँ आफूलाई पछाडिबाट धकेल्ने किसिमको हावालाई चाहिँ कुर्छन् भन्ने किसिमको बुझाइहरू छ। तर अब समग्रमा हामीले सालाखाला भन्ने हो भनेदेखि चराहरू चाहिँ 30-60 किलोमिटर प्रति घण्टाको गतिमा चाहिँ उनीहरूले बसाइसराई गर्छन्, यो चाहिँ सालाखाला अब सबै प्रजातिलाई जोड्न मिल्दैन, सरदरमा चाहिँ त्यति गर्छन् भन्ने भयो। र उचाइको सन्दर्भमा पनि त्यही नै हो, उचाइको सन्दर्भमा पनि हामीले सबै प्रजाति अथवा यो प्रजाति नेपाल आउने प्रजातिहरू यति उचाइमा उड्छन् भारत जाने प्रजातिहरू यति उचाइमा उड्छन् भन्ने किसिमबाट चाहिँ भन्न सकिँदैन भन्न मिल्दैन पनि। तर अब विशेष गरेर नेपालमा आउने एउटा प्रजातिको चरा जसलाई हामी खोया हाँस भनेर भन्छौँ, बार हेडेड गुज भनेर, बार हेडेड गुज चाहिँ अब भन्नलाई चाहिँ सगरमाथै कटेर आउँछन् भनेर भनिन्छ, तर हिमाल कटेर आउने चाहिँ हो, सगरमाथै कट्छन् कि कट्दैनन् भन्ने चाहिँ अध्ययनहरूले अहिलेसम्म देखाइसकेको छैन। अब यो बार हेडेड गुज जुन खोया हाँसको कुरा गरेँ मैले त्यो चाहिँ अहिलेसम्म यो गिनिज बुक अफ वर्ल्ड रेकर्ड भन्छौँ नि हामी, त्यसले चाहिँ सबैभन्दा उचाइमा उड्ने चराको रूपमा यसलाई दिइरहेको छ र यसको अधिकतम उचाइ चाहिँ यो 9000 मिटर माथि पनि उड्छ भन्ने
0: भयो।
1: तर अब त्यो भनिरहँदाखेरि फेरि अध्ययनहरूले अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसको अधिक अब जस्तै सेटेलाइट ट्याग गरेको चराहरूको अधिकतम यसले लिएको उचाइ चाहिँ 7300 आसपासको उचाइसम्म चाहिँ यसले लिएको भन्ने देखिन्छ अधिकतम चाहिँ, तर प्राय जसो चाहिँ यो खोया हाँस चाहिँ 5000-6000 बीचमा चाहिँ यसले उडान भर्छ भन्ने किसिमको चाहिँ तथ्याङ्कहरू छ।
0: रातिको समयमा उड्ने र दिउँसोको समयमा उड्ने चराहरू जुन छन् उनीहरूको यात्रा गर्ने तरिकामा चाहिँ केही भिन्नता हुन्छ कि हुँदैन?
1: जस्तै अब रातमा उड्ने चराहरू चाहिँ दिनमा आराम गर्ने र आहारा खोज्ने खाने गर्छन् भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ उनीहरूले खाने कुराहरू चाहिँ दिनमै खोजेर खानु पर्यो र उनीहरू रात चाहिँ विशेष गरेर आराम गर्नको लागि मात्र बास बस्नलाई मात्र प्रयोग गर्ने जस्तो देखिन्छ। अर्को चाहिँ एउटा अघि मैले भने थिएँ, राति उड्ने चराहरू चाहिँ विशेष गरेर साना आकारका हुन्छन् र दिउँसो उड्ने चराहरू चाहिँ विशेष गरेर ठूला आकारका हुन्छन् भनेर भनेको थिएँ। साना चराहरू चाहिँ किन राति यात्रा गर्न रुचाउँछन्, किन राति यात्रा गर्न चाहिँ उनीहरूको प्राथमिकतामा पर्छ भन्दाखेरि, राति चाहिँ उनीहरू सिकारी चराहरूबाट बच्ने सम्भावना धेरै उच्च हुन्छ। दिउँसो यात्रा गर्दाखेरि चाहिँ सिकारी चराहरू पनि सक्रिय भइरहने अवस्था भयो, त्यो हुँदाखेरि उनीहरू सिकारी चराहरूले देख्ने शिकार गर्ने सम्भावना धेरै हुने भएको भएले एउटा त्यो सुरक्षाको हिसाबबाट पनि साना चराहरूले चाहिँ रातको समयलाई प्राथमिकता दिएको देखिन्छ। र अनि अर्को चाहिँ यो दिनमा उड्ने चराहरूले चाहिँ यो अघि भने जस्तै थर्मल इनर्जी भन्छौँ हामी, जमिनको हावा तापेसँगै त्यो हावा माथि जाँदाखेरि यो दिनमा उड्ने चराहरू विशेष गरेर ठूला आकारका चराहरूले चाहिँ त्यो जुन माथि गइरहेको तातो हावालाई प्रयोग गरेर तिनीहरूले पनि उचाइ लिनको लागि चाहिँ त्यो हावाहरू प्रयोग गर्ने र त्यस पछाडि माथिबाट सिधै ग्लाइड गरेर जाने, त्यो गर्दाखेरि चाहिँ उनीहरूले कम शक्तिमा अधिकतम दूरी उनीहरू यात्रा गर्न सक्ने भए, त्यो किसिमको पनि उनीहरूले त्यो फरक रात र दिनमा गर्ने पाइन्छ भनेदेखि। अर्को चाहिँ अघि भने जस्तै अब रातमा यात्रा गर्ने चराहरूले चाहिँ तारा चन्द्रमा उनीहरू चाहिँ भूगोलको कम सहारा हुने भयो, किनकि भूगोल रातमा देख्नलाई गाह्रो हुने भयो, त्यही भएर तारा चन्द्रमा र पृथ्वीको चुम्बकीय शक्तिहरूलाई उनीहरूले मुख्य दिशा निर्देशकको रूपमा लिन्छ भनेदेखि, दिनमा उड्ने चराहरूले चाहिँ सूर्य भूगोल र पृथ्वीको चुम्बकीय शक्तिलाई मुख्य दिशा निर्देशकको रूपमा लिने गरेको अध्ययनहरूले देखाएको छ।
0: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी चराहरूको बसाईसराई बारेमा नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो बसाई सराई पूर्वको पूर्व तयारीको बारेमा चर्चा गरौं। हामी सामान्यतया बसाई सर्नु पर्यो भनेदेखि हाम्रा घरमा भएका व्यवस्थापन कुराहरू अथवा सामान्य रूपमा हामी दशैंमा यहाँबाट घर जानु पर्यो, एक हप्तालाई गाउँ जानु पर्यो भने पनि धेरै कुरा बन्दोबस्त गर्छौं। चराहरूको यो बसाई सराईमा चाहिँ त्यस्ता बन्दोबस्तीका कुराहरू केही पाइन्छन् कि पाइँदैनन्?
2: अवश्य पाइन्छ सर। किन भन्दाखेरि अब बिना तयारी कसैले के काम गर्छ भने त्यो सफल हुने सम्भावना कमै हुन्छ भन्ने जस्तै चराहरूको सन्दर्भमा पनि उनीहरूले तयारी गरेको देखिन्छ। विशेष गरेर उनीहरूले शरीरको तयारी गर्छन्। शरीरको तयारी कसरी गर्छन् भन्दाखेरि उनीहरू बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, खाना धेरै खाँदाखेरि पनि धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने, त्यो गर्दाखेरि अब यो बसाई सराईको क्रममा कतिपय चराहरूले धेरै यो फलहरू खान रुचाउँछन् भन्ने खालको पनि छ अध्ययनहरूमा। त्यो हुँदाखेरि त्यसले चाहिँ शरीरमा धेरै बोसो जम्मा गर्ने र त्यो शरीरमा धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस्, धेरै खानाको लागि उसले समय खेर फाल्न नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ भनेदेखि अर्को चाहिँ यो अब कति समूहमा उड्ने चराहरू पनि बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट भिन्न भिन्न छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि त्यही आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखि
1: भनेको कुनै एउटा ठाउँमा भेला हुने भने
2: हजुर अब यात्रा गर्ने बेला भयो, अब भेला हुँ, भेला हुनु पर्यो, भेला हुँ भन्ने
1: बेला हुन्छ, ठाउँ हुन्छ होला कि अथवा एक किसिमले जुट्दै जुट्दै आउँछन् कि हुन्छ होला? अब अध्ययनहरूले केही देखाएको छ
2: त्यो चाहिँ अब त्यही प्रजातिभित्र पनि फरक फरक हुन्छ। जस्तै अब बच्चा हुर्काउनको लागि टाढासम्म गएकाहरू उनीहरू पहिला त्यो अलि धेरै जता जम्मा भएका छन् उनीहरू त्यता आउने भए, नजिक नजिक भएकाहरू चाहिँ त्यतै वरपर जम्मा हुने जस्तो भयो। त्यो किसिमबाट चाहिँ त्यो चाहिँ अब प्रजातिहरू चराहरू कुन ठाउँसम्म उनीहरू फैलिएका छन्, कति टाढासम्म फैलिएका छन् भन्ने कुराले पनि निर्कुल गर्छ। र एउटा अर्को रोचक कुरा चाहिँ यो बसाई सराई गर्न अगाडि चराहरूले आफ्नो जुन अङ्गहरू चाहिँ अलिकति कम प्रयोग हुनेवाला छ अब बसाई सराईको क्रममा, जसरी उनीहरूले अब धेरै खाना खाएर पाचन गर्न नपर्ने भइसके पछाडि उनीहरूको पाचन प्रणालीका कति अङ्गहरू चाहिँ उनीहरूले त्यसलाई चाहिँ सानो बनाउँछ भनेर पनि भनिन्छ। अनि त्यतै वरपर जम्मा हुने जस्तो भयो। त्यो किसिमबाट चाहिँ त्यो चाहिँ अब प्रजातिहरू चराहरू कुन ठाउँसम्म उनीहरू फैलिएका छन्, कति टाढासम्म फैलिएका छन् भन्ने कुराले पनि निर्कुल गर्छ।

0: त्यो पनि गर्ने गरिन्छ भनेर अध्ययनहरूले देखाएको छ भनेदेखि अर्को चाहिँ यो अब जसरी उडान भर्नको लागि उनीहरू उड्नको लागि चाहिँ उनीहरूको जुन यो फ्लाइट मसल भनेर भन्छौँ हामी यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् भन्ने पनि भन्ने गरिन्छ ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन् भनेदेखि अब केही केही चराहरूमा चाहिँ यो अब जुन नयाँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदैछन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ फेरि अब त्यो सबै चराहरूमा चाहिँ होइन तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ भनेदेखि अब वातावरणीय हिसाबबाट चाहिँ फेरि चराहरूले के कुराहरू ध्यान दिन थाल्छन् भन्दाखेरि दिनको लम्बाइ कति छ दिनको लम्बाइ छोटिँदै छ कि लम्बिँदै छ कि त्यो कुराहरू ध्यान दिने त्यस पछाडि तापक्रमहरू ध्यान दिने अनि हावाको दिशा कता हावा बहिरहेको छ हावा कति गतिमा बहिरहेको छ र त्यस पछाडि समग्र त्यो जुन ठाउँमा उनीहरू अहिले बसिरहेका छन् त्यो ठाउँको वासस्थानको क्वालिटी चाहिँ कस्तो छ त अब चाहिँ यो ठाउँमा बसिरहन ठिक छ कि जाने बेला भयो भन्ने किसिमको त्यो किसिमको पनि उनीहरूले वातावरणलाई हेरिरहने बसाइसराई गर्ने समय भयो कि भएन भन्ने तयारी गरिरहने चाहिँ देखिन्छ।
1: त्यसँगै यात्रामा निस्किनु अघि उनीहरूले आफ्नो समय अथवा मौसमको अनुकूलता यसबारेमा चाहिँ कतिको अनुमान गर्छन्
0: यो सन्दर्भमा चाहिँ उनीहरूले ठ्याक्कै अब त्यही कुरालाई यो हामीले मौसम पूर्वानुमान गरे जस्तो उनीहरूले त्यही कुरालाई मौसमकै लागि मात्र पूर्वानुमान गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ अझै पनि प्रश्न चाहिँ छैन। तर के चाहिँ बुझ्न सकिन्छ भन्दाखेरि जस्तै उनीहरूले हावाको गति अथवा हावाको दिशा त्यस पछाडि तापक्रमहरू यिनीहरूलाई उनीहरूले हेर्नु कस्तो छ हामीलाई ठिक छ कि छैन भने उनीहरूले जाँच गर्नु त्यसले नै के हामीले बुझ्न सक्छौँ भन्दाखेरि उनीहरूले चाहिँ मौसमको पूर्वानुमान अथवा यात्रा गर्नुको लागि मौसम ठिक छ कि छैन भनेर उनीहरूले आफ्नो अनुभवको आधारमा त्यो पूर्वानुमान लाउँछन् भनेर चाहिँ हामीले विश्वास गर्न चाहिँ सक्छौँ।
1: बाटोमा उड्दै जाँदा पनि बीचमा कतैतिर एकदमै मौसम बिग्रियो भने उनीहरू एउटा सुरक्षित ठाउँमा अवतरण भएर बस्ने गरेको चाहिँ पाइएको छ कि
0: त्यो चाहिँ लगभग सबै प्रजातिका चराहरू जो बसाइसराई गर्छन् तिनीहरूले चाहिँ यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर त्यो ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने आफूलाई चाहिने आरामहरू गर्ने त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो कस्तो कुराले पनि त्यसलाई देखाउँछ भन्दाखेरि जस्तै कति चराहरू जुन चराहरू चाहिँ यो ठाउँमा आउँदैन यो ठाउँमा देखिँदैन भनेको चराहरू कहिलेकाहीँ मौसम बिग्रेको बेलामा त्यो ठाउँमा भेटिन्छन्। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो मौसम बिग्रेको हुनाले त्यो चाहिँ आराम गर्न अथवा त्यो मौसमको अनुकूलता कुर्नको लागि चाहिँ त्यो ठाउँमा आएको हो भन्ने खालको हामीले बुझ्न सक्छौँ। त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन् किनकि मौसमलाई नजरअन्दाज गर्ने बित्तिकै आफ्नो ज्यानसँग खेलेको बराबर हुन्छ।
1: त्यसँगै उडान सुरु भइसकेपछि केही संख्याहरू त्यतैतिर छुट्ने सम्भावना रहन्छ कि
0: त्यो सम्भावना चाहिँ रहन्छ सर किन पनि भन्न सकिन्छ भन्दाखेरि त्यस्ता खालका अभिलेखहरू छन् यो चराहरू त गइसक्नुपर्ने हो जस्तै नेपालकै सन्दर्भमा पनि यो चराहरू त गइसक्नुपर्ने हो भन्ने अनुसन्धानकर्ताहरूलाई अथवा चरा खोज गर्ने चरा हेरिरहने जति पनि हुनुहुन्छ उहाँहरूलाई यो चरा चाहिँ अब यहाँबाट गइसक्नुपर्ने समय भयो भन्ने बेलामा पनि त्यो चराहरू भेटिरहेको अवस्थाहरू पनि छ। र कति सन्दर्भमा चाहिँ यो कस्तो पनि हुने रहेछ भन्दाखेरि छुट्नुको कारण चाहिँ जस्तै अब ठ्याक्क बसाइसराई गर्ने बेलामा बिरामी भइदियो भनेदेखि झुण्डले चाहिँ उसलाई धेरै लामो समय कुर्दैन त्यो चरा अब त्यही समय त्यही बस्छ पछि स्वस्थ भयो रोग निको पार्न सक्यो भनेदेखि उस पछि एक्लै अथवा अरू छुटे फुटेका अरूसँग मिलेर बसाइसराई गर्छन् होइन अब सकिएन ऊ स्वस्थ हुनै सकेन भनेदेखि त्यसमा केही अरू उपाय रहँदैन।
1: त्यसै गरी बाटोमा उड्दै जाँदाखेरि चाहिँ हामीले अनुमानित सरदर कति प्रतिशत जति चराहरू गन्तव्यमा पुग्छन् कति बाटोमै मारिन्छन् मर्छन् शिकारको शिकार बन्छन् यस्तो किसिमको केही अध्ययन भएको छ
0: यो चाहिँ प्रजाति अनुसार फरक पर्ने कुरा भयो। जस्तै एउटा सारस प्रजाति छ नेपालमा त पाइने थिएन इन्डियामा पाइने थियो इन्डियामा पाइने थियो मैले थियो किन भन्यो भन्दाखेरि अहिले पाइँदैन थियो र त्यसको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि उसको बाटोमा शिकार हुने रहेछ बाटोमा शिकार हुने हुँदाखेरि त्यो चाहिँ अब कि त भारततिर आउने सबै नै मारियो भनेर बुझ्नु पर्यो कि त त्यो खतरा धेरै भइसकेपछि उनीहरूले बाटो मोडे भनेर बुझ्नु पर्यो हामीले त्यो हुँदाखेरि अब कति प्रतिशतसम्म भन्ने हुँदाखेरि चाहिँ कति ठाउँमा 7% नै घटेको रेकर्डहरू पनि छ

0: प्रजातिहरू को सन्दर्भमा चाहिँ बाटो बीचमा हराउने संख्या चाहिँ यति नै भनेर यकिन गर्न चाहिँ गाह्रै छ, किनकि अब यति संख्या यहाँबाट उडेर यहाँ जाँदाखेरि अब किनकि
1: धेरै हराउँछन् मारिन्छन् अथवा शिकार बन्छन् भनेर चाहिँ हामीले त्यो अनुमान गर्न चाहिँ सक्छौ धेरै प्रजातिहरू।
0: जस्तै अब नेपालकै सन्दर्भमा भने हामी कहाँ बगाले बगेडी भन्ने एउटा चरा आउँछ जाडोमा, र बगाले बगेडी भन्ने चरा चाहिँ विशेष गरेर हाम्रो तराईका घाँसे मैदान र यो खेतीयोग्य क्षेत्रहरूमा तिनीहरू जाने गर्छन्, र विशेष गरेर समय हुन थाल्यो अब धानको बिउहरूदेखि लिएर खान्छन्, राति बस्नलाई चाहिँ उनीहरू एउटै झुण्डमा एउटै ठाउँमा बस्न जान्छन्, र शिकारीहरूले चाहिँ त्यसको मौका छोपेर सम्पूर्ण त्यो झुण्डलाई नै उनीहरूले पासो हालेर पुरै झुण्ड नै समाएर त्यो बगाले बगेडीलाई बगाले बगेडीसँगै अब त्यो सँगसँगै अरू जे जे चराहरू पासमा पर्छन् सबै नै उनीहरूले मार्ने भए, त्यो किसिमको हाम्रो नेपालमै पनि भइरहेका घटनाहरू छन्। र यसमा अब हामी अनुसन्धानकर्ताहरू अनि संरक्षणमा लाग्ने संस्थाहरूले सम्बन्धित निकायहरूलाई झकझगाउनेदेखि लिएर स्थानीयहरूलाई जनचेतना फैलाउनेदेखिका कार्यहरू त गर्दैछौ, तथापि पनि रोक्न अझै पनि मुस्किल नै भइराखेको छ।
1: कार्यक्रम बदल नेपालमा अहिले हामी पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ बसाईसराईमा देखेका यिनै चुनौतीहरू विशेष गरी प्राकृतिक र मानव सृजित समस्याहरूको बारेमा कुरा गरौं। विशेष गरी भन्दाखेरि एउटा शिकार गर्ने मान्छेले भयो, प्राकृतिक प्रकोपहरू केही कारणले पनि वर्षा ठूलो भयो, हिमपात भयो भने पनि समस्या होला, ती लगायत अन्य चुनौतीहरू चाहिँ चराको बसाईसराईमा देखेका
0: चराहरूलाई चाहिँ बसाइसराईको बेलामा के कस्ता समस्याहरू आइपर्छन् भनेर हामीले हेर्ने हो भनेदेखि तपाईँले भन्नुभयो यस्तै खराब मौसम र प्राकृतिक विपत्ति चाहिँ ठूलो चुनौती हो र त्यो थियो छ र पछि पनि हुनेछ। प्राकृतिक खराब मौसम र प्राकृतिक विपत्तिहरू किन पनि उनीहरूलाई एउटा चुनौती हुन्छ भन्दाखेरि अब हामीले यसो हेर्दाखेरि मौसम बिग्रिँदाखेरि कुनै सुरक्षित ठाउँ अघि भने मैले भने चाहिँ कुनै सुरक्षित ठाउँमा गएर उनीहरूले आहार खोज्छन् आराम गर्छन् पछि फेरि फर्किहाल्छन् भने चाहिँ त्यसलाई चुनौतीको रूपमा किन लिने भन्ने पनि एउटा हुनसक्छ। तर त्यसलाई अझ निहीन ढङ्गमा हेर्यौं भनेदेखि चाहिँ प्राकृतिक विपत्तिहरूले वासस्थानहरू बिगार गरिदिएको हुन्छ कति सन्दर्भमा। अब जस्तै अस्तिको हाम्रो भोटेकोसी बाढीकै कुरा गर्ने हो भनेदेखि त्यसले अब हाम्रो सामाजिक रूपमा मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन। चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैविक विविधताको वासस्थानको हिसाबबाट पनि कुरा गर्ने हो भने त्यसले त केही बाँकी राखेन नि त। भनेपछि त्यो त्रिशुली हुँदै आउने चराहरू लिएर अब उनीहरू कहाँ बस उनीहरू जुन ठाउँमा बस्ने गरेका थिए त्यो बास त नभेट्ने भए भने पछाडि उनीहरू अन्ततिर मोडिनुपर्ने आवश्यकता पनि हुन्छ। त्यो गरिरहँदाखेरि अझ नजानिदो ठाउँमा नदेखेको ठाउँमा जाँदाखेरि उनीहरूले अझ धेरै खतराहरू भोग्नुपर्ने अवस्था आउँछ। अर्को चाहिँ प्राकृतिक शिकारीहरू पनि त हुन्छन् चराहरूको, त्यो पनि एउटा उनीहरूको लागि चुनौती चाहिँ हो। अब त्यसलाई चाहिँ हामीले प्रकृति भनेरै छोड्दिन पर्छ। अर्को चाहिँ रोग र रोग व्याधि पनि उनीहरूको लागि एउटा ठूलो चुनौती चाहिँ हो। यो बसाइसराईको क्रममा विशेष गरेर अघि हामीले कुरा गरे जस्तै धेरै चराहरू एउटै ठाउँमा आउने गर्छन् यो समयमा, विशेष गरेर जाडो छल्न आउने चराहरू त जुन वासस्थानमा उनीहरू जुन अन्तिम गन्तव्य उनीहरूको हुन्छ त्यो ठाउँमा हजारौं लाखौंको संख्यामा उनीहरू एकै ठाउँमा बस्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ यदि कुनै चरा केही रोगबाट संक्रमित छ, कुनै परजीवीबाट संक्रमित छ भनेदेखि त्यो चाहिँ अरूमा फैलिने सम्भावना पनि उच्च हुन्छ यो समयमा। र अब प्राकृतिक चुनौती समस्याहरू त त्यो प्रकृति आफैले पनि त्यसको समाधान गरिदिन्छ। र अब मानव सिर्जित चुनौतीहरू चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो जस्तो लाग्छ। र विशेष गरेर हामी मानव सिर्जित समस्याहरूमा चाहिँ यो समग्रमा नै मानवको सब गतिविधिहरूले समग्रमा नै के गरेको छ भन्दाखेरि वासस्थानको ह्रास गरेको छ। वासस्थान कति वासस्थान त विनाशै भएको छ, कति वासस्थानहरू टुक्रा टुक्रा भएका छन् अनि समग्रमा चाहिँ त्यसले वासस्थानको जुन क्वालिटी छ त्यसलाई चाहिँ ह्रास गरिदिएको छ। र त्यसले गर्दाखेरि चाहिँ जस्तै अब कुनै एउटा ताल भनौँ न, कुनै एउटा तालले जाडोयाममा पहिला 8,000-10,000 चराहरू त्यसले चरा त्यहाँ आएर बस्थ्यो भनेदेखि आजभोलिको मानवीय क्रियाकलापले गर्दाखेरि चाहिँ त्यो ठाउँमा अब चराहरू घटेर 1,000-2,000 झरेको त्यस्तो खालको तथ्याङ्कहरू हामीसँग छ। त्यो चाहिँ एउटा ठूलो चुनौती हो। अर्को चाहिँ यो अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले हाम्रो ठाउँ हाम्रो सहरलाई एकदम सजाएको जस्तो देखिन्छ, तर चराहरूको लागि चाहिँ एकदमै त्यो नकारात्मक प्रभाव पार्ने चाहिँ अर्को भनेको यो हामीले जुन आजभोलि रातको समयमा पनि एकदम उज्यालो हुने गरेर बत्तीहरू ठाउँ ठाउँमा राखिरहेका छौँ अथवा कति ठाउँमा सजाउनकै लागि पनि राखिएको छ। अब आवश्यक परेको ठाउँमा त राख्नु पर्यो, सजाउनकै लागि रातभरिसम्म बत्ती बालिदिने खालको त्यस्तो खालको ले चाहिँ विशेष गरेर रातमा बसाइसराई गर्ने चराहरूको लागि चाहिँ त्यसले ठूलो चुनौती थपिएको छ भन्ने खालको अध्ययनहरूले देखाएको छ। र अर्को चाहिँ यो भवनको डिजाइनहरू नयाँ आउँदै गर्दाखेरि प्रायः भवनहरू अब सिसाको मात्र राखेर बनाउन थालेका छन्, र यो चाहिँ चराहरू विशेष गरेर बसाइसराई गर्नेको लागि मात्र होइन कि लगभग समग्र चराहरूकै लागि नै एउटा ठूलो चुनौतीको रूपमा चाहिँ यो भवनको सिसाहरू राखेको भवनहरू पनि हो। किनकि चराहरूलाई थाहा हो सिसामा त अब त्यो पछाडिकै वातावरण वातावरण जुन छ त्यो वातावरण त्यसमा देखिरहने भएपछि उनीहरूले त्यहाँ त उनीहरू जान मिल्छ भनेर जान्छन् र ठोक्किन्छन्। ठोक्किँदाखेरि चाहिँ चराहरू प्राय चराहरू त मर्छन् नै, नभए पनि घाइते हुन्छन्। कसैको पखेटा भाँचिन्छ, कसैको टाउकोमा चोट लाग्छ, त्यो हुँदाखेरि चराहरूलाई त्यसले धेरै नकारात्मक असर गरेको देखिन्छ। र यो कुरा अब नेपालमा त भर्खर सुरु हुँदैछ, तर विदेशमा यसले एकदम ठूलो रूप नै लिन्छ। यसले लाखौंको संख्यामा चराहरू मर्छन् भन्ने खालको तथ्याङ्कहरू आउँछ। र त्यसको लागि चाहिँ यो अहिले केही वर्ष यता चाहिँ यो विश्वभरि नै ग्लोबल बर्ड रेस्क्यू डे भनेर रेस्क्यू विक भनेरै मनाउँछ। खासमा यो वर्ष चाहिँ सेप्टेम्बर महिनाको तेस्रो हप्तामा त्यो मनाइयो। त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चराहरू कतै बाटोमा कतै ठोकिएको घाइते अवस्थामा भेटिएको छ भनेदेखि त्यसको अथवा मरेकै अवस्थामा छ भने पनि त्यसको अभिलेखहरू राख्ने, अब घाइते अवस्थामा भेटिएका चराहरूको त उपचारको लागि पहल गरिदिने त्यस्तो खालको गतिविधिहरू गरिन्छ। र अर्को चाहिँ अघि हामीले धेरै कुरा गऱ्यौँ यो चोरी यो शिकार गर्ने मान्छेहरूले शिकार गर्ने पनि ठूलो चुनौती हो। अरू समग्रमा प्रदूषण जलवायु परिवर्तन पनि चराको लागि चाहिँ ठूलो खतराको रूपमा अहिले देखिरहेको छ।
1: यो कुरालाई छोटोमा प्रदूषण र जलवायु परिवर्तनले चाहिँ उनीहरूको विशेष गरी कस्तो पक्षहरूलाई नकारात्मक हानि पुर्याएको छ?
0: प्रदूषणको सन्दर्भमा चाहिँ विशेष गरेर अब जाडोयाममा नेपालमा आउने चराहरूको कुरा गर्छौँ भनेदेखि त्यो चाहिँ प्राय जसो पानी चराहरू हुन् र पानीमा बस्ने चराहरूको लागि चाहिँ जब पानी प्रदूषित हुन्छ त्यो बेलामा चाहिँ त्यसले समग्रमा त्यसको यहाँको बासस्थानमा ह्रास ल्याइदियो। त्यसले गर्दा उसले खाना कम पाउँछ, उसले आफू डुल्ने अथवा आफूले गर्ने गतिविधिहरूमा उसले त्यति जुन किसिमको उसले प्राकृतिक रूपमा उसले गर्नुपर्ने थियो त्यो गर्न पाउँदैन। र इन्डियामा एउटा के पनि केस भएको छ भन्दाखेरि पानी प्रदूषित हुँदाखेरि हजारौंको संख्यामा एउटै तालमा चराहरू मरेको सम्मको पनि घटनाहरू भएको छ। त्यो कारणले गर्दा अब त्यसमा चाहिँ विशेष गरेर यो एक किसिमको ब्याक्टेरिया त्यो प्रदूषणले गर्दाखेरि एक किसिमको ब्याक्टेरिया फैलिँदाखेरि चाहिँ हजारौंको संख्यामा चराहरू मरेको देखिन्छ भनेदेखि अब जलवायु परिवर्तनको त हामीले कुरा गरेर साध्य नै छैन। यो चराहरू विशेष गरेर उनीहरूले बसाइसराई गर्ने त तापक्रम हेरेर अनि त्यस पछाडि यो हावाको गतिहरू हेरेर अनि पानी पर्ने सम्भावना छ छैन भन्ने कुराहरू विशेष गरेर चराले बसाइसराई गर्ने समयमा कम नै पानी परिरहेको समयमा उनीहरूले बसाइसराई गर्ने गरेको देखिन्छ। अब यो जलवायु परिवर्तनले गर्दाखेरि तापक्रममा पनि परिवर्तन आयो, तापक्रममा परिवर्तन सँगसँगै अब फूल फुल्ने सिजनमा परिवर्तन आयो। त्यो हुँदाखेरि चाहिँ जस्तै अब यो पहिला यो समयमा यो फूल फुल्छ, यो फूल खाने चराले चाहिँ त्यही समयमा उसले बच्चा कोरल्छ, त्यस्तो खालको सम्बन्धहरू भइरहेको हुन्छ। तर त्यो फूल छिटो फूल दिने अथवा ढिलो फूल दिने बित्तिकै जुन चराले आफ्नो बच्चा कोरल्नु पर्ने समय थियो त्यो समयमा उसले खाना नपाउने भइसकेपछि उसले चाहिँ त्यो बच्चालाई हुर्काउने अथवा बच्चालाई चाहिँ बचाउने सम्भावना कम हुन्छ। त्यसले त्यो किसिमबाट पनि चराहरूमा असर परेको देखिन्छ भनेदेखि अब तापक्रमको हावाको गतिहरूलाई हेरेर बसाइसराई गर्ने चराहरूको त त्यो परिवर्तन हुने बित्तिकै उनीहरूको बसाइसराईको त्यो रुटिनै बिग्रेको जस्तो हुने भयो।
1: यी मानव सृजित विशेष गरी चुनौतीहरू लगायत अन्य चुनौतीहरूबाट बसाइसराई गर्ने चराहरूलाई बचाउन चाहिँ अन्तर्राष्ट्रिय स्तरमा अथवा नेपालमा पनि कस्ता नीतिगत व्यावहारिक प्रयासहरू भइरहेका छन् र अब कस्तो प्रयासहरू आवश्यक पर्छ अन्त्य चरणमा हामी कुराकानी गर्दा?
0: अन्तर्राष्ट्रिय तौरमा चाहिँ अघि पनि मैले भने जस्तै यो हाम्रो जुन अन्तर्राष्ट्रिय चराको एउटा साझेदारी संगठन छ बर्डलाइफ इन्टरनेसनल भनेर, त्यसले चाहिँ यो चराहरूको हामी अङ्ग्रेजीमा चाहिँ फ्लाइवे भन्छौँ, हामीले चाहिँ त्यसलाई नेपालीमा उडान मार्ग भन्न रुचाएका छौँ। र यो फ्लाइवे वर्ल्ड लाइफ इन्टरनेसनलले चाहिँ विश्वभरि फ्लाइवेहरूलाई पहिचान गरेको छ। फ्लाइवे भनेको कस्तो भन्दाखेरि, अघि हामीले सुरुबाटै कुरा गरे जस्तै, चराहरूले बसाइसराई गर्नको लागि चाहिँ उनीहरूले जथाभावी बसाइसराई गर्दैनन्, उनीहरूले एउटा बाटोलाई उनीहरूले फलो गर्छन्, एउटा त्यही बाटोलाई पछ्याउँदै
1: निश्चित बाटोहरू छन्,
0: हजुर, त्यस्ता निश्चित बाटोहरू छन्। र त्यो बाटोहरूलाई पहिचान गरेर वर्ल्ड लाइफ इन्टरनेसनलले चाहिँ फ्लाइवे उडान मार्गहरू भनेर पहिचान गरेको छ। यसमा चाहिँ विशेष गरेर यो थल भनौँ न, होइन, जल नभइकन यो थल टेरेस्ट्रियल भन्छौँ नि हामी, यो त्यसमा चाहिँ चारवटा उडान मार्गहरू चाहिँ पहिचान, विशेष मुख्य चाहिँ चारवटा पहिचान गरेको छ। त्यसमा चाहिँ एउटा हाम्रो दक्षिण अमेरिका र उत्तर अमेरिका जोड्ने त्यो क्षेत्रलाई, त्यसलाई चाहिँ अमेरिकी उडान मार्ग भनेर पहिचान गरेको छ, त्यसलाई चाहिँ अमेरिकन फ्लाइवेज भनेर नामाकरण गरिएको छ। अर्को चाहिँ युरोप र अफ्रिका जोड्ने उडान मार्ग छ, त्यसलाई चाहिँ अफ्रिकन युरेसियन फ्लाइवे भनेर नामाकरण गरिएको छ। अर्को चाहिँ यो हाम्रो आर्टिक क्षेत्र, त्यस पछाडि यो उत्तरी एसियाको क्षेत्रहरू भन्नु पर्यो, त्यसलाई चाहिँ यता यो प्रशान्त महासागरसँग हुँदै हुँदै तल अस्ट्रेलियासम्म जाने, त्यसलाई इस्ट एसियन अस्ट्रेलेसियन फ्लाइवे भनेर नामाकरण गरिएको छ। र अनि नेपाल पर्ने चाहिँ अर्को फ्लाइवे छ, यसलाई चाहिँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर भन्छौँ। सेन्ट्रल एसियन फ्लाइवेले चाहिँ यो उत्तरी एसिया भनेर हामी अब रुस, मंगोलिया, कजाकस्तानहरू भयो, र त्यसलाई त्यहाँबाट लिएर चाहिँ हाम्रो यो हिन्द महासागर, इन्डियन ओसियनसम्म, यो इन्डियन सब कन्टिनेन्टलाई जोड्ने अर्को एउटा उडान मार्ग पहिचान गरेको छ। नेपाल चाहिँ त्यसभित्र पर्छ। र यो मध्य एसियाली उडान मार्ग भन्छौँ हामी, सेन्ट्रल एसियन फ्लाइवे भनेर, यसमा चाहिँ लगभग 600 प्रजातिका बसाइसराई गर्ने चराहरू पाइने, र यो उडान मार्गभित्र चाहिँ 30 भन्दा धेरै देशहरू यो उडान मार्गको सदस्यको रूपमा चाहिँ रहेका छन् अहिले चाहिँ। अन्तर्राष्ट्रिय स्तरमा एउटा अर्को चाहिँ यो सीएमएस भनेर, कन्भेन्सन अन द कन्जर्भेसन अफ माइग्रेटरी स्पेसिज अफ वाइल्ड एनिमल्स भनेर, बसाइसराई गर्ने चरा मात्र होइन कि सम्पूर्ण बसाइसराई गर्ने जैविक विविधतालाई नै मध्यनजर गरेर एउटा सन्धि भएको छ। त्यसमा चाहिँ नेपाल अब सदस्य हुने प्रोसेसमा चाहिँ छ, भइसकेको चाहिँ छैन, प्रोसेसमा चाहिँ छ, त यो छिटै हुन्छ भन्ने हामी अपेक्षा गर्छौँ।
1: यसमा नेपालमा केही नीतिगत रूपमा गर्नुपर्ने अथवा नेपालमा चाहिँ चराको संरक्षणको लागि गर्नुपर्ने काम चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
0: जस्तै अब यस्तो खालको सन्धिहरू जसले चाहिँ बसाइसराई गर्ने चरादेखि लिएर अन्य जैविक विविधताहरूलाई प्राथमिकतामा राखेको छ, यस्ता खालका सन्धिहरूमा पनि नेपाल भाग लिएर त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू नेपालले पूरा गर्नु पर्यो। त्यस सँगसँगै अब नेपालमा अब हामी रामसार महासन्धिको पनि सदस्य राष्ट्र हौ, होइन, त्यो हुँदाखेरि हामी रामसार महासन्धि अन्तर्गतको सिमसार क्षेत्रहरू हामीले संरक्षण गरिरहेका छौँ, र ती सिमसार क्षेत्रहरू बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम महत्वपूर्ण क्षेत्रहरू हुन्। विशेष गरेर अब हामीले कुरा गर्ने हो भनेदेखि कोशीलाई हामीले नेपालको पहिलो रामसारको रूपमा हामी चिन्छौँ, र कोशी बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम नै नेपालको पहिलो नम्बरको वासस्थान हो भनेर हामी भन्छौँ। त्यो हुँदाखेरि यो महासन्धिहरू, यो सन्धिहरू जति पनि छन्, त्यसबाट पनि हामीलाई बसाइसराई गर्ने चरादेखि अन्य जैविक विविधताको लागि त्यसले महत्वपूर्ण वासस्थान प्रदान गर्ने भएको भएर त्यसमा पनि हामीले नेपालले त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू पूरा गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
1: कार्यक्रमको अन्तिम चरणमा आएको छौं। आम रेडियो श्रोताहरू, विशेष गरी युवा पुस्ताहरूले चरा र उनीहरूको बसाइसराई सूचित बनाउन कस्तो भूमिका खेल्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? तपाईँको व्यक्तिगत रूपमा अहिलेसम्मको अनुसन्धान काम त्यो आधारमा, र विशेष गरी यो चराको बसाइसराई दिवसको सन्दर्भ पारेर के अनुरोध गर्नुहुन्छ?
0: नेपालको सन्दर्भमा हामीले कुरा गर्ने हो भनेदेखि, नेपालमा अझै पनि अब हामीले हाम्रो तवरबाट त अध्ययन अनुसन्धान गरिरहेका छौं, तर अझै पनि नेपालको अध्ययन अनुसन्धान, यहाँको अनुगमन तथ्याङ्कहरू हामीले हेर्ने हो भनेदेखि त्यो अझै पनि पर्याप्त छैन। त्यो भएको हुनाले यसमा आम नागरिकदेखि लिएर सरकारी तवरदेखि लिएर सबैजना नै यो तथ्याङ्कहरू र तथ्याङ्कहरू कसरी चाहिँ हामीले अझ मजबुत बनाउँदै लाने, कसरी चाहिँ हामीसँग पर्याप्त तथ्याङ्कहरू हामीले बनाउँदै लाने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ। र अब त्यो त्यसको लागि अब नेपाल सरकारले आफ्नो तर्फबाट विभिन्न अन्य अध्ययन अनुसन्धानलाई सहजीकरण गरिदिने त आउने ठाउँमा छँदैछ। त्यो सँगसँगै नेपाल सरकार आफैले पनि त्यस्ता खालको गतिविधिहरूलाई अगाडि लानुपर्छ जस्तो लाग्छ भनेदेखि आम नागरिकको सन्दर्भमा चाहिँ यो अब जस्तै समग्रमा चराको संरक्षणमा ध्यान दिनु पर्यो भन्ने हो। अब शिकार र पासोहरू यदि कसैले गर्ने गरेको छ भने उहाँहरूलाई पनि खबरदारी गर्नु पर्यो, आफूले त गर्नु भएन होइन। त्यस पछाडि अर्को चाहिँ हामी यो वासस्थानको पनि जस्तै अब बसाइसराई गरेर आउने चराहरूकै मात्र कुरा गर्छौँ भनेदेखि विशेष गरेर सिमसार र खेतीयोग्य क्षेत्रहरू मुख्य वासस्थानहरू हुन्, वन जङ्गल त छँदैछ हाम्रो, त्यो त्यसको पनि हामीले संरक्षण गर्नुपर्नेछ। खेतीयोग्य क्षेत्रमा पनि यो अब हामीले यो रासायनिक विषादीहरू रासायनिक मलहरू धेरै प्रयोग गर्दाखेरि त्यसले पनि नकारात्मक असर परिरहेको हुन्छ, चरालाई मात्र होइन कि समग्र वातावरणलाई नकारात्मक असर परिरहेको हुन्छ भनेदेखि अर्को चाहिँ हामी नेपाल पक्षी संरक्षण संघले चाहिँ यो छिमेकी चरा गणना भनेर पनि हामी गर्ने गर्छौँ र छिमेकी चरा गणनामा चाहिँ विशेष गरेर आम नागरिकलाई नै हामीले केन्द्रमा राखेर आम नागरिकले चाहिँ आफ्नो वरपर आफ्नो घरमै बसेर आफ्नो वरपर के चरा देखिन्छ त त्यो चराहरूको पनि तथ्याङ्कहरू हामीले सकेसम्मको संकलन गर्ने प्रयास गरिरहेका छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग अघि जुन भने तथ्याङ्कको कमी छ भनेर त्यो तथ्याङ्कलाई चाहिँ हामीले बिस्तारै बनाउँदै लाने, त्यसलाई चाहिँ एक एकवटा इत्ता गर्दै बनाउँदै लाने भनेर हामीले त्यस्तो किसिमको कदमहरू पनि अगाडि लगिरहेका छौँ। र छिमेकी चरा गणना जस्ता त्यसैमा मात्र भाग लिनुपर्छ भन्ने होइन कि त्यस्ता जति पनि अगुवाईहरू आउँछन् त्यस्ता जति पनि कार्यक्रमहरू अगाडि आउँछ त्यस्तोमा आम नागरिकहरूले भाग लिइदिनु भयो, त्यसबाट आफ्नो तथ्याङ्कहरू पठाइदिनु भयो भनेदेखि त्यसले पनि ठुलो भूमिका अब हेर्दाखेरि चाहिँ आफ्नो ठाउँबाट दुईटा भङ्गेराको तथ्याङ्क पठाए जस्तो देखिन्छ, त्यसले चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ त्यसले हाम्रो देशभरि नै कस्तो स्थिति छ त भन्ने किसिमको हामीलाई बुझ्न सजिलो बनाएको हुन्छ। त्यो किसिमबाट पनि आम नागरिकले भूमिका खेल्न सकिन्छ भनेदेखि समग्रमा चाहिँ चरा र तिनको वासस्थानको संरक्षण गर्नको लागि चाहिँ आम नागरिककै ठुलो भूमिका छ। यो संरक्षण संस्था र हामी अनुसन्धानकर्ताहरूले त उहाँहरूले गर्नुभएको कामलाई अझ कसरी चाहिँ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिने हो।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो चराको बसाई सराई जुन एकदम रोचक छ, एकदमै रोचक तरिकाबाट श्रोताहरूलाई सुनाइदिनु भयो, बुझाइदिनु भयो, यहाँलाई उज्यालो तर्फ धेरै धन्यवाद सर।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो अब विश्व चराहरूको बसाई सराई दिवसको अवसरमा पारेर यति कुराहरू राख्ने अवसर दिनुभयो, यो शनिबार चाहिँ हामीले नेपाल पक्षी संरक्षण संघले पनि कुनै ठाउँमा चाहिँ हामीले अब हरेक शनिबार हामीले चरा अवलोकन कार्यक्रमहरू राखिरहेका हुन्छौँ, यो शनिबार पनि चराको बसाई सराई दिवसको अवसर पारेर हामीले चरा अवलोकन कार्यक्रमहरू राख्ने गरेका छौँ, यो पालि पनि रहन्छ। त्यसको लागि चाहिँ हाम्रो बर्ड कन्जर्भेसन नेपाल भनेर फेसबुक पेज छ, त्यसलाई तपाईँहरूले फलो गर्नुभयो भने त्यहाँ हामीले जानकारीहरू प्रदान गर्न सक्छौँ। सँगसँगै बर्ड कन्जर्भेसन नेपाल चाहिँ हाम्रो मेम्बरसिप बेस्ड अर्गनाइजेसन भएको भएर यसमा चाहिँ तपाईँहरूले सदस्यता पनि लिन सक्नुहुन्छ। यदि लिन चाहनुहुन्छ भनेदेखि हाम्रो वेबसाइट, फेसबुक पेज अथवा हाम्रो संस्थामा आएर तपाईँहरूले सदस्यता लिन सक्नुहुन्छ। यो अवसरको लागि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई। अब भने आजको बदलिको नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतवर्ग विषयमा छलफल गर्छौं। आजको बदलिको नेपालमा प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्ने बिदा हुनेछु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशील विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थ को भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: अहिले बिहानको 9 बज्यो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। काठमाडौँमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 सिन्धुली र काठमाडौँबाट भालुको पित्त र हात्तीको दारासहित 3 पक्राउ। मकवानपुरको छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 वर्षीय बालक र प्रहरीसहित 3 मृत्यु। फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौं उच्च माध्यमिक विद्यालय प्रभावित। र नेपाल प्रिमियर लीगको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475-90-4-66 98-692-65-99-8
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। काठमाडौँमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजन गरिएको छ। कंग्रेस केन्द्र निर्वाचन समितिले उम्मेद्वारको प्रथम नामावली सार्वजन गरेको हो। 1 सभापति, वरिष्ठ उपसभापति सहित 4 उपसभापति, 3 महामन्त्री, 15 सहमहामन्त्री, 1 कोषाध्यक्ष गरी 24 पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 र कोषाध्यक्ष 1 सभापतिले मनोनित गर्ने गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। निर्वाचन समितिले सार्वजन गरेको सूची अनुसार 19 जना पदाधिकारीका लागि 32 जनाको उम्मेद्वारी परेको छ। सभापतिमा गगन कुमार थापा, पूर्व सह महामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्की गरी 3 जनाको उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उहाँहरू निर्विरोध हुनुभएको छ। प्रथम नामावलीमा प्रक्रिया अनुसार कुनै दावी विरोध रहे अहिले बिहान 10 बजेदेखि 12 बजेसम्मका लागि समय तोकिएको छ। दावी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। सरकारले गएको भदौको 10 मा आएको रसुवा भुटेको सिबाडीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिशनल सेल्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ। घर बाहर विहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभग्राहीको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुनर्निर्माण कार्य अघि बढ्ने प्रवक्ता महतले बताउनु भएको छ। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिनमा मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:47 घटस्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक तीन गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ। नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिनुहुने भएको छ। सभापति गगन थापासँग भएको भेटमा उहाँले उपसभापति फिर्ता लिने सहमति बनेको। सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेद्वारी नबन्न आग्रह गर्नुभएको थियो। सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेद्वारी फिर्ता गर्न सहमत हुनुभएको छ। डाक्टर रिजालले सभापति थापासँग भएको भेट र उम्मेद्वारी फिर्ता प्रसंगको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राख्नु भएको छ। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज हुँदैछ। नेपाल र रूसले कूटनैतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रूसी उपविदेश मन्त्री आन्द्रेई रुन्डेकोले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् 2007 मस्कोमा र दोस्रो बैठक सन् 2018 अप्रेल 17 काठमाडौँमा भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन्। रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व ब्यांकले प्रक्षेपण गरेको छ। विश्व ब्यांकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2,27,00,000,00,000 रूपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ। सिंहदरबारमा हिजो बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
11: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
11: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। तपाईँकी समाचार, सिन्धुली र काठमाडौँबाट भालुको पित्तर र हात्तीको दारा सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। हात्तीको दारा सहित सिन्धुलीका सोम बहादुर माझी र महोत्तरीका चित्र बहादुर विश्वकर्मालाई पक्राउ गरिएको, यसै गरी भालुको पित्तर सहित नवलपरासीका योगेन्द्र प्रसाद चौधरीलाई पक्राउ गरिएको छ। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचोरको टोलीले पक्राउ गरेको। भालुको पित्तर सहित चौधरीलाई काठमाडौँको सोरेखुट्टे र हात्तीको दारा चैत माझी र विश्वकर्मालाई सिन्धुलीको कमलमाई क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर राणाले बताउनु भएको छ। प्रहरीले पक्राउ परेका चौधरीसँग 140 ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दारा 6 किलोग्राम बरामद गरेको छ। चौधरीलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको ब्यूरोले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले मंगलबार साँझ सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद 1 लाख रूपियाँ सहित पक्राउ गरेको छ। स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो। टोलीले यादवलाई 1 लाख रूपियाँ सहित नियन्त्रणमा लिएर घटना सम्बन्धी कागजात संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ। समाचार तयार पार्दासम्म अख्तियारको टोली नगरपालिकामै रहेर आवश्यक कागजात अध्ययन र तथ्य संकलनमा जुटेको छ। मकवानपुरमा 5 दिनको अन्तरालमा भएका 3 छुट्टा सवारी दुर्घटनामा 1 बालक र परिसहित 3 जनाको मृत्यु भएको छ। हिजो पूर्वी मकवानपुरको बागमती गाउँपालिका 8 सातली स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट 4 वर्षीय बालकको मृत्यु भएको छ। आफ्नै घरमा खेलिरहेका सरोज घलानका 4 वर्षीय छोरा प्रिभेश घलान 81 सड़कमा निस्किएका बेला फापरबारीबाट हात्ती सुनेतर्फ जाँदै गरेको प्र 03020003 P2631 नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। दुर्घटनामा घाइते बालकलाई मोटरसाइकल चालक बकैया गाउँपालिका 3 चिसापानीका 24 वर्ष दीपक सिंहले अभिभावक सहित उपचारका लागि हेटौँडा स्थित सहकारी अस्पताल लगिएका थिए। अस्पतालमा साँझ चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी नायक उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभएको छ। मोटरसाइकल चालक थिङ प्रहरीको नियन्त्रणमा रहेका छन्। यसै गरी गत 15 असोज राति हेटौँडा उपमहानगरपालिका 10 मेन रोड स्थित पूर्व पश्चिम सड़क खण्डमा स्कूटर र यात्रुवाहक बस ठोकिँदा घाइते भएका प्रहरी सहायक हवलदार किरण थापाको उपचारका क्रममा मृत्यु भएको छ। काभ्रेको बनेपा नगरपालिका 12 घरबै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत 32 वर्षीय थापा कार्यालयको कामका लागि बुद्धचोक हुँदै करातर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको G2X1079 नम्बरको यात्रुवाहक बससँग ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते थापाको हेटौडा अस्पतालमा उपचारपछि चितवन मेडिकल कलेज हुँदै काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उनको मंगलबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको डीएसपी काफ्रेले बताउनु भएको छ। बस चालक स्याङ्जाको भिरकोट नगरपालिका 38 वर्षीय खगेन्द्र कोइरालालाई नियन्त्रणमा लिएर सवारी जाम सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै मंगलबार दिउँसो भीमफेदी गाउँपालिका 6 धानगोदाम स्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा भएको अर्को दुर्घटनामा 1 मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडाबाट काठमाडौँ जाँदै गरेको B12641-64 नम्बरको ल्याण्ड क्रुजर गाडीले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको B20201-80459 नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो। सोही क्रममा पछाडिबाट आउँदै गरेको B54-25-66 नम्बरको होन्डा मोटरसाइकल अनियन्त्रित भई सड़कको बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जाभा मोटरसाइकलका चालक हेटौँडा उपमहानगरपालिका 5 सिद्धार्थ पथका 25 वर्षीय महेश्वर घिमिरे खत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी काफ्रेले जानकारी दिनुभएको छ। होन्डा मोटरसाइकलका चालक काठमाडौँ महानगरपालिका 28 माइतीघरमा बस्दै आएका 32 वर्षीय मुन्ना आलम र पछाडि सवार 31 वर्षीय चुन्नु आलम घाइते भएका छन्। उनीहरूको दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गैराती बागमती गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काँसीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाडौँको थानकोट र तापलेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाडौँमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अहिले बिहान तराईमा हुसुरा कुहिरो लागेको छ। लुम्बिनी र सुदूरपश्चिम मधेस कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको थोरै ठाउँमा पनि मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्तौं लामो राष्ट्रव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेको बीबीसीको खबरमा उल्लेख छ। पेरिसको बीसौं जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार अगाडि प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्साएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बढ़नुका साथै कर्मचारी विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको कड़ा प्रतिक्रियाको बचाव गर्नुभएको छ। नुनेजका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 715 जना प्रहरी अधिकारी घाइते भएका छन्। राष्ट्रपति इमान्युएल माक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्ले कार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए। किशोर किशोरीमाथि व्यापक रूपमा गिरफ्तारी, अश्रुग्यास तथा दंगा नियन्त्रणका हतियार प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ। र समाचार कन्टीमा केही खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको, दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। पाँच खेलको टी ट्वेन्टी श्रृंखला अन्तर्गत गए राती भएको पहिलो खेलमा भारतले वेस्टइण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइण्डिजले 19/1 अल आउट हुँदै 171 रन बनाएको थियो। जितका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14/4 2 विकेट गुमाएर भेट्टाए। भारतका लागि श्रेयस अयरले अभिजित 102 रन बनाउनु भए। उहाँले 43/43 शतक पूरा गर्नुभएको थियो। ईशान किशनले अभिजित 37 रन जोड्नुभयो। पाँच खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। र विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेस्सीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। निकोलस ओटमेन्डीले 48 मिनटमा र निको पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावपूर्ण विदाई गरेका छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यो समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। काठमाडौँमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 सिन्धुली र काठमाडौँबाट भालुको पित्त र हात्तीको दारासहित 3 पक्राउ। मकवानपुरको छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 वर्षीय बालक र प्रहरीसहित 3 मृत्यु। फ्रान्समा विद्यार्थी आन्दोलन सर्कियो, सयौं उच्च माध्यमिक विद्यालय प्रभावित र नेपाल प्रिमियर लीगको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म हस्तु राज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछा।
7: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630423422।
2: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ।
1: आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरा

0: पचास रुपियाँ गोटामा ल्याए त नानी?
1: हुर्किएकै गिरिराज चल्ला 150मा?
0: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको रेडियो 102

0: subscribe now. नया नया videos को लागी press the bell icon for notification.
1: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
7: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं। यो एक घण्टाको समय भने तपाईँ ओकाली उरारी लेखबेचे धाइराख्नु भएको छ होला, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैली के कस्तो लाग्दैछ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने तपाईँ यो समय हामीलाई देश तथा विदेशमा रहेर पनि सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। हामीलाई सुन्नको लागि हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा कोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आज बुधबारको बसाई छ। आजको बसाईमा विभिन्न ठाउँमा बज्ने गीत संगीत हामीले राखे तापनि हामीले आज चाहिँ कार्यक्रममा दशैंका मिठा रमाइला गीत संगीतहरू राख्छौं। तपाईँले साथी संगीलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि 048-40-40-26 नम्बर खुल्ला रहेको छ। फटाफट फोन गर्दै कार्यक्रममा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो दशैंको गीत। त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: Gari gambara kyang yo dhrimitra sasate manchuni githiye pardeshile kinyo bhanne Vishnu Bajira kyang century ka awaz ma raheko git rakhera कार्यक्रम लोककौशलीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको भएको छ, फटाफट फोन गर्न सक्नुहुन्छ। 0848 40 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते हजुर।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के छ हाम्रो प्रदीपजीको खबर भन्नुहोस् न।
1: हजुर, त्यही म लगायत मन्दिरतिर कुरा गर्नुपर्दाखेरि एकदम बिन्दास छ। अनि हजुर लगायत रामेछापतिर के छ?
0: म लगायत रामेछापतिरको पनि एकदम ठिकै छ। पानी राति हल्का पर्यो, अहिले पनि पर्ला पर्ला जस्तो भइरहेको छ। मौसम एकदमै धुम्मिरहेको छ। चिसो चिसो जस्तो छ मौसम, समग्रमा एकदम सबै ठिकै छ। खाना खाइसक्नु भयो कि बाँकी छ?
1: हजुर, मेरो भइसक्यो। अनि हजुरले लिनुभयो त?
0: मेरो पनि भइसकेको छ। यो समय कार्यक्रम चाहिँ सुन्नु भएको छ अथवा चाहिँ व्यस्त रहेर चाहिँ हामीलाई फोन गर्नुभयो? सुन्न पाउनु भएको छैन, त्यो चाहिँ फोन गर्नुभयो, फोन लाग्यो, आउनुभयो, खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: ओके, पहिलो प्रश्न दिए हजुरको लागि भन्न चाहे, अनि हाम्रो मित्रको लागि भन्न चाहे, साथीहरू
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप राणा चाहिँ, मन्थली बाहा हुनुहुन्थ्यो। उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो अब भने तपाईँको रहेको छ। यति बेला कमल श्रेष्ठजी फेसबुक लाइभमा लेख्नुहुन्छ, कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। त्यसपछि मात्रै म उहाँको कमेन्ट वाचन गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु राजेशा बन्थालीबाट, अप्सरा नेपाली।
0: अप्सरा हजुर के छ, सन्चै हुनुहुन्छ?
2: सन्चै छु दिदी, हजुर सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु त भन्नुपर्छ। मौसम पान पर्ला पर्ला जस्तो छ होइन? पानी नपरोस् पनि भन्छ, किनकि अब पानी पर्यो भने हिलो हुन्छ, हिँड्दा बाटो गाह्रो हुन्छ होइन?
2: पानी त कहाँ पर्ने,
0: त्यही भनेर अप्सरा चाहिँ यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला म बसिरहेको छु।
0: बस्दै त हुनुहुन्न, केही गर्दै हुनुहुन्छ? आवाज एकदम डिस्टर्ब आइरहेको छ। ल त्यसो भए अब अलिकति टेलिफोनमै त्यस्तो आएको हो कि ठिकै छ, कारण कुरुङ आइरहेको छ, केही काम गर्दै हुनुहुन्छ कि जस्तो छ। ठिकै छ, एउटा मिठो गीत बज्छ कार्यक्रममा, साथीहरूलाई सम्झाउनुहोस् न। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अप्सरा नेपालीज्यू, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा सहभागी भएर उहाँले आफ्नो साथीहरूलाई पनि सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेला मगर खुसी लेख्नुहुन्छ फेसबुक कमेन्टमा, हेलो दि नमस्ते है जोरले भन्दै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु पाँच थरको फालुङ बाद भन्दै हुनुहुन्छ। आज मलाई आकाशैको कालो बादल भन्ने बोलको गीत राखिदिनुहोस् न भन्दै हुनुहुन्छ। आकाशैको कालो बादल भन्ने बोलको गीत सम्भवतः यो चार बजेको कार्यक्रममा बज्छ, विशेष गरी अब दसैँका गीतहरू नै राखौँ कि भन्ने पनि लाग्छ। सम्भव भएसम्म हामी यो गीत राख्ने प्रयास गर्छौं। त्यस्तै गरी भावना मगरजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु है इन्डियाबाट, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। बिर्जाङ लिम्पोजीले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते शिवारू है, साथीहरूलाई सम्झाउनु पर्दा अब बज्ने गीत मार्फत चाहिँ विनोद डेकेन्द्र आसन लिम्बु तारा लिम्बु, त्यसै गरी उहाँले तारा शंकरलाई भन्नुभएको छ, साथै मलाई चिने नचिने सबैको लागि भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। राई सफल आयुषजीले पनि लेख्नु भएको छ कमेन्टमा, उहाँ लेख्नुहुन्छ, हेलो दर्शन है, म पूर्वेली अन्जान सफल आयुष राई हो नि भन्दै हुनुहुन्छ, अब बज्ने गीत मार्फत सम्झनु पर्दा प्रेम तामाङ लेक्सर लिम्बुको लागि, गोपाल भाइ, त्यसै गरी सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङको लागि, राज बुढा थोकीको लागि, नेरुता साम्रिङ राईको लागि, रन्दाला साङपाङ राईको लागि, सरिता राई, मिडिया प्रेमी राई, अनिसाको लागि, बान्तवा सुफिया राईको लागि, सुस्मिता नसरिङको लागि, त्यसै गरी सिम्पल सरिनाको लागि, पुष्पा अञ्जली राईको लागि, तीर्थ राई, रोलपाली सक्षम मगरको लागि भन्नुभएको छ उहाँले। त्यसै गरी यसपी राईको लागि, सुस्ने बान्तवा राईको लागि, सुहानी योङहाङको लागि, सुशीला विश्वकर्मा, सुजन चामलिङ राईको लागि, बिरु छेत्री, त्यसै गरी माधव गुरुङको लागि, सुभाष छेत्री, गीताल लिम्बु, किराती अर्पणा राई लगायत सबैलाई भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, साथीलाई होल्डमा बस्नु पर्यो कि जस्तो लाग्यो, ठिकै छ, हुन त अलिकति नेटवर्कको समस्या पनि हुन सक्छ, ठिकै छ, फेरि पनि आउन सक्नुहुन्छ, पालो तपाईँकै रहेको छ। त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार देवजी, के छ खबर?
3: खबर ठिक छ दिदी हजुर, मेरो भन्नुहुन्छ, अनि दिदी हजुर लगायत अनि रामेछाप डाँडातिरको पनि ठिकै छ भन्ने आशा गर्छ है त।
0: एकदम ठिकै छ, आशा गर्नुहोस्, पक्कै पनि पूर्ण रूपमा आशा गर्नुहोस्, हामी सब ठिक ठाक छौँ, आराम छौँ। साथसाथै अब मौसम पानी पर्ला पर्ला जस्तो छ, हिजो घाम चर्को लाग्दै थियो, आज अब घाम लाग्छ कि लाग्दैन भन्ने छ, अब न पानी पर्छ न घाम लाग्छ, चिसो पो छ त देवजेतातिर त।
3: हजुर हजुर, यता चाहिँ जस घाम पनि लाग्छ भन्नुपर्छ है, अहिले त धुमधुम छ, अब धेरै चर्को घाम चाहिँ लागेको छैन, हिजो चाहिँ चर्को घाम लागेको थियो, आज त धुमधुम भइरहेको छ, मन्द मन्द घाम लागेको छ भन्नुपर्छ है त, चिसो चिसो छ आजबाट चाहिँ भन्नुपर्छ है त।
0: ल, यता पनि त्यस्तै त्यस्तै छ, समग्रमा सबैतिर मौसम त्यस्तै हो कि जस्तो लाग्छ। ठिक छ, अनि खाना खानु भयो कि बाँकी छ?
3: खाना पाकेको छ दिदी हजुर, अब खानु मात्रै बाँकी, अब खोइ कता कता जानु भएको छ, क्यारे खोइ अहिले बारीतिर कतातिर काममा बेसी छ, अब एकैछिनमा जम्मा हुनुहुन्छ अनि सबैजना भएपछि अनि खाने हो भन्नुपर्छ है त एकछिनमा।
0: ल, सबैजना जम्मा भएर एकैचोटि खाना खानु होला, हामीलाई यो समय देवजीले सुन्दै हुनुहुन्छ।
3: हजुर हजुर,
0: ल, अरू त अब समग्रमा ठिकै छ, मैले केही सोधिनँ है देवजी।
3: हजुर हजुर, पक्कै पनि
0: केही छ भने देवजीसँग प्रश्नहरू छ भने के भन्नुहोस्?
3: केही छैन दिदी हजुर, अब भएछ भने त म सुनाइ नै हाल्छु नि दिदी हजुरलाई, नसुनाइ त कहाँ बस्नै सकिँदैन भन्नुपर्छ है।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फै लागेछौँ, एउटा मिठो गीत बज्छ, दसैँका मिठा र माइला मनसुने गीतहरू बजिरहेका छन्, अर्को पनि गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ, सम्झिनु पर्दा विशेष गरी यति यसको धनी दिदी हजुरकै लागि भन्न चाहन्छु, र अनि प्राविधिकमा रहनुहुने दाई श्री राज महतको लागि पनि मिठो सम्झना मिठो माया भन्न चाहन्छु, है दाई भन्न चाहन्छु, र हजुरको रेडियो होल युनिटको लागि दिदी सम्झना खड्गीको लागि पनि मिठो सम्झना आउँदै गरेको दसैँको पनि शुभकामना अहिलेदेखि नै दिन चाहन्छु भन्छु, र अनि जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा छरिएर रहेका दाजुभाइ दिदीबहिनीहरूको लागि पनि आउँदै गरेका दसैँको शुभकामना भन्न चाहन्छु, लगायत मेरो छोरी ममताको लागि सुन्दैछ, छोरी ममताको लागि भन्न चाहन्छु, अनि त्यसै गरी यता ग्वालटारतिर पनि एकदम छु म, हामी पनि हजुरको रेडियो सुन्छौँ एकदमै भन्ने मेरो चाहिँ बहिनी दुर्गा माझीको लागि पनि भन्न चाहन्छु, सुन्दै होला अहिले पनि, उसको लागि पनि मिठो सम्झना मिठो माया भन्न चाहन्छु, र अनि साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, बहिनी सम्झना प्रधानको लागि, अनिता तामाङ लगायत मलाई देवमाझी भनेर चिनिन तिनी सबै सबैको लागि, बहिनी एलिना खत्रीको लागि, सरस्वती सुनार अनि त्यसै गरी प्रिया योगीको लागि, लगायत मलाई देवमाझीबाट चिनिन तिनी सबै सबैको लागि भन्दै छुटिन्छु ल। नमस्ते सबै।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, सन्डे साँगा झुलेबा आज हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ, पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउनुहोला आजको बुझाइमा। यति बेला फेरि पनि म लाग्छु तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतिर। हिराबहादुर लकाईजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु है, मिल्छ भने आज मलाई रेशम साप कोटा र विष्णु माझीको बाटो हेरे हुन्छ है घरमा बाघ दुईको गीत राखिदिनुहोस् न है भन्दै हुनुहुन्छ, सम्भव त हामी गीत राख्नेछौं। आज जन्मदिन मनाउने मेरो भान्जे प्रतीक्षा भट्टराई आशाली नानी लुइजा भण्डारी र धन धोरान के दिदी दीक्षा दाहाललाई चाहिँ जन्मदिनको शुभकामना भन्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। रोमतेल कान्छीजीले पनि हेलो दिदी के छ भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिक छ, यहाँको पनि ठिकै होला आशा गरे। विनिता दाहाल सुवेदीजीले पनि हेलो दिदी के छ खबर, म विनिता दाहाल कार्यक्रम सुन्दैछु है, अब बस्ने गीत मलाई चिन्ने सबैको लागि। साथै उहाँ लेख्नुहुन्छ खुशबु सुवेदी, त्यसै गरी लोचन सुवेदीको लागि, लोकेश सुवेदी, त्यसै गरी सुषमा दाहाल, विमला दाहालको लागि, झुमा दाहाल, कुमार दाहालको लागि, त्यसै गरी इस्मारिका याखा, त्यसै गरी तुलासा भेटवाल, जानुका चापागाई, त्यसै गरी उहाँ लेख्नुहुन्छ भूमिका भण्डारीको लागि, दुर्गा कटुवाल डम्बरको लागि, त्यसै गरी वैष्णु खनालको लागि, शुक्रराज रोसाइली निर्दोषको लागि, हरबल रोशनी पूर्वेली खुशी ममता पोया, त्यसै गरी शमशेर लिम्बुको लागि भन्दै हुनुहुन्छ। उहाँले सबैलाई अब बच्ने गीत भन्दै हुनुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
4: नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। मायाजीले माया दिनुहुन्छ, त्यही भएर पनि खुसी लाग्छ, रमाइलो लाग्छ। माया मगर भन्नुभयो
4: हजुर, आज त हराउनु भयो त
0: हजुर,
4: आज त हराउनु भयो त।
0: म यस्तै हेर्नुहोस् मायाजी, कहिले हराउने कहिले आउने, अब हराउने नहराउने, आउने हराउनेको यहाँ टुङ्गै छैन। हेर्नुहोस् न सम्पर्कमा मायाजी हुनुहुन्थ्यो, हराउनु भयो पनि भन्दै हुनुहुन्थ्यो, ठिकै छ, उहाँ नै हराउनु भयो जस्तो लाग्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। परदेशी सधैँ पर पर बोलको गीत राख्छौं कार्यक्रममा, गोविन्द पौडेल र देवी घरतीको आवाजमा रहेको गीत। त्यसपछि छोटो व्यवसायिक विश्राम रहन्छ, विश्राम पछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
3: शाओमी किन्दा उपहार एभ्री डे for my Thailand holiday।
4: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर धरिसक्यो। हैरान भए म त
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
6: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: रंग बहार रंग बहार,
8: वर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर,
7: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाऊ।
7: वर्जर पेन्ट।
9: रामेछापको माकुण्ड गाउँपालिका 1 घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
10: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
9: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
10: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्तेल लाछेवा रामेछाप।
11: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
12: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
0: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
13: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
14: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
14: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधार दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
14: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
14: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
14: 048-540-239
15: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
14: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
15: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।
16: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
17: लौ के पिर गरिरहेको, हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
16: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको?

0: 98727982082 प्रशंसा सोशल सुन चाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरो दिँदै पठाइदिन्छु एक चुटकीको भरमा कसको हिम्मत छ र
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: कार्यक्रमलो कोशलीमा राखेभित्र भने मिठो रमाइलो गीत गीतपछि हामी छोटो व्यवसाय विश्रामतर्फ गयौं। विश्रामपछि फेरि पनि आइसकेका छौं। आजको प्रश्न तपाईँले सहभागिता जनाउनुपर्छ, साथसाथै आफ्ना आफन्तजन साथी सङ्गीलाई तपाईँले सम्झन पाउनुहुन्छ। 048-40-40-0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, के छ दुर्गजी खबर? म लगायत रामी साहबतिरको पनि एकदम ठिक छ। अब मौसम चिसो चिसो हुँदै हो कि जस्तो पो लाग्दैछ त दुर्गाजी?
1: हजुर, हल्का चिसो भइरहेको छ दिदी, मनसरतिर नि भन्नुपर्छ। त्यसले बेला काम परिरहेको छ, बेलुका काम परिरहेको छ, रामसाबतिर परेको अलि बेलुका काम,
0: रामेसाबतिर पनि अलिअलि त पर्यो। बिहान उठेर हेर्दा चाहिँ तर पानी परेको हो कि जस्तो चाहिँ थिएन है फेरि।
1: हजुर हजुर, धेरै थोरै छैन, पानी परिरहेको छ।

0: मंगल किरण
1: ठीक छ हामीलाई सुन्दै हुनुहुन्छ
0: हजुर सुने राखि दिजागुर सुरुदेखि होइन
1: ल सुरुदेखि सुन्दै हुनुहुन्छ फोन लगाउनु भयो आउनु भयो खुसी लागेको छ खानपिन पनि भइसकेको छ होला
0: हजुर हजुर
1: ल भर्खर भर्खर खाएर बस्दै हुनुहुन्छ सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो मेरो पनि भइसकेको छ है त
0: हजुर
1: ल एउटा मिठो गीत बज्छ कार्यक्रममा साथीहरूलाई सम्झनुहोस् न
0: दिदी हजुर मिल्छ भने
1: के भन्नुभयो दसैँको गीत भन्नुहोस् न
0: झल्को आउँछ तिहारी दसैँ तिहार आएपछि
1: ल झल्को आउँछ तिहारी दसैँ तिहार आएपछि
0: हजुर हजुर
1: ल हुन्छ हामी गीत राख्छौँ साथीहरूलाई सम्झनुहोस् सर
0: विशेष गरी दिदी हजुरको लागि प्राइज मेरो सिराज माता मिठो सम्झेर भन्न चाहन्छु दिदी सम्झेर मिठो सम्झेर भन्छु हजुरहरू परिवारको लागि मेरो घर परिवार सम्पूर्णको लागि अनि बुवा दिदी है सुनियन भक्त उहाँको लागि मम्मीको लागि शरीर इन्द्र पाण्डे जीवन शक्ति रविका पाण्डे अनि फ्यामिली सम्पूर्णको लागि प्रिय साथी देवमाजीको लागि बहिनी निर्मला पौडे निर्मला लामा रिया एडी सक्सुनर बहिनी सासुन्दरीमा तामाङ
1: दुर्गजले साथीहरू सम्झँदै हुनुहुन्थ्यो उहाँको फोन कटेको छ उहाँले गीत मिल्छ भने चाहिँ झल्को आउँछ तिहारे दसैँ तिहार आएपछि भन्ने बोलको गीत राखिदिनुहोस् भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु पालो तपाईँको रहेको छु तपाईँले पनि फटाफट सहभागी जनाउन सक्नुहुन्छ साथसाथै हामी तपाईँ धेरै साथीको फेसबुक कमेन्टहरू पनि कार्यक्रममा भाषण गर्नेछौँ हामीलाई धेरैभन्दा धेरै साथीहरूले फेसबुक कमेन्टहरू पनि पठाइराख्नु भएको छ र हामीले तपाईँसँग रहेर यो घण्टाको समय बिताइरहेका छौँ यति बेला चाहिँ लाग्छु म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ नै हामीलाई यति बेलाको बसाइमा अर्को साथीको कमेन्ट प्राप्त भएको छ धेरैभन्दा धेरै साथीहरूले यो समय सुन्दै हुनुहुन्छ यति बेला हुनुहुन्छ विष्णु आचार्यजी उहाँ लेख्नुहुन्छ नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ जनक रोजाली मगरजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ टेकु छेत्रीजीले नमस्कार हजुर सुन्दैछु म तनहुँबाट भन्दै हुनुहुन्छ सन्तोष काफलेजीले पनि जन्मदिनको धेरै धेरै शुभकामना है प्यारो साथी कोपिला सन्तानलाई भन्दै हुनुहुन्छ यति बेला कोही साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: नमस्कार दिदी
1: नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ भनेर भन्यो भने हाम्रो रमिलाजी हुनुहुन्छ
2: रमिला तामाङ
1: के छ त रमिलाजीको खबर
2: मेरो ठिकै छ तपाईँको के छ
1: मेरो एकदम ठिकठाक छ भन्नुपर्छ बसाईको थाहा छ
2: बसाई केटिएम
1: काठमाडौँ पुगिसक्नु भयो
2: होइन
1: के हो होइन भन्नुहुन्छ के हो रमिलाजी
2: होइन बसेर भएन भने
1: त्यही भएर काठमाडौँ गइदिनु भयो
2: सपिङ गर्न रे क्या दसैँमा
1: दसैँको सपिङ गर्न काठमाडौँ पुग्नु भयो मलाई पनि सपिङ गरिदिनुहोस् न त
2: के किन्नुपर्छ तपाईँ के लाउनुहुन्छ
1: मैले चाहिँ के चाहिँ लाउँछ होला जस्तो लाग्छ हाम्रो रमिलाजीलाई यसो अनुमान गर्नुहोस् न
2: तपाईँ प्राय साडी लाउनुहुन्छ जस्तो लाग्यो मलाई
1: त्यसो भए तपाईँलाई मनपर्ने अलि राम्रो महँगो हेरेर लिएर आउनुहोस् न त
2: तपाईँलाई मलाई मन परेको तपाईँलाई मन परेन भने खत्तम भयो भने
1: बहिनीको चोइस नै मेरो चोइस हो नि त त्यही भएर तपाईँले मलाई जस्तो दिनुहोस् त्यो लाइनमा सहज स्वीकारेर लगाउँछु नि त
2: ए हुन्छ हुन्छ दिदी
1: लिएर चाहिँ आउनु पर्यो
2: अब आउने त भने तपाईँको त म कत अनि बाटोमै भेट्ने भए पो आउनु त अनि भेट्दै र तपाईँहरूलाई गाडी अर्कै गाडी एउटा गाडी छोडेर अर्कै गाडीमा आउनुपर्छ
1: भनेपछि गाडी चेन्ज गर्नु परिवर्तन गर्नुपर्छ भनेर पनि ल्याउनुहुन्न भन्ने चाहिँ शङ्का लाग्यो अब
2: तपाईँ आउनु न म ल्याएर राख्छु घरमा
1: म खाडा दिदी नै आइपुग्ला नि त ल्याउनुहुन्छ भने मेरो लागि दसैँको सपिङ गरिदिनुहुन्छ भने म जहाँ भए नै पुग्छु
2: हुन्छ हुन्छ दिदी आउनु न कि तपाईँ गरिदिने भए चाहिँ म आउँछु है
1: किनकि अब मेरो सहरभन्दा तपाईँ ठुलो सहरमा जे चिज पनि पाउने सहरमा पुग्नु भएको छ त्यही भएर ठुलै सहरको चिज चाहिँ हामीले लिउँ कि भन्ने लाग्यो है मलाई चाहिँ यहाँ त हामी गाउँ बस्तीमा गाउँ बस्तीको सहर बजारमा पर्ने जस्तो चिजहरू नपाइएला नि त
2: त्यो त हो कि तै पनि त्यो त नि पाइहाल्छ नि अलिक महँगो मात्र होला क्या यताको भन्दा
1: होइन रमिला चाहिँ काठमाडौँमा जस्तो यहाँ अलिक पाइँदैन त्यही भएर तपाईँ काठमाडौँ गएको मौकामा यसो हामीलाई पनि सम्झनुहोस् भनेको नि त।
2: ए हुन्छ हुन्छ, म तपाईँलाई छ सात सय पनि आइदिउँ न।
1: तपाईँले छ सात सय कि मलाई दुई सय ल्याए पनि रमिलाजीले दिनुभएको भनेर म स्वीकार छु कि, त्यस्तो तपाईँलाई चाहिँ म मार्कामा नि पार्दिनँ नि त, घाटामा नि पार्दिनँ, मार्कामा नि पार्दिनँ, तपाईँलाई चित्त दुखाउने काम पनि गर्दिनँ।
2: ए हुन्छ हुन्छ दिदी, अहिले त तर पनि पहिलाको जस्तो महँगो त छैन, सस्तो पनि आउँछ साडी त हुन त।
1: ल ठिक छ, तपाईँलाई जे रहर लाग्छ त्यही ल्याइदिनुहोस्, मेरो लागि टी सर्ट भयो भने हुन्छ, अब साडी नै लाउनुहुन्छ भन्नुहुन्छ भने त्यो पनि ल्याउनुहोस्, कुर्ता सुरुवाल भनेर ल्याउनुहुन्छ भने त्यो पनि ठिक छ,
2: नत्र पाए टी सर्ट ल्याउनु पर्यो
1: त्यो पनि मन आयो त भन्दैन।
2: होइन तपाईँ प्राय साडीहरू लगाउनुहुन्छ कि मलाई थाहा छ, याद छ कि।
1: ल याद छ भने ठिक छ, रमिलाजी खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, मजाले काठमाडौँको बसाइ राम्रो होस्, यहाँको दोस्री मान्दा गाउँघरतिर आउनुहुन्छ कि उतै मनाउनुहुन्छ
2: है दिदी, के हुन्छ मेरो के मनमा जोस जाँगर कि आउँछ।
1: ठिकै छ, त्यसो भए अहिलेसम्म जोस जाँगर छैन, जोस जाँगर उमङ्ग लिएर आउनु होला गाउँ बस्ती आउँदाखेरि, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो। काठमाडौँतिरको मौसम के कस्तो छ भन्नुहोस् न।
2: यता त घाम लागेको छ दिदी, हिजो चाहिँ पानी परेको थियो, आज त घाम लागेको छ।
1: अनि हिजो यता चाहिँ बेसरी घाम लागेर पोलेर मान्छे डढेर कालो भयो, अनि फेरि उता चाहिँ पानी परेको छ भन्नुहुन्छ।
2: हो क्या, ढाटे होइन साँच्ची, हिजो पानी परेको थियो।
1: ल ठिक छ, अब काठमाडौँ यताको मौसम अलि हावापानी होइन पहाडहरूले गर्दा नि अलिक केही फरक हुनसक्छ। ठिक छ, कार्यक्रम आउनुभयो, खानपिन भयो कि बाँकी छ?
2: मेरो भयो दिदी, खानुभयो?
1: मैले पनि खाइसकेको छु। ल ठिकै छ, अवश्य कार्यक्रमतर्फै लाग्नु जस्तो लाग्यो, गीत बोल्छ कार्यक्रम एउटा, साथीहरूलाई सम्झाउनुहोस् न।
2: पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दाई यदि भोलि उनीहरूलाई अनि निर्मला पौडेल मन्जु परियार अनि सम्पूर्णलाई भन्नुहोस्
1: न। नमस्ते, फेरि सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङ चाहिँ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला लेख्नुहुन्छ कमेन्टमा सपना तामाङजी पनि, हजुर नमस्कार, हाई सुन्दैछु कार्यक्रम सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ, अब बजाउने गीत सबै साथीको लागि भन्दै हाँस्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मडोज सुन्दासजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीको जाँगाजुले रातमाटा बजारबाट, सबैलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। राजकुमार महतेजीले पनि लेख्नु भएको छ, नमस्ते दिदी, मेरो घर दोरम्बा दुई हालजी काठमाडौँबाट कार्यक्रम सुन्दैछु है, सम्झनु पर्दा दाई भीमबहादुर महते र इन्द्रबहादुर महतेको लागि भन्नुभएको छ। मीडिया प्रेमी राई अनिसाजीले पनि लेख्नु भएको छ कमेन्टमा, नमस्ते, म भोजपुर भाषा मीडिया प्रेमी राई अनिसा, अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा पीमा थामे तीर्थ राई डियर मोटो स्मिर राईको लागि, अबान लिम्बुको लागि मीडिया प्रेमी राजेश राईको लागि, माधव ढुङ्गेलको लागि, वसन्त श्रेष्ठ दुर्गा कचुवाल, त्यसै गरी जम्बरू ढुङ्गेलको लागि, हरपल रोशनी गङ्गको लागि, त्यसै गरी पुष्पा अञ्जली राई, सफल आयुष, सूर्य तामाङ, सञ्जीव खड्का लगायत मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, हजुर नमस्ते, यो आवाज कता कता सुने जस्तो लाग्छ हो त? बबिता आज के छ खबर ल भन्नुहोस् न। यताको पनि एकदम ठिक छ, राम्रो रमाइलो घमाइलो छ मौसम, कहिले घाम कहिले बादल, यस्तै यस्तै छ भन्नुपर्छ है। अनि खाना भयो कि बाँकी छ? मेरो पनि भइसकेको छ, खाना खाइवरी कार्यक्रममा मजाले सुन्दै हुनुहुन्छ, अनि दसैँ कतिको लागिरहेको छ, लाग्दैछ, के छ अवस्था? लागेको छैन अहिलेसम्म पनि, लागेको छैन ल, ठिकै छ, मलाई पनि लागेको छैन है त त्यसो भए। ल कार्यक्रममा आउनु भएको छ, सहभागी हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, एउटा मिठो गीत बोल्छु साथीहरूलाई सम्झिहाल्नुहोस् न।
2: पैसा
3: लागि भन्छु अनि सर्वजीद्वारा मन्त्रालयको लागि अनि हजुर त्यसको लागि भन्छु मेरो घरसँग सम्पूर्णको लागि भन्छु अनि भन्ने दादा मगर अनि दिदी पवित्र मगर उहाँको घरसँग सम्पूर्णको लागि पवन मगरको लागि अनि साथीतिर साथी मगर तुलसी मगर तपाईँहरूको तारा मगर दिदी कविता मगरको लागि अनि सिरोज राईको लागि भगवती मगरको लागि भन्दैछु नमस्ते बाबा
1: हवस् नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु अब सम्भवतः हामी एकजना साथीसँग कुरा गर्नेछौ साथी आउनुहुन्छ भने नभए हामी कार्यक्रमबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ अब फेसबुक लाइभको कमेन्ट वाचन गर्नेतर्फ लाग्छु कुमारी योहाङ लवातीजीले पनि नमस्ते हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ विष्णु आचार्यजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ जनक रजाली मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ सम्भवतः तपाईँका कमेन्टहरू पनि एन्जेलसम्म प्राप्त भएको मैले वाचन गरेर सकाइसकेकै जस्तो पनि लाग्छ टेकुजीले पनि तनहुबाट सुन्दैछु है कार्यक्रम भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यतिर पनि आइसकेका छौं आजको यो एक घण्टाको समय लगभग सकिसकेको छ आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
2: दिदी नमस्ते नमस्कार गुड मर्निङ
1: नमस्ते नमस्कार हजुर त्यसपछि चाहिँ अब आवाज कता कता आए हराइरहेको छ जस्तो छ कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म बोल्दैछु दिदी यता दोलखाबाट डोलमा
1: डोलमा
2: हजुर
1: कता हराउनु भएको
2: हराएको छैन दिदी म नजिक के रहेछ त
1: मेरो आसपास मेरो छेउछाउ के रे हुनुहुन्छ त्यसो भए
2: हजुर हजुर त्यसो साउतिर हो तर हजुरले नजिकको मात्रै होला
1: खोइ म दायाँ बायाँ उत्तर दक्षिण पूर्व पश्चिम सबै हेर्दैछु आँखा डुलाउँदैछु तर मैले कहीँ पनि देखिनँ है हाम्रो डोलमाझे
2: देख्नुहुन्छ है हजुरले अनि सन्चै हुनुहुन्छ हजुर
1: म एकदम सन्चै छु तपाईँलाई पनि सन्चै आरामै कुशल मङ्गलै हुनुहुन्छ
2: एकदम दिदी हजुरहरू सन्चै भएपछि हामी बिसन्चै हुनेछु रे भएन दिदी हजुर खाना लिनुभयो हरेले
1: मेरो भइसकेको छ अनि हाम्रो डोलमा चाहिँ के भयो कि बाँकी छ
2: मेरो पनि भइसकेर जङ्गलतिर चरण आँकी छु भन्नुपर्छ दिदी
1: जङ्गलतिर हुनुहुन्छ
2: जङ्गलतिर हेरिरहेको छु त्यो प्रोग्राम सुन्दै फोन ट्राई गर्दै बसिरहेको छु भन्नुपर्छ है
1: जङ्गलतिर चाहिँ किन हिँड्दै हिँड्दै गर्नुभएको त
2: जङ्गलतिर यसो हरिमा गाउन लाग्छ नि दिदी
1: हरियाली छ घुम्न जानुभयो जङ्गलमा त घरबाट पनि हरियाली त देखिन्छ उही नै पुग्नु पर्ने त त्यस्तो खासै त नहोला नि त फेरि
2: अब त्यो एउटा दुइटा मात्र रुख छ दिदी होइन त्योभन्दा उता फेर्दा डाँडा पासा काँडा होइन सबै देखिन्छ नि त दिदी त्यसैले
1: त्यही भएर घुम्न जानुभयो
2: हजुर
1: ठिक छ मलाई पनि त्यो डाँडा पाखा उकाली उराले लैजानुहोस् न त कहिले लानुहुन्छ
2: आएको छैन दिदी हजुर आएको छैन माथि म लगिहाल्छु नि यस्तो जसलाई खाएको हाम्रो गाउँतिर नै घुमाउन लान्छु नि हजुर आउनु नि माथि
1: ल त्यसो भए दोलखा हामी घुम्न आउनु पर्ने भयो कहिले समय मिल्छ होला थाहा छैन हेर्नुहोस् न
2: हजुर समय मिलाएर आएछ
1: ल हामी समय मिलाएर आएपछि हामी डोलमाझीलाई बिर्सँदैनौ सम्झन्छौ है त
2: हुन्छ दिदी अनि दसैँ तिहार के कस्तो छ नि हजुर गाउँघरतिर एकदम होइन दसैँ तिहार नजिक आएपछि कतिको रमाइलो घमाइलो छ दिदी
1: रमाइलो भने त यस्तै हो अब हाम्रो लागि चाडबाड चाहिँ सानोमा जति रमाइलो गरिन्थ्यो जस्तो खालको रमाइलो हुन्थ्यो त्यो खालको रमाइलो अहिले छैन त्यो खालको रमाइलो अहिले लागेको पनि छैन डोलमा
2: चाहिँ भन्नुपर्छ है
1: पहिला पहिला चाहिँ अब सानोमा मम्मी बाबाहरूसँग चाहिँ मनाइथ्यो बसिन्थ्यो होइन जस्तो आफूलाई अपूर्ण भएको चिज पनि मम्मी बाबासँग झगडा गरेर भए पनि पूर्ण गरिन्थ्यो अब चाहिँ त्यस्तो नहुने रहेछ हुँदो रहेन अनि त्यो हुँदाखेरि चाहिँ न दसैँ आयो न तिहार आयो त्यो दिन मात्रै थाहा हुने रहेछ कि यस्तै छ ठिकै छ जे भए पनि आफूले सुख शान्ति र मनमा चाहिँ त्यो कुनै पनि सोच विचार नराखेर मनायो भने रमाइलो हुन्छ रमाइलो गर्नुपर्छ केही छैन है त ढोलमा चाहिँ
4: हुन्छ दिदी भइहाल्छ नि
1: ल कार्यक्रममा आउनु भयो म पनि अन्तिम चरणमा आइसकेको छु एउटा मिठो गीत बज्छ साथीहरूलाई सुन्नुहोस् न
4: थाहा सुन्छ फर्स्ट अफ अल त्यति लङ टाइम पछि कुरा गर्नु पाएँ हेल्पको लागि भन्न चाहे त्यसै गरी प्राविधिक नहुने हाम्रो दाइको लागि भन्न चाहे त्यसै गरी जो जति साथीभाइहरूले माया गर्नुहुन्छ बसिरहनु भएको छ अरू सम्पूर्णको लागि मेरो घर फ्यामिली सम्पूर्णको लागि केही साथीको नाम दिनु पर्दा चाहिँ मेरो साथीहरू रोजिना तामाङ रोश्मिका राई मिना शेर्पा यादव शेर्पा एलिना सत्य एलिसा सत्य रातम श्रेष्ठ विशाल शक्ति श्री शेर्पा लगायत सम्पूर्णमा ह्याप्पी दसैँ मनाउनु होला भन्ने चिटिन्छु दिदी नमस्ते बाई
1: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा शेर्पा आजै दोलखाबाट हुनुहुन्थ्यो अब चाहिँ लगभग कार्यक्रमको समय सकिने लागिसकेको छ हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा हामीले करिब 8 साथीहरूसँग प्रत्यक्ष सम्पर्कमा जोडिन सक्यौं हुनुहुन्थ्यो साथी प्रदीप राणा त्यसै गरी अप्सरा नेपाली देव माझी माया मगर ध्रुव पाण्डे रमिला तामाङ बबिता मगर त्यसै गरी अन्तिममा हुनुहुन्थ्यो डोलमा शेर्पा आजे उहाँहरू सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता हुनुभएकोमा साथै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सरस्वती कार्यक्रम लोकोशैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद र प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदैछ। आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभार सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ। यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर विचार राखिरहेको सूचना संचार तथा प्रविधि समितिका सदस्य सूरजराज आचार्यले जानकारी दिनुभएको छ। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको छ। नेकपा एमाले स्थायी कमिटिको पहिलो बैठक बोलाएको छ। असोज 22 गते बिहिबार दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। गत असोज 1 साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटिले स्थायी कमिटि गठन गरेको थियो, यद्यपि स्थायी कमिटिले पूर्णता पाएको छैन। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा हुँदैछ। नेपाल र रूसले कूटनैतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रूसी उपविदेश मन्त्री आन्द्रेई रुन्डेकोले गर्नुहुनेछ। नेपाल र रूस बीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् 2007 मस्कोमा र दोस्रो बैठक सन् 2018 अप्रेल 17 काठमाडौँमा भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा प्राथमिकता पाउनेछन्। रूसी उपविदेश मन्त्री रोन रुडेन्कोले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तन सम्बन्धी समस्या विश्वका लागि चेतावनीको घण्टी भएको बताउनु भएको छ। नेपालले भोगिरहेको विपदका बेला रूस आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार रहेको उहाँले बताउनु भएको छ। नेपाल रेड क्रस सोसाइटीले रसुवा भोटेको सिबाडीबाट प्रभावित परिवारलाई प्रति परिवार रू 1 लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेड क्रस बीच यस सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवारलाई नगद सहायता उपलब्ध गराउने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी रकम सम्बन्धित परिवारको बैंक खातामा सिधै जम्मा गरिने नेपाल रेड क्रसले जनाएको छ। बाढ़ीबाट प्रभावित तथा विशेष जोखिममा रहेका महिला, नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा अन्य विशेष आवश्यकता भएका परिवारलाई प्राथमिकता दिइनेछ। नगद सहायता खाद्यान्न, स्वास्थ्य, सरसफाई, गराएसी सामग्री तथा जीविकोपार्जन लगायत आवश्यकतामा प्रयोग गर्न सकिनेछ। 12 बाट लोड भएको 1 थान भरुवा बन्दुक सहित 1 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 को निजगढ नगरपालिका 11 रतनपुरका 39 वर्षीय शमशेर रूम्बा रहेका छन्। जिल्ला अदालतबाट 12 बाट 5 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर 14 वर्षीय बालिकाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका 2 दह गाउँ निवासी जीवराज ओलेकी छोरी प्रमिला ओली मंगलबार बिहान करिब 8 बजे विद्यालय जाने क्रममा बाटोबाट करिब 250 मिटर तल खसेकी थिइन्। जनता माध्यमिक विद्यालय गुराँसेमा कक्षा 10 मा अध्ययनरत ओलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला परेकी ओलीलाई उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुल्मीको धुरकोट गाउँपालिका पाँच अँधेरीका 24 वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन्। हिजो दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्कविहीन भएपछि आफन्त तथा छरछिमेकीले खोजी गरेका थिए। खोजीका क्रममा आज बिहान सिमलचौरस्थित आफ्नै खेतमा मृत भेटिएका हुन्। रिकर्ड अनुसार उनलाई विद्युत पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको आशंका छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायक उपरीक्षक वीरेन्द्र विश्वकर्माले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भएको छ। आज पनि एक दुई ठाउँमा मेघ गर्जन चट्याङ हावाहुरी र असिनासहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघ गर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरी सहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सहप्रध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती बागमती गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्र संघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री सतहले फिजी र टुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्ताएको रोइटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार टुभालुको समुद्री सतह विश्वव्यापी औसतभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्र यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एल निनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायहरूको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताहरूका अनुसार सन् 2023 तीन दशकमा टुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औसत भन्दा दोब्बर छिटो छ। जलवायु शिखर सम्मेलनको विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नु पर्नेमा जोड़ दिएको छ। अवस्था बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: bărbunul nu culagi rot, ciment, josta pata, taine, cabate la uniula, periu mantali ma testura în radiul cu poșelte caul la bătit.
1: Caca, timla etinit haceină? Aba hamrei mantali ma Deepjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692965998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
11: लक्षित लाभगाई कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
11: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
11: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
11: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
11: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
11: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
11: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
7: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
11: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
7: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
11: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
7: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
11: मौरी पालन व्यवसाय र मह प्रशोधन।
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
11: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण निर्यात।
7: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
11: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
7: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
11: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
7: फलफूल प्रशोधन र बजारीकरण।
11: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
7: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
11: प्राङ्गारिक कृषि वस्तु निर्यात।
7: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
11: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
7: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मन्दिरलाई कार्यक्रम टप अफ द कपमा म कार्यक्रम प्रस्तुत श्रीराजमा उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द कप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै मिठा रमाला कुराकानी हुने छन् आउन सक्नुहुन्छ। नम्बर 0440-40-26 रहेको छ, 0440-40-26 को माध्यम भएर आउन सक्नुहुन्छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। आफ्नो मना साहेब फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 100.1 MHz तामाको स्याफिन 95 MHz अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्न चाहे। प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ। त्यस्तै गरेर यति बेला हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्न चाहे भने फटाफट फोन गर्नुहोस्, नम्बर 0440-40-26 माध्यम भएर आउन सक्नुहुन्छ। यति बेला चाहिँ हामीतर्फ लागिहाल्छौँ, तपाईँको माझमा गीत राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई।

0: यो गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाजमा म श्रुतराजमा छु, प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। आउन सक्नुहुन्छ, नम्बर 47 40 26 रहेको छ, प्रत्यक्ष रूपमा कुराकानी गर्छु, सर्टन सुटमा कुराकानी हुनेछ। सकभर नयाँ साथीहरूलाई स्थान दिन होला पनि हुन चाहन्छु कार्यक्रममा। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, हेलो हेलो, हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेलो हेलो भनेको साथी गइसक्नु भयो जस्तो छ, आइसक्नु भएको जस्तो छ, मेरो आवाजमा त्यस्तो के छ र त्यस्तो एकदम थर्काउने पारेको आवाज छ या होइन? आवाज सुन्ने बित्तिकै डर लाग्यो, त्यस्तो छ जस्तो लाग्छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते, नमस्कार पासुबेले, नमस्कार, गुड मर्निङ लासो काफुल्ला तारेमाम जजलप्पा, कहाँबाट को बोल्दै हुनुहुन्छ? डोलमा, डोलमा के छ खबर?
1: मेरो खबर एकदम ठिक ठाक छ, राम्रो छ, रमाइलो छ दादा। म त कुरा गर्नु पर्दा चाहिँ एकदम मजा पर्छ। अनि हजुर खबर के छ? हजुरको त्यताको मौसम चाहिँ कस्तो छ नि?
0: मौसमको कुरा नगरौँ, एकछिनमा मुरी रिसाए जस्तो गर्छिन्, एकछिनमा हाँसे जस्तो गर्छिन् भन्थ्यो कसैले, कोही साथीले, त्यस्तै भइरहेको छ मौसम पनि। कति बेला पानी पर्ला जस्तो हुन्छ, कति बेला घाम लाग्ला जस्तो हुन्छ, के हो के हो भन्न सकेको छैन।
1: एकदम पक्कै पनि यता त्यस्तै छ दाई, कहिले पानी कहिले घाम, त्यस्तै त्यस्तै छ
0: दादा। मौसम यस्तो हेर्नु, मौसममा अब यो प्रकृति हामीले केही गर्न सकिँदैन, अब चल्छ, हामी राम्रोसँग चल्नुपर्छ, बस्नुपर्छ, यति होइन र?
1: एकदम दाई, एकदम। अनि खाना दिनुभयो हजुरले?
0: छैन नि, अब एकैछिनमा हुन्छ, तपाईँको भयो।
1: ल हजुरले चाहिँ खाना खानु भएको छैन यतिखेरसम्म, मेरो त खाना भएर नि जङ्गलतिर छु दादा। म त
0: जङ्गलतिर के हो, बाख्रा बस्दै हेर्दै हो
1: एकदम दाई, जङ्गल के अरे त, गाई त छु भन्नुपर्छ है।
0: ओके ल, ठिक छ, जस काम गर्दै पनि हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद चाहन्छु। धेरै लामो समय पछि हो जस्तो लाग्छ कुराकानी हामीसँग मसँग भएको। ओके, सुन्ने त गर्नुहुन्थ्यो कार्यक्रम
1: एकदम दाई, हजुर त्यो कार्यक्रम इङ्ग्लिस कल चाहिँ गर्नु पाएको छैन आजदेखि रेडी भएको छु।
0: ओके ल, ठिक छ, यसो समयले साथ दिएसम्म सुनेर साथ दिनु होला, अनि यसो बेला बेलामा सुन्छु होला भन्न चाहे। एउटा गीत राख्छु साथीभाइ आफन्तलाई सुन्नुहोस् न।
1: हुन्छ दादा, फर्स्ट अफ अल चाहिँ स्विट भेजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि भनेर चाहिँ त्यतिखेर प्राइभेट भन्नु नि हामी दिदीको लागि, मेरो घर फ्यामिली मम्मी बाबा दादा दिदी सम्पूर्णको लागि त्यो साथीको नाम दिनु पर्दा चाहिँ म्याङ्गी यादवदेखि गाउँसम्मको यात्रा छ, उसलाई चाहिँ यात्रा साथी राम्रोसँग आउनु होला भनेर चाहिँ छ केटिएमतिर रोजिना तामाङ, स्मिता राई, निशा खत्री, गाउँमा हुने साथीहरू इना खत्री, श्रीमती शेर्पा, आँडमा लगायत सम्पूर्ण सम्पूर्ण हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्णका लागि भन्दै सिक्किमको दादा नमस्ते भाइ।
0: धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 48 40 26 माध्यमबाट आउन सक्नुहुन्छ, 48 40 26 रहेको छ। गुराँस गुराँस हुनुहुन्छ, हेलो भन्नुहुन्छ, हेलो गुड मर्निङ सरजी, खाना खाइसक्यो हजुर भन्नुहुन्छ, खाना भयो त हजुर, हजुरको भयो कि नै भनेर भन्नुहुन्थ्यो, मेरो भएको छैन, तपाईँको चाहिँ भयो कि नै होइन, अनि के छ नि भन्दैनन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, रामे साहब डाँडाको नयाँ खबर भन्नु, रामे साहबको नयाँ खबर छैन, यस्तै हो, रमाइलो छ, बबाल विनाश धकास नै छ होइन, धेरै धेरै माया र सम्झना छ है मरामरीहरूलाई भन्नुहुन्छ, सम्झिराख्नु भएको छ होला मरामरीहरूले पनि गुराँस। यति बेला कोही हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ? हजुर नमस्कार, नमस्कार, शुभ नाम,
2: म बोल्दैछु सबकथा हजुरबाट, अप्सरा नेपाली,
0: अप्सरा
2: हजुर
0: के छ खबर?
2: ठिक
0: छ, राम्रो छ, रमाइलो छ, भनेपछि बिस्तारो बिस्तारो माया बढ्दैछ,
2: माया त बढ्नु परिहाल्यो नि,
0: ठिक छ, मान्नु पर्यो, खुसी लाग्यो, खाना खानुभयो?
2: मेरो खाना बाँकी नै छ दाइ, हजुरको भयो त
0: बाँकी छ, एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु। मौसम कस्तो छ त्यतातिर चाहिँ?
2: मौसम अहिले चाहिँ धुम्बाधुम्मा भइरहेको छ,
0: चिसो चिसो मौसम छ, राम्रो रमाइलो छ होइन, त्यसो भने
2: चिसो मौसम हुँदा त खै रमाइलो हुन्छ, घाम लाग्दा रमाइलो हुन्छ
0: के भनेको, घाम लागेपछि त कालो हुन्छ, कालो बनाउँछ, त्यहाँ माथि झन् होइन त्यो गर्मी हुन्छ, के गरौँ कसो गरौँ हुन्छ, अल्छी लाग्न सक्छ, त्यो मौसम त राम्रो हो र होइन।
2: अनि घाम लाग्यो भने त दसैँ आए जस्तो महसुस हुन्छ नि त,
0: घाम लागे पनि होइन, अब पानी यसो परे पनि दसैँ आहो यस्तै भयो भनेर रमाइलो गर्नु मान्नुपर्छ कि, रमाइलो मान्नुपर्छ
2: होइन, पानी आउँदा भन्दा नि घाम लाग्दा रमाइलो हुन्छ नि त दसैँ
0: हो र। यसपाल बेसरी पानी पर्दैछ भनेको असिना त नि दसैँको दिन
2: पर्दैन होला,
0: अब उयो मौसम गीतहरूले पर्दैन रमाइलो घमाइलो भनिरहेको छ, मैले यसो जिस्केको ओके ठिक छ, रमाइलो पक्कै पनि रमाइलो घमाइलो मजा आउँछ चाडपर्व भनेको, घुम्न पाइन्छ, दाना काँडा पिङ खेल्न पाइन्छ, घुम्न होइन दाना बनाउन विभिन्न ठाउँमा जान पाइन्छ, ठिक छ। अनि हामीलाई सुन्नुहुनुहुन्छ भनेपछि ओके ल ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहे, अल्मोडाको होइन अल्मोडा राणा प्रति गीत राख्छौँ, कहिले भेट्न खै सबै आफन्तलाई सम्झिदिनुहोस् न।
2: हुन्छ, फर्स्ट अफ अल दाइहरूको लागि, अनि प्रविधिमा हुने दिदीको लागि, अनि मेरो बाबा मम्मी अनि बहिनीको लागि, अनि
0: विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पालो तपाईँको 0848 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ, फटाफट फोन गर्नुहोस् है, फटाफट फोन गर्नुहोस्, छिसुक्क छोटो मिठोमा एउटा गीत राखिहाल्छ तपाईँको माझमा, अल्मोडा राणा प्रतिको गीत रहेको छ, के बाँचौँला खै, एक दुई मिनट जतिको रहेको छ, यो गीत राखिसकेपछि फेरि आउँछौ तपाईँसँग कुराकानी गर्नको लागि, फोन डायल गरिहाल्नुहोस्, मेसेज पठाइहाल्नुहोस् यति बेलासम्ममा यो मिठो गीत।

हामी चाहिँ तपाईँको माझमा राख्यौँ अल्मोडा लानु प्रति गीत थियो, कहिले भेट्ने खै के भाषा होला खै गीत सुन्नुभयो होला जहाँसम्म लाग्छ मलाई। होइन कार्यक्रम सुन्दै हुनुहुन्छ, रेडियो घन्किरहेको छ, तपाईँले घन्काइराख्नु भएको छ भन्ने आशा मैले लिएको छु। यति बेला कहीँ हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गरिहाल्छु। हजुर नमस्कार, हेलो हेलो खै हुनुहुन्छ भनेको हुनुहुन्न, ठिकै छ, मेरो आवाजमा केही छ जस्तो छ, ठिक छ, यो आवाज पनि केही क्षणको लागि मात्र होइन जस्तो लाग्छ हजुरहरूले सुन्नु। यति बेला मेसेजहरू वाचन गर्न चाहन्छु म, मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तिलक वाइटी हुनुहुन्छ, नमस्ते दाई, के छ सन्चै हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, बबाल बिन्दास सकाश छ, होइन तपाईँको के छ खबर, आफ्नो मनोज साई सम्झना सबैमा है भन्नुहुन्छ। त्यस्तै गरेर मनोज सुन्दास मान्छे बिन्दास हुनुहुन्छ सिन्धुलीको साँगा, जसले रातमाटा बजारबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला कोही हुनुहुन्छ उहाँसँग कुराकानी गर्न चाहन्छु, नभए भने म गीततर्फ लागिहाल्छु, किनकि गीत राख्न मन छ आज मलाई, पुराना मिठा गीत छोटो मिठोमा यस्ता यस्ता गीतहरू सुन्न मन छ होइन। यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्छु, त्यसपछि व्यवसाय विश्रामतर्फ जानुपर्ने हुन्छ। फ्लटी माया बोलको गीत रहेको छ नितेश जङ कुँवरको, यो गीत तपाईँको माझमा राख्छु, त्यसपछि व्यवसाय विश्रामतर्फ जान्छु, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूहभित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
5: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
7: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
7: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा, रामेछाप।

0: यो सटन सिटको कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टकटकी पटना आवाजमा। मित्र राजनाथ छु, प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ, सुन्दै हुनुहुन्छ कार्यक्रम टकटक दीपक। यति बेला कोही हुनुहुन्छ राम्रो हुनुहुन्छ, हजुर नमस्कार। हेलो हेलो, धन्यवाद, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेलो, तपाईँको 0440 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 26 रहेको छ, अब कार्यक्रमको समय अवधि पनि सकिन सकिन लागिसकेको छ, केही समय मात्र बाँकी छ। गीतको आवाज सुनिएन सरजी भन्नुहुन्छ ग्रासी, होइन ओके। यो फेसबुकमा कहिले काहीँ के हुन्छ भन्दाखेरिमा गीत म्युट हान्छ कि म्युट हुन्छ, सो तपाईँले सुन्नुपर्ने भनेको अर्को हजुरको radio.org.np पनि हुन चाहन्छु, त्यसबाट चाहिँ तपाईँले लाइभ कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। फोन लाग्दैन हाम्रो त, फोन लाग्नको लागि कुन देशमा भनेको मोबाइल चाहिन्छ होला भन्नुहुन्छ, फोन गर्नुभयो भने त लाग्छ गुनासी मनदेखि, होइन ठिक छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार,
1: हेलो,
0: धन्यवाद। उहाँ सायद अरूलाई लगाउने कोसिस गरिदिनुहुन्थ्यो, झुक्केर लाग्यो जस्तो लाग्यो। हेलो सर नमस्ते भन्नुहुन्छ, मिलन गालमुटो हुनुहुन्छ, तेरो थुम घर भइहाल दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। अब चाहिँ टेलिफोनमा कुराकानी गर्न सक्दैनौँ, लगभग कार्यक्रमको समाज सकिन लागिसकेको छ। मिलन घालमुटोजीले पनि सुन्दैछ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। बाबुराम मगरजी हुनुहुन्छ, ओखलढुङ्गा पोखली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। देवेन किशोर अन्जान हुनुहुन्छ, अरूले धोका दिएकोमा गुनासो गर्नुभन्दा आफूले गलत मानिसलाई विश्वास गरेकोमा पश्चाताप, होइन अरूले धोका दिएकोमा गुनासो गर्नुभन्दा आफूले गलत मानिसलाई विश्वास गरेकोमा पश्चाताप गर्नु नै उत्तम हुन्छ भन्नुहुन्छ। जय नेपाल दर्शन नमस्ते, मिठो आवाजको धनी हजुर लगायत प्राविधिकमा रहनुहुने मित्र लगायत होल युनिट परिवारलाई, साथै हरेक माध्यमबाट जोडिएर सुन्नुहुने सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई सुमधुर सम्झना, साथै धेरै धेरै माया आराम रही सु कुशलताको कामना गर्दै हजुरलाई ओझेल पर्न चाहन्छु। हस्त बाई बाई भन्नुहुन्छ, देवेन किशोर अन्जानजी हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पक्कै पनि हो म गर्ने माया हुनुहुन्छ, हेलो नमस्ते सर सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्नुपर्छ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मैलेदेखि धन्यवाद। फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहे। प्राविधिक पाटमा रहेर साथ दिनुहुने ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै राखेँ आजको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता श्रीराज म छुट्न चाहन्छु। एकदमै मिठो गीत छ, बिर्सने हो कि द एलिमेन्ट्स ब्यान्डको गीत रहेको छ। गीत राख्दै राखेँ आजको बसाईबाट म कार्यक्रम प्रस्तुता श्रीराज म छुटेँ। हवस् त नमस्कार।

0: বর্তমান নম্বর ওয়ান দানা
1: হে পোশাক দানা নম্বর ওয়ান দামায় সবে ভান্ডা খান
2: ধ্বনি
3: মা কান্তি আয়ো নাচো আবার ছম ছম ছম ছম
4: सस्तोमय पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 9863023422।
9: टन्नै पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र।
10: अहिले 12 बजे
11: हजुरको रेडियो 102.1 मेगाहर्ज
12: खण्डमा तीनवटा मोटरेबल पुल निर्माण, फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो। धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय, 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई। नेपाल खबरमा अब पूरा खबर। अहिले काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म पानी परिरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, तनहुँ, गोर्खा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सि शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो ताजाकोट लगायतका विभिन्न तल्लो क्षेत्रमा गैरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढ़ेको छ। कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदैछ। काठमाडौँमा चलिरहेको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका चारवटा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। नेपाल रेड क्रस सोसाइटीले भोटेको सिबाडी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेड क्रस सोसाइटीले रसुवा भोटेकोसी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमन खनालले जानकारी दिनुभएको छ। नेपाल रेड क्रसले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको ब्याङ्क खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपड़ा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरायसी सामग्री, यातायात संचार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत कास्की खण्डमा 3 पक्की मोटरेबल पुल निर्माण भएका छन्। मध्य पहाड़ी लोकमार्गको पोखरा महानगरपालिका यामदी खोलामा 2 र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको मध्य पहाड़ी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यी पुल निर्माण कार्य सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हटेको छ। यात्रु र गाड़ीलाई आवतजावतमा सहज भएको छ। 3 पुल निर्माणका लागि कार्यालयले एउटै काम मार्फत काम अघि बढ़ाएको थियो। त्यस अनुसार 21,59,78,000 रूपियाँ लागतमा 2079 साल साउन 22 गते गीता कन्स्ट्रक्सन स्याङ्जासँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कार्य अघि बढ़ाई 3 पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्य पहाड़ी लोकमार्गले मध्य पहाड़ी क्षेत्रका विभिन्न जिल्लालाई सड़क सञ्जाल मार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लातर्फ हुने यातायात आवागमन सहज हुने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राजमार्गका विश्राम स्थलमा महिला बाल बालिका र अपाङ्ग मैत्री शौचालय अनिवार्य गराउन पहल, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल हामीले देशका पश्चिम क्षेत्रसम्म वर्षा हावाहुरी र असिनासहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेड क्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। राजमार्गका विश्राम स्थलमा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ। मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा सार्वजनिक गाड़ीले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्राम स्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो। चाड़पर्व नजिकिँदै गर्दा लामो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चाप बढ़ने भएकाले राजमार्गका विश्राम स्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ़ने मन्त्रालयले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाले धान उत्पादनका लागि जमीन खाली गर्न लाखौं हेक्टर वन क्षेत्र फडानी गर्ने योजना रोक्ने घोषणा गरेको छ। इण्डोनेशियाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानमा आत्मनिर्भरता हासिल गरिसकेपछि सरकारले यस्तो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले सन् 2024 धान खेतीका लागि 30,00,000 हेक्टर जमीन खाली गरी 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू गरेको थियो। इण्डोनेशिया विश्वमै सबैभन्दा धेरै वन क्षेत्र भएका देशमध्ये एक हो। यी वनले मानव गतिविधिका कारण जीवाश्म इन्धनको दोहनबाट उत्सर्जित हुने र पृथ्वीको तापक्रम बढ़ाउने कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास ठूलो मात्रामा सोच्ने गर्छन्। विश्वमै धानको उच्च खपत गर्ने देशमध्ये एक इण्डोनेशियामा आन्तरिक उत्पादनले नै देशभरको माग पूरा गर्न थालेको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रपति प्राबोओ सुबियान्टोले यसलाई महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार अब सरकारले धान उत्पादन बढ़ाउन उन्नत बिउको प्रयोग लगायत उत्पादनमा नयाँ उपायहरूमा ध्यान केन्द्रित गर्नेछ। नेशनल फूड एजेन्सीका अनुसार इण्डोनेशियाले सन् 2025 3,47,10,000 टन धान उत्पादन गरेको थियो। अब खेल खबर। विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजको थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मेसीले यस अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेसीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका पश्चिम क्षेत्रमा वर्षा हावाहुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेडक्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुकको विदाई दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024022।
5: तन्नै पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्नी, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ति गाउँपालिका, दोरम्बा सयुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो।
10: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
11: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422544।
11: 9840378793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: नै मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

नमस्कारणी हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन मध्याह बाह्र बजेको नेपाल खबरपछि करिब एक बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज बुधबारको बसाईमा तपाईँसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्क लिन्छौ। तपाईँले साथी संगीलाई सम्झन पाउनुहुन्छ आजको बसाईमा। सरस्वती कार्यक्रमको समय अवधि वर्षी मिठा रमाइला नेपाली चलचित्रका गीतहरू बज्नेछ। तपाईँले मात्र 048 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँ यो समय उघाली उघाली बेसी गर्दै हुनुहुन्छ होला, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मेछा रमाइला गीत संगीतको साथसाथै तपाईँसँग यो एक बजीसम्मको समयसम्म सहयात्रा गर्नेछौ। तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको यात्रामा खुसी 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभ बाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो एउटा गीत छ, सिनेमा हेर्न जाउँ भन्ने बोलको गीत, यो गीत राख्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हृदय मिठेर माइलो गीत बाह्र गाउँ नेपाली चलचित्रको सिनेमा हेर्न जाउँ भन्ने बोलको गीत बजिसकेको छु पालो तपाईँको 048 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। आजको विषयमा चाहिँ तपाईँले साथीहरू सम्झनुहोस् फटाफट फोन गर्नुहोस्। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: नमस्ते नमस्कार गुड आफ्टरनुन फेरि पनि आएछ।
0: हाम्रो यति रामी छत्तीको साथी हुनुहुन्छ कि टाढाबाट हुनुहुन्छ? हाम्रो मायाजी बोल्नु भयो हजुरको शुभ नाम भन्नुहोस् न। डुल्मा शेर्पा तपाईँ कहिले कहीँ आउनुहुन्छ त्यही भएर नामै बिर्सिन्छ कि ढुल्मा अब दसैँ बिदा हुन पनि लाग्यो होला कि दसैँ तिहारको स्पिल के हो त्यही भएर हो। हाम्रो ढुल्मा चाहिँ स्कुल पनि पढ्नुहुन्थ्यो होइन? पढ्छु भन्नुभयो। ल अब आज चाहिँ किन जानु भएन कि बिदा भइसकेको हो कि के हो त?
1: बिदा भइसक्यो भनेपछि कि म कलेज पढ्दैछु नि, स्कुललाई सकिसक्यो कलेज चाहिँ पढ्दैछु भनेपछि।
0: ल तपाईँको जिन्दगी नै परिवर्तन भइसक्यो, स्कुल र कलेज पढ्नुमा धेरै फरक छ।
1: एकदम फरक छ।
0: ल के फरक पाउनुभयो त ल भन्नुहोस् त, एउटा दुइटा के फरक रहेछ, के भयो, स्कुल पढ्दा के हुन्थ्यो, अहिले क्याम्पस पढ्दै हुनुहुन्छ, के छ, के परिवर्तन आइरहेको छ भन्नुहोस् न।
1: अब स्कुलमा के हुन्छ भने जम्मा क्लासमा हामीले विद्यार्थी नहुने भने तिन चारजना हुन्छ, आठजनासम्म हुन्छ। त्यहाँ चाहिँ समस्याहरू नि राम्रोसँग बुझाउनुहुन्छ, बुझाएर कलेजमा हुँदो रहेछ भने एउटै क्लासमा 45-50 जना जति विद्यार्थी हुने होइन, पढ्दा चाहिँ एकदम असहज छ नि, त्यसैले पढाइमा पनि असर छ कि।
0: क्याम्पस पढ्दा चाहिँ धेरै साथी भन्नुभयो हाम्रो डोलमाजुले?
1: धेरै साथी भन्दा नि धेरै विद्यार्थी हुने नि, अनि पढ्नलाई डिस्टर्ब हुँदो रहेछ, हल्ला मात्रै धेरै हुने होइन, मैले बुझे पढाएकै बुझ्नेकै त्यो अलि हल्ला धेरै आएपछि अब त्यस्तो सुनेर त्यो मानसिक तनाव पनि हुँदो रहेछ नि। त्यसैले अस्ति हाम्रो साथीहरू नै शिक्षाले घर पनि पढाएको थियो दिदी, अब शिक्षा के गर्यो।
0: ल ठिकै छ, भनेपछि हाम्रो डोलमाजीलाई चाहिँ सजिलो चाहिँ जे होस् स्कुल पढ्दा सजिलो लाग्यो। हुन त स्कुले जीवन भनेको अलिकति हाम्रो शिक्षक शिक्षिकाहरूले चाहिँ अलिकति अन्डरमा राख्न खोज्दा हामी अन्डरमा पनि बस्ने, अब चाहिँ प्लस टू पढ्ने भएपछि होइन, अब हामी त्यो खालको मान्छे होइन, हामी जे गर्दा पनि हुन्छ है भन्ने खालको त्यो खालको आँट पनि आएर होला नि त ढोल मान्छे।
1: पढाइमा चाहिँ अब पढ्ने मान्छे त कहाँ पनि जानु पर्छ होइन, नपढ्ने स्कुलमा नि कलेज मान्छे हो है, तर पनि अलि नपढ्नेहरू नपढ्नेहरू साथी छ भने आफू पढ्ने छ भने अलि असहज हुने कि, अब फेरि उनीहरू अब साथीहरूले भनेको त मान्नु परिहाल्यो, पढ्नेमा
0: त्यसो भए मैले डोलमाजीको कुरा काट्दै प्रश्न सोधेँ, डोलमाजीलाई चाहिँ पढ्न कतिको रहर लाग्छ, कतिको सहज छ, जस्तो अरू साथीहरू भन्दा तपाईँ केही फरक नै हुनुहुन्छ त्यसो भए?
1: एकदम दिदी मलाई पढ्न एकदम खुसी लाग्छ, किनभने अब आउने पुस्ताको लागि हामीलाई त अहिले पढाइ एकदम महत्त्वपूर्ण छ, अहिले चाहिँ हामीले काम गर्ने होइन, यताउति लपसप गर्ने भन्दा नि पढाइमा ध्यान दिनु पर्ला जस्तो लाग्छ दिदी मलाई चाहिँ।
0: अब ल ठिक छ, राम्रोसँग पढ्नुहोस्, दायाँ बायाँ आँखा नजर न डुलाउनु होला न घुमाउनु होला, आफ्नो सिधा केन्द्रित दिमाग चाहिँ पढ्ने लेख्नुपर्छ पढ्नुपर्छ भन्नेतिर मात्र ध्यान दिनुहोला है त ढोलमा हजुर। ल ठिक छ, यहाँले अब क्याम्पस पढ्दा र स्कुल पढ्दाको जीवनका फरकहरू पनि भन्नुभयो, योभन्दा धेरै खालका चाहिँ फरक खाल पनि हामीले पाउँछौ होइन फरक, अब जो अहिले डोलमाजीले भोगिराख्नु भएको कुरा र स्कुल पढ्दा र क्याम्पस पढ्दाको फरक पनि भन्नुभयो, खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा। अब दसैँ लाग्दैछ, काममा पनि व्यस्त हुनुहुन्छ, हामीलाई पनि सम्झनु भएको छ, कार्यक्रम सुन्नु भएको छ कि छैन? ल, नियमित सुन्नुहुन्छ, खानपिन भइसकेको छ, अघि नै भयो भन्नुभयो होइन? ल, खाजा खानु होला, हामीलाई सुन्नु होला, मिठा मिठा चलचित्रका गीतहरू बजिरहेका छन्। फेरि पनि हामी अर्को मिठो गीत कार्यक्रममा राख्छौँ, साथीहरूलाई सम्झनुहोस् न।
1: सृजना जोशी मेरो मङ्गलबार सम्पूर्णको लागि हजुर रेडियो सुनेर बस्नु होल युनिटको लागि भन्दै सिकिन्छु दिदी। नमस्ते, बाई।
0: हुस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा शेर्पाजी, उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, 12:33 गइसकेको छ, अब हामीसँग आधी घण्टाको समय बाँकी छ। तपाईँले पनि सहभागिता जनाउनुहोला कार्यक्रम सुने सौगात हरेक दिन तपाईँले 12 बजेको नेपाल खबरपछि करिब 1 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेका छौ। आज हाम्रो सञ्जनाजीको अनुपस्थितिमा यो कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ, कस्तो लाग्दैछ सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: दिदी, नमस्ते।
0: नमस्ते देवजी, के छ खबर?
2: खबर ठिक छ दिदी, हजुर खाना खाएर अनि बसिरहेको छु अहिले। कार्यक्रम
0: हरेक दिन तपाईँले 12 बजेको नेपाल खबरपछि करिब 1 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेका छौँ। आज हाम्रो सञ्जनाजीको अनुपस्थितिमा यो कार्यक्रम

0: सञ्जना दिदीले नआए पनि आज दिदी हजुरले नै कार्यक्रम चलाउनु भएको छ, एकदम खुसी राम्रो रमाइलो भइरहेको छ भन्नुपर्छ है त।
1: रमाइलो लाग्दैछ
0: हजुर, पक्कै पनि
1: रमाइलो त लाग्नै पर्यो, सदा सुनिरहेका आवाजमा हामी रमाउँछौ त्यही भएर पनि होला।
0: हजुर हजुर, पक्कै पनि हो नि त दिदी हजुर।
1: ल अब हाम्रो देवजीको पनि खाजा खाने बेला भइसकेको छ कि अब अघिको कार्यक्रममा बाँकी नै छ भन्दै हुनुहुन्थ्यो होइन?
0: नै नै दिदी, भर्खर खाना खाएको, अब खाजा त अब दिदी हजुर हामी सँगै खानुपर्छ नि, तिन चार बजीतिर, साढे दुई तिन बजीतिर भन्नुहोस् है त।
1: ल ठिकै छ, त्यसो भए आज चाहिँ म अलिक छिटै खाजा खाउँ कि क्या हो त, तिन बजेभन्दा अगाडि नै।
0: हुन्छ नि दिदी, अब छिटै खानुभयो भने त झनै राम्रो नि भन्नुहोस् है त।
1: ल ठिक छ, किनकि कहिले काहीँ छिटो नै खानुपर्छ कि, आज मैले खाना अलिक छिटै खाएको थिएँ त्यही भएर तिन बजीसम्म नपर्ख्यौँ कि भन्ने हो कि देवजी।
0: हजुर हजुर, खानुपर्छ नि दिदी हजुर, अब तिन बजेसम्म त नि भोक लागिसक्छ नि, अब अहिले भर्खर खायो, अहिले भर्खरै भोक लाग्छ के भएको यस्तो मलाई पनि भन्नुपर्छ है त।
1: अब हिजो आज जाडो लाग्दैछ, जाडोमा चाहिँ जति खाए पनि पेट अगाए पनि मुख अगाएको हुँदैन कि, त्यही भएर हो देवजी।
0: हजुर हजुर, पक्कै पनि।
1: ल ठिक छ, म खाँदिन अगाडि नै हाम्रो देवजीलाई पर्खिन्छु किनकि म तिन बजे नै प्रतीक्षा गर्छु है त।
0: हस् हुन्छ, सँगै खानुपर्छ है त दिदी हजुर, सकेसम्म दिदी यतै आउनुहोस् होला भन्न चाहन्छु है त।
1: ल ठिक छ, अब खाजा खान आउँदा फेरि चार बजेको कार्यक्रममा पनि त देवजीसँग बोल्नु पर्यो नि त, खाजा खान गएपछि आएपछि उतै रमाइलो हुन्छ, उतै बस्न मन लाग्छ, यता आउन मन लाग्दैन, फेरि कार्यक्रममा फेरि को बोल्दिने भन्ने हुन्छ, त्यही भएर ठिक छ। अब यो कुराकानी सधैँ खाजा खाउँला आउँला बसौँला, हाम्रो देवजीसँग पनि भेटघाट हुन्छ भन्ने आशा छ है।
0: हजुर हजुर,
1: हाम्रो देवजीले नेपाली चलचित्र चाहिँ कतिको हेर्नुहुन्छ?
0: एकदम अब हेर्न चाहिँ अहिले चाहिँ म पहिला पहिला त थियो, अहिले चाहिँ हेर्न त्यति हेरिँदैन भन्नुपर्छ, तर पनि गीतहरू चाहिँ एकदम सुन्ने गर्छु होइन, मन पनि पर्छ भन्नुपर्छ है त।
1: ल मनपर्छ भनेपछि अहिले कति समय भयो तपाईँले कति पहिला चाहिँ नेपाली चलचित्र हेर्नुभयो, अहिले नेपाली चलचित्र नहेरेको कति वर्ष भयो?
0: अहिले लगभग भयो होला 12-13 वर्ष नै भयो सकेको छ आँखा, जब अब यो आँखा फेरि बिग्रिँदै गयो त्यस कारणले गर्दाखेरि पछिल्लो समय अनि हेर्नु नसकिने भयो, अनि मोबाइलहरू पनि धेरै धेरै हेर्न सकिँदैन, अनि त्यही भएर आँखा एकदम दुख्ने पोल्ने गर्छ, अनि त्यही भएर नि सकिँदैन अहिले हेर्नु पनि, मैले मोबाइल पनि त्यति
1: ल भनेपछि त्योभन्दा अगाडि हेर्नुहुन्थ्यो, आँखामा समस्या आएपछि चाहिँ यहाँले हेर्नु भएन।
0: हजुर हजुर,
1: ल ठिक छ, अब नेपाली चलचित्रका गीत सङ्गीत सुन्नु होला, साथ दिनु होला, किनकि अब हेर्नको लागि समस्या भइसकेपछि त कस्तो थियो फिल्म के थियो होइन, अब त्यो फिल्मभित्र चाहिँ कसको रोल थियो, उहाँहरूले कस्तो खालको भूमिका निभाउनु भयो भन्ने कुरा चाहिँ यहाँले हेर्न सक्नुहुन्न। ठिकै छ, गीत सङ्गीत सुन्नु होला, मनोरञ्जन लिनु होला पनि भन्न चाहन्छु भन्दै अब कार्यक्रमतर्फ लागौ।
0: हस् हुन्छ, अब सजनी गीत सम्झनु पर्दा विशेष दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनुहुने दाईको लागि, अनि दिदी सम्झना खड्गीको लागि भन्न चाहन्छु, साथी ध्रुवका लागि, अनि त्यस्तै गरी मिडिया प्रेमी बहिनीहरू रेली खत्रीको लागि, सम्झना प्रधानको लागि भन्न चाहन्छु, अनि त्यस्तै गरी साथी नवीना थापा नयनको लागि, ध्रुव पाण्डे, अनि त्यस्तै गरी लगायत मलाई देवमा चिनी नचिनी सबै सबै साथीहरूको लागि अब बजनी गीत सुनाउन चाहन्छु, र अनि सुन्दै होला उता बहिनी दुर्गा माझी यता ग्वाल्टरतिर रहेर सुन्दै होला बहिनी दुर्गा माझीको लागि भन्छु, लगायत मलाई देवमाझीहरू चिनी नचिनी सबै सबैको लागि भन्दै छुटे ल।
1: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुरी झाँगाजोलीदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। आजको व्यवसायिक कार्यक्रम सुने सौगातमा रमाइला मिठा गीत संगीतहरूको साथसाथै तपाईँसँग सहयात्रा गरिरहेका छौं, हामी एक बजीसम्म रहन्छौं। आजको व्यवसायमा मात्रै तपाईँले साथीहरू सम्झन सक्नुहुन्छ, फटाफट फोन डायल गर्न सक्नुहुन्छ 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ। फेसबुक लाइभबाट तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्टहरू पनि पठाएर सहभागिता जनाउनुहोला, हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौं भन्दै यति बेला कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो। ठिकै छ, यति बेला हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्छौं, गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्राम पछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: योगाजी धेरै निराश भयो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ,
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
9: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
8: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
9: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
9: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम में राख्यौं हामीले यो एकदमै मिठो रमाइलो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्राम तर्फ गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईलाई साथी संगीत सम्झिन दिइरहेका छौं। तपाईले मात्रै 048 40 00 26 सहभागी जनाउन पर्ने हुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो पिता, नमस्कार।
0: नमस्कार दुर्गाजी, के छ खबर? म लगायत रामी साप डाँडातिर। अघि पानी पर्ला जस्तो भन्दै थियो, अहिले त घाम पो लागिरहेको छ हो दुर्गाजी।
1: हजुर हजुर, यहाँ पनि त्यो कतिजिर अघि काम पर्ला गरेर घाम पनि लाग्छ।
0: ल अब जताततै त्यस्तै हो कि जस्तो लाग्छ। अब मौसम वेदहरूले कहिले घाम लाग्छ कहिले पानी पर्छ भन्दै हुनुहुन्छ, मौसम कतिखेर परिवर्तन हुन्छ भन्ने थाहा छैन भन्दै हुनुहुन्छ। त्यही भएर हामी आफै सतर्क रहनुपर्छ है त।
1: हजुर हजुर।
0: अनि खाना भइसकेको छ?
1: खाना भइसक्यो दिदी हजुर, अनि हजुर पनि भयो होला?
0: मेरो पनि भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ, बस्दै हुनुहुन्छ, घाम लाग्यो भए त मन त अलिकतिर गर्मी गर्मी नै छ होला।
1: खासै गर्मी छैन दिदी हजुर, बेलुकातिर नि पानी परियो आज, धुम्म हुन्छ बेला बेलामा, अनि त्यसले गर्दा अलिक शीतलै हुन्छ।
0: ल शीतल शीतल छ, शीतलको साथसाथै हामीलाई सुन्दै हुनुहुन्छ। आज चाहिँ मैले अब कार्यक्रममा साथीहरूलाई सम्झन मात्र दिइरहेको छु, त्यही भएर अब हाम्रो दुर्गजीले पनि साथीहरू सम्झनु पर्ने हुन्छ।
1: हुन्छ, विशेष हजुरको लागि, प्रायोजित मित्र हजुरको भोल परेको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मम्मी दिदी अनि बुवा यहाँ सिनी हुनुहुन्छ उहाँहरूको लागि, अनि त्यो साथी देवमाजीलाई मेरो सम्झना भन्न चाहन्छु। बहिनी निर्मला पौडेल, निर्मला लामा, बहिनी रियाली, गीता कुमार, बहिनी साथी दुलमा तामाङलाई मिस गरिरहेको भन्छु, अनि बहिनी एरिना खतुकलाई पनि मिठो सम्झना भन्छु साथी आयो, अनि बहिनी सुनितामी गुरुथामलाई मिस गरिरहेको भन्छु साथी जे, अनि रोशन श्रेष्ठ, सचिन श्रेष्ठ, दिनेश नेपाली, मनोज कार्की, अनि दुर्गमातिर हुनुहुन्छ साथी उर्मिला मगर, साथी नवीना थापा नयन, अनि साथी दुर्गा मगरलाई नै मिस गरिरहेको छु, बहिनी अस्मिता बस्ने, सुशीला बस्ने लगिरहेको छु, जति पनि साथीहरू यो बेलामा हजुरको रेडियो सुनेर बसिरहनुबाट
0: हवस् त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्छ दुर्गा पाण्डेजी। हामी कार्यक्रमको अब अन्त्यतिर पनि आउन लागिसकेका छौँ, 12:48 गइसकेको छ। तपाईँले पनि सहभागिता जनाउनु होला। यति बेला चाहिँ मलाई लाग्छ तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ कल्पना साङपाङजी लेख्नुहुन्छ, हेलो नमस्ते, म भोजपुरबाट हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते नाना, अब बज्ने गीत मार्फत सम्झनु पर्दा प्यारो मान्छे दिलपाले शर्मिला बाईलाई चाहिँ गेट वेलसुन भन्दै हुनुहुन्छ, बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी सम्झनु पर्दा मोमो अञ्जन यात्री प्यारी साङपाङको लागि, बाबा विनोद साङपाङ, सुना कन्दमा, मनिषा बान्तवा, रञ्जित राई, सिर्जना राई, सिर्जु घायल, अभिरमान सुनवार, त्यसै गरी ढकाल धर्मराजको लागि, लवली किरात, लक्ष्मी राई, भूमिका राई, अल्का बान्तवा, रामलाल साङपाङ, एमपीपी वर्ष लिम्बु, प्रेम भण्डारी, लवली किरात, त्यसै गरी सानु सम्झना सिम्पल सरिना लगायत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: दिदी नमस्कार।
0: नमस्कार हजुर, नमस्कार, रियाजी बोल्दै हुनुहुन्छ? के छ सिन्धुलीतिरको खबर बताउनुहोस् न।
2: सबै के छ दिदी, राम्रो छ, रमाइलो छ, मनलो मन घाम लागेको छ, यस्तै नै छ भन्नुभयो छ। अनि दिदी लगायत रामी छापको के छ सुनाउनुहोस् न।
0: म लगायत रामी छापको पनि एकदम ठिक ठाक छ, घाम लाग्दैछ, घमाइलो छ, रमाइलो छ, कहिले बादल लाग्छ, घाम सुल्छ, कोही चिसो हुन्छ, यस्तै छ त।
2: ल ठिक छ, सन्चै आरामै हुनुहुन्छ होला, खाना खानुभयो?
0: मेरो खाना भइसकेको छ, रियाजीको भयो कि बाँकी छ?
2: हजुर मेरो पनि खाना भइसक्यो दिदी, भन्नुभएछ है त।
0: अनि यतातिर घाम लाग्दैछ कि के छ?
2: दिदी घाम दाना दाना चाहिँ मजाले लाग्छ, दिउँसो भएपछि एकदम मन्द मन्द भएको त दुई तिन दिन भयो, खास त्यति धेरै घाम त लागेको छैन भन्नुपर्छ है दिदी।
0: अनि हिजो त बिस्तरी घाम लागेर घाम सर्केर घामले पोलेर धुम्धानी भएको थियो त नि।
2: हुन्छ
0: मलाई त भएको थिइनँ, हिजो मलाई घामले पोलेर मलाई कालो नै बनाइदियो। हेर्नुहोस् न, 3 घन्टासम्म घाममा बस्ने यस्तो धेरै भएको छ नि। हजुर,
2: तपाईँ हिजो यतातिर आउनु भएको रहेछ कि क्या हो?
0: सिन्धुली जिल्लाभरि जहाँ पनि हुन सक्छ, जे होस् घाम लागेको थियो भन्ने कुरा मात्र गरेँ मैले।
2: होइन, हजुर यता आउनु भएको भने मैले सुने।
0: सुन्नुभयो, ठिकै छ। कसले भन्नुभयो? हाम्रो श्री राज्यले भन्नुभयो कि क्या हो?
2: मलाई जसले भन्ने पनि भन्नुभयो, त म भन्दिनँ, मैले देखा हो। दिदीले बोलाउनु भने त्यति दुःख लाग्छ मलाई।
0: ठिक छ, देख्नुभयो, म जस्तै अनुहार मिलेका अरू पनि मान्छे हुन सक्नुहुन्छ, त्यसमा त म केही भन्न सक्दिनँ। होइन
2: होइन, तपाईँ नै हो क्या? तपाईँ नै हो। हिजो कि अस्ति आउनु चाहिँ भएको थियो है यहाँनिर, नि रिस नठाउनु मलाई।
0: मैले त्यति भन्दा हाम्रो रियाजीलाई रिस उठ्छ भने त त्यो पनि मेरो दोष भएन है फेरि।
2: दिदी हिजो हो कि अस्ति हो? कहिले चाहिँ आउनु भएको थियो यो सिन्धुली जिल्ला? यो कता कता आउनु भएको थियो क्या? यो हिर्दिङ भन्ने ठाउँमै आउनु भएको थियो कि? थाहा छ कि
0: हिर्दिङमा चिन्दिनँ, जे हो सिन्धुली जिल्लाभित्र चाहिँ थिएँ, किन झुट बोल्नु र? होइन र, बिहाजी अन्तिम आएर हँसाउनु भयो त मलाई पनि, बेसरी हाँसो लाग्यो त अहिले त। अब मसँग बोल्नु भन्दा भने पनि ठिकै छ, केही छैन। रियाजी बोल्नु नभएर के भएर? अरू साथी मसँग बोल्नुहुन्छ, मलाई साथी भइहाल्नुहुन्छ, मलाई त चिन्तै छैन।
2: दिदी यो त कस्तो भयो नि, खुट्टा भयो जस्तै पाइन्छ
0: होइन? त्यस्तो होइन, जस्तो मैले रियाजीलाई चाहिँ अब कसरी रियलाइज गराउँ क्या? मैले रियाजीलाई रियलाइज गराउने अथवा मैले यति धेरै विश्वास गर्छु, माया गर्छु, आफ्नै बहिनी हो, प्यारी बहिनी हो भनेर कसरी चाहिँ तपाईँलाई यो विश्वास दिलाउँ भन्ने कुराले चाहिँ मलाई अन्यल बनायो क्या?
2: होइन क्या दिदी, मलाई पुरा विश्वास छ। अब हिजो र अस्ति तपाईँ हैबर आउनु भएको थियो भनेदेखि त्यो भन्नु नानी, मलाई सबै हो भनिदिन्छु ल।
0: अब सबै स्पष्टीकरण दिन समय छैन रियाजी, मलाई चाहिँ भोलि
2: भन्नु सक्यो,
0: समय सक्यो ल। ठिक छ, अब म आएको थिएँ, अब यस्तै हो ल। ठिक छ, अब हो भनेर मैले भनिसकेपछि रियाजीले चाहिँ के भन्नुहुन्छ थाहा छैन, बाँकी कुरा यो विषयमा म भोलि कुरा गर्छु रियाजीसँग। है त,
2: ओके हुन्छ,
0: रियाजी साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ दिदी, कार्यक्रम सञ्चालन गर्नुहुन्छ होइन, यति मिठो होइन, भोइसमा कार्यक्रम सञ्चालन हुन्छ, हसिलो रसिलो राम्रै क्युटी ब्युटी होइन, दिदीलाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु। अनि मलाई दिदी अहिले मलाई एकछिन साथी सम्झिदिनु न, म भोलि कुरा गर्छु।
0: ल हुन्छ, सम्झिहाल्नुहोस् समय कम छ।
2: अनि दाई सुरज महर दिदी के भन्छ सम्झना खड्कीलाई पनि मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु, मेरो घरले हामी सम्पूर्णको लागि भन्न चाहन्छु, दिदी अमृता योगी भाइ तिलप योगी बुनु रितिका तामाङको लागि पनि भन्न चाहन्छु, कार्यक्रम सुन्दै होला बुन्नु शर्मिला हरि बुन्नु शर्मिला रम्तेल बुन्नु सङ्गीता रम्तेललाई पनि सम्झाइ भन्न चाहन्छु, बुनु मन्जु परिवारलाई पनि सम्झिरहेछु ल भन्न चाहन्छु, भाइ उद्धव मगरलाई पनि सम्झिरहेछु, भाइ कल गर्न पाए तापनि भन्न चाहन्छु, एकदमै प्यारो दाईहरू हुनुहुन्छ देव महाजित पनि मिठो माया अनि मिठो सम्झना दाई भन्न चाहन्छु, भर्खरै फोन गरेर जानुहुने दाई ध्रुव पाण्डेलाई पनि मिठो माया अनि मिठो सम्झना है भन्न चाहन्छु, जसले पनि मलाई हिर्दिङ गरिआयो कि भने चिन्ने नचिन्ने माया गर्ने घिना गर्ने सम्पूर्णलाई अब बस्ने कि सुनेर भारी इन्जोय गर्नु होला भन्दै भन्दै फेरि पनि फोन लागेको छ भने आउनेको बाटो साथ गरिदिए आजलाई भन्नुपर्छ टेन्सन दिदी, बाई बाई।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रियाजी, अब चाहिँ समय कम छ, मात्रै 5 मिनट बाँकी छ, केही साथीहरूको कमेन्ट छ छोटोमा वाचन गर्दै म पनि विदा हुन्छु। यति बेला देवेन किशोर अन्जानजी फेसबुकमा लेख्नुहुन्छ, अरूले धोका दिएकोमा गुनासो गर्नुभन्दा आफूले गलत मानिसलाई विश्वास गरेकोमा पश्चाताप गर्नु नै उत्तम हुन्छ। पक्कै पनि यो चाहिँ मेरो जिन्दगीमा नि मेल खाएँ कि क्या हो देवेनजी, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। है त, त्यसै गरी राजकुमार महतेजीले पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु, काठमाडौँतिर पानी पर्दैछ भन्दै हुनुहुन्छ, यता घाम मन्द मन्द लाग्दैछ, यता पनि पानी पर्छ होला। मिडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, हिराबहादुर लकाईजीले नमस्ते हजुर भन्नुभएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ मनिषा कार्कीजी, उहाँ पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सन्देश तोलाङ्गेजीले पनि नमस्कार छ भन्नुभएको छ। मगर्ने मायाजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु सिन्धुलीको तीन पाटन गाउँपालिका वडा नम्बर 9 बाट हो है भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजीले पनि सुन्दैछु है कार्यक्रम, मेरो घर चाहिँ उखल ढुङ्गा पोखरी घर भइहाल्थे साउदी अरबको रियादबाट भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। शर्मिला हायुजीले पनि दिदी गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट, शर्मिला हायु अब बस्ने सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरी नमस्कार, आरामै हुनुहुन्छ हजुर, कार्यक्रम सुन्दैछु पोखराबाट भन्नुभएको छ, अब बस्ने सबैलाई भन्दै हुनुहुन्छ। पेमा एन्जिमा शेर्पाजीले पनि नमस्ते गुड आफ्टरनुन है दिदी, म पनि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबै सबैको लागि, म चाहिँ यता रामेछाप जिल्लाको सुन्दर बस्ती माकुन्द्र 2 बाट भन्दै हुनुहुन्छ। बिली अक्सामेजीले पनि अब बस्ने गीत सबै सबैको लागि समर्पण गरे भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग आजको कार्यक्रमको समय सकिसकेको छ। तपाईँले हामीलाई एकिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै फोन गरेर सहभागी हुने साथी डोलमा शेर्पा देव माझे ध्रुव पाण्डे बिया योगीजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा जुनी चाला भन्ने एकदमै मिठो नेपाली चलचित्रको गीत छोड्दै आजको लागि कार्यक्रम सिने सौगातको बुसाईबाट म ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 औं दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
3: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण।
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
3: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: शव परीक्षण पोस्टमार्टम सेवा संचालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट संचालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 700 वटाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू
4: प्रथम पुरस्कार नगद 50,000
3: द्वितीय पुरस्कार नगद 30,000
4: तृतीय पुरस्कार नगद 20,000
3: सान्त्वना पुरस्कार नगद 10,000
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्ट्राइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्ने साथै सर्वेक्षण गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय र स्थान
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
4: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844316081 9844316089
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
3: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
5: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेसाप स्थित काङ्छोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
5: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप
6: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
7: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
6: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
7: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
6: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
7: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
8: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
6: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
9: जिल्ला अस्पताल रामेछाप।
10: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
11: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
10: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट

0: टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 0845 40 100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
10: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910। तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 9854040239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार। दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से दुई थोप्लेक मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत उपचारात्मक सेवा महाशाखा तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनर्स्थापना तथा स्वास्थ्य कर्मीको तालिमसम्मका विषयलाई समेटेको छ। मापदण्डले नेपालमा जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरेको छ, जस अनुसार लेभल एकमा आधारभूत जलन सेवा, लेभल दुईमा सामान्य जलन सेवा, लेभल तीनमा विशेषज्ञ जलन सेवा र लेभल चारमा सुपर विशेषज्ञ जलन केन्द्र रहने व्यवस्था गरिएको छ। जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्डले स्वास्थ्य कर्मीको तालिमलाई समेत उपचार प्रणालीकै महत्वपूर्ण अंगको रूपमा समेटेको छ। स्थानीय तह तथा समुदाय स्तरमा कार्यरत स्वास्थ्य कर्मीलाई जलनको प्रारम्भिक उपचार, बिरामीको वर्गीकरण, तरल पदार्थ व्यवस्थापन, पीड़ा नियन्त्रण, घाउको ड्रेसिङ, निगरानी, अभिलेखीकरण तथा आवश्यकता अनुसार रेफर गर्ने विषयमा तालिम दिनुपर्ने व्यवस्था गरिएको छ। मापदण्ड अनुसार उच्च तहको उपचार केन्द्र दुई घण्टा भन्दा बढ़ी दूरीमा रहेको अवस्थामा स्थानीय अस्पतालले जलन भएका बिरामीको प्रारम्भिक 24 घण्टासम्म पूर्ण जीवन उपचार गर्न सक्ने क्षमता विकास गर्नुपर्नेछ। लेभल तीन र लेभल चारका केन्द्रलाई जलन सम्बन्धी थप विशेषज्ञ तथा उन्नत उपचार र तालिमका लागि समेत जिम्मेवार बनाइनेछ। मापदण्डले जलनको प्राथमिक उपचारका लागि सम्भव भएसम्म चिसो बगिरहेको पानीले 30 मिनटसम्म जलन भएको भाग चिस्याउन र त्यसपछि सफा कपड़ा वा ड्रेसिङले टाक्न सुझाव दिएको छ। जलनमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर, जड़ीबुटीको लेप तथा बरफ वा बरफ पानी प्रयोग नगर्न पनि मापदण्डले स्पष्ट पारेको छ। त्यस्तै जलन भएका सबै बिरामीलाई नियमित रूपमा प्रणालीगत एन्टीबायोटिक प्रयोग नगर्न र संक्रमणको स्पष्ट प्रमाण देखिएमा मात्र चिकित्सकीय मूल्यांकनका आधारमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्डले जलन उपचारलाई प्रारम्भिक उपचार, स्थिरीकरण, विशेषज्ञ उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण पुनर्स्थापना, मनोसामाजिक सहयोग तथा रेफरल प्रणालीसँग जोड़ेको छ। मापदण्डले जलनका बिरामीलाई अवस्था अनुसार उपयुक्त स्वास्थ्य संस्थामा समयमै उपचार तथा रेफरल सुनिश्चित गर्दै देशभर जलन उपचार सेवाको गुणस्तर र एकरूपता कायम हुने व्यवस्था मन्त्रालयले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका संक्रमणकालीन न्याय सम्बन्धी फाइलहरू तत्काल निकास दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मन्त्रालय धाउन पनि न्यायका फाइलहरूले गति लिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। सांसद बासकोटाले विगत 20 वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानून मन्त्रालयको दराजमा थन्किएका संक्रमणकालीन न्यायका मुद्दाहरू प्राथमिकतामा पर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि पीड़ितहरू न्यायको पर्खाईमा रहे पनि प्रशासनिक ढिलासुस्तीले प्रक्रिया अगाडि बढ़न नसकेको उहाँको भनाई छ। उहाँले विगत एक वर्षदेखि गृह मन्त्रालयमा अड्किएको जेएमजे आन्दोलनसँग सम्बन्धित फाइलको पनि तत्काल सुनवाई हुनुपर्ने माग गर्नुभएको छ। सरकारले 7 दिनभित्र हरेको फाइल निर्णयार्थ पेश गर्ने भने गरेको प्रतिबद्धतालाई उहाँले सकारात्मक रूपमा दिँदै त्यसलाई कार्यान्वयनको तहमा लैजान आग्रह गर्नुभएको छ। उहाँले सरकारको प्रतिबद्धता व्यवहारमै देखिने र पीड़ितले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको बन्द सत्र अपरान्ह 4 बजे शुरू हुने भएको छ। नेपाली कांग्रेसको नीति अनुसन्धान
तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश राज आचार्यले अपरान्ह 4 बजे बन्द सत्र शुरू हुने जानकारी गराउनु भएको छ। बन्द सत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका 4 प्रतिवेदन पास गर्नेछ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम अघि बाँकी रहनेछ। निर्वाचन कार्यतालिका अनुसार असोज 22 गते बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तयारी छ। यो महाधिवेशनबाट सभापति 1, वरिष्ठ उपसभापति 1 सहित 4, उपसभापति, महामन्त्री 3, महामन्त्री सहमहामन्त्री 15, कोषाध्यक्ष 1 गरी 24 जना पदाधिकारी चयन हुँदैछ। यस्तै सहमहामन्त्रीमा 4 जना र कोषाध्यक्ष 1 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस अनुसार निर्वाचन हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 जना पदाधिकारीका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापतिका लागि 3 जनाको उम्मेद्वारी परेको छ। सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्गेको सह सभापति पदमा उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापति 1 समावेशी अनुसार महिला उपसभापति 1, खुल्लातर्फ उपसभापति 2 हुने विधानको व्यवस्था छ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ। साथै उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भूषालको पनि एकल उम्मेद्वारी परेको छ। शर्मा र भूषाल दुवैजना हाल उपसभापति पदमा रहनु भएको छ। अहिले उम्मेद्वारहरूको दावी विरोधको काम चलिरहेको छ। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पादन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटन सम्बन्ध संघ संस्थाको सहकार्यमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्न लागेको छ। दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, सागुन नारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, थोमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल, तान होटल संघ, नेपाल होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघ संस्था सहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ। नेपाल रेडक्रस सोसाइटीले भोटेको सिवाड़ी प्रभावित पीड़ित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन्द चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनको क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेको सिवारीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषिरमण खनालले जानकारी दिनुभएको छ। नेपाल रेडक्रसले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। अहिले काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रमा पानी परिरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, तनहु, गोर्खा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चटेङ सहित हावाहुरी पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पर्ने महाशाखाले आग्रह गरेको छ।
सट्याङ बाफुरी र असिना सके ठूलो पानी पर्ने क्रम वर्षेस शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छिटो समयमै मौसममा फेरबदल हुने र बाफुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाको रहन मौसमविदले आग्रह गरेका छन्। र आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो मंगलबार सुनको भाव गडबड़ भएको थिएन। हिजो अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,415 रूपियाँमा कारोबार भएकोमा आज तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामीछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्स से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेन्स।
4: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

Hazır ko abaz, hazır ko saati ho, hazır ko radio ek se dey thaple ek mega hertz. Namaskar. Hazır ko radio ek se dey thaple ek mega hertz ko prastuti karyakram rozai tapai ko parkhai ma rahan bhayeka basna bhayeka tapai tamam tamam adaraniya shrota manama swagat garna chahanchu ma karyakram prastuta shri raj mahadev prastut bhayisakeko chu tapai sanga ramna ramailo garna ko lagi प्राविधिक पाटोमा हुनुहुन्छ ललिता हायु उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु फोन गर्न सक्नुहुन्छ नम्बर 048-40-0026 रहेको छ 048-40-0026 माध्यम भएर आउन सक्नुहुन्छ साथसाथ मेसेजहरू पनि पठाउन सक्नुहुन्छ अनि सामाजिक सञ्जाल फेसबुकमा पनि छ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछौँ गर्नुहुन्न चाहे रामकृष्ण एफएम 95 MHz अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरकै एप हजुरको न्युज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर चाहिँ साथ दिनुहोला फटाफट फोन गर्नुहोला के गर्नुपर्छ कसले गर्नुपर्छ भनेर आजको वचनमा मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन सो यहाँहरूलाई थाहा नै छ मैले धेरै कुराकानी गर्न चाहिँ यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु बरु त्यही फुल्यौ कतै यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गर्छु आवाज दिनुभएको छ यसमा स्वागत सयार अनि मान्दवी अर्यालको आवाज मैले तपाईँको माझमा यति बेलाको सम्मान कार्यक्रमको

0: विजेता पाइकोमा आज मराखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाज म मस्त्रिराजनहुँ। प्राविधिक पाटामा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुलाई पनि हुन चाहन्छु। सजिलो मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो सधैँ थुप्रै पनि गहर्स नामक पञ्चानब्बे गहर्सबाट सुन्नुहुन्छ। त्यो बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते। नमस्कार, स्वागत छ कार्यक्रममा।
1: खबर मेरो एकदम ठिक छ भन्नुपर्छ है दाइ हजुर। राम्रो रमाइलो घमाइलो भन्नुपर्छ। मन्द मन्द घाम लागेको छ, पानी पर्ला पर्ला जस्तो हुन्छ, घरिघरि ठ्याङ्गा उग्रिन्छ, घाम मन्द मन्द लागेको छ भन्नुपर्छ। यस्तै चाहिँ पानी चाहिँ परेको छैन भन्नुपर्छ हाम्रो यतातिर चाहिँ है त दाइ हजुर। बाँकी नै छ दाइ हजुर, अब खाजा त कार्यक्रम सकेपछि खाने भनेर बसिरहेको छु है भन्नुहोस् है त।
0: रेडियो सुन्दै हुनुहुन्छ भनेपछि
1: हजुर हजुर,
0: कुन चाहिँ गीत राखौँ तपाईँको माझमा?
1: आज मलाई चाहिँ किन मन हुन्छ चञ्चल भन्ने गीत बजाइदिउँ है दाइ हजुर।
0: किन मन हुन्छ चञ्चल राख्नेछौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष गरी दाइ हजुरको लागि, प्राविधिक कुमार हुनुहुने दिदी ललिता हाईको लागि, सञ्जना खर्गी लगायत हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु। साथीहरू भन्नुपर्दा साथी ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी मिडिया प्रेमी बहिनीहरू एलिना खत्रीको लागि भन्न चाहन्छु, सम्झना प्रधानको लागि, अनि त्यसै गरी जापानतिर रहेर छोला बहिनी तारायोगीको लागि भन्न चाहन्छु, नवीना थापानायन लगायत मलाई देवनाली चिनी नचिनी सबै सबैको लागि भन्दा भन्दै छुट्टिन्छु ल। नमस्ते दबाई।
0: हस् धन्यवाद, तपाईँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। उहाँले तपाईँको सुन 48 40 0 0 26 को माध्यममा रहन सक्नुहुन्छ। सुन 48 40 0 0 26 रहेको छ। साथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुने छैन। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ हजुर? नमस्कार।
2: हेलो दादा, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, स्वागत छ कार्यक्रममा। हजुरको शुभ नाम?
2: सिन्धुलीको बिटिजोरबाट जानुका मगर।
0: सिन्धुलीको बिटिजोरबाट जानुका मगर
2: हजुर।
0: जानुका के छ खबर?
2: ठिक छ दाइ हजुर, छ
0: ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ खाजा भयो?
2: मेरो भइसक्यो दाइ हजुरको, भइ बाँकी छ।
0: मेरो बाँकी छ, बिस्तारो हुन्छ, अहिले भर्खर खाना खाएको ठिक छ, खुसी लागेको छ सम्झिदिनु भयो। मौसम कस्तो छ? पानी परिरहेको छ होला,
2: धुम्मा धुम्मा भइरहेको छ दादा, त्यतातिर कस्तो छ भन्नु?
0: यता चाहिँ पानी परिराखेको छ, घाम पनि लागिरहेछ, पानी पनि परिरहेछ
2: हजुर भन्नु पके पनि।
0: यस्तो अलिकति दोधारे मौसम छ भनिन्छ नि, होइन? पानी पनि झारेर परिरहेछ, पानी पनि छ, यस्तो यस्तो छ, ठिक छ। खुसी लाग्यो जो सम्झिदिनु भयो, कुराकानी गर्न पाइयो। देवजीले गीत रचना पारिसक्नु भएको छ, किन मन हुन्छ चञ्चल हामी राख्छौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: हजुरको लागि, पारिजीमा हुने दिदीको लागि, र गेडियानतिर रहेर सुन्दै हुनुहुन्छ मामा जुल्फी मगरको लागि, र यहाँ सुन्दै हुनुहुन्छ बहिनी सरिना थापाको लागि, सरज्योति थापा मगरको लागि, सुजन मगरको लागि, लोसन बाल गोटीको लागि, मगरको लागि, बिरुताको लागि, र पेरिका बनकोटीको लागि भन्ने भन्दै सुनिदिनुपर्छ। नमस्कार।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा गीत राख्न चाहन्छु, त्यसपछि फेरि आउँछौँ तपाईँको रोजाइ गीत राख्नको लागि। रेडियो सुन्दै गर्नुलाई, फोन मेसेज गर्दै गर्नुलाई त।

0: यो गीत तपाईँको माझमा राख्यो कार्यक्रम रोजाई तपाईँको अनिहार भइराखेको छ. आवाजमा म श्री राजमा छु. प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ. तपाईँलाई व्यस्त विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. साथ दिनलाई भन्न चाहन्छु. आउन सक्नुहुन्छ नम्बर 4740 40 26 रहेको छ. 4740 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ. यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्कार रमिला जी. के छ रमिला खबर?
1: मेरो ठिकै छ, तपाईँ सुन्दै हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ. रमाइलो छ. के गरिदिनुहुन्छ खाजा भयो?
1: बसिरहेको
0: भएको छैन. किन ढिलाइ?
1: होइन, छिटो खानु हुँदैन कि धेरै मोटाइन्छ?
0: ए ल, ठिक छ ठिक छ, राम्रै हो त्यो पनि. आफै हुन चाहने हामीलाई सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनु होला पनि होला सर. नमस्कार रमिलाजी. के छ रमिला खबर?
1: मेरो ठिकै छ, तपाईँ सुन्दै हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ. रमाइलो छ. के गरिदिनुहुन्छ खाजा भयो?

0: आदि केही छैन, तपाईँ खाजा खानुहुन्छ है?
1: खाजा भएको छैन, बिस्तारो हुन्छ। मौसम कस्तो छ?
0: ए, तपाईँ भएर ढिलो बेसी पानी परेको छ।
1: तपाईँ पानी परिरहेको छ, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
0: मलाई के अरे के अरे हेलो हेलो के अरे सानी जिम्मा जानी छोटो भनेर राखिनु न।
1: हेलो सानी जिम्मा खानी छोटो, कुन चाहिँ गीत हो फेरि?
0: यो लोक भएको होइन, खै कुन लोक भएको त होइन क्या?
1: हेलो सानी बाँचुन्जेल दुनियाँले आहा भनोस्।
0: हो त्यो क्या?
1: यो त भाग्दै पनि रहेछ हर युग युगसम्म। ओके, भागेको राख्छ भने साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
0: पहिला प्रथम तपाईँलाई अनि प्राविधिक दिदी अनि साथीहरू सम्पूर्णलाई भन्न सकिन्छ।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 26 रहेको छ। अम्बिका मगर हुनुहुन्छ, अपकमिङ सङ डेडिकेट टु जस्ट फर यु एन्ड डियर रमेश मगर, अञ्जना लोकेन्द्र राई लिम्बु, भूमिका राई, अङ्कल अन्जान थुलुङ, विमला राई, त्यस्तै अश्मी मगर, नितु थुलुङ, सबिता राई एन्ड अल माई फ्रेन्ड्स, स्पेसल्ली उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो माया सम्झना। इट्स मी अम्बिका मगर अल द वे फ्रम युएईबाट हुनुहुन्छ, घर उदयपुर, अहिले चाहिँ युएईबाट सुन्दैछ हुनुहुन्छ। यति बेला कोही हुनुहुन्छ कहाँको हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते, नमस्कार, गुड आफ्टरनुन हजुर, शुभ नाम? डोलमा के छ खबर? ठिक ठाक छ, राम्रो रमाइलो छ, ठिक छ, राम्रो छ, रमाइलो छ। खाना खाजा अब बाँकी छ, बिस्तारो हुन्छ पनि मलाई चाहियो, अहिले भर्खर खाना खाएको। रेडियो सुन्नुहुन्छ? ओके, ल ठिक छ, त ठिक छ, सुनेर साथ दिनलाई पनि हुन चाहन्छु। मौसम त पानी परेर राखेको होला?
0: मौसम पानी परेको छ नि दादा, धेरै मौसम हेरिरहेको छ, सुरु लागिरहेको छ, हावा चलिरहेको छ, ठिकै छ दादा।
1: ओके, ल ठिक छ, यता पानी परिरहेको छ, साथसाथै घाम लागिरहेको छ कि, त्यो भएर पनि अब घाम पानी यस्तो यस्तो भइरहेको छ, सोधेको थिएँ त। ओके, ठिक छ, साथीले गीत रोजाइ पारिसक्नु भएको छ, हामी राख्छौँ साथीको आफन्तलाई सम्झिनुहोस् न।
0: मेरो घर साथीको नाम हिमा छत्री, ऋषा छत्री, रेजिना छत्री, श्रीगिरी पासाङ गुरुमा शेर्पा पासाङ गुरु शेर्पा सुन्दुकी शेर्पा राजन शेर्प लगायत सम्पूर्णमा मिठोमा मिठो सम्झना भन्दै चाहिँ बाई।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यति बेला हामी गीततर्फ लागिहाल्छौँ, त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नु होला है त।

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराटले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त।
3: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
5: कति रे? 98540 अनि
3: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
5: 048-540-239।
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौं?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98-27-8-20-82। प्रशंसा सोसल सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: यो सटन सुट कमर्स ब्रेक पछि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम रोजाई तपाईँकोमा आवाजमा म श्रेष्ठ राजमा छु प्राविधिक पाटनमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ यति बेला तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँले नै रोजाईमा पार्नुभएका गीतहरू हामी तपाईँकोमा आजमा राखिरहेका छौँ आउन सक्नुहुन्छ नम्बर 0848 40 00 26 त्यति बेलाको हुनुहुन्छ कहाँबाटको हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार दुर्गाजी स्वागत छ कार्यक्रममा के गर्दै हुनुहुन्छ पानी परिराखेको छ नानी स्टप रूपमा तापनि यता त छैन क्यारे अहिले चाहिँ घाम लागिरहेको छ बेला बेलामा पानी परे जस्तो गर्छ यता चाहिँ अनि ठिक छ खुसी लाग्यो जे होस् खाजा खानुभयो मेरो बाँकी छ अहिले भर्खर खाना खाएको हजुर हजुर 12 बजीतिर खाइएको थियो अनि ठिक छ खुसी लाग्यो जे होस् दिनुभयो आजकल कसरी बित्दैछ जिन्दगी
1: हजुर बसी बस हजुरको रेडियो सुन्दै हजुर त आएर सुन्दै प्रोग्राममा फोन गर्नु
0: ठिक छ राम्रो त्यो पनि हामीलाई माया गरिदिनु हुन्छ खुसी लाग्छ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ
1: हजुर हजुर
0: कुन चाहिँ गीत राखौँ
1: मदन कृष्णको चाहिँ बिर्सिदेऊ भन्छौ मायालु भन्ने गीत राख्नु छ
0: ओके बिर्सिदेऊ भन्छौ सुनेको जस्तो लाग्छ बिर्सिदेऊ भन्छ भन्ने जस्तो लाग्छ हामी राख्छौँ सबै आफन्तलाई सम्झिदिनुहोस् न
1: हजुर हजुर विशेष गरी हजुरको लागि अनि प्राय हजुरको परिवारको लागि मेरो घर परिवार सम्पूर्णको लागि अनि मेरो जेठ बाजुको लागि जो बहिनीहरू हुनुहुन्छ निर्मला पोरेन निर्मला लामा निर्मला मगर योगी काकुमार बहिनी फसुन दुर्गा तामाङ बहिनी सुनि हामी दुर्गानी अनि सुशीला बस्ने टेमिला खत्री कवि रोशन श्रेष्ठ प्रवीण श्रेष्ठ मनोज कार्की दिनेश नेपाली शङ्कर ढकाल हुनुहुन्छ कि अरिन्दा थापा अनि नवीना थापा नारायण अनि बहिनी सुशीला बस्ने तस्मिता बस्ने लगायत जति पनि साथीहरू यो बेलामा हजुरको रेस्टुरेन्ट बसिरहनु भएको छ उहाँहरूलाई
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु एकदमै होइन सेन्टिमेन्टहरू रहेको छ मदन कृष्ण श्रेष्ठको आवाजमा गीत राखिदिनुहोस् भन्नुहुन्छ चलेको गीत हो भन्न चाहन्छु आउन सक्नुहुन्छ नम्बर 0848 40 00 26 रहेको छ एकजना साथीसँग कुराकानी गरिहाल्छु होइन लगभग एकजना मित्र मात्र लिन मिल्छ होला लगभग कार्यक्रम समाप्त सकिसक्यो कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार बाबा
0: नमस्कार हजुर शुभ नाम सपना के छ खबर
2: हजुर मेरो खबर एकदम ठिकै छ राम्रो छ रमाइलो छ अनि मौसमको खबर सुनाउनु पर्दा चाहिँ गाडाङ्गिङ गर्दा गर्छ कि जस्तो छ त्यस्तै छ तपाईँको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ मेरो पनि राम्रै छ खाजा खानुभयो
2: हजुर मैले खाएँ अलिक ढिलो खाएको खाजा बाँकी छ दादा तपाईँले पनि खानु भएको छैन रहेछ यतैतिर आउनु ल 3 बजेतिर
0: ओके 3 बजेतिर आउनु पर्यो
2: अब बस्न लागिहाल्यो अब कार्यक्रम सकाएर आउनु अनि म खाजा बनाएर राखौँ
0: ठिक हुन्छ कि आउँला आउँला बनाएर राख्नुहोस् मिठो मिठो खानेकुराहरू बनाउन चाहन्छु खुसी लाग्यो जे सम्झिदिनु भयो म अन्तिममा भए पनि कल लाग्यो खुसी लाग्यो जे पनि भन्न चाहन्छु धेरै पछि पनि हो क्यारे हाम्रो कुराकानी भएको
2: भन्नुपर्छ दादा अब जहिले कल नलाग्यौँ कहिले आफै बिजी भयो नि त्यही भएको कारणले गर्दा आज पनि अन्तिममा सुनेको थिएँ दुई पछाडि
0: ठिक छ खुसी लाग्यो कुराकानी गर्न पाइयो गीत रोजाइमा पारिसक्नु भएको छ ध्रुवजीले मिठो सेन्टिमेन्टल भावनात्मक गीत रहेको छ हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
2: हुन्छ फर्स्टमा त धेरै समय पछाडि बोल्न पाएँ हजुरको लागि भन्न चाहन्छु त्यति मित्रको लागि भन्न चाहन्छु हजुरको रेडियोलिङ जातिको लागि भन्न चाहन्छु मेरो घर छमेल सम्पूर्णको लागि काठमाडौँमा हुनुहुन्छ हजुरलाई पनि धेरै सम्झना बाटलिङतिर छ भाइलाई पनि सम्झेको छु है भन्न चाहन्छु र यति बेला जति पनि साथीहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सबैजनाको लागि एकै मसँग धेरै सम्झिरहेको छु कोही कसैलाई पनि भेटेको छ भन्दै सोध्नुहुन्छ ल नमस्ते
0: हस्त धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब चाहिँ केही म्यासेजहरू म सर र वाचन गरिहाल्छु लगभग कार्यक्रम सक्यो स्वर्णिम राईले पनि सम्झना सबैमा भन्नुहुन्छ, बाबुराम मगरजीले पनि कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ, त्यस्तै दामोदर ग्यावाली हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, दामोदर ग्यावाली रुटु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट हो भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। अन्जान थलुङजीले पनि कार्यक्रम युएबाट सुन्दैछु भन्नुहुन्छ, मगर्नी मगर्नी सामी राई हिर्छु, पवित्र राई छोरी अम्बिका मगर, एलसना कुलुङ राई, सन्तोष काफ्ले, रमिला राई, अनिता, प्रज्ञा गुरुङ, सीता राई, सबिना तामाङ, सुमित्रा राई, सपना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, भावना मगरजीले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, इन्डियाबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै विनोद चेमजुङ हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मिल्छ भने दसैँको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, हामी साथीको रोजाइको गीत राखिरहेका छौँ ल, प्रत्यक्ष रूपमा टेलिफोनमा आउनुभएका साथीहरूको होइन, मुरङ केटाबारीबाट हो भन्नुहुन्छ, उहाँले विशेष रूपमा धन्यवाद। त्यस्तै सिम्पल सरिनाजीले पनि सम्झना सबै भन्नुहुन्छ, टेक बहादुर पुमा हुनुहुन्छ, उदयपुर चौधरी नगरपालिका आठ बेल्टा राइट चोकबाट हो, सम्झना सबै भन्नुहुन्छ, मिडिया प्रेमी राई अनुसार पनि सम्झना सबै भन्नुहुन्छ भने, मनोज सुन्दास मान्छे विनाशले पनि सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब जे छुटिनुपर्छ यो तिनजेलसम्म, त्यस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु, फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहे, प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, त्यस्तो गरेर म्यासेज गरेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा बिर्सिदेऊ भन्छु होइन, मदन कृष्ण श्रेष्ठको आवाजमा गीत छ, यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु, तपाईँ भने हजुरको रेडियो 102.1 मेगाहर्ट सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने। बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो। कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआई को सट्टा एसआई शब्दको प्रयोग शुरू। कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 वटा देशको दावी। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो 3 घण्टामा बाँकेको कोहलपुरमा 64 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। यस्तै पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ। पछिल्लो 24 घण्टामा अर्घाखाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। चितौन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका धेरै जसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार धेरै जसो ठाउँमा अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन्। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 वटा कन्टेनर सड़कमा रोकिएका छन्। असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका छन्। यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसोममा रहेका बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसोम कोरोला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोमसम ल्याइएको छ। म्याग्दीको पोखरे बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोना नाका हुँदै नेपाल भित्राएका दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन। काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी। यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछ। 19 वटा निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएको 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट तीन देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका तीन स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ। अब विदेशको खबर। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र संचारमा अब एआईको सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन्। न्याय मन्त्रालयले मातहतका सबै निकायहरूलाई पनि एआईको सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइलहरू, नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक संचारमा एआईको सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ। यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ। अब खेल खबर। सन् 2026 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 वटा देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 सम्ममा दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसीको कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग सम्वाद शुरू गर्नेछन्। सन् 2028 मा प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 को मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। आईओसीले सन् 2036 को ओलम्पिक आयोजकको मूल्यांकन आर्थिक स्रोत तथा राजनैतिक र जनसमर्थन जस्ता पक्षहरूका आधारमा गर्ने बताएको छ। सन् 2028 को ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ भने सन् 2032 को संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
9: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
9: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा।
11: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
12: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
11: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
12: त्यसो भए ध्यान दिएर सुन्ने।
13: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
12: सुन्नु भए त
11: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
14: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
15: के तपाईँ कब्जियत, पाइल्स, फिस्टुल तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
16: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
15: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
16: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
16: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
15: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
16: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
15: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
16: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
15: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
16: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
17: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
16: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
17: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, गुम्देल लाछेवा रामेछाप।
16: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
16: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
11: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
16: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
11: लक्ष्य 22 पटक।
16: स्वीकृत बजेट 88 लाख।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
16: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
11: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
16: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
11: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
16: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
11: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
16: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
11: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिश पत्र
16: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिश पत्र।
11: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
16: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
16: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
11: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
16: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
11: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
16: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
11: मौरी पालन व्यवसाय र मह प्रशोधन,
16: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
11: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
16: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
11: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
16: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
11: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
16: फलफूल प्रशोधन र बजारीकरण,
11: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
16: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
11: प्राङ्गारिक कृषि वस्तु निर्यात,
16: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
11: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
16: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, लिएर आऊ।
7: ल्याउनु त ल्याउनु तर यो रानेछा बजारमा मासु, तरकारी, फलफुल सबै एक ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
6: यहाँ सिर्ने एकी बुहारी, रानेछा स्विट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुको साथै फलफुल तथा तरकारी पनि सुपर मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई फोन गर्नुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै सीमा पनि पाइन्छ।
10: प्रोपाइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 78 48 3। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल।

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजेको रामेसा भने रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकुश एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेसाबका 9 जना नेताले विभिन्न क्लस्टरबाट उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वारी दर्ताको समय मंगलबार साँझसम्म रामेसाबका 9 जनाले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक फरक क्लस्टर समूहबाट प्रदेश पर्दामा उत्रिएका छन्। रामेसाबाट उम्मेद्वारी दिनेमा खस आर्यतर्फ रामचन्द्र खड्का, खुल्ला महिलातर्फ विनिता खड्का, आदिवासी जनजातितर्फ गेल्जे शेर्पा, अपाङ्गतातर्फ कुशश्री नेउपाने, दलिततर्फ मुक्त बहादुर महते, खुल्लातर्फ सुरेश सुवेदी, अल्पसंख्यकतर्फ कुमारी हायु, आदिवासी जनजाति महिलातर्फ ज्योति सुनुवार र पेशागततर्फ प्रकाश कठुवाल रहेका छन्। यसरी रामेसाबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने 9 जना नेताले पार्टीभित्रका विभिन्न समावेशी तथा खुल्ला क्लस्टर रोजेका छन्। एउटै जिल्लाबाट यति ठूलो संख्यामा नेताहरूले फरक फरक क्लस्टरबाट उम्मेद्वारी दिएपछि रामेसाबको प्रतिनिधित्व पनि महाधिवेशनमा चासोको विषय बनेको छ। उम्मेद्वारी दिएका नेताहरूले आफूहरूले उम्मेद्वारी कायम राख्दै देशका विभिन्न जिल्लाहरूबाट काठमाडौँ पुगेका महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेको बताएका छन्। उनीहरूले आफ्नो राजनैतिक पृष्ठभूमि, संगठनमा रहेको योगदान र सम्बन्धित क्लस्टरको प्रतिनिधित्वलाई आधार बनाएर समर्थन जुटाउने प्रयास गरिरहेका छन्। 15 महाधिवेशनमा भने रामेसाबाट एकैपटक 9 जना नेताले फरक फरक क्लस्टरबाट उम्मेद्वारी दिएका छन्। उनीहरूको उम्मेद्वारीसँगै रामेसाबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि हुने प्रतिस्पर्धा थप व्यापक बनेको छ। रामेसाबको रामेसाब नगरपालिका एक गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ। वडाध्यक्ष खत्रीले नगर प्रमुख समक्ष राजीनामा पत्र बुझाउँदै बुधबारदेखि लागू हुने गरी नै पदबाट राजीनामा दिएको बताउनु भएको छ। राजीनामा पत्रमा आफूले स्थानीय तहको निर्वाचनमा वडावासी समक्ष व्यक्त गरेका प्रतिबद्धता, विकास निर्माणको योजना, जनसरोकारका विषय तथा वडावासीका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यका साथ काम गर्दै आएको उल्लेख गर्नुभएको छ। तर पछिल्लो समय रामेसाब नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नम्बर 1 प्रतिको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिको रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको उहाँको भनाइ छ। वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखेर अघि बढ़नुपर्ने अवस्थामा कतिपय विषयमा बहुमत र अल्पमतको आधारमा व्यवहार हुने गरेको तथा वडा नम्बर 1 का जायज माग र आवश्यकतालाई अपेक्षित प्राथमिकता नदिएको राजीनामा पत्रमा भनिएको छ। यसैगरी स्थानीय निर्वाचनको क्रममा जनता समक्ष गरिएको प्रतिबद्धता तथा अपेक्षा अनुसारको काम कार्यान्वयनमा ल्याउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न आफूलाई थप कठिनाई भएको पनि उहाँले बताउनु भएको छ। राजीनामा पत्रमा व्यक्तिगत असहमति, पूर्वाग्रह वा आन्तरिक मतभेदको कारण नभएर जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, सम्मान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थाको कारण पदमा निरन्तर रहनु, वडावासी प्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षसहित राजीनामा दिएको वडाध्यक्ष खत्रीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। रामेसाबको माकुण्डा गाउँपालिका वडा नम्बर 6 गुप्तेश्वरमा आयोजित एकीकृत घुम्ते शिविर सम्पन्न भएको छ। शिविरको क्रममा सञ्चालित निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट 150 जना स्थानीय नागरिकहरूले स्वास्थ्य जाँच तथा औषधि सेवा प्राप्त गरेका छन्। गाउँघरमै आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो। नागरिकलाई घर दैलोमै प्रशासनिक तथा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजित स्व शिविरबाट स्वास्थ्यका साथै नागरिकता, राष्ट्रिय परिचय पत्र तथा स्थानीय तहका योजना र व्यवसाय दर्ता सम्बन्धी सेवाहरू समेत वितरण गरिएको छ। शिविरबाट कुल 56 जनालाई नागरिकता सम्बन्धी सेवा प्रदान गरिएको हो, जस अन्तर्गत 15 महिला र 10 पुरूष गरी 25 जनाले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन् भने 18 महिला र 13 पुरूष गरी 31 जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। यसैगरी डिजिटल पहिचान कार्यक्रम अन्तर्गत 22 महिला र 24 पुरूष गरी कुल 46 जनाको राष्ट्रिय परिचय पत्रको लागि बायोमेट्रिक विवरण पनि संकलन गरिएको छ भने पहिले बनिसकेका 9 थान
राष्ट्रिय परिचय पत्र कार्ड वितरण गरिएको छ। स्थानीय विकास तथा आर्थिक गतिविधिलाई सहजीकरण गर्ने क्रममा शिविर स्थलमै 16 योजना सम्झौता सम्पन्न भएका छन्। साथै 2 नयाँ व्यवसाय दर्ता र 7 व्यवसाय नवीकरण गरिएको बताइएको छ। यी प्रशासनिक सेवा राजस्व सम्बन्धी कार्यहरूबाट कुल 43,300 रूपियाँ राजस्व संकलन भएको छ। गाउँपालिकामै पुगेर एकीकृत रूपमा स्वास्थ्य उपचार नागरिकता तथा अन्य प्रशासनिक सेवा प्रदान गरिएपछि ओडामै पुगेर प्रदान गरिएपछि उमाकुण्डाका स्थानीय बासिन्दा निकै हर्षित र लाभान्वित भएका छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकामा नक्कली नेपाली नोटसहित 2 पक्र परेका छन्। कृषिजन्य पशु चौपाया खरिद बिक्री गर्ने क्रममा नक्कली नेपाली नोट प्रयोग गरी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार असोज 19 दिउँसो सुनकोशी गाउँपालिका 9 ककनीबाट प्रहरी अधिकृत सहितको टोली खटेर 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका 4 बस्ने 21 कृष्ण खत्री र सोही स्थानका 33 ध्रुवबहादुर खत्री रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नक्कली नोट जस्तो देखिने 1,000 रूपियाँ दरका 19 स्थान नेपाली नोट पनि बरामद गरेको जनाएको छ। यस्तै बजाज पल्सर 200 सीसीको मोटरसाइकल 1 MI-1 लेखिएको किप्याड मोबाइल 1 र 2 बोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका 2 ओखलढुङ्गा जिल्ला अदालतबाट 4 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ। सुन्दरीको हरिहरपुरगढ़ी गाउँपालिका 3 बनौलीमा मदन भण्डारी राजमार्गमा गुडिरहेको मोटरसाइकल सड़कमा गुडिरहेको राँगोसँग ठोकिँदा 2 मध्यम घाइते भएका छन्। चैनपुरबाट बनौलीतर्फ आउँदै गरेको बागमती प्रदेश 02/23 28/07 नम्बरको मोटरसाइकल सोमबार साँझ करिब 7:25 कनौलीमा स्थानीय तेजबहादुर विकको रागोसँग ठोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ। मोटरसाइकल हरिहरपुरगढ़ी गाउँपालिका 3 28 निकेश राईले चलाएका थिए। दुर्घटनाका बेला चालक अनुमति पत्रक साथमा नरहेको र चालकले मादक पदार्थ सेवन गरे नगरेको नखुलेको प्रहरीले जानकारी दिएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको छ। सिन्धुली र काठमाडौँबाट भालुको पित्त र हात्तीको धारासहित 3 प्रहरीले पक्राउ गरेको छ। हात्तीको धारासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मा पक्राउ परेका छन्। यसै गरी भालुको पित्तसहित नवलपरासीका योगेन्द्र प्रसाद चौधरीलाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैन चौरको टोलीले पक्राउ गरेको छ। भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोरखुट्टे र हात्तीको धारासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर राणाले बताउनु भएको छ। प्रहरीले पक्राउ परेका चौधरीसँग 140 ग्रामको भालुको पित्त 1 र माझी र विश्वकर्मासँग हात्तीको दारा 6 किलोग्राम बरामद गरेको छ। चौधरीलाई आवश्यकका अनुसन्धान तथा कार्यवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ हुने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्जेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम ओकारी उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी छाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बुधबारको बसाई छ, 7 गीतहरू छन्। 7 गीत मध्ये तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ सोही नम्बरको गीत तपाईँले रोज्न सक्नुहुन्छ। तपाईँले हामीलाई यो समय उकारी उराली लेख्दै गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप्तामा कुशी फिल्म 95 MHz पनि हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम उकारी उराली तपाईँलाई के कस्तो लाग्दैछ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिन सक्नुहुन्छ भने फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पठाउनुहोस्, कार्यक्रमलाई पनि शेयर गर्नुहोस्। मैले तपाईँले जानकारी गराए यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाईमा पक्कै के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। तपाईँ नियमित साथी हुनुहुन्छ भने थाहा छ, यदि तपाईँ पहिलोचोटि मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ मैले तपाईँलाई कार्यक्रमको बारेमा जानकारी गराइसकेको छु भन्दै तपाईँले 0840 40 0026 मा फटाफट सहभागिता जनाउनुहोला। साथै यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललित हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो गीत, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले कोदो फुल्यो बारीमा भन्ने एकदमै मिठो गीत रहेको थियो। उदित नारायण झा त्यसै गरी दीपा झाको आवाजमा रहेको यो दशैंको गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। 048-40-0026 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: इन्द्रलिपि तिजोरबाट शर्मिला थापा मगर।
0: शर्मिला, आजको खबर के छ भन्नुहोस् न।
1: मलाई बिर्तिजोरतिरको ठिक छ दिदी, अनि दुर्गा त्रासातिरको के छ सुनाउनु?
0: यता त पानी परेर रहेको छ अहिले।
1: हजुर, यता चाहिँ पानी परेको छैन दिदी, पर्ला पर्ला जस्तो चाहिँ भएको छ वर्ष।
0: ल, पर्ला पर्ला जस्तो भएको छ भन्नुभएको छ, अब पानी पर्छ होला। पानी परेपछि त मौसम पनि चिसो चिसो छ होइन?
1: हजुर दिदी, खाजा खानु भयो त?
0: मैले खाएँ। हेर्नुहोस् अनि हाम्रो शर्मिलाजीले खानुभयो कि बाँकी छ नि?
1: मेरो पनि खाजा भयो भन्नुपर्छ दिदी।
0: ल, खाजा खाइवरे मजाले बस्दै हुनुहुन्छ?
1: हजुर, गोठालो गर्दैछु भन्नुहोस् दिदी।
0: ल, गोठालो गर्दै हामीलाई सुन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब मौसम पनि पानी पर्ला पर्ला जस्तो छ भन्दै हुनुहुन्छ, भोलिका दिनमा हामी फेरि पनि कुरा गर्नेछौ। आज कति नम्बरको गीत सुन्नुहुन्छ?
1: मलाई 2 नम्बरको राखिदिनु न दिदी।
0: ल, 2 नम्बरको गीत कार्यक्रममा बज्नेछ, यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झन सक्नुहुन्छ।
1: हस् हुन्छ, विशेष प्यारी दिदीहरूको लागि, प्राविधिकमा रहनुहुने दाईको लागि, र सुन्दै हुनुहुन्छ दिदी जानुका मगर दिदी, कविता मगर दिदी, प्रतिशा मगर दिदी, करिना मगर, र सुन्दै हुनुहुन्छ दिदी सरस्वती मगरको लागि, र केटिएमतिर रहनुहुने दाईको लागि भन्दैछु। तिमी दिदी नमस्कार।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले 2 नम्बरको गीत रोज्नु भएको छ। सोही गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बबिता मगर, सिन्धुलीको बिटिजोरबाट।
0: ल, बिटिजोरकै साथीको फोन लागिरहेको छ त।
2: हजुर,

0: बबिताजी
1: हजुर
0: सुन्दै हुनुहुन्छ?
1: हजुर एकदम सुनिरहेको छु भन्नुपर्छ है त।
0: ल के छ खबर सुनाउनुहोस् न।
1: हजुर यस्तै छ भन्नुपर्छ, अब पानी पनि परेको छैन भइरहेको, घाम पनि लागेको छैन, यस्तै अब त्यति चिसो भइरहेको छ भन्नुपर्छ। त्यहाँदेखि दिदी लगायत रामसारातिर के छ खबर?
0: यता त पानी परेर रहेको छ, मौसम चिसो छ, समग्रमा अरू सबै ठिकठाक छ भन्नुपर्छ है।
1: हजुर अनि दिदी हजुरको खाजा भयो त?
0: मेरो भइसकेको छ, यहाँको पनि भयो कि ढाँकी छ भन्नुभयो?
1: हजुर मेरो पनि भएको
0: ल भइसकेको छ। त्यसो भए साथीले दुई नम्बरको गीत रोज्नु भएको छ, कार्यक्रममा बस्छु, यहाँले साथीहरूलाई सम्झनुहोस् न।
1: सम्झिनु पर्दा दिदी हजुरको लागि भन्छु, अनि हजुरबाट मेरो मित्रको लागि, अनि हजुरको रेडियो हो रिलिजको लागि भन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि, अनि पेटिएमतिर जाँदा श्याम मगर चितभन्दातिर हुनुहुन्छ दिदी पवित्र मगर, उहाँको घर फ्यामिली सम्पूर्णको लागि भन्छु, अनि दुबईमा रहनुहुने दादा पवन मगरको लागि, दादा शिव मगरको पनि भन्छु, अनि साथी सुभाष भिजेलको लागि, कृष्ण सुन्दर, अनि रोशन श्रेष्ठ, तुलसी मगर, हेम मगर, साथी तारा मगर, अनि सीता बहिनी पनि दिदी मगर, अनि हुनुहुन्छ साथी इलामती र साथी सुरज राईको लागि भन्छु, दादा साथीहरू सम्पूर्णको लागि, र पर्सातिर रहनुहुने दादा सुजन मगर भनेपछि दिन्छु। नमस्ते बाई।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता थापा मगरजी, उहाँले पनि साथीलाई सम्झेर गइसक्नु भएको छ। यति बेलाको बसाइमा कार्यक्रममा फर्की चाँडे आऊ दाजु घर नारायण राय माझे, त्यसै गरी शान्ति श्री परियारको आवाजमा रहेको गीत बज्छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम गरेर राख्यौं यो एकदमै मिठो गीत हाम्रो शर्मिलाजीले रोज्नु भएको थियो त्यसपछि हामी फेरि पनि आइसकेका छौँ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
1: नमस्कार गुड आफ्टरनुन
0: नमस्कार गुड आफ्टरनुन हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ
1: एकदम ठिक छ दिदी हजुरको के छ
0: मेरो पनि एकदम ठिक ठाक छ भन्नुपर्छ है
1: हजुर

0: एक नम्बरको गीत कार्यक्रममा बज्नेछ। यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ। दसैँ तिहार आउँदा भन्ने बोलको गीत छ, साथीहरूलाई सम्झनुहोस् न।
1: ओके हुन्छ, फिट भएको दिदी हजुरको लागि, चाहिँ मित्रको लागि, राम साथी हुनुहुन्छ र पहिलो बाबा मम्मीलाई धेरै धेरै सम्झना प्रेस माया ल भन्न चाहन्छु। प्यारो मामा मनोज भुजेललाई धेरै सम्झनाहरूमा आमा जहाँ भए तापनि भन्न चाहन्छु। हामी प्यारो भन्दा हामी फेरि एकदमै मुटुको टुक्रा हुनुहुन्छ बहिनी करिश्मा मगरलाई धेरै धेरै सम्झना मिठो छ। हामी म गाउँ आएपछि अवश्य भेट्नुहोस् है, कार्यक्रम सुन्नुहुन्छ भने कल गरेन भने भन्न चाहन्छु। दादा विनोद बरुवालको लागि, अनि सचिन राईको लागि, विनिता खड्का, बबिता खड्का यात्रामा हुनुहुन्छ, शुभयात्रा भन्न चाहन्छु। लगायत कार्यक्रमलाई माया गरेर बस्नु भएको छ सबैको लागि, मलाई करिना खड्का भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु। थ्याङ्क यू ल, नमस्कार।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी, काठमाडौँ बाजा हुनुहुन्थ्यो। उहाँले एक नम्बरको गीत रोजेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। सोही गीतलाई तपाईँले पनि समर्थन जनाउनु पर्ने हुन्छ। 0840400026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ, फटाफट फोन गरेर सहभागिता जनाउनुहोला। यति बेला सम्पर्कमा फेरि पनि अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हामी कार्यक्रम उकाली उरालीको विषयमा आउँछौ। तपाईँले हामीलाई हप्ताको 6 दिन आइतबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ। 6 दिन तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ भने आजको व्यवसाय 7 गीत छन्। 1 नम्बरको गीत साथीले रोज्नु भएको छ र 2 नम्बरको पनि बजिसकेको छ, अरू बाँकी छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बोल्दै छिरेबाट
0: डोलमाझीको खबर के छ ल भन्नुहोस् न।
2: मेरो खबर एकदम ठिकठाक छ दिदी, अनि मौसमको कुरा गर्नु पर्छ, एकदम खुल्ला मौसम छ। अनि हजुरलाई ग्रान्ड साथतिर ठिकै छ?
0: म लगायत रामेसातिर त धम्म धम्म छ त डलमा
2: चाहिँ। खाजा
0: खाइयो, खाना बाँकी छ, भरे हुन्छ है। ल ठिक छ, कार्यक्रममा आउनुभयो, मौसम सफा छ भन्नुभएको छ, पानी परेको छैन हो?
2: पानी अघि चाहिँ तिन परिरहेको छ दिदी, अहिले त्यस्तो हुनुपर्छ है।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। हाम्रो साथीले गीत रोजिसक्नु भएको छ, 1 नम्बरको दसैँ तिहार आउँदा भन्ने बोलको गीत बज्नेछ कार्यक्रममा। साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
2: हस् हुन्छ, फर्स्ट अफ अल त एकैमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, त्यसरी प्रेरित नहुने हाम्रो गाईको लागि, त्यसै गरी हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि, मेरो साथी प्यारो भन्दा प्यारो साथी मिन्दीकी सुल्ताको लागि भन्दैछु। नमस्ते, बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा शेर्पाजी। यति बेला 1 नम्बरको गीत दसैँ तिहार आउँदा विष्णु खत्री बिमा कुमारी धुराको आवाजमा रहेको गीत बज्छ, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: गाडी क्यामेरा राख्यौं, एकदमै मिठो रमाइलो गीत रहेको थियो। हाम्रो करी नाचले दुई नम्बरको गीत, एक नम्बरको गीत रोज्नु भएको थियो। दसैँ तिहार आउँदा भने पोलको गीत बजिसकेको छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो
1: हेलो दी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बोल्दैछु म यता गोपेश्वरबाट, सरस्वती सुनवार।
0: हाम्रो सरस्वतीजीको खबर के छ भन्नुहोस् न।
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ, अहिलेको अवस्थामा चाहिँ गाउँघरको खबर भन्नुपर्दा पनि एकदम ठिक छ। होइन, घाम लागिरहेछ, अहिले त घाम पनि डुबिसक्यो। अनि म राम्रै लगायत तपाईँहरूको चाहिँ के छ पनि खबर सबै?
0: अब हाम्रो खबर एकदम ठिकठाक छ। होइन, मौसमको कुरा गर्नुपर्दा पानी पर्यो दिउँसो, अलिअलि मौसम चिसो चिसो छ, यस्तै चाहिँ भन्नुपर्छ। अनि खाजा भयो कि बाँकी छ भन्नुभयो?
1: खाजा मेरो बाँकी नै छ दिदी।
0: ल, मेरो भइसकेको छ। आज कति नम्बरको गीत सुन्नुहुन्छ? त्यसो भए म कार्यक्रमतर्फी लाग्छु।
1: आज मलाई तिन नम्बरको गाना राखिदिनुहोस् न त अहिले।
0: ल, तिन नम्बरको गीत गर्छ, साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि, हजुरको रेडियो अलिसाको लागि, र कल लगाइदिनु हुने हाम्रो देवदाईको लागि, र मेरो घर परिवारमा सम्पूर्णको लागि, बाबा अस्वस्थ हुनुहुन्छ, बाबालाई चित्त कस्तो लाग्छ, कामना बाबा कहाँ पनि गर्नुहोला भन्नु। अब आइतबार आउँदै हुनुहुन्छ, राम्रोसँग आउनु होला शुभयात्रा मम्मी र बाबा भन्दै, मलाई चिन्ने जति सबैलाई समर्पण गर्दै छुट्टिन्छु।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती सुनवारजी, उहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। लगभग हामी पनि कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। सोही गीतलाई समर्थन जनाउन एकजना साथीलाई लिन्छौँ, त्यसपछि हामी पनि कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ। पालो तपाईँको रहेको छ 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यति बेला भने म तपाईँको कमेन्ट वाचन गर्छु भन्दै थिएँ, साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सिन्धुलीबाट इन्दिरा मगर बोल्छु।
0: इन्दिरा मगर भन्नुभयो?
2: हजुर।
0: के छ इन्दिराजीको खबर?
2: ठिक छ। अनि दिदी हजुरको के छ नि?
0: मेरो पनि ठिक छ। सिन्धुलीको कुन ठाउँदेखि हुनुहुन्छ? सिन्धुलीको नागीबाट। नागीमा हजुरको रेडियो मजाले सुन्नुहुन्छ?
2: सुनिन्छ, कहिले काहीँ क्यार क्यार आउँछ, अनि कहिले सुनिन्छ राम्रो।
0: राम्रोसँग सुन्नु भएको छ, सधैँ सुन्नु होला। सधैँ रेडियो सुनिरहँदा केही हामीलाई दिनुपर्ने सल्लाह सुझाव छ कि हाम्रो इन्दिराजीसँग?
2: छैन, त्यसको नराम्रो त कहिले काहीँ चाहिँ अलिक क्यार क्यार आउँछ, कहिले चाहिँ राम्रै आउँछ।
0: ल, अब क्यार क्यार आएको पनि सल्लाह सुझाव नै हो, कहिले प्रश्न आउने कहिले नआउने त्यो पनि समस्या नै त हो नि, होइन र?
2: हो।
0: कहिले काहीँको मतलब जस्तो यो पानीहरू परेको समयमा त्यस्तो हुन्छ कि के हो?
2: होइन, पानी नपरेको समयमा खुल्ला मौसममा त्यस्तै हुन्छ कहिले काहीँ त।
0: ल, कहिले काहीँ अब अरे तपाईँको घर गहिरोतिर छ कि डाँडातिर छ त?
2: मेरो
0: हावा आउँछ, हावाले त्यसो भए नेटवर्कहरूमा समस्या भएर तार हल्लिएर पनि हुन सक्छ नि त, त्यसो भए त। ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। अब हावाहुरी समय समयमा त हामीलाई हरेक कुराले समस्या दिइरहेको हुन्छ, रेडियो मात्रै नभएर, होइन? ठिकै छ, कार्यक्रमको अन्त्यमा छु म। साथीले गीत रोजिसक्नु भएको छ, तिन नम्बरको गीत। यहाँले छोटो मिठोमा साथीहरूलाई सम्झनुहोस् न।
2: मिठो समयमा कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि, अनि मेरो बाबा मम्मी भाइ बहिनी अनि साथीहरू इन्दिरा मगर भनेर चिन्ने नचिन्नेलाई सम्पूर्णलाई सम्झाएको भनेर खुसी।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो इन्दिरा मगरजी। यति बेला म तपाईँको कमेन्टतर्फ लाग्छु। राज कालीकोटजीको पहिलो कमेन्ट प्राप्त छ। हेलो दिदीको आफ्टरनुन है, म झापाली हिरो राज कालीकोट बिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विनिता दाहाल सुवेदीजीले पनि दिदी नमस्ते म विनिता दाहाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ काठमाडौँ होइन उहाँले धनकुटाबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु भने माधव ढुङ्गेलजीले पनि हजुर नमस्ते म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले बीटीएमबाट झापाबाट कार्यक्रम सुन्दैछु ल अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ अम्बिका मगरजीले पनि नमस्ते गुड आफ्टरनुन है म अम्बिका मगर उदयपुर हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ बाबुराम मगरजीले पनि दसैँको गीत बज्दा त परदेशीलाई त कस्तो पो लाग्यो लाग्ने रहेछ भन्दै हुनुहुन्छ चिन्ता नगर्नुहोस् परदेश जानु पनि हाम्रो रहर होइन बाध्यता हो बाबुरामजी अब केही समय यस्तै हुन्छ मलाई पनि त्यस्तो लाग्छ परदेशी हुने दाई भाइ दिदी बहिनी आमा बुबा धेरै जसो नेपालीहरू स्वदेशमा भन्दा विदेशमा रोजगारी सिर्जना गर्न नेपालमा रोजगारीको अभाव हुँदाखेरि चाहिँ मजदुर गर्नकै लागि भए पनि विदेश जाने धेरै नेपालीहरू हुनुहुन्छ सबैलाई यो समय यस्तो भइरहेको छ आफ्नो मनलाई सम्हालेर बस्नुहोला भन्छ हाम्रो बाबुराम मगरजीलाई त्यसै गरी अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी उहाँले सबैलाई नमस्कार छ भन्दै हुनुहुन्छ त्यसै गरी कविता मगरनीजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको तीन कन्याबाट भन्नुभएको छ विष्णु आचार्यजीले पनि नमस्ते हजुर सुन्दैछु कार्यक्रम भन्नुभएको छ कृष्ण सुनवारजीले पनि दिदी नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट कृष्ण सुनवार हो नि अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ बाबुराम मगरजीले पनि दिदी नमस्ते नमस्कार म बाबुराम मगर हो ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबबाट साउदी अरबको रियादबाट है भन्दै हुनुहुन्छ उहाँको अग्नि मान्सुनी कमेन्ट वाचन भइसकेको छ भन्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ हामीले कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी शर्मिला थापा मगर बबिता थापा मगर त्यसै गरी करिना खड्का दुलमा शेर्पाजी सरस्वती सुनवार इन्दिरा मगर हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु साथसाथै तपाईँले हामीलाई एटिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै धेरै धन्यवाद साथसाथै कार्यक्रम उकाली उराली अवधि बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तिममा मिठो गीत बस्छ दसैँ भन्ने बोलको गीत छ साथसाथै प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुहुने श्री राज महतको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै परदेशीको दसैँ तिहार भन्ने रमेशराज भट्टराई अनि देवी घरतीको आवाजमा रहेको गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
3: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
4: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: Xiaomi Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे
2: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू।
4: प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
4: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाग्छ।
4: आउनु पर्नेछ। खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
6: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय स्थान
6: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
4: खेल सञ्चालन हुने स्थान गोलुङ्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81 9844-24-59-89
4: गोलुङ्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो। किसानमाथि बजेट ल्याउनु पर्दैन देशमा, किसान उर्वर नलाग्नु देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्ष म त्यही तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाचोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाचोक, रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz काउसते नवलपुर, रेडियो काउसते 102.6 MHz काउसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा नेपालमा निराजन्ने बालीको अग्रपंक्तिमा रहेको कफी र कफीसँग जोडिएको चाहिँ समृद्धको सम्भाको पथलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं। आज हामीले करिब 1.5 दशकदेखि 14-15 वर्षदेखि चाहिँ कफीकै क्षेत्रमा सिट टू कप भन्ने गरिन्छ, हामीले विशेष गरी उत्पादनदेखि अन्तिम कफीको कपसम्मका कुराहरूमा चाहिँ काम गर्दै अनुभव प्राप्त गर्दै अन्यहरूलाई श्रेय गर्दै आउनुभएका एकजना युवा मदन सापकोटा आज हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी कफी सम्वाद गर्ने प्रयास गरेका छौं। स्वदेशमा सम्भावना खोज्न चाहने युवाहरूको लागि उहाँको कुराकानी, उहाँले गर्दै गरेको कर्म चाहिँ अन्यहरूको लागि प्रेरक पनि बन्न सक्छ, त्यसैले हामीले रोचक ढंगबाट पछिल्लो प्रयास पनि गरेका छौं। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि कफीसँग सम्बन्धित एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं इतिहासदेखि आजसम्म, र सरकारलाई केही सुझाव सहितको विशेष रिपोर्ट राख्छौं। रिपोर्ट भन्दा पछाडि हाम्रा अतिथिलाई स्वागत गर्दै यिनै विषयमा कफी सम्वाद गर्नेछौ, हामीसँगै रहनुहोला। नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको शुरूआत गरिएको इतिहास छ। यसै क्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, चनहु, गोर्खा, ललितपुर, धादिङ, मकनपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे हिमालय लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाड़ी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाड़मा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपसोरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रसंस्करणको व्यवस्थापन गर्नको लागि विक्रमसम्म 2040 सालमा रूपन्देहीको मडिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रमसम्म 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रमसम्म 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति दिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाड़ी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाड़ी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपरे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली, तेलहन र औद्योगिक बाली जस्तो परापूर्वकालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको एक शताब्दी पनि पुगेको छैन। बढ्दो शहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्यधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संघ संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्, तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्व अझै वात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि विस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यवसाय कफी खेतीको शुरूआत गर्ने हो भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन। कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ़िरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढ़ाउन भने जस्तो सकिएको छैन। यस क्षेत्रको समग्र मूल्य श्रृंखलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन।
8: हजुर, कार्यक्रममा पुनः स्वागत। हामीले अगाडि भनिसकेका छौँ, आज हामीसँग युवा उद्यमी मदन सापकोटा हुनुहुन्छ। हामी उहाँसँग छलफल गर्दैछौँ। उहाँ चाहिँ विशेषतः कफीको क्षेत्रमा चाहिँ सिड टु कपसम्म काम गर्दै गर्नुभएका व्यक्तित्व हुनुहुन्छ। उहाँहरूको संस्थागत रोयल अरोमा हिमालयन कफी समेत रहेको छ, यसका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ मदन सापकोटा। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
9: हजुर, हार्दिक नमस्कार।
8: के केमा व्यस्त हुनुहुन्छ अहिले?
9: अहिले सर हामी नेपालको जुन कफी क्षेत्र छ यसलाई कसरी चाहिँ युवा मैत्री बनाउने र युवालाई हामी जस्तै युवालाई कसरी यसमा आकर्षण गर्ने भनेर नै म लागिरहेको छु। मैले अहिले 2010 कफी क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छु। करिब 14 म यही क्षेत्रमा छु र अहिले आफ्नो व्यावसायिक विस्तारको क्रममा र म नेपाल कफी व्यवसाय महासंघको केन्द्रीय परिषद सदस्य पनि हो र हामीले किसानहरूलाई जोडेर किसानहरूको उत्पादनलाई प्रोत्साहन दिएर नेपालको बजारमा यसको खपत गर्ने र नेपाली युवाहरूलाई विदेश पलायन रोक्न प्रयास गर्ने काममा हामी अहिले यही अभियानमा लागिरहेछौँ।
8: एउटा निरन्तरताको अथक प्रयास नै प्रयास हुनुपर्छ भनेर यहाँले पनि भन्नुहुन्छ, अन्यहरूलाई प्रेरित गर्ने काम पनि भयो, अर्को चाहिँ 15 वर्षदेखि लागिराख्नु भएको छ है, विशेष अगाडि अफेयरमा पनि भन्नुभएको थियो सिट टु कपको यो प्रोसेस विभिन्न प्रक्रियाहरूमा सँगसँगै लाग्नु भएको छ, अलिकति यो कफीको समग्र अवस्था र यहाँ चाहिँ कसरी जोडिनु भयो नि तत्कालीन समयमा?
9: अब यस्तो छ सर, पहिला हामी हाम्रो घरमा पनि, मेरो घर सिन्धुपाल्चोक हो, विशेष गरी हाम्रो घरमा पनि कफीको 2-4 बोटहरू थियो पहिला, अनि यो कफी र हामीले खाने कफी जुन कफी भनेर हामीलाई जुन चिनाइएको थियो त्यसमा र बोटमा फल्ने कफीमा मैले खासै तालमेल भेटाइनँ, अनि त्यसपछि होइन यो कफी नै हो त, वास्तवमै कफी हो त यो भनेर खोज्दै जाँदाखेरि म काठमाडौँ अध्ययनको क्रममा आएँ, त्यसपछि यो कफी र हामीले खाने कफीमा के फरक छ भनेर अध्ययन गरेँ, त्यसपछि यसको प्रोसेसिङहरू सबै थाहा भयो, त्यसपछि ए हाम्रै बोटमा हाम्रै बारीमा फल्ने कफीलाई हामीले चिनिराखेका रहन्छौँ, त्यो भएर अब कफीमै लागौँ न त भन्ने सिलसिलामा म पहिला कफी कम्पनीमा जागिर गर्थेँ, त्यसपछि बिस्तारै 2014-15 चाहिँ मैले आफैले कफी कम्पनी दर्ता गरेर निरन्तर रूपमा यो कफी
8: कफी कम्पनीमा काम गर्नुभयो, त्यो अनुभव पछाडि चाहिँ आफै केही गराउनु त भन्ने जागरणमा सुरुवात गर्नुभयो है, त्यसपछि निरन्तर रूपमा काम गर्नुभएको छ,
9: त्यसपछि हामीले निरन्तर काम गरिराखेका छौँ र कसरी काम गरेर यसमा कफीमा लाग्ने पनि भिन्न भिन्न स्वरूपहरू हुन्छ, जस्तो पैसा कमाउने वेमा जाने कि होइन पैसा मात्रै कलेक्सन गरेर आफ्नो व्यक्तिगत सम्पन्नतामा जाने कि अलिकति समाजलाई पनि लिएर जाने भन्ने कुरामा चाहिँ यो चाहिँ एकदमै फरक विषय छ यसमा, र मैले चाहिँ के भन्छु भने जस्तो इनर पिस भन्छ नि भित्र आफूलाई आनन्द के गर्दा आउँछ भन्ने कुरा चाहिँ मलाई चाहिँ त्यो चाहिँ ठुलो कुरा लाग्छ, र आफूले गरेका कामहरूबाट समाज र देशलाई पनि अलिकति परिवर्तन देखियोस् भन्ने कुरामा मेरो जोडबल रहन्छ, त्यस कारणले गर्दाखेरि मैले कफी किन्ने थोरै कफी किन्ने त्यसलाई प्रशोधन गर्ने बिक्री वितरण गरेर तत्कालै नाफा लिइहाल्ने भन्दा पनि किसानको उत्पादनसँग जोडिनुपर्छ है, किनभने उत्पादन भएन भने त हामीले ट्रेड पनि गर्न पाउने छैनौँ, उत्पादन बिनाको व्यापार त सम्भव छैन, त्यसले गर्दा यसलाई उत्पादनसँग जोड्नुपर्छ भनेर खास गरी रोयल अरोमा हिमालयन कफी भन्ने मेरो कम्पनी हो र सर्टकटमा हामीले ब्रान्डिङ गर्दा चाहिँ रोयल हिमालयन कफी भनेर भन्छौँ, रोयल हिमालयन कफीले आज करिब करिब 4-6 हजार कफी किसानसँग, नेपालका साना कफी किसानसँग काम गरिरहेको छ,
8: अहिले पनि गरिरहेको छ, सिन्धुपाल्चोक कुरा जोड्न चाहन्छु मैले, सिन्धुपाल्चोकमा कफी का बोटहरू चाहिँ थिए त्यसमा अग्नि काम पनि गर्नुभयो पछाडि?
9: हजुर, त्यसमा हाम्रो निरन्तर प्रयास छ, जस्तो यही वर्ष पनि मैले लगभग 6 हजार कफीका बेर्नाहरू चाहिँ रोप्न किसानलाई प्रेरित गरेको छु, र रोयल हिमालयन कफीले किसानलाई कफीको बेर्ना वितरण, नर्सरी व्यवस्थापन र त्यसपछि पल्पर सेन्टरहरूलाई त्यसको कफीको प्रशोधन गर्ने कामहरूमा सहयोग गर्छ, प्रत्यक्ष अप्रत्यक्ष हामी सहयोग गर्छौँ र किसानहरूको उत्पादनलाई हामी किन्छौँ अनि यहाँ ल्याएर अलिअलि प्रशोधन गर्छौँ, भुट्छौँ, व्यवसायीकरण गरेर प्याकिङ गरेर त्यसलाई बजारमा हामी उपलब्ध गराउँछौ, हाम्रो आफ्नै कफी सपहरू पनि 3-4 अनि अन्य कफी सपहरू, क्याफे, रेस्टुरेन्ट, होटेलहरूलाई पनि हामी कफी सप्लाई गर्छौ, त्यसपछि बाँकी रहेको कफी ग्रिन बिन्स जुन हुन्छ त्यो विदेश निर्यात पनि गर्छौँ,
8: पठाइ पनि राख्नु भएको छ है?
9: हजुर,
8: भनेपछि अहिले नेपालमा कफी कल्चरको विकास भएको अवस्थामा हामीले विशेषतः कफी सपहरू चाहिँ अत्यधिक मात्रामा काठमाडौँ उपत्यका लगायत सातै प्रदेशमा अथवा चाहिँ ठुला शहरहरूमा चाहिँ कफी सपहरू खुल्न थालेपछि चाहिँ कफीको जागरण भएको देखिन्छ, तर धेरै जसो चाहिँ कफी सपहरूमा जाने भने चाहिँ नेपाली कफी प्रयोग नभएको पनि देख्छौँ कि हामीले चाहिँ, यहाँ चाहिँ अलिक तालमेल नभएको जस्तो देखिन्छ कि यहाँहरू जस्ता व्यवसायहरूसँग विशेष गरी कफी क्याफे सपहरूको चाहिँ?
9: हजुर, एकदम समय सान्दर्भिक कुरा हो सर, एकदमै समय सान्दर्भिक कुरा हो यो, कस्तो भने एक त उत्पादनको कुरा जुन कुरा व्यवसायीले आफ्नो धर्म राखेर व्यापार गर्नुपर्छ भनेर म चाहिँ भन्छु, किनभने नाफा मुखी मात्रै हुनु पनि भएन,
8: नाफा चाहिँ हुनु पर्यो,
9: नाफा त हुनै पर्यो, लगानी हुन्छ त्यसमा होइन, आफ्नो घर खेत बैंकमा राखेर ऋण लिएर व्यापारीले व्यापार गरेको हुन्छ, व्यापारको धर्म भनेको नाफा हो, नाफा कमाउनु पर्छ, तर देशको स्थिति र व्यापारको धर्म छोडेर चाहिँ नाफा मात्रै कमाउनु पनि हामी लाग्नु हुँदैन, त्यसले गर्दाखेरि हजुरले अहिले जुन जल्दो बल्दो विषय उठाउनु भयो यसमा कस्तो छ भने मुख्यतया हाम्रो उत्पादनसँग मैले जोडिहालेँ, उत्पादन पर्याप्त छैन, हाम्रो उत्पादन करिब करिब 500 मेट्रिक टन को आसपास में हाम्रो खपत भनेको चाहिँ लगभग लगभग 1000 बाट माथि नै मेट्रिक टन हाम्रो बजारको डिमान्ड त्यति छ। त्यसले गर्दाखेरि हाम्रो नेपालमा कफी चाहिँ आयात भइरहेको छ, विदेशबाट आयात भइरहेको छ, आन्तरिक खपतको लागि पनि हामीले विदेश पठाउने आफ्नो ठाउँमा छ, तर हाम्रो आन्तरिक खपतको लागि पुग्ने पनि नेपाली उत्पादन छैन। त्यसले गर्दाखेरि बाहिरबाट आयात भइराखेको छ। अनि यहाँ भ्रम अलिकति के छ भने नेपाली कफी नेपाली कफी नेपाली कफी भन्नुपर्ने बाध्यता व्यवसायीलाई कफी सप्लाई र तपाईँको रोस्टिङ मिसिन जसले रोस्टिङ गर्छ कफी भुट्ने काम गर्छ र प्याकिङ गरेर बजारमा बजारीकरण गर्छ ती कम्पनीहरूलाई पनि यो मेरो नेपाली कफी हो भन्ने भारतीय कफीलाई अथवा विदेशी कफीलाई पनि यो मेरो नेपाली नै कफी हो भनेर यसरी चाहिँ अलिकति बीचमा यो ग्याप राखेर व्यवसाय गरिरहनु भएको छ। र म चाहिँ के भन्न चाहन्छु भने नेपाली कफीलाई नेपाली नै भनेर बिक्री वितरण गरियोस् र बाहिरको कफीलाई बाहिरकै भनेर बिक्री वितरण गरियोस् र रोयल हिमालयन कफीले चाहिँ कहिले पनि त्यस्तो गरेको छैन। रोयल हिमालयन कफीले हामी चाहिँ के गर्छौँ भने बाहिरको कफीलाई बाहिरकै हो भनेर बेच्ने र नेपाली कफीलाई नेपाली नै हो भनेर बेच्नुपर्छ। हजुरले भन्नुभएको जुन सन्दर्भ छ अहिले धेरै मात्रामा चाहिँ कफी सपहरू अहिले खोलेको छ च्याउ उम्रेको जसरी, त्यो एउटा राम्रो पनि हो। हाम्रो स्लोगनै छ प्रमोटिङ कफी कल्चर इन नेपाल, भनेको मतलब नेपालमा कफी संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने, त्यो भनेको कफी कल्चर विकास भएको छ, कफी संस्कृति एउटा विकास भएको छ। विकास भएसँगै जब एउटा मासमा जान्छ कुरा, जब चाहिँ व्यापकता हुन्छ त्यसमा विकृति पनि अवश्य हुन्छ। अब त्यो विकृतिलाई लिएर हामी त्यसमा खण्डित हुने त्यसमा दुखी हुने होइन, त्यसलाई हाम्रो बजार धान्ने गरी हामीले उत्पादन गरौँ, त्यो त अटोमेटिक रूपमा समाधान भएर जान्छ।
8: जस्तो यहाँले भन्दै गर्दा अरूका ब्रान्डलाई विशेष गरी अन्यहरूलाई चाहिँ सकेसम्म चाहिँ आफ्ना ब्रान्डलाई अथवा नेपालीलाई नेपाली नै भनौँ अथवा विदेशबाट ल्याएका छन् भने त्यही नै भनेर बेचौँ भन्नुभएको छ एउटा यो पाटो, अनि अर्को चाहिँ निष्कर्षमा भन्दै गर्दा सकेसम्म उत्पादन बढाइयो भने खपत चाहिँ स्वदेशमा बढ्दैछ भन्ने कुरा पनि रह्यो। यहाँको आफ्नो रोयल ब्रान्डमा चाहिँ यहाँ ग्यारेन्टी नै हुनुहुन्छ है?
9: हामी एकदम 100% त्यसमा 100% हामी स्पष्ट छौँ त्यसमा र पारदर्शी छौँ। हामीले कुनै छल छाम गरेर कुनै पनि उपभोक्तालाई हामीले त्यसो गरेका छैनौँ। हामी के भन्छौँ भने प्रष्ट भन्ने, अनि अर्को चाहिँ यहाँ मलाई खट्किरहेको विषय अस्ति मैले एउटा सानो इक्जाम्पल दिउँ। जस्तो के भयो भने बजार हो, कम्पिटिसन हुन्छ, मैले एक ठाउँमा गएर नेपाली कफीको मूल्य यति रुपियाँ पर्छ भनेर भने, अनि इन्डियन कफी अथवा विदेशी कफीको मूल्य पनि लगभग उस्तै भने, अनि भनेपछि उहाँले के भन्नुभयो भनेदेखि मलाई नेपाली कफी यति सस्तोमा पाउँछ भन्नुभयो क्या। वास्तवमा हामी व्यवसायले के गरिरहेछौँ अहिले भनेदेखि यो नकारात्मक पक्ष हो, नकारात्मक पक्षलाई पनि हामीले उजागर गर्नुपर्ने हुन्छ, किनभने तब मात्र समाधान हुन्छ, समस्या देखिएपछि नै समाधान हुन्छ। हामीले नेपाली व्यवसायले एउटा काम के गरिरहेछौँ गलत भनेदेखि, जस्तो हामी विदेशी कफी ल्याउँछौँ
8: अथवा इन्डियनै भनौँ न,
9: हजुर इन्डियन भनौँ अथवा यो तोकेर नभनौ विदेशी कफी भनौँ न त्यसलाई, विदेशी कफीमा चाहिँ हामीलाई नाफा खुद नाफा किलोमा 50 रुपियाँ भए पनि हुन्छ है, किलोमा 50 रुपियाँ भए पनि ऊ व्यापारी व्यवसायी सन्तुष्ट हुनुहुन्छ त्यसमा। तर नेपाली कफीमा चाहिँ उहाँलाई नाफा किलोमा 200, 300, 400, 500 चाहिन्छ। त्यसले गर्दा एउटा हुन के फैलाइएको छ भने बजारमा नेपाली कफी चाहिँ महँगो छ है भन्ने हुन फैलाइएको छ।
8: भनेपछि यो हुन मात्रै हो कि लागत मूल्य पनि अलिक बढी परेर हो? खासमा
9: लागत मूल्य अत्यन्त न्यून थोरै नै लाग्छ, किनभने त्यस्तो अन्तर धेरै छैन, धेरै छैन। अब मैले हजुरलाई अहिले कच्चा कफीको मूल्य लगभग भनिदिन्छु, सरदरमा आयातित कफीको मूल्य पनि 1000+ भ्याट छ, 1000+ भ्याट छ। अब काँचो कफीको ग्रिन बिन्सको कुरा गरिरहेको छु है मैले, अब नेपाली कफी पनि मैले कफी किसानबाट पार्चमेन्ट कफी भन्छ, किसानबाट जुन उठाइन्छ पार्चमेन्ट र नेचुरल जुन ड्राई चेरी छ चेरीको अझै कम छ। पार्चमेन्ट कफीको मूल्य पनि तपाईँको हामीले 650-700 रुपियाँमा उठाइरहेको छौँ ल, त्यसलाई त्यो पार्चमेन्टलाई प्रशोधन गरेर बनाउँदाखेरि ग्रिन बिन्स मलाई लगभग त्यही 1000 को आसपास नै पर्ने हो। भनेपछि आयातित कफी र नेपाली कफीको कच्चा कफीको मूल्य अथवा रोस्टेड कफीको मूल्यमा खासै धेरै अन्तर छैन, तर हामी आयातित कफीमा चाहिँ 20 रुपियाँदेखि 50-100 रुपियाँमा पनि हामी व्यापार गरिहाल्छौँ, त्यति नाफा भयो नि पुग्यो। तर नेपाली कफीमा चाहिँ हामीलाई नाफा कति चाहियो? 200, 300, 400, 500।
8: भनेपछि नेपाली व्यवसायीहरू चाहिँ ट्रेडमा सन्तुष्ट लिन सक्ने रहेछन् अथवा खुसी हुने रहेछन् है, ल्याउने बिक्री गर्नेमा चाहिँ खुसी हुने रहेछन्, नेपाली किसानहरूको प्रसय गर्न चाहिँ त्यति खुसी नहुने रहेछन्।
9: हजुर, त्यो त्यसमा दुई तिनवटा फ्याक्टर छ सर। त्यो किन त्यसो भइदियो भने, एक त नेपाली कफी जुन फुल सिजन भनौँ न, बाह्रै मास त्यो अलिकति स्टक आउट भइहाल्छ। जस्तो हामीले नेपाली कफीको उत्पादन भनेको माघदेखि हामी वैशाखसम्म त्यो कलेक्सनमा लाग्छौँ, हार्भेस्टिङ सिजन हो होइन, बाली भित्राउने समय हो त्यो। अनि त्यसपछि वैशाखमा जब नेपाली कफी बजारमा आउँछ, आइसके पछाडि त्यो कफीले हामीलाई अधिकतम धान्यो भने 3 महिना 2 महिना त्यस्तै मात्रै धान्छ, अनि त्यसपछि त नेपाली कफी पाइँदैन। अनि आयातित कफीकै निर्भरता हरेक व्यवसायीले, म मात्रै होइन, जसले पनि आजको दिनमा जुनसुकै व्यवसायीले ल म चाहिँ नेपाली कफी मात्रै गर्छु भन्छ भने उसको व्यापार ज्यादै न्यून छ, अथवा उसले बाह्रै मास व्यापार गर्दैन। त्यसले मात्रै भन्ने हो कि म नेपाली कफीको मात्रै व्यापार गर्छु, र औँलामा गन्न सकिने अत्यन्तै एउटा दुईटा अथवा तिनवटा म्याक्सिमम कम्पनीहरू मात्रै छन् जसले चाहिँ बाह्रै मास नेपाली कफीको मात्रै व्यापार गर्छ। तर अलिकति व्यवसायमा गरेको लगानी उठाउने, कर्मचारी पाल्ने, प्रशासनिक खर्च ठेक्नको लागि चाहिँ बाह्रै मास त व्यापार गर्नु पर्यो नि त, कफीमा लगानी गर्ने अनि त्यसपछि 3 महिना व्यापार गरेर त भएन। त्यसले बाह्रै मास व्यापार गर्नु पर्यो, बाह्रै मास घरबाट तिर्नु पर्यो, बाह्रै मास कर्मचारीलाई तलब दिनु पर्यो। त्यसले गर्दा बाह्रै मास गर्ने हुँदाखेरि विदेशी आयातित कफी पनि हामीले चलाउनै पर्ने हुन्छ।
8: तर यहाँको अगाडि भने जस्तै त्यसलाई चाहिँ यही नै ब्रान्ड हो अथवा विदेशी हो भनेर चाहिँ बेचौँ भन्ने यहाँको
9: मेरो आग्रह के हो भने, नेपाली कफी भनौँ र नेपाली कफीलाई पनि परेको जति नाफा, मतलब धेरै नाफा नखोजौँ नेपाली कफीमा, किनभने आयातित कफीको मूल्य पनि उस्तै छ, नेपाली कफीको लागत पनि उस्तै छ होइन। फिनिसिङ प्रडक्ट प्याकिङमा जाँदाखेरि नेपाली र आयातित कफीको मूल्यमा खासै धेरै अन्तर छैन अहिले, पहिला अलि अन्तर थियो 1-2 वर्ष अगाडि, किनभने कफीमा मूल्य अभिवृद्धि कर लगाइएको थिएन, अनि आयातित कफीमा करै थिएन क्या यसमा, मतलब कच्चा कफीमा जुन निर्यात मतलब आयात हुन्छ, जुन विदेशबाट हामीले आयातित गर्छौँ कच्चा कफी ग्रिन बिन्स, त्यसमा कर लगाइएको थिएन, र भन्सार बिन्दुमा जुन भन्सार मूल्याङ्कन दर थियो त्यो साह्रै कम थियो। अहिले नेपाल सरकारले के गर्यो भने, त्यो राम्रो पक्ष पनि हो, त्यो ठ्याक्कै डबल गरिदियो, अनि आन्तरिक यो भ्याट पनि लगाइदियो, त्यो भएपछि नेपाली आयातित कफी र नेपाली कफीको मूल्यमा खासै लागत मूल्यमा खासै अन्तर छैन। त्यो भएपछि हामीले नेपाली कफी पनि उस्तैमा बेच्नुपर्ने हुन्छ, र उस्तैमा नेपाली कफी पाउँछ भने जुन अन्तिम उपभोक्ता अथवा कफी सप होटेल रेस्टुरेन्ट क्याफेहरू हुनुहुन्छ, उहाँहरूले त्यही बाहिरको कफीको मूल्यमै नेपाली कफी पाउनुहुन्छ भने उहाँले त नेपाली कफी नै उत्पादन के अरे बेच्नुहुन्छ नि त।
8: अब अन्तिम खण्डमा पनि छौँ, अब पछिल्ला समयमा चाहिँ अझै यो आर्थिक वर्षमा चाहिँ विशेष गरी यहाँहरूको कफी रोयल अरोमा कफीबाट के कार्यक्रमहरू गर्दै हुनुहुन्छ अथवा किसानलाई कसरी जोड्नु भएको छ नि? जस्तो यहाँले 1500 भन्दा किसान धेरै जोडेको छौँ, उहाँहरूको उत्पादनलाई हामी खरिद गर्ने ग्यारेन्टी पनि गर्छौँ पनि भन्नुभएको थियो, कसरी जोड्ने प्रयास गर्नुभएको छ?
9: हामीले कस्तो छ भने, हाम्रो प्रोसेस चाहिँ जस्तो कुनै पनि किसानले हामीसँग ठोकिन आउनुहुन्छ विभिन्न माध्यमबाट, र हामी के गर्छौँ भने, यदि कुनै पनि किसानले कफी रोप्न चाहनुभयो भने हामी बिउ जुन छ बिउ हामी उहाँहरूलाई उत्पादनको लागि सहयोग गर्छौँ, केही अनुदानमा, केही गाउँपालिकाहरू नगरपालिकाहरूसँग कुरा गरेर बिउ पनि दिन्छौँ नर्सरीको लागि, र बेर्ना पनि हामी वितरण गरिदिन्छौँ किसानको लागि हामी बेर्ना पनि वितरण गरिदिन्छौँ। अनि त्यसपछि उहाँहरूलाई जस्तो अब रोग किरा लाग्छ यसमा होइन, अनि त्यसपछि कस्तो ठाउँमा रोप्ने, कस्तो ठाउँमा नरोप्ने, यस्तो काउन्सिलिङ पनि हामी प्राविधिक कुराहरू पनि हामी उहाँहरूलाई सपोर्ट गर्छौँ, र कफी फलिसकेपछि उहाँहरूलाई प्रशोधनको लागि हामीले सहयोग गर्छौँ, पल्पर मिसिनहरू उहाँहरूलाई दिन्छौँ, अथवा थोरै छ भने कसरी नेचुरल प्रोसेसको ड्राई चेरीहरू बनाउने हामी त्यो पनि तालिममा सहयोग गर्छौँ। उहाँहरूको चाहिँ गाउँपालिका स्थानीय सरकारसँग हामी काउन्सिलिङ गरिदिन्छौँ, मध्यस्थता गरिदिन्छौँ, सम्भव भएसम्म हाम्रै थोरै अलिअलि, अब हामी त प्राइभेट कम्पनी हो, म नेपाल कफी व्यवसाय महासङ्घसँग पनि जोडिएको छु, व्यवसाय महासङ्घ मार्फत विभिन्न दात्री निकायहरूसँग समन्वय गरेर हामी प्रोजेक्टहरू पनि उहाँहरूकोमा लगिदिन्छौँ, त्यसले गर्दा किसानहरूलाई सपोर्ट हुन्छ नै, हामीसँग जोडिसकेपछि उहाँहरू हामीबाट फर्केर जानु पर्दैन।
8: सठिकमा अन्तिममा, जस्तो नेपालमा जति कफी उत्पादन भए पनि बजार चाहिँ छ भन्ने यहाँले सन्देश त दिनुहुन्छ है, किनकि अहिले हामी अगाडि भन्दै गर्दा तीन महिनाभन्दा बढी चाहिँ पुगेका छैन कफी भनेर हामीले भनेका छौँ र कफीलाई चाहिँ विशेष गरी हामीले लामो समयसम्म भण्डारण गरेर राख्न सक्ने सम्भावना पनि छ धेरै उत्पादन भयो भने।
9: हजुर, बजारको यसमा कुनै अभाव छैन सर आजको दिनमा। बजार अभाव भनेको लगभग हजुरको 50-60 दशकमा थोरै समस्या थियो, किनभने त्यतिखेर ग्लोबलाइजेसन मतलब यो एक्सिस जुन हुन्छ नि सोसियल मिडियाको एक्सिस थिएन। अब कुनै पनि नेटवर्कबाट कुनै पनि व्यक्तिगत माध्यमबाट एउटा सम्बन्ध बनाउनु पर्थ्यो र कफी मात्रै यस्तो सेक्टर हो जसमा चाहिँ हाम्रो भारत अथवा भारतको भनौँ प्रत्यक्ष रूपमा भारतसँग निर्भर गरिएको हाम्रो मार्केट व्यवस्था छैन। हाम्रो डाइरेक्ट तेस्रो देशसँग कफीको चाहिँ मार्केट एक्सिस छ, त्यसले गर्दा विदेशी निर्यात पनि हामी प्रशस्तै गर्न सक्छौँ किनभने हाम्रो डाइरेक्ट लिङ्क छ बाहिरी कस्टमरहरूसँग विदेशी मार्केटसँग, अनि त्यसपछि यहाँ लोकल पनि हजुरको आन्तरिक मार्केट पनि बढ्दो छ। त्यसले गर्दा हजुरलाई म अर्को कुरा एउटा जोडिहालौँ, जस्तो मौसमी चिजहरू आउनुहुन्छ, मौसमी चिजहरू आउँछ फलानु फ्रुट्स होइन फलानो चिज फलानो यस्तो भनेर मौसमी चिजहरू हामीले देखिराखेका छौँ, यो लाउनुहोस् दुई वर्षमा यति कमाउनुहोस्, यो चिज लाउनुहोस् आफ्नो बारीमा यति वर्ष यति आमदानी गर्नुहोस्। अनि तिनीहरू चिजमा कस्तो हुन्छ भने एक वर्ष आउँछ, दुई वर्ष, पाँच वर्ष, दस वर्ष कुरा चल्छ, जसरी आए त्यसै गरी सेलाउँछ। अनि जस्तो सिजनल फ्रुटहरू जस्तो अहिले मैले अन्यथा नलिनु होला मलाई जस्तो उदाहरण दिएको जस्तो हजुरको किवीको भयो अनि यो के अरे मेकाडेनिया नट्सहरू भयो अनि त्यसपछि यो एभोकाडोहरू यिनीहरू जस्तो यिनीहरूमा समस्या के हुन्छ भने व्यापक मात्रामा उत्पादन भइसकेपछि बजारको अलिकति समस्या हुन्छ। कफीमा त्यस्तो छैन,
8: बजारमा मूल्य गिरावट हुन्छ,
9: मूल्य गिरावट हुन्छ। किवीमा पनि किसानहरूले एकचोटि व्यापक रूपमा लगाउनु भयो, जस्तो अहिले ड्रागन फ्रुटमा पनि म देख्छु सुरुमा 700-800 किलोमा थियो नि त प्राइस, अब अहिले रुस 200 पनि बिक्दैन। अब कफीमा त्यस्तो कहिले पनि हुँदैन, कफीमा यो चाहिँ अब मेरो अनुभव यत्रो 14-15 वर्षको अनुभव र अरू विश्व बजारसँग हाम्रो सम्बन्ध मार्केटको डाइरेक्ट चाहिँ एक्सिसले गर्दाखेरि हाम्रो नेपाली कफी किसानले कहिल्यै पनि त्यसमा चाहिँ बजारीकरणको समस्या खिच्नु पर्दैन।
8: त्यो पनि नेपाल सरकारले समयमै मूल्य तोकेर नेपाल सरकारले तोकेको मूल्य भन्दा बढीमा बिक्री भएको देखिन्छ कि?
9: अवश्य
8: अवश्य, ग्यारेन्टी
9: मक्सिरी 1 गते हाम्रो राष्ट्रिय कफी दिवस हामी मनाउँछौँ हरेक, त्यो बेला राष्ट्रिय चिया तथा कफी विकास बोर्डले
8: मूल्य
9: निर्धारण गर्छ चेरीको पनि रातो दानाको पनि अनि त्यसपछि ड्राई कफीको पनि पार्समेन्टको पनि ग्रिन बिन्सको पनि मूल्य निर्धारण गर्नुहुन्छ। मूल्य निर्धारण गरेको उहाँहरूले निर्धारण गर्नु
8: भन्दा धेरै महँगो,
9: हरेक वर्ष लगभग डबल जस्तै
8: हामीले देखि पनि रहेछौँ। मैले अन्तिम खण्डमा यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहन्छु मैले, किनकि धेरै कफी पारखीहरू जोडिन चाहनुभयो भने यहाँसँग डाइरेक्ट कन्ट्याक्टमा रहन सक्नुहुन्छ।
9: हजुर, मेरो मलाई जस्तो हजुरहरूले रोयल हिमालयन कफी भनेर गुगलमा हेर्नुभयो पनि हुन्छ र मेरो सम्पर्क नम्बर 9-9-7-8-8 मलाई
8: 9-9-7-8-8
9: हजुर एकदम सर्टकरीमा, किनभने यो मलाई भन्नै पर्ने छ, किनभने जस्तो अहिले हामीले नेपालमा राजनीतिक परिवर्तन होइन त्यसपछि व्यवस्थापकीय कमजोरी अनि राजनीतिक नेतृत्वको दूरदर्शिता कमीले गर्दा विदेश जुन पलायन भइराख्नु भएको छ, हाम्रो युवा पिँढीका साथीहरू हुनुहुन्छ जस्तै अब +2 गर्नुभयो विदेश जाने, कुन देश जाने, यहाँ के गर्ने भन्ने विषय भन्दा पनि कुन देश जाने र कुन देश सजिलै भिजा लाग्छ यस्तो कुरामा हाम्रो युवा पुस्ताले अहिलेको दिमाग आफ्नो इनर्जी लगाइरहनु भएको छ र म के आग्रह गर्न चाहन्छु भने नेपालमा जति सम्भाव्यता हाम्रो लागि, नेपालमा जति सम्भाव्यता हामी कुनै पनि अरू देशमा गएर प्राप्त गर्न सक्दैनौँ, नेपालमा जति हामीलाई काम गर्न सहज हुन्छ त्यो हामी कुनै पनि विश्वको अन्य देशमा गएर हामी त्यसरी काम गर्न सक्दैनौँ। एउटा कुरा यो भयो र अर्को कुरा कसरी गर्ने भन्ने एउटा हुन्छ, जस्तो लगानीको विषयमा पनि जस्तो विदेश जाँदा पनि एजुकेसनको लागि जानुभयो अथवा रोजगारीको लागि जानुभयो भने पनि सर्टेन रकम खर्च नगरिकन जाने स्थिति छैन, सक्नुहुन्न पनि होइन, र सर्टेन रकम खर्च गरेर विदेश गएर अत्यन्तै दुःखता साथ जीवनयापन गरेर त्यो गर्नुभन्दा त्यही पैसा बरु नेपालमै केही सानो एउटा व्यवसाय गर्नमा त्यही पैसा लगानी गर्नुभयो भने यहाँ सम्भाव्यता धेरै छ र देश हरेक पुस्तामा हरेक युगमा के हुन्छ भने नयाँ पुस्ताले आफ्नो अनुकूलको बाटो रोज्ने गर्छ र आफ्नो अनुकूलको बाटो रोज्ने क्रममा अहिले हामीले हाम्रो व्यावसायिक जीवन पद्धति र हाम्रो बुझाइलाई अलिकति परिवर्तन गर्न सक्छौँ। नेपालमै स्कोप छ, नेपालमै धेरै सम्भाव्यता छ, त्यस कारणले साथीहरूलाई म चाहिँ के भन्छु भने विदेश जाने भन्दा पनि नेपालमै केही गर्नको लागि उत्प्रेरित गर्छौँ। हामीसँग धेरै आइडियाहरू पनि छ, हामीले धेरै गर्न सक्छौँ, तर हाम्रो दिमाग चाहिँ हाम्रो मतलब सोच्ने स्तरमा चाहिँ हामीले परिवर्तन गर्नुपर्छ।
8: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु।
9: हस्, धेरै धेरै धन्यवाद यहाँलाई यो अवसरको लागि र भविष्यमा पनि यो अवसर प्रदान गर्नु
8: पक्कै पनि। हुन्छ, हामीले आजका दिनलाई विदा गरिसकेका छौँ। आज हामीले युवा उद्यमीको आवाजलाई जस्ताको तस्तै समेट्ने प्रयास गरेका छौँ। बढ्दो कफीको बजारीकरण र शहरी कल्चरमा र गाउँमा समेत, शहरमा मात्रै नभनौं किनकि गाउँमा समेत अब कफी कल्चरको विकास बन्दै गर्दा कफीको बजार पनि बृहत्तर बन्दै गरेको परिदृश्य र कफीको बजार बढ्दै गरेको यो समयमा चाहिँ आयातित दर पनि बढ्दै र विशेषतः नेपाली कफी पारखीहरूको लागि चाहिँ नेपाली कफी पनि प्रयोग गरौं है भन्ने खालको महत्वपूर्ण सन्देशसँगै आजको श्रृंखलाको समय सकिसकेका छौं। आजको श्रृंखलामा जुट्नुभएका मदनजीलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै यहाँहरूमा कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू र यहाँहरूका विषयवस्तुप्रति कुनै पनि गुनासा अथवा यस्ता खालका विषय ल्याइदिए हुन्थ्यो भन्ने लाग्यो भने यहाँले सिधा 9855-97192 टेलिफोन अथवा कफी कल्चरको विकास बन्दै गर्दा कफीको बजार पनि बृहत्तर बन्दै गरेको परिदृश्य र कफीको बजार बढ्दै गरेको यो समयमा चाहिँ आयातित दर पनि बढ्दै र विशेषतः नेपाली कफी पारखीहरूको लागि चाहिँ नेपाली कफी पनि प्रयोग गरौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 98692695998।
7: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
9: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
8: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98 9513745701 र 9853745702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
9: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
10: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869722544
12: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकुशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। किशोर सिंह राठौरले लिए कांग्रेस सभापतिको उम्मेद्वारी फिर्ता। गगन थापालाई निर्विरोध गराउने तयारी। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि रामेछापका 9 जना नेताले दिए उम्मेद्वारी। रामेछाप नगरपालिका 1 का वडाध्यक्ष रेखबहादुर खत्रीले दिए पदबाट राजीनामा। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 वटा देशको दावी।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कचकरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 9896962998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा उनी निकटका केही व्यक्तिहरू तथा नातेदारको घरमा छापा मारेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व प्रधान न्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल सिन्हा र नारायण दाहालको घरमा छापा मारिएको छ। स्रोतका अनुसार जबराका केही नातेदारहरूको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको छ। जबराको भाइ प्रभु शमशेर जबरा एवं ज्वाई नातापर्नी नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको बताइएको छ। जबराका निकट व्यक्तिका घरमा छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरिएको छ। यस्तै चोलेन्द्र शमशेरको मोबाइलमा नियमित सम्पर्क रहेका केही कानून व्यवसायी एवं अन्य व्यक्तिहरूलाई पनि निगरानीमा राख्ने तथा छापा मार्ने काम भइरहेको बताइएको छ। यसअघि राणा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै इनाम सापकोटालाई पनि पक्राउ गरिएको थियो भने शस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पनि सोही प्रकरणमा निलम्बन गरिएको छ। केही दिन अघि मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेर 12 घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो। सरकारले राणालाई मध्यराति घरबाट उठाएर हिरासतमा लगे पनि पछि उनको सुरक्षाको लागि लगिएको भन्दै पक्राउ गरेको कुरा अस्वीकार गरिएको थियो। नेपाली कांग्रेसको सभापति पदको उम्मेद्वार बनेका किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। आज सभापति पदमा उम्मेद्वारी हिजो सभापति पदमा उम्मेद्वारी दिनुभएका उहाँले आज राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी फिर्ता लिनुभएको छ। पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेद्वारी फिर्ता लिएको बताउनु भएको छ। राठौरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ़ाउन आफू सक्रिय रहने समेत बताउनु भएको छ। राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै अब सभापतिमा दुईजनाको उम्मेद्वारी कायम छ। सभापति पदमा उहाँसँगै गगन कुमार थापा र श्यामकृष्ण खड्गीले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकमा अपेक्षित सुधार गर्न नसक्दा खस्किएर 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएको नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्षसहित लगातार 19 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिकोणबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट शीर्ष 3 देश बन्न सफल भएका छन्। नेपाल रेडक्रस सोसाइटीले भोटेकुसी बाढ़ी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनको क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री शीतावादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकुसी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमण खनालले जानकारी दिनुभएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव घटबड़ भएको थिएन। हिजो अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,415 रूपियाँमा कारोबार भएकोमा आज तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका 9 नेताले विभिन्न क्लस्टरबाट उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वारी दर्ताको समय हिजो साँझसम्म रामेछापका 9 नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधिका लागि फरक फरक समूहबाट प्रतिस्पर्धामा उत्रिएका छन्। रामेछापबाट उम्मेद्वारी दिनेमा खसार्यतर्फ रामचन्द्र खड्का, खुला महिलातर्फ विनिता खड्का, आदिवासी जनजातितर्फ गेल्जे शेर्पा, अपाङ्गतातर्फ कुशश्री नेउपाने, दलिततर्फ मुक्तबहादुर महते, खुलातर्फ सुरेश सुवेदी, अल्पसंख्यकतर्फ कुमारी हायु, आदिवासी जनजाति महिलातर्फ ज्योति सुनेवार र पेशागततर्फ प्रकाश कठुवाल रहनु भएको छ। यसरी रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने 9 नेताले पार्टीभित्रका विभिन्न समावेशी तथा खुला क्लस्टर बजेका छन्। एउटै जिल्लाबाट यति ठूलो संख्यामा नेताहरूले फरक फरक क्लस्टरबाट उम्मेद्वारी दिएपछि रामी साहबको प्रतिनिधित्व पनि महाधिवेशनमा चासोको विषय बनेको छ। उम्मेद्वारी दिएका नेताहरूले आफूहरूले उम्मेद्वारी कायम राख्दै देशका विभिन्न जिल्लाहरूबाट काठमाडौँ पुगेका महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेको बताएका छन्। रामेसापको रामेसाप नगरपालिका वडा नम्बर एक गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ। वडाध्यक्ष खत्रीले नगर प्रमुख समक्ष राजीनामा पत्र बुझाउँदै बुधबार आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएको बताउनु भएको छ। राजीनामा पत्रमा आफूले स्थानीय तहको निर्वाचनमा वडावासी समक्ष व्यक्त गरेका प्रतिबद्धता, विकास निर्माणको योजना, जनसरोकारका विषय तथा वडावासीका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यका साथ काम गर्दै आएको उल्लेख गर्नुभएको छ। तर पछिल्लो समय रामेसाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नम्बर एक प्रतिको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिको रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको भन्दै राजीनामा दिएको उहाँले बताउनु भएको छ। तपाईँ बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
12: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
14: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। नेपाल प्रहरीले इजरायल केयर गिभरमा लैजाने भन्दै ठगीमा परेको भए जाहेरी दिन आग्रह गरेको छ। जीटीओजीबाट इजरायलमा केयर गिभरमा पठाइदिने प्रलोभन देखाएर 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी ठगी आरोपमा पक्रो परेका रामेसापका भरत चौलागाई र दोलखाकी बालिका शिवाकोटी सहित चारजना विरूद्ध प्रहरीले उजुरी आह्वान गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चारजना पक्राउ परिसकेको भन्दै आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन भनेको छ। रामेसापको सेनापति गाउँपालिका एक घर भई हाल काठमाडौँ बस्दै आएका 69 वर्षीय चौलागाई कांग्रेस नेता समेत हुन् भने दोलखा घरेबेकी बालिका कांग्रेस सम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन्। नेपाल र इजरायल सरकारबीच सम्झौता भएको विषयमा व्यक्तिगत वा अन्य संस्थागत ढंगले कामदार पठाउन नमिल्ने जानकारी गराउँदै प्रहरीले कसैले ठगी गरेको भए जाहेरी दिन आग्रह गरेको छ। इजरायल पठाउने भन्दै ठगी गर्ने भरत चौलागाई सहितको टोली हाल थुनामा रहेका छन्। सो समूहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको फर्जी कागजात देखाएर 2.5 करोड़ भन्दा बढ़ी ठगी गरेका थिए। हेटौँडामा स्रोत नखुलेको 21 लाख रूपियाँ नगद सहित 2 जना पक्रो परेका छन्। मकवानपुरको हेटौँडामा स्रोत नखुलेको 21,40,000 रूपियाँ नगद सहित 2 जना पुरूषलाई पक्रो गरिएको छ। पक्रो पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका 8 का 32 वर्षीय विजय खाती र मकवानपुरको राक्षराङ गाउँपालिका 40 वर्षीय सिंहराम रूम्बा रहेका छन्। हिजो साँझ वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश 01001602009 नम्बरको ई सूची डी म्याच गाडीलाई चेक जाँच गर्ने क्रममा हेटौँडा उपमहानगरपालिका एक चौकी टोल स्थित हेटौँडा भीमफेदी सड़क खण्डबाट शस्त्र प्रहरीले रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परिरहेको छ। नामकासिमकोट लगायतका उच्च हिमाली तथा अग्ला क्षेत्रहरूमा हिमपात भइरहेको बताइएको छ। दानचोली ताँझाकोट लगायतका त्यहाँको तल्लो क्षेत्रहरूमा गैरातीदेखि नै हल्का वर्षा पनि भइरहेको छ। चिसो बढ़ेको छ। कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवाजावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकोले त्यहाँ सावधानी अप्नाउन अनुरोध गरिएको त्यहाँको प्रहरी कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री सतहले फिजी र टुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्ति आएको रोइटर्सले उल्लेख गरेको छ। अध्ययनका अनुसार टुभालुको समुद्री सतह विश्वव्यापी औसत भन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। र अन्त्यमा खेल समाचार। सन् 2036 ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसीको कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग संवाद शुरू गर्नेछन्। सन् 2023 प्राथमिकता प्राप्त आयोजनाहरूको नाम घोषणा गरिने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। किशोर सिंह राठौरले लिए कांग्रेस सभापतिको उम्मेद्वारी फिर्ता। गगन थापालाई निर्विरोध गराउने तयारी। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि रामेछापका 9 नेताले दिए उम्मेद्वारी। रामेछाप नगरपालिका 1 वडाध्यक्ष रेखबहादुर खत्रीले दिए पदबाट राजीनामा। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतसहित 7 देशको दावी। तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंट
2: सब परीक्षण पोस्टमार्टम सेवा संचालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट संचालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: Xiaomi वा Redmi को फोन किन्दा उपहारै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना।
3: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 700 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू:
3: प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई ₹2,500, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू:
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना, बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति, समय र स्थान:
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान: गोलुन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-3161, 9844-3459।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेसाप स्थित कांगछोपेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा कांगछोटेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झङ्कार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड दिनु र तपाई नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले आर्थिक सुशासन, प्रशासनिक सुधार, विकास निर्माण, पर्यटन प्रवर्धन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै पछिल्लो समय विभिन्न क्षेत्रमा सुधारका प्रयासहरू अघि बढ़ाएका छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका अनुसार पछिल्लो 2 वर्षको अवधिमा विकास खर्च बढ़ाउनेदेखि रिक्त कर्मचारी पदपूर्ति, बेरुजु फर्स्योट र असल अभ्यासको कार्यान्वयनसम्मका क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ। श्रेष्ठले विक्रमसम्म 2081 असोज 26 गते सुनापति गाउँपालिकामा नियुक्ति लिएर आएपछि प्रशासनिक जिम्मेवारी सम्हाल्दै सेवा प्रवाह र विकास गतिविधिलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार उक्त अवधिमा गाउँपालिकाले विकासतर्फ विनियोजन बजेटको करिब 80% खर्च गर्न सफल भएको छ। उहाँले विकास गतिविधिलाई प्राथमिकता दिएर काम अघि बढ़ाएकै कारण विकास खर्च पनि अपेक्षा अनुसार राम्रो भएको बताउनुभयो। प्रशासनिक क्षेत्रमा रिक्त रहेका पदहरू पूर्ति गरेर सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो। गाउँपालिकामा प्राविधिक कर्मचारीदेखि आर्थिक प्रशासन तर्फको प्रमुख लेखा अधिकृत 7 तहको पद समेत पूर्ति भएको उहाँले जानकारी दिनुभएको छ। कर्मचारी अभावका कारण प्रभावित हुने प्रशासनिक तथा प्राविधिक कामलाई जनशक्ति व्यवस्थापन मार्फत व्यवस्थित बनाउने प्रयास गरिएको उहाँको भनाइ रहेको छ। सुनापति गाउँपालिका रामेछापका 8 स्थानीय तहमध्ये असल अभ्यास कार्यान्वयनमा प्रथम हुन सफल भएको छ। श्रेष्ठका अनुसार संघीय सरकारको मापदण्ड अनुसार स्थानीय तहबाट कार्यान्वयन गरिएका असल अभ्यासको विवरण संकलन गर्ने क्रममा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय पूर्वाधार विकाससँग सम्बन्धित योजना प्रस्तुत गरेको थियो। रोजगारी सृजना, आन्तरिक आय वृद्धि, गरिबी न्यूनीकरण तथा दिगो विकासमा योगदान पुर्याउन सक्ने योजनाका रूपमा गाउँपालिकाको 108 लहरे माने तथा शिव मूर्ति निर्माण सम्बन्धी योजनालाई छनौट गरिएको उहाँले बताउनुभयो। लहरे माने तथा शिव मूर्ति निर्माण सम्बन्धी योजनालाई छनौट गरिएको उहाँले बताउनुभयो। उक्त असल अभ्यासको प्रदेश स्तरमा समेत प्रस्तुति दिएको र जिल्ला समन्वय समितिको वार्षिक जिल्ला सभामा गाउँपालिकालाई सम्मान गरिएको श्रेष्ठले जानकारी दिनुभयो। गाउँपालिकाले 108 लहरे माने क्षेत्रलाई थप व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश तथा संघीय सरकारसँग समेत बजेट माग गर्दै आएको छ। प्रदेश र संघबाट बजेट विनियोजन नभए पनि संघीय समानीकरण अनुदानबाट प्राप्त बजेट मार्फत योजनालाई निरन्तरता दिएको उहाँले बताउनुभयो। श्रेष्ठका अनुसार 108 लहरे माने विश्वमा चीनको तिब्बत र भूटानपछि नेपालमा सुनापतिमा रहेको दावी सम्बन्धी सूची गाउँपालिकाले प्राप्त गरेको छ। वहाँले यसलाई राष्ट्रिय स्तरकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश र संघीय सरकारको समेत अपनत्व आवश्यक रहेको बताउनुभयो। यस्तै सुनापती गाउँपालिका आर्थिक सुशासनतर्फ पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ। 2081-82 बेरोजुको अन्तिम प्रतिवेदनमा बेरोजु देखिए पनि गाउँ सभाबाट लेखा समितिको प्रतिवेदन अनुमोदन गराई आवश्यक प्रक्रिया पूरा गरेर महालेखा परीक्षकको कार्यालयबाट बेरोजु फर्स्युट गरी शून्यमा ल्याइएको वहाँले जानकारी दिनुभएको छ। बेरोजु शून्य बनाउने काममा शुरूबाटै योजना बनाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँका अनुसार योजना कार्यान्वयनका क्रममा निर्णय कागजात र प्रक्रियालाई चरणबद्ध रूपमा व्यवस्थित गरिएको थियो। नियमित गर्नुपर्ने असुल उपर गर्नुपर्ने तथा प्रमाण कागजात नपुगेका बेरोजुलाई प्रकृति अनुसार सम्बोधन गरिएको वहाँले बताउनुभयो। गाउँ सभाबाट अनुमोदित निर्णय तथा लेखा समितिको प्रतिवेदनलाई नेपाल अडिट म्यानेजमेन्ट सिस्टममा प्रविष्ट गरेपछि महालेखा परीक्षकको कार्यालयबाट रुजु हुने प्रक्रिया अनुसार बेरोजु फर्स्युट गरिएको वहाँको भनाइ रहेको छ। 2082-83 बेरोजु पनि अन्तिम लेखा परीक्षण प्रतिवेदन आउनु अघि नै फर्स्युट गर्ने नीति गाउँपालिकाले लिएको छ। त्यसका लागि प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन प्राप्त भइसकेको र सम्बन्धित शाखा तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकिएको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफ्नो कार्यकालको सबैभन्दा सकारात्मक पक्षका रूपमा जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय तथा सहकार्यलाई लिनु भएको छ। वहाँका अनुसार सामान्य मतभेद देखिए पनि छलफल र संवाद मार्फत समाधान गर्न अभ्यास भएकोले काममा ठूलो अवरोध सृजना नभएको वहाँले पद र जिम्मेवारी फरक भए पनि गाउँपालिकालाई राम्रो सेवा दिने साझा उद्देश्यका साथ जनप्रतिनिधि र कर्मचारीले काम गरेको वहाँको भनाइरहेको छ। वहाँले कर्मचारीले राजनैतिक जनप्रतिनिधिसँग समन्वय गर्न हिचकिचाउन नहुने र जनप्रतिनिधिले पनि प्रशासनिक प्रक्रियाको सम्मान गर्नुपर्ने बताउनुभयो। वहाँका अनुसार राजनैतिक र प्रशासनिक पक्ष बीच उचित समन्वय हुन सके मात्र स्थानीय तहबाट अपेक्षा गरिएको परिणाम हासिल गर्न सकिने जनाएको छ। सुनापती गाउँपालिकाले चालू आर्थिक वर्षको मंगसिर मसान्तभित्र सुनापती गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिरहेको छ। यसै सन्दर्भमा ओडा नम्बर 4 तत्कालै बालमैत्री स्थानीय ओडा घोषणा हुने प्रक्रियामा रहेको छ भने बाँकी ओडाहरूलाई पनि तत्कालै बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिएको छ। त्यसै गरी सुनापती डाँडामा रहेको महादेव मन्दिर तथा 108 लहरे माने क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि सारेको छ। मंगसिर महिनामै पर्यटन महोत्सव पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिरहेको छ। यसै सन्दर्भमा ओडा नम्बर 4 तत्कालै बालमैत्री स्थानीय ओडा घोषणा हुने प्रक्रियामा रहेको छ भने

0: तयारी समेत भइरहेको उहाँले जानकारी दिनुभएको छ। गाउँपालिकाले सुनापतिलाई जिल्लामा मात्र नभई देशमै चिनाउने उद्देश्यले पर्यटकीय गन्तव्य बनाउने, रोजगारी र स्थानीय आय आर्जन बढ़ाउने तथा प्रदेश र संघीय सरकारसँग समन्वय गरी स्रोत सुनिश्चित गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो। उहाँले फरक प्रसंगमा बोल्दै सुनापतिको केौरानी पहिरो प्रभावित बस्ती स्थानान्तरको विषयमा स्थानीय तह र जिल्ला तहबाट गर्नुपर्ने प्रक्रिया पूरा गरी संघीय सरकार तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विवरण पठाइसकिएको बताउनुभयो। गाउँपालिकाले सम्भावित सुरक्षित स्थान समेत पहिचान गरी विपद व्यवस्थापन समितिको निर्णय सहित पठाएको श्रेष्ठले जानकारी दिनुभयो। अब प्राधिकरणले प्रस्तावित स्थानको भौगोलिक अध्ययन गरी सुरक्षित रहेको प्रतिवेदन दिएपछि मात्र बस्ती स्थानान्तरको प्रक्रिया अघि बढ्ने उहाँको भनाइ रहेको छ। हाम्रो तर्फबाट गर्नुपर्ने प्रक्रिया पूरा भइसकेको छ। अब सम्बन्धित निकायबाट स्थलगत अध्ययन र आवश्यक निर्णय हुनुपर्छ। केवडानीको अवस्था संवेदनशील भएकोले छिटो प्रक्रिया अघि बढाउन हामीले निरन्तर समन्वय र फलो अप गरिरहेका छौ, श्रेष्ठले भन्नुभयो। आफ्नो कार्यकालमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सुनापतिका नागरिक प्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि पारदर्शिता, सुशासन, समन्वय र प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिन सके सुनापति गाउँपालिकाले अझै उल्लेखनीय प्रगति गर्न सक्ने बताउनुभयो। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठसँग गरिएको कुराकानी सुनौ।
1: सर्वप्रथम त यहाँलाई धन्यवाद। अब यो सुनापती गाउँपालिकामा म आएको लगभग 2 वर्ष पुरा भएको छ। म चाहिँ 2081 सालको असोज 30 गतेबाट यहाँ नियुक्ति लिएर हाजिर भएँ। त्यसपछि मैले यहाँको प्रशासनिक जिम्मेवारीदेखि लिएर सेवा प्रदान विकासात्मक कार्यहरूदेखि लिएर सबै कुराको जिम्मेवारी मैले लिएर कार्यालय सञ्चालन गरेको छु र यो अवधिमा सुनापती गाउँपालिकामा धेरै परिवर्तन गर्न सकिएको छ। एक त पहिलो प्रयास हामीले यो विकास गतिविधिलाई अलिक प्राथमिकता दिएर हामीले अगाडि बढ़ायौं र विकास खर्च पनि हामीले सोचे भन्दा राम्रो वर्षको लगभग 80% चाहिँ विकास खर्च गर्न सफल भएका छन्। त्यसै गरी प्रशासनिक हिसाबले पनि हामीले रिक्त रहेका कर्मचारीहरूको पदपूर्ति गर्न सकेका छौं र हामीले प्राविधिक कर्मचारीदेखि लिएर आर्थिक प्रशासनको प्रमुख लेखा अधिकृत सातौं तहको अहिले नियुक्ति भइसक्नु भएको छ। यसरी हामीले रिक्त कर्मचारीहरूको पदपूर्ति गरेर प्रशासनिक रूपमा पनि अलिकता चुस्त दुरुस्त बनाउन सफल भएका छौं। त्यसै गरी हामीले असल अभ्यासको कार्यान्वयन गर्ने सिलसिलामा पनि जिल्लाका 6 वटा गाउँपालिका मध्ये सुनापाती गाउँपालिका चाहिँ जिल्लामा प्रथम भएको छ र त्यो असल अभ्यासको प्रस्तुति हामीले प्रदेशसम्म गएर प्रस्तुति दिएर हामीले सूचीकरण गर्न पनि सफल भएका छौं। जिल्ला समन्वयको वार्षिक जिल्ला स्तरमा हामीलाई सम्मान पनि गरेको छ र बेरुजुको हिसाबमा पनि हामीले चाहिँ 2081-82 बेरुजुलाई चाहिँ अन्तिम प्रतिवेदन आउँदा हामीले शून्य बनाउन नसके पनि अन्तिम प्रतिवेदन आएपछि लेखा समितिबाट पेश भएको प्रतिवेदनको आधारमा हामीले काउन्सिलबाट अनुमोदन गरेर हामीले महलेपबाट त्यसलाई शून्य बनाउन सफल भएका छौं। यसरी हेर्दाखेरि सुनापती गाउँपालिका चाहिँ रामेश्वर जिल्लामा प्रतिवेदनमा आउन त बाँकी छ, अब 82-83 अत्यावधिक प्रतिवेदनमा त्यो आउनेछ। रामेछाप जिल्लामा चाहिँ बेरुजु शून्य बनाउने पहिलो गाउँपालिका बन्न पनि सफल भएको छ। यसरी समग्र कार्य सम्पादनको हिसाबले, आर्थिक सुशासनको हिसाबले सुनापती गाउँपालिकामा एकदम राम्रो असल अभ्यासहरू भइरहेका छन् र आगामी दिनमा पनि यही तरिकाले जाने हो। अलिकता पारदर्शी रूपमा चाहिँ कार्यान्वयन गर्ने हो, पालिकामा स्थायी रूपमा कर्मचारी व्यवस्थापन गरेर कार्य सञ्चालन गर्ने हो भने अगाडि बढ्न सकिन्छ र अझ सुनापती गाउँपालिकाले धेरै अगाडि फड्को मार्छ र सुनापती गाउँपालिकाले यही आर्थिक वर्षको मंगिर मसान्तभित्र चाहिँ बायोमेट्री शासन पनि घोषणा गर्दैछ। अहिले वडा नम्बर 4 घोषणा गर्ने क्रममा छ। वडा घोषणापछि पालिका घोषणा गर्ने कार्यक्रम रहेको छ। अर्को चाहिँ हाम्रो सुनापती गाउँपालिका भूगोल अलि रामेछाप जिल्लाको यो दक्षिण पूर्व वडामा पर्ने गाउँपालिका सदरमुकामबाट अलि अर्को क्षेत्रतिर परे जस्तो भए पनि पर्यटकीय हिसाबले चाहिँ यो एकदम आकर्षक गाउँपालिका पनि रहेको छ। सुनापती गाउँपालिको सुनापती डाँडामा रहेको महादेव मन्दिरदेखि लिएर 108 लहरे माने चाहिँ पर्यटकीय गन्तव्यको रूपमा गाउँपालिकाले विकास गर्दै गएको छ र यसै सिलसिलामा चाहिँ मंगिर महिनामा नै पर्यटन महोत्सव आयोजना गर्ने र पर्यटन महोत्सव सँगसँगै सुनापती भ्रमण वर्ष पनि घोषणा गर्ने भन्ने योजना रहेको छ। अहिले गाउँपालिका त्यो कार्यक्रम कार्यान्वयन गर्न तयारी गर्न चाहिँ अगाडि बढिरहेको छ। यसरी समग्रमा रामेछाप जिल्लाको सुनौबेदी गाउँपालिकालाई चाहिँ देशमा नै कसरी परिचित गराउन सकिन्छ र कसरी तीनै तहका सरकारहरूसँग समन्वय गरेर अगाडि बढ्न सकिन्छ र आगामी

0: पक्षहरूमा पनि सुनपाती गाउँपालिकाको स्रोत विनियोजनमा अथवा स्रोत सुनिश्चित गर्न सीमा निर्धारण बजेट सीमा निर्धारण गर्नमा प्रदेश सरकार र संघीय सरकारहरूलाई कसरी प्राथमिकतामा राख्नको लागि अनुरोध गर्न सकिन्छ भनेर गाउँपालिका चाहिँ अगाडि बढ़िरहेको अवस्था छ।
1: यो यहाँले बेरुजु फर्सेटको सन्दर्भमा चुनि रह्यो बेरुजु रहेन यो प्र्याक्टिस अति राम्रो हो धेरै पालिकाहरूमा यसले जगडिरहेको अवस्था छ। यसको प्र्याक्टिस चाहिँ कसरी शुरू हो यसमा बढ़ी त श्रेय जुन जिल्ला समन्वय इकाइले यहाँहरूलाई पालिकामा चाहिँ प्रथम भएको जुन श्रेय पाउनु भएको छ सबैको स्वाभाविक रूपमा हो। सँगसँगै यसलाई शून्यमा लैजानको लागि बेरोजी शून्य पार्नका लागि चाहिँ के कस्ता अभ्यासहरू शुरू गर्नुभयो के कस्ता अप्ठ्यारोहरू आइपरे या चाहिँ सहज ढंगले सम्पन्न भए के कस्ता आधारहरू बनाएर अगाडि बढ्नुभयो यहाँहरू?
0: जिल्ला समन्वय समितिले जिल्ला समन्वय समितिकै समन्वयमा हामीले असल अभ्यासहरू के कार्यान्वयन गरेको छ गाउँपालिकाले भनेर देशभरिका सबै स्थानीय तहहरूलाई चाहिँ संघीय सरकारको मापदण्ड अनुसार उहाँहरूले एउटा असल अभ्यासहरू कार्यान्वयन गरेको असल अभ्यासहरूको सूची माग्नु भएको थियो। हामीले त्यो सूची पठाएपछि त्यो मध्येका पठाइएको सूची मध्ये कुन योजना चाहिँ अलिकता फरक ढंगको हो जसले रोजगारी सृजना गर्न सकोस् जसले आन्तरिक आय वृद्धि गर्न सकोस् होइन जसले गरिबी निवारणमा पनि भूमिका निर्वाह गर्न सकोस् दिगो विकासमा नि सहयोग गर्न सकोस् त्यस्तो खालको योजना कुन छ त भनेर उहाँले छानेर चाहिँ हाम्रो यो सुनपति गाउँपालिकाको धार्मिक पर्यटक प्रवर्धनमा सहयोग गर्ने 108 लहरे मानेर यो शिवमूर्ति निर्माण भन्ने योजना चाहिँ प्रथम भएको हो र पालिकाले त्यो योजनालाई अझ राम्रो बनाउने अझ पर्यटन पूर्वाधारहरूमा थप विकास गर्दै जाने हिसाबले निरन्तर रूपमा हामीले प्रदेशसँग पनि र संघसँग पनि बजेट माग गयौं। प्रदेश र संघबाट बजेट विनियोजन नभए पनि पालिकामा आएको यो संघीय समानीकरण अनुदानबाट हामीले बजेटलाई निरन्तरता दिने गरेका छौं र एक हदसम्म अब यो 108 लहरे माने चाहिँ यो विश्वमा सुनपातीको चाहिँ तेस्रो हो भन्ने हामीले सूची प्राप्त गरेका छौं। पहिलो चाहिँ चीनको तिब्बतमा दोस्रो भूटानमा र तेस्रो चाहिँ यहाँ नेपालको सुनपातीमा मात्रै छ 108 लहरे माने। अब तिब्बत र भूटानमा चाहिँ प्रमुख गन्तव्य नै हो पर्यटन गन्तव्य हो त्यहाँ चाहिँ त्यही 108 लहरे माने स्तूपा भन्छन् स्तूपा हेर्न आउने पर्यटकहरू धार्मिक रूपमा दर्शन गर्न आउने पर्यटकहरूबाट पनि ठूलो आय आर्जन गर्छ राष्ट्रिय आय संकलन गर्छ भन्ने छ। अब नेपालमा पनि यो 108 लहरे माने चाहिँ एउटा प्रमुख गन्तव्यको रूपमा विकास गर्न सक्यो भने यसलाई गाउँपालिकाले मात्रै होइन प्रदेश र संघीय सरकारले पनि अपन तोलेर कार्यान्वयन गराउने अवस्थामा पुग्यो भने राम्रो हुन्छ र सुनपाती गाउँपालिकाका धेरै नागरिकहरूले यसबाट थप आय आर्जन सिर्जना गर्न र रोजगारी प्रवर्धन गर्न सहयोग पुर्याउँछ। त्यो हिसाबले हामीले प्रथम स्थान पाउन सफल भयौं। यही दृष्टिकोणले अब समन्वयले जिल्ला समन्वय र प्रदेशले हामीलाई मूल्याङ्कन गरेको हुन सक्छ। अर्को भनेको अब यो बेरोजगार शून्य बनाउने सन्दर्भमा चाहिँ हामीले योजना तथा बजेट बनाउँदाखेरि नै कसरी बेरोजगार शून्य बनाउन सकिन्छ भन्ने हिसाबले बजेटहरू विनियोजन गर्नुपर्ने हुन सक्छ। पहिलो प्राथमिकता चाहिँ हामीले शुरूमा बजेट बनाउँदाखेरि नै कार्यक्रमहरू बनाउँदाखेरि नै त्यो योजनामा जानु पर्यो। अर्को हामीले जब कार्यान्वयनहरू गर्छौं कार्यान्वयन गर्दाखेरि चाहिँ हामीले एकदम पारदर्शी ढंगले र यो अडिट प्रुफ हुने तरिकाले कार्यान्वयन गर्ने त्यही अनुसारको कार्यान्वयन गरे अनुसारको डकुमेन्टेशनहरू गर्यौं स्टेप वाइज यो निर्णयहरू पालना गर्दै गयौं भने यो बेरुजु शून्य हुन्छ। र अब आएको बेरुजुलाई कसरी शून्य बनाउने भन्ने कुरा सन्दर्भमा चाहिँ अब यो बेरुजु लगभग तीन चार थरीका हुन्छन् एउटा असुल उपर गर्नुपर्ने एउटा प्रमाण कागजात नभएको अर्को नियमित गर्नुपर्ने भन्ने हुन्छ। पहिला पहिला अब सैद्धान्तिक बेरुजु पनि लिइन्थ्यो अब अहिले सैद्धान्तिक बेरुजुको खासै त्यति आउँदैन होइन। अब यो नियमित गर्नुपर्ने बेरुजु आयो भने चाहिँ यो सभाबाट अनुमोदन गराएर यो नेपाल न्याम्स भन्ने एउटा सिस्टम छ न्याम्स भनेको चाहिँ नेपाल अडिट म्यानेजमेन्ट सिस्टम त्यो सिस्टममा त्यो हामीले सभाले अनुमोदन गरेको निर्णयहरू लेखा समितिले प्रतिवेदन दिने र त्यसलाई चाहिँ सभाले अनुमोदन गरेपछि त्यो न्याम्स भन्ने सिस्टममा अपलोड गरेपछि महालेखा परीक्षकको कार्यालयले नै त्यसलाई रुजु गरेर शून्य बनाउने प्रक्रियामा जाँदो रहेछ। हामीले त्यही अनुसार नै हामीले शून्य बनाएका हौ त्यो त्यही अनुसार हामी सफल हुन सक्यौं र यो 82-83 बेरुजुलाई पनि हामी सुरुदेखि नै शून्य प्रक्रियामा जाने अब हाम्रो चाहिँ अन्तिम प्रतिवेदन यो अडिटको फाइनल रिपोर्ट मलेपले दिनुभन्दा अगाडि नै शून्य बनाउने र सुरुमै शून्य प्रतिवेदन आउने गरी बेरुजु फर्सेट गर्दै जाने भन्ने हामीले नीति लिएका छौँ। यसमा हाम्रो गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष लिएर हाम्रो सबै आर्थिक प्रशासनका साथीहरू सबै विषयका शाखाका साथीहरू लाग्नु भएको छ र हामीलाई अहिले ड्राफ्ट रिपोर्ट प्राप्त भइसकेको छ। त्यही अनुसार हामी सुरुमै कसरी लाग्ने भन्ने तरिकाले त्यही दिशानिर्देश गरिसकेका छौँ कर्मचारीहरूलाई सहायता.
1: यहाँको कार्यकालमा यो अवधिसम्म सबै राम्रो लागेको कुरा के पहिचान गर्नुभएको
0: छ? सबैभन्दा राम्रो लागेको कुरो चाहिँ यहाँको समन्वय र सहकार्य नै हो. यहाँ सुनपति गाउँपालिकामा काम गर्ने सिलसिलामा जनप्रति र कर्मचारी बीच कहिले पनि मनमुटाव भएन. मनमुटाव सामान्य भए पनि त्यसलाई आन्तरिक रूपमा चाहिँ छलफलको माध्यमबाट समस्या समाधान गर्दै गइयो. त्यही यहाँ चाहिँ हामी को प्रमुख प्रशासकीय अधिकृत, को चाहिँ लेखा शाखाको कर्मचारी, को जनप्रतिनिधि भनेर हामीले त्यो मान्यता भएन. हामी चाहिँ अब जिम्मेवारीको हिसाबले परे हिसाबले तलमाथि हुन सक्छ, तर हामी हाम्रो एउटा लक्ष्य भनेको के, सुनापाती गाउँपालिकामा राम्ररी सेवा प्रवाह गर्ने भन्ने उद्देश्यले सबै लागेर काम गर्यो. त्यो नै यहाँको सबैभन्दा राम्रो.
1: जाँदो जाँदै यहाँले सुधार्नुपर्ने केही पक्षहरू गर्दा गर्दै पनि बाँकी रहेका केही पक्षहरू सुधार्नुपर्ने, सुनापतिले अझ उत्कृष्ट बन्नका निमित्त, अझ राम्रो बन्नका निमित्त यहाँलाई लागेको विषय
0: सुधार गर्नुपर्ने पक्ष त अब निहालेर हेऱ्यो भने त धेरै भेटिन्छ. तर सर्फेसली के भेटाउन सकिन्छ भने अलिकता प्रशासनिक काम कारबाहीहरू गर्दाखेरि अझै पनि केही हदसम्म राजनीतिक हस्तक्षेपहरू हुन्छन् होइन. त्यही भएर यो अनावश्यक राजनीतिक हस्तक्षेप एक किसिमले बन्द हुनुपर्छ. र अर्को कुरो, काम गर्ने यो राष्ट्रसेवक कर्मचारीहरूले पनि राजनीति भनेर घिन मान्नु हुँदैन. राजनीति चाहिँ सबैले सिक्नुपर्छ, जान्नुपर्छ, र उहाँहरूसँग समन्वय गर्न डराउनु हुँदैन. सल्लाह सुझाव दिन डराउनु हुँदैन. हाम्रो कर्मचारी साथीहरूको एउटा बानी के छ भने राजनीति जनप्रतिनिधि भन्ने बित्तिकै अलिकता पर हस्किने,
1: कुन पार्टीबाट आएको होइन,
0: कुन पार्टीबाट आएको, के हो कसो हो होइन, त्यो छ. यो संस्कार हट्यो र हामी सबैले गर्ने काम चाहिँ एकै प्रकृति, एउटा राजनीतिक प्रकृति, एउटा प्रशासनिक प्रकृतिको, र दुवै प्रकृतिको मिलन नभएसम्म हामीले रिजल्ट निकाल्न सक्दैनौँ भन्ने कुरा चाहिँ यहाँहरूले बुझ्न सक्नुभयो भने यो सबै कहीँ पनि विवाद हुँदैन, सबै समस्या समाधान भएर अगाडि बढ्छ भन्ने कुरा सिक्नुपर्छ.
1: हजुर, अन्तमा यो केवरानी पहिरो बस्ती स्थानान्तरणको कुरा अरिज्यूले यो विषयमा प्रकाश पारिसक्नु भएको छ. यो रोकीको विषयवस्तु अलिक माथिबाटै हो, हामीले गर्नुपर्ने जिल्लाबाट पालिकाबाट गर्नुपर्ने कुरा त सबै सकिएकै होला, गत वर्ष नै सकिएको कुरा त जानकारी भएको थियो. यसमा अलिक बढी पहल अब कहाँबाट गर्नुपर्ने हो यो बस्ती स्थानान्तरणलाई?
0: अब यसमा जिल्ला स्तरबाट र स्थानीय तह, सुनापाती गाउँपालिका तहबाट गर्नुपर्ने चाहिँ सबै प्रक्रिया पूरा गरेर हामीले संघीय सरकार यो विपद प्राधिकरणमा हामीले पठाइसकेका छौँ. अब विपद प्राधिकरणले के गर्नुपर्नेछ भने हामीले सम्भावित सार्न सकिने स्थानहरू जुन गाउँपालिकाले सूचीकृत गरेर पठाएको छ विपद व्यवस्थापन समितिको निर्णयसहित, अब उहाँहरूले चाहिँ आएर त्यो सम्भावित स्थानान्तरण गर्ने ठाउँको भौगोलिक अध्ययन गरेर एउटा रिपोर्ट निकाल्नु पर्यो, र त्यो ठाउँ चाहिँ सुरक्षित छ भनेपछि बल्ल त्यो ठाउँमा चाहिँ स्थानान्तरण गर्न बाँकी छ. यो चाहिँ अब विपद प्राधिकरणले नै गर्नुपर्ने काम हो. भएको हुनाले हामीले चाहिँ गर्नुपर्ने निरन्तर समन्वय सोधपुछ मात्र हो, कहिलेसम्म हुन्छ र यो अवस्था, यो चाहिँ अब केौरिनीको अवस्था चाहिँ नाजुक छ, छिटोभन्दा छिटो गरिदिनुहोस् भनेर हामीले यसो फलोअप गर्ने मात्रै काम हो. अरू सबै काम चाहिँ अब संघीय सरकारबाटै गर्नुपर्ने हुन्छ.
1: हजुर, सब यो यहाँको कार्यकाल, कार्य अवधिभित्र जे जस्ता कामहरू भए यहाँले संक्षिप्त रूपमा बताइ नै सक्नु भएको छ. अन्तमा सुनापाती गाउँपालिकालाई स्पष्ट रूपमा के भन्न चाहनुहुन्छ?
0: अब सुनापाती गाउँपालिकालाई मेरो तर्फबाट, मेरो जुन म बसेर काम गरेको अवधिमा जुन जनप्रतिनिधि लगायत कर्मचारी साथीहरू यहाँका समग्र नागरिकहरूले मलाई साथ सहयोग दिनुभयो, सल्लाह सुझाव दिनुभयो, उहाँहरू सबैलाई एकदम हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु.
2: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ. यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ.
3: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो. तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ. तपाईले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ. हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
2: आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: हजुरको रेडियो 102.1 MHz।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्क फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो त्रिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका वरिष्ठ शाखा अधिकृत सुन्दर थापाले वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा प्रस्तुत गर्नुभएको नगरको समग्र एक वर्षभरिको प्रगति प्रतिवेदनलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब हाम्रो नगर र ओडाको समष्टिगत प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ। यो चाहिँ टोटल समग्र हाम्रो भौतिक स्टाटस के रह्यो, हाम्रो चाहिँ वित्तीय प्रगतिको चाहिँ प्रतिशत कस्तो रह्यो भन्नेमा केही स्लाइडहरू छन्। हुन त यो अलि लामै छ, तैपनि यसलाई अब हाम्रो प्रस्तुत गर्ने सरले अलि छुट्याएर प्रस्तुत गर्नुहोला। लगभग 10 मिनट हामी यो नगरको समग्र प्रगति प्रतिवेदन चाहिँ यहाँ प्रस्तुत हुनेछ। तत्पश्चात हामी फिडब्याकका लागि आदरणीय व्यक्तित्वहरूको चाहिँ पृष्ठपोषण हामी लिनेछौँ। म नगर रामेछाप नगरपालिकाको गत आर्थिक वर्ष 2082-83 समग्र प्रगति प्रतिवेदन प्रस्तुतिका लागि म रामेछाप नगरपालिकाका वरिष्ठ शाखा अधिकृत श्रद्धेय सुन्दर थापाज्यूलाई हार्दिक आग्रह गर्दछु।
3: नगरपालिकाको तर्फबाट म यो सम्पादित कार्यको विवरण प्रस्तुत गर्नु गर्दा यहाँ सबैलाई नमस्कार। यो नगरपालिकाले 2082-83 सम्पादित आयोजनाका कार्यक्रमको वार्षिक कार्यक्रमहरूको म यहाँ प्रस्तुति गर्न गइरहेको छु। कार्यरत जनशक्तिको वर्तमान अवस्था, कार्यरत जनशक्तिको वर्तमान अवस्थामा नगरसभाबाट स्वीकृत दरबन्दी संख्या 199, अधिकृत स्तर 31, सहायक स्तर 113, श्रेणीविहीन स्तर 55, कार्यरत कर्मचारी जम्मा 160, स्थायी संख्या 73, करार संख्या 77, कार्यक्रमतर्फका 10 जना, रिक्त दरबन्दी 39 जना। रामेछाप नगरपालिकाको अब 82-83 आय स्रोत, अनुमानित बजेट र वार्षिक प्रगति वास्तविक प्राप्ति आन्तरिक आयतर्फ 10 करोड अनुमानित थियो भने हामीसँग 10,32,38,285 रुपियाँ अनुमानित थियो भने 6,90,56,550 रुपियाँ प्राप्ति भएको छ। सङ्घीय अनुदान वित्तीय समन्वयीकरणमा अनुमानित हाम्रो 14,60,00,000 अनुमानित थियो भने हामीलाई प्राप्त भएको 13,35,17,000 छ। सशर्त अनुदान 29,07,80,000 अनुमानित थियो भने हामीलाई प्राप्त 26,43,748,702.02 रुपियाँ प्राप्त भएको छ। समपूरकतर्फ हाम्रो अनुमानित 11,57,00,000 रुपियाँ थियो भने प्राप्ति 3,20,26,748 छ। विशेषमा 1,38,00,000 अनुमानित हामीले अनुमान गरेका थियौँ भने 17,39,842 रुपियाँ प्राप्ति भएको छ। प्रदेश अनुदान 2,77,29,000 अनुमानित गरेको थियो भने प्राप्ति 2,63,19,512 प्राप्ति भएको छ। राष्ट्र पाठफाण्डमा 15,34,80,582.94 अनुमानित थियो भने हामीले हाम्रो प्राप्ति छ 14,53,24,270.25 रुपियाँ। जम्मा 85,36,87,871.66 रुपियाँ अनुमानित थियो भने हामीलाई प्राप्ति 67,00,000
4: 73,67,32,36,56,56 रुपियाँ 72 पैसा प्राप्ति भएको छ। सङ्घीय सरकारबाट हस्तान्तरण कार्यक्रम अन्तर्गत हामीलाई जम्मा प्राप्त हामीसँग जम्मा प्रत्येक 29,75,80,000 थियो भने खर्च चाहिँ 26,74,86,023 रुपियाँ अर्थात् 99.88% खर्च चाहिँ यति भएको छ। त्यसपछि हामीलाई प्रदेश सरकारबाट हामीलाई हाम्रो प्राप्ति 2,19,27,000 प्राप्ति भएको छ भने खर्च 1,70,18,594 रुपियाँ खर्च प्रतिशत 77.61% भएको छ। त्यस्तै रामेछाप नगरपालिकाको आन्तरिक चालुतर्फ हामीलाई हाम्रो 51,58,50,771 रुपियाँ 10 पैसा थियो भने खर्चतर्फ 43,56,15,15,544 रुपियाँ 64 पैसा खर्च प्रतिशत 84.44 रुपियाँ छ। पालिकाको पुँजीगत तर्फ छुट्टाएको 31,74,42,096.56 थियो भने खर्च 13,93,90,279.56 43.91% छ। यो सङ्घीय सरकारको हस्तान्तरण कार्यक्रममा 1,04,00,000 थियो भने यसको खर्च 55,32,424 रुपियाँ छ। यसको प्रतिशत 53.19% छ। प्रदेश पुँजीगत तर्फ 95,00,000 रुपियाँ हामीलाई प्राप्त भएको थियो, खर्च 60,09,22 रुपियाँ भएको छ। यसको प्रतिशत 63.16 रुपियाँ छ। पूर्वाधार तर्फका नगर स्तरीय र वडा स्तरीय योजनाको विवरण। नगर स्तरीय योजनाको कार्यक्रम योजना 52 ठेक्काबाट 9, कोटेसनबाट 10, उपभोक्ता समिति टोल विकास समितिबाट 33, सम्पन्न भुक्तानी 10, सङ्घीय सम्झौता भएका 33, सम्पन्न भई भुक्तानी भएको 33। त्यस्तै सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रम सशक्त अनुदान 2, ठेक्का 1, यसको 2मा यसको प्रगति पनि 2, सम्पन्न पनि 2। सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रम सम्पूर्ण अनुदानमा 2 आयोजना 2 सम्पन्न भएको छैन, यसको निरन्तरता छ। प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रममा 3 सम्पन्न भइसकेको छ। प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सम्पूर्ण अनुदान 3 ठेक्का मार्फत 3 यो सम्पन्न भएको छैन। सडक बोर्ड साझेदारी 2 2 सम्पन्न भएको छैन। प्रदेशहरूबाट हस्तान्तरण कार्यक्रम सम्पूर्ण 3, यो 3 चालु नै छ। सडक बोर्डबाट 2 चालु नै छ, सम्पन्न भएको छैन, सम्झौता भएको छ। स्थानीय पूर्वाधार विकास विभाग गुम्बा निर्माण 1 प्रगति पनि 1 भुक्तानी भइसकेको छ, प्रगति पनि 1। वडा नम्बर 1 कोटगाउँ 17 सम्पन्न भएको छ। वडा नम्बर 2 देउराली 34 सम्पन्न भएको छ। वडा नम्बर 3 साँगुटार 38 सम्पन्न भएको छ। वडा नम्बर 4 हिमगङ्गा 14 13 सम्पन्न भएको छ। अनि वडा नम्बर 5 रामपुर 13 सम्पन्न भएको छ। वडा नम्बर 6 ओग्रिनी 13 सम्पन्न भएको छ। वडा नम्बर 7 सुकाझोर 8 सम्पन्न भएको छ। वडा नम्बर 8 रामेछाप 20 19 सम्पन्न भएको छ। वडा नम्बर 9 ल्याङल्याङ 17 15 सम्पन्न भएका छन्। रामेछाप नगरपालिका 2083 आयको आन्तरिक आय हामी अनुमानित हाम्रो 10,32,38,000 थियो, वास्तविक प्राप्ति 6,90,56,550 रुपियाँ 45 छ। सङ्घीय अनुदानमा वित्तीय समन्वयकरणमा 14,60,00,000 13,35,17,000 प्राप्ति भएको छ। सशक्तमा 29,07,80,000 26,43,48,07,07 रुपियाँ प्राप्त भएको छ। सम्पूर्णमा 11,57,00,000 में 3,20,26,748 रुपया प्राप्त हो। बीसीएस में 1,38,00,000 में 17,39,842 प्राप्त हो वास्तविक प्राप्ति। प्रदेश अनुदान में 2,77,29,000 में 2,63,19,592 रुपया। राष्ट्र बाँडफाँड 15,80,580,582.94 अनुमानित में 14,53,24,217 रुपया प्रशिक्षण प्राप्ति भएको छ। जम्मा 85 करोड़ अनुमानित 85,36,27,071.66 में 67,63,32,32,656.72 रुपया प्राप्ति भएको छ। आर्थिक विकास समिति को टोटल बजेट 3,63,19,953.57 रुपया में 2,82,98,955 रुपया खर्च भई 77.92% प्रगति भएको छ। सामाजिक विकास समिति में 35,02,038.46 में 30,93,90,429.58 रुपया खर्च भई 88.4% प्रगति भएको छ। पूर्वाधार विकास समितिमा 40.76% प्रगति भएको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 60.18% प्रगति भएको छ। कार्य सञ्चालन तथा प्रशासनिकमा 74.53% भएको छ। जम्मा टोटलमा हाम्रो 68.7% प्रगति भएको छ। रामेछाप नगर ओडागत बजेट बाँडफाँडमा 1 नम्बर वडामा 88.78% प्रगति भएको छ। 2 नम्बर वडामा 94.23% प्रगति भएको छ। 3 नम्बर वडामा 82.35% प्रगति भएको छ। 4 नम्बर वडामा 94.51% प्रगति भएको छ। 5 नम्बर वडामा 97.81% प्रगति भएको छ। 6 नम्बर वडामा 93.20% प्रगति भएको छ। 7 नम्बर वडामा 75.89% प्रगति भएको छ। 8 नम्बर वडामा 94.52% प्रगति भएको छ। 9 नम्बरमा 90.23% अहिले कार्यक्रमको विषयमा र बजेटको विषयमा आइसक्यो, त्यस कारण मैले प्रगति नै पढेँ। धन्यवाद। यति भएको छ हाम्रो ओडागत रूपमा। रामेछाप नगरपालिका प्रदेश विभागीय कोषमा बाँडफाँड गरी पठाइएका रकम विज्ञापन कर 28,600 पठाइएको छ। मनोरञ्जन कर उठेको चाहिँ 42,900 28,600 पठाइएको छ। मनोरञ्जन कर 20,95,690 13,97,126 पठाइएको छ। 72,72 6,40,400 4,26,923.93 रुपया पठाइएको छ। विरुद्धतर्फ 7,97,25,813 मा यस वर्षको थप भएको लेपो हुन बाँकी अब 82-83 जम्मा बेरिनु 7,97,25,813 खर्चोट भएको 1,36,40,612 बाँकी बेरुजु 6,60,50,201 रुपियाँ पेस्की बेरुजुमा चाहिँ 7,75,000 नियमित गर्नुपर्नेमा 4,86,90,387 असुल गर्नुपर्नेमा 70,56,657 रुपियाँ। हामीसँग भएका सवारी साधन तथा जग्गा जमिनको विवरण। सवारी साधन 4 पाङ्रे संख्या 4, चालु 3 लिलाम गर्नुपर्ने 1। सवारी साधन 2 पाङ्रे संख्या 32 चालु 28 मर्मत गर्नुपर्ने 3 लिलाम गर्नुपर्ने 1। ब्याकहोल्ड लोडर स्काइभेटर 2 वटा संख्या 2 चालु 1 मर्मत गर्नुपर्ने 1। एम्बुलेन्स संख्या 3 चालु 2 मर्मत गर्नुपर्ने 1। ट्र्याक्टर संख्या 1 चालु 1 ब्रेकर संख्या 1 चालु 1 सबान संख्या 1 चालु 1। रामेछाप नगरपालिकाको जम्मा नाममा रहेको जग्गा रामेछाप भङ्गेरमा 448 किता नम्बर 448 1 रोपनी 1 आना 3 पैसा अर्को भङ्गेरीमै 448 10 रोपनी 8 आना रहेको छ। त्यस्तै भङ्गेरीमै 441 किता नम्बर 6 आना छ। भङ्गेरीमै 439 किता नम्बरमा 2 आना छ। सामाजिक सुरक्षा वितरणको विवरण एकमुष्टमा लाभदायी संख्या 46,79,79 खर्च 20,03,51,842.11 रुपियाँ। घटना दर्ता जम्मा 1,302। अब 82-83 पूर्वाधार विकास शाखाबाट भएका कार्यको सारांश विवरण। नयाँ ट्र्याक ओपन 7.7 किलोमिटर, सड़क स्तर उन्नति 19.7 किमी, सड़क ढलान 1.4 किमी, सड़क कालोपत्रे 0 किमी, खानेपानी ट्याङ्की 12 वटा, सिंचाई ट्याङ्की 10 वटा, प्रतीक्षालय निर्माण 15 वटा, सार्वजनिक धारा 1 वटा, सार्वजनिक शौचालय 0, मठ मन्दिरका गुम्बा 10 वटा, भवन निर्माण 13 वटा, सिंचाई कुलो 7,000 मिटर, घर नक्सा पास 2 वटा। चालू आर्थिक वर्षमा बोलपत्र आउनु भएका आयोजनाहरू मानेडाँडा तामाङ पोल होर्ले ज्ञानवीर साइड सड़क विनियोजित रकम 280 लाखमा, कबल अङ्क 217, प्रथम विरूपाक्ष चेबीलाई पर्या छ। काभ्रे रामपुर बसन्तपुर सुकिया घाट कालन्जोर सड़क कालन्जोर घाट सड़कमा 250 विनियोजित लाखमा, 192 मा पर्या छ। शारदा देवी कन्स्ट्रक्सन प्रणालीलाई पर्या छ। हिलेपानी च्याम्बोर च्यास्कु कालन्जोर घाट सड़क 698 विनियोजितमा, 514 मा परेको छ। त्रिवेणी ल्यान्डभिल जेबीलाई पर्या छ। त्रिवेणी लाफा ल्यान्डेक्स जेबीलाई पर्या छ। वडा कार्यालय थुम्का मुडाजोर भने घाट सड़क 250 लाखमा, 186मा लाबाङ लामा कन्स्ट्रक्सनलाई पर्या छ। देउराली गोठगाउँ सड़क साउटार सड़कमा 450मा, 299 पर्छ। रूपाकाली ल्यान्डेक्स जेबीलाई पर्या छ। हालसम्म निर्मित कानूनहरू एन 20 वटा, नियमावली 6 वटा, कार्यविधि 57 वटा, निर्देशिका 5 वटा जम्मा गरी 88 वटा। अन्य उजुरी गुनासो फटुटको अवस्था अख्तियार दुर्पयोग अनुसन्धान आयोगका उजुरीहरू संख्या 6, कार्यवाही संख्या 6, सम्बोधन भइसकेको 6 वटैको सम्बोधन गरिएको छ। संघ प्रदेश मन्त्रालय विभाग र अन्य निकायबाट प्राप्त संख्या 2, कार्यवाही संख्या 2, 2 नै वटा भएको छ। कुल 7 वटा नै प्रगति भएको छ। बोलपत्र आह्वान गरेको च्या खर्क बिसौली खोला लिफ्ट 40 लाख विनियोजन 39.74 लाखमा परेको छ। गोवर्टी एन्ड ब्लवर्स कन्स्ट्रक्सनमा परेको छ। चोक खोला कुम्भ खोला खापा 68 लाखमा, 54.85 परेको छ। धनकृष्ण कन्स्ट्रक्सनमा परेको छ। थाक्लेवडा कार्य सड़क मर्मत 20 लाखमा, 16,51,000मा ढकाल कन्स्ट्रक्सनलाई परेको छ। हिलेपानी खेल मैदानको अहिलेसम्म प्रगति यो बोलपत्र खोलिएको छैन। रामेछाप साङटार कृषि हाट बजार व्यवस्थापन ट्रस्ट निर्माण 35 लाखमा, 28 लाख 28.13 लाखमा केवलेश्वर कन्स्ट्रक्सनलाई परेको थियो। रोटो मोल्डेड पानी ट्याङ्की खरिदमा 50 लाखमा, यो कुनै पनि परेको छैन। बागमती सरकार प्रस्ताव पेश गरी विपन्न तथा लक्षित वर्गको सिप तथा दक्षता विकास कार्यक्रम अन्तर्गत गृहिणी महिला सशक्तिकरण कार्यक्रममा 16,39,156 र विपन्न दलित सशक्ति कार्यक्रममा 44,04,00,000 प्राप्त गरी कार्य सम्पन्न भएको छ। सामुदायिक विद्यालयको लेखा प्रणाली व्यवस्थित गर्न प्रह र लेखा हेर्ने कर्मचारीको क्षमता अभिवृद्धिका लागि लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ। वडा नम्बर 6 को उफ्रिनी वडा अध्यक्ष राज तामाङबाट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि 1 रोपनी जग्गा निशुल्क प्राप्त गरी संघीय स्वास्थ्य मन्त्रालयबाट बजेट माग गरी 38,86,000 प्राप्त गरी भवन निर्माण कार्य सम्पन्न भएको छ। जग्गा जमिन सवारी साधन भवन फर्निचर मेसिन उपकरण लगायतका नगरपालिकाको सम्पत्तिको तथ्याङ्क संकलन सूचीकरण गरी सम्पत्ति व्यवस्थापनका लागि नेपाल सरकारले जारी गरेको न्यू पाम्स V2 र राजस्व सूत्रको सफ्टवेयर वडा कार्यालयमा सञ्चालन ल्याइएको छ। जिल्ला प्रशासन कार्यालयको अनुरोधमा नेपाली नागरिकता अनलाइन सिफारिसको लागि सम्पूर्ण वडा सचिवालयलाई अभिमुखीकरण सम्पन्न गरी सेवा प्रारम्भ गरिएको छ। कार्य सम्बन्ध व्यवस्थापन सर्वेक्षण ओएनएम सर्वे निर्माण, मध्यकालीन खर्च संरचना एमटीएफ निर्माण, बागमती नगर घोषणा सम्पन्न, पूर्णखोप पालिका घोषणा सम्पन्न, एलजीटीएको सहकार्यमा जनप्रति कार्यालय क्षमता विकास तालिम सञ्चालन, सार्वजनिक सुनवाई कार्यक्रममा घुम्ती सेवा मार्फत थप सेवा प्रदान गरी उल्लेखनीय सेवाग्राहीहरूको उपस्थित गराउन सफल भएको छ। राङ्गारिक मल कारखाना स्थापनाको लागि त्रिपक्षीय सम्झौता भएको छ। घुम्ती सेवा मार्फत योजना सम्झौता तथा अनुशिक्षण, अस्पताल र स्वास्थ्य केयरमा संकलन हुने राजस्वलाई पालिकामा दाखिल गरी खर्च नियन्त्रण गरिएको छ। सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा आएको छ। साना टुक्रे आयोजना समस्या चुनौतीहरू, साना टुक्रे आयोजनाहरू आयोजनामा बजेट विनियोजन गर्ने प्रवृत्ति नियन्त्रण गर्न नसकिएको, आन्तरिक स्रोतबाट बढोत्तरी गर्न नसकिएको, योजना कार्यान्वयनमा उपभोक्ताको लागत सहभागिता जुटाउने दरबन्दी अनुसार जनशक्ति व्यवस्था र दक्षताको अभाव भएका जनशक्तिलाई टिकाउन मुस्किल। समाधानका उपाय र प्रयासहरू, दीर्घकालीन सोच सहित प्रतिफल प्राप्त हुने ठूला आयोजनाबाट बजेट निर्माण बजेट विनियोजन गर्ने आन्तरिक आय वृद्धि गर्न नयाँ करका क्षेत्र पहिचान गर्ने र करको दायरालाई फराकिलो बनाउने स्वीकृत दरबन्दीमा स्थायी पदपूर्ति गर्ने र कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यरत कर्मचारीको क्षमता विकास गर्ने र उत्प्रेरित गर्ने हस् धन्यवाद नमस्कार
0: आदरणीय श्रोता तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला तपाईको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप फोन नम्बर 0848 40 00 26 इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ
1: नमस्कार
5: हजुरको रेडियो

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे Bumper my Thailand holiday.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: रंग बहार रंग बहार,
5: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: हार्दिक निमन्त्रणा।
7: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
6: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
7: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
8: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
0: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
8: पुरस्कार राशिहरू:
0: प्रथम पुरस्कार नगद 50,000,
8: द्वितीय पुरस्कार नगद 30,000,
0: तृतीय पुरस्कार नगद 20,000,
8: सान्त्वना पुरस्कार नगद 10,000,
0: उत्कृष्ट खेलाड़ीलाई ₹25,000, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
8: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
0: प्रतियोगिताका नियम तथा शर्तहरू:
8: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
0: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
8: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरी सक्नुपर्नेछ। साथै सर्वाङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
0: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
8: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
0: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
8: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
0: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
8: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
0: खेल सञ्चालन हुने मिति समय र स्थान।
8: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते। समय बिहान ठिक 10 बजे।
0: खेल सञ्चालन हुने स्थान गोलुङ्गर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681 9844249989।
0: गोलुङ्गर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: प्रदेशमा चेतावनी जारी।
1: गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए दुई विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
3: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
4: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेखोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
3: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरीद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
5: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ़ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
3: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू अलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
6: टीओआर तयार पारेको छौ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौ। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिस गर्ने हो।
3: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
7: विधि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा संविधानको मातहतमा रहेर गर्नु, यसका विषयमा हामी स्पष्ट छौं। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन, त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा साझा निष्कर्ष साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी
6: केन्द्रित गर्ने हो।
3: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।

0: केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
1: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है, आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि दिने बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा टीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार, उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पन्साएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम, ढुस्की, पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीय भाषासँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डणेदुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका 1-2 स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
2: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि 1-2 ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने, जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि 1-2 ठाउँमा पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको

0: समय भन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन।
1: तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि
0: आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरू
1: पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
2: विभागले बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
3: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
4: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
10: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा,
4: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय, होइन, स्वास्थ्य संस्था, स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेविकाको घर, चौतारी, यी ठाउँहरूमा गएर आफ्ना बाल बालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौं। मंगसिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटो भन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
10: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मकालाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
11: पानी उमाल्छौं जुन उम्लिन्छ नि घटघट घटघट हुन थाल्छ नि त, पानी त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिउँ, त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो जुन कीटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्। धेरै मात्रामा 99% मर्छन् त्यो भयो भने चाहिँ। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ। उमालेको पानी मात्रै दिनु पर्यो, रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि सेलाउनु भयो, अब छ भने फ्रिजमै राख्नुभयो भने केही फरक परेन। उमालेको पानी
10: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाई नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व।
13: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ। उनीहरूले पैसा जम्मा गरेका छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
12: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
13: भनौँ न इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
12: हजुर, यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि काम गर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बच्चा हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ। अरू समुदाय चाहिँ तितरबितर भएर हो कि त्यो समुदायलाई कसरी बलियो बनाउने?
13: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो। र हामीले जोड दिएको पनि के त भन्दाखेरि तपाईँ स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। भने अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यसकारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू, संस्था, अन्तर्राष्ट्रिय संस्थाहरू भने तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा आउनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ। भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सबभन्दा अहिले कन्ट्रिब्युसन के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो त्यो स्थानीय सरकार सब प्रदेश संघले त्यो तलको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन। तपाईँको विपद पछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने सबैको चासो पनि जाग्ने तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार यत्रो लगानी गरेर विपद हुने कहिले हो आग लागि हुने कहिले हो भुइँचालो आउने कहिले हो यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ। तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ त्यो कुराको ग्याप देखिएको छ। त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन होइन विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ समुदाय तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है तिनीहरू समुदायसँगै मिलेर काम गर्छ त्यहाँको समस्याको बारेमा थाहा छ त्यहाँको भूगोलको बारेमा थाहा छ त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त त्यसकारण तिनीहरूलाई नै सहकार्य तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइज को इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ त्यो भनेको सस्टेनेबल पनि हो यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन नआउन पनि सक्छ त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ तामाङ समुदायको आफ्नै खालको छ क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ उनीहरूले पैसा जम्मा गरेको छ पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पर्यो भने दिने यही त हो नि प्रिपेयरनेस भनेको
12: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी बल र को पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुनेछ। सरकारले मध्य प्रदेशको शिक्षा क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्ने भएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार र भुलभुले सड़क पुनः सञ्चालनमा आएको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपालले ओमान एलाई पराजित गरेको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य बिदा हुन्छु। नमस्कार, शुभरात्री।
17: हजुरको रेडियो

0: निमन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: दशै तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहअधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू।
2: प्रथम पुरस्कार नगद 50,000,
3: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
3: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई ₹2,500, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान।
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-33-16-81, 9844-24-59-89।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: डाक्टर साहब म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: थ्याङ्क यू सो मच।
1: पीएसआरले चिकित्सक हुनुहुन्छ, खासमा तपाईँ डक्टरको पनि कुन फिल्डमा हुनुहुन्छ, अलिकति त्यहाँबाट सुरु गरौँ त।
2: म चाहिँ सर्जन हो, ब्रेस्ट क्यान्सर सम्बन्धी शल्य चिकित्सक हो म।
1: तपाईँ काठमाडौँमै अथवा काठमाडौँ बाहिरबाट कताबाट प्रतिनिधित्व गर्नुहुन्छ?
2: मैले चाहिँ अहिले कोशी प्रदेश क्षेत्र नम्बर 2 रिप्रेजेन्ट गरेर आएको म। अहिले म युवा महिला भूगोलबाट केन्द्रीय सदस्यको लागि उम्मेद्वारी गरिरहेको छु।
1: अनि पेसामा तपाईँ चिकित्सक हुनुहुन्छ, काँग्रेसको राजनीतिमा तपाईँलाई किन लत लाग्यो, किन तलतल लाग्यो?
2: काँग्रेसको राजनीति भन्दा पनि कस्तो भने पोलिटिक्स भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो कि। देशलाई मजबुत बनाउने अथवा कमजोर बनाउने भनेको पोलिटिक्स हो। देश भनेपछि हामी चिकित्सकदेखि लिएर तपाईँको सामान्य जनता, पेसेन्टदेखि लिएर सबै कुरा निर्भर गर्ने भनेको चाहिँ पोलिटिक्सले गर्दाखेरि हो, र त्यसमा चाहिँ हामीले इन्क्लाइन्ड हुनै पर्छ। अब मैले चाहिँ अहिले यस्तो काँग्रेसकोमा युवालाई ल्याउने, अगाडि ल्याउने भन्ने अहिले ठ्याक्क टाइम मिल्यो र म अब सहभागी हुन पाएँ होइन। मेरो सोच त थियो, सोच भनेको समाजको सेवा हो नि त तपाईँको। अहिले मैले एक किसिमले आफ्नो पढाइ मास्टर्स डिग्री पनि सिद्धार्थ फेलोसिप पनि गरिसक्दाखेरि होइन, मैले समाजलाई दिने त मेरो पढाइको बढत, चिकित्सक तर्फबाट त जे छ, त्यो बाहेक अरू चाहिँ मैले के गर्न सक्छु त भन्ने हिसाबले म यसमा इन्क्लाइन्ड भएको हो।
1: अनि तपाईँ यहाँ प्रवेश गरेर के गर्ने तपाईँको उद्देश्य, चाहना के हो त, मोटिभ?
2: हजुर, मैले त्यही त मैले त पढेको एमबीबीएस एमएस सर्जन यहीँ काठमाडौँबाट हो। त्यहाँ पछाडि मैले फेलोसिप चाहिँ ब्रेस्ट सर्जरीको लागि म्याक्स हस्पिटलबाट गरेको, तर मैले चुनेर रोजेर मैले काम गरेको विराटनगरमा मेरो जन्मस्थल। म पूर्वको मान्छे हो, क्षेत्र नम्बर 2 म अहिले यहाँ आएको छु है। त्यहाँको मैले त देखेको छु नि त स्थिति कस्तो छ है, बिरामीहरू, क्यान्सरको पेसेन्ट कति छ अथवा सामान्य बिरामी कस्तो छ, र उहाँहरूले चुनौती जुन चाहिँ अनुसन्धानसम्म गर्न नसक्ने स्थिति छ कि, उपचार त परै जाओस् है, उहाँहरूको आवाज त कसले लगिदिने त, कसले पुगाइदिने त, हाम्रो हातमा त धेरै कम चिज हुन्छ रे डक्टर भएको कारणले गर्दा। हामी त कर्मचारी हो नि त होइन, हामीले सक्ने आफ्नो बलमा भए जति त सहयोग गर्छौँ, तर त्योभन्दा माथि त होइन के छ त भन्नु त पोलिटिक्सै छ नि त होइन। त्यसमा मैले गर्न सक्ने नेतृत्व गरेर गर्न सक्ने, कसैको आवाज पुर्याइदिन सक्ने र केही सहयोग गर्न सक्ने छ भने चाहिँ त्यो बाटो पनि मैले रोज्नु पर्ने हुँदा रोज्छु भन्ने हिसाबले म आएको।
1: तपाईँलाई कसले प्रेरित गराउँ डाक्टर साहब?
2: मलाई यस्तो लाग्छ, म अघि पनि कसले सोध्नु भयो होइन, मलाई चाहिँ एकदमै इमोसनल मान्छे छु म है। अनि कस्तो छ भने यो दुःख, यो सबै चिज होइन, के त सोल्युसन जस्तो लाग्छ कि। अब छ त होइन, कति समस्या छ हाम्रो देशमा, कति समस्या छ होइन, तपाईँको यो मेडिकल फिल्डमा त नभएर अरू पनि कति चिज छ नि त नि होइन। कहाँबाट त तपाईँको त्यसलाई चाहिँ ठिक बनाउन सकिन्छ त, भनेको त सरकारै हो नि त होइन। सरकार मजबुत हुनु पर्यो नि त हामीलाई अगाडि बढाउनलाई, त देश जनतालाई अगाडि बढाउनलाई, त त्यही भएको कारणले गर्दाखेरि चाहिँ मैले यो बाटो रोजेको हो।
1: हजुर, त्यही त, तपाईँलाई कसैले प्रेरित गरेर यो गरिराख्नु भएको छ कि तपाईँ सेल्फ रूपमा आफै मोटिभ भएर यतातिर लाग्नुभयो?
2: म सेल्फ रूपमा आफै मोटिभ भएको भन्नुपर्छ जस्तो लाग्छ।
1: परिवारमा नि कोही काँग्रेसमा आबद्ध भएर त्यसले तपाईँलाई प्रेरित गर्यो कि अरू केही कारण थियो कि?
2: होइन होइन, म एकदम सेल्फ मोटिभेटेड, मैले आफै बाटो खोजेको यो।
1: किनकि नेपालमा डक्टर पेसा वा इन्जिनियर पेसा वा पाइलटको पेसा एकदमै ह्यान्डसम जब, ह्यान्डसम स्यालेरीको जब भनिन्छ होइन, दुःख छैन त्यहाँ भनिन्छ। यो पार्टी राजनीति चाहिँ खास गरी यसले त बहु क्षेत्र हेर्छ, कुनै एउटा क्षेत्र स्पेसिफिक मात्रै हेर्ने यसलाई समय पनि छैन, फुर्सद पनि छैन। यस्तो दलदलमा किन फस्न तपाईँ लाग्नुभयो भन्ने हिसाबले सोधेको
2: हो। मैले बुझे, मेरो मेन भनेको उद्देश्य भनेको चाहिँ मेन भनेको समाजको सेवा होइन। मैले सक्ने, मैले डक्टर फिल्ड मैले त गरिसकेँ नि त, म योभन्दा अगाडि त पढ्नु पढाइ छोडेर आएको होइन नि त, बुझ्नुभयो नि होइन। मैले सिधाइसकेँ मेरो मास्टर्स डिग्रीमा, एज अ सर्जन काम गरिरहेको छु, मैले मेरो क्षेत्रमा मैले मेरो बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छु, त्यो त ठिक छँदैछ होइन। तर यसलाई प्यारलली पोलिटिक्सलाई पनि लग्यो भने चाहिँ अझै हेल्प गर्न सक्छु भन्ने दृष्टिकोणले चाहिँ म आएको। हजुर हजुर, मेरो प्रेरणा नै मेरो पेसेन्टहरू जस्तो लाग्छ मलाई।
1: तिनलाई चाहिँ काँग्रेसले अथवा देशको राजनीतिले न्याय गर्न सक्थ्यो भन्ने तपाईँलाई लाग्छ?
2: लाग्छ, मैले भने सरकार मजबुत हुनुपर्छ क्या है। अनि काँग्रेस भनेको त डेमोक्रेटिक पार्टी हो नि त होइन, आफ्नो आवाज राख्न सकियो होइन, बोल्न सकियो, भिड्न सकियो होइन, यस्तो भन्न सकियो होइन, नराम्रो कुरालाई बदल्नु पर्छ भन्न सकियो नि त। त्यही भएर
1: तपाईँले बिलोङ चाहिँ विराटनगरबाटै गर्नुहुन्छ, तपाईँको मतलब जन्मभूमि विराटनगरै हो?
2: हजुर, मेरो जन्म म जन्मेको विराटनगर, मेरो हसन्द भेटघाट चोक, हामी त्यहाँ मोरङ क्षेत्र नम्बर 2 म उठेर उम्मेद्वारी गरेर यहाँ आएको अहिले।
1: अनि मोरङ खास गरी चाहिँ कोइराला परिवारहरूको विरासत रहेको पार्टी भनिन्छ। हेर्नुहोस्, आज काँग्रेसले आफ्नो पूर्वजलाई अगुवाहरूलाई चाहिँ यसले सम्मान गर्न सकेन भनेर त्यो खालको विरोधाभास पनि सँगसँगै बाहिर सार्वजनिक भइरहेको छ। तपाईँले यो कति बुझ्नु भएको छ?
2: होइन, कस्तो छ भने हाम्रो काङ्ग्रेसलाई सुरु गरेको बिपी कोइरालाले होइन, त्यति बेर हाम्रो ऐतिहासिक टर्न गर्ने त उहाँ हो नि त है। अब हामीले चाहिँ के गर्नुपर्छ? सिद्धान्त फाउन्डेसन के हो त? एउटा कलेज छ अरे, एउटा हस्पिटल छ अरे, होइन, त्यो राम्रो हुन्छ नि त होइन। तर भित्र तपाईँको कोही कोही मान्छे नराम्रो भयो भन्ने बित्तिकै त्यो पुरा चिज र त्यसको सिद्धान्तलाई चाहिँ हामीले बिर्सनु हुँदैन के। अरू मान्छेले गरेको आफ्नो त पोलिटिक्समा त लागेर मान्छेले त आफ्नो जीवनै त्यागेको पनि छ नि होइन। तीजनाले कति संघर्ष गर्नु भएको छ भनेको त यो डेमोक्रेटिक पार्टीलाई मान्छेको आवाज सबैतिर पुगोस् भन्ने दृष्टिकोणले गर्नुभएको नि होइन। त्यो कुरालाई चाहिँ हामीले अप्रिसिएट गर्नुपर्छ, एकदमै गर्नुपर्छ।
1: तर पूर्वजहरु आज शेरबहादुर देउवा यो पार्टीमा नरहने अवस्था आयो, डाक्टर शेखर कोइरालाहरू, डाक्टर शशाङ्क कोइरालाहरू उहाँहरू त हुनुहुन्न नि त फेरि।
2: हजुर, त्यो कुरामा चाहिँ म के भन्छु भने सकेसम्म त हामी सबैजना मिलेर अगाडि बढ्ने हो देशको लागि होइन। तर सबै मान्छेको एउटै सोच हुँदैन नि त है। कोहीलाई एउटा चिज ठिक लाग्ला, कोहीलाई अर्को चिज ठिक लाग्ला, त्यही भएर त डेमोक्रेसी छ नि त होइन। आफूलाई ठिक लागेको बाटोमा त सबैजना हिँड्न पाइने भयो नि त।
1: डाक्टर साहब, अहिले अर्को आलोचना के सुन्नु भएको छ? तपाईँले कति थाहा पाउनु भएको छ? प्यानलहरू पनि यो पटक बनेनन्, विगतमा त प्यानलहरू बन्थे, टिमहरू बनाइन्थ्यो, त्यसै पनि काङ्ग्रेस मजाले प्रतिस्पर्धा गरेका थियो, यसपटक त त्यो पनि निषेध गरियो भनेर त्यहाँ पनि आलोचना भइरहेछ।
2: हो, त्यो कुरा मैले धेरै बुझाएको छैन, तर मैले भन्न खोजेको प्यानल नभएको पनि राम्रै होइन र तपाईँले कुन प्यानल भन्नुभएको
1: हो? एउटा टिम टिम फलानु सभापतिको यो टिम, फलानु आयो भने यो टिम आउँछ सरलगै यसले काम गर्छ भन्ने त्यो हात त्यो भएन। हेर्नुहोस्,
2: त्यो भएको भए त हामी कहाँ उठ्ने त भन्नु त? तपाईँ हामी जस्तो मान्छे होइन, ल गरौँ त्यसको लागि भनेर उठ्न खोज्ने मान्छे कताबाट कता जाने त है। त्यो भनेको राम्रो हो, त्यही त परिवर्तन हो त।
1: ए, भनेको प्यानल नहुनु नि परिवर्तन राम्रो ठान्दै हुनुहुन्छ?
2: हजुर हजुर, होइन, हामी जस्तो नयाँ आउने मान्छे, उम्मेदवारी राख्ने मान्छेलाई चाहिँ
1: होइन
2: एउटा सबैजनाले होइन एउटा विश्वासको आधारमा ल यसले चाहिँ के गर्न सक्छ कि गर्न सक्दैन भन्ने आफ्नो एउटा विचारले चाहिँ होइन अगाडि बढाउने कि नबढाउने गर्दाखेरि चाहिँ नयाँ मान्छेलाई चाहिँ सजिलो भयो नि त भन्ने मेरो कुरा।
1: अब एउटा अहिले एकदम आलाकाचा मान्छेहरू, इम्याचर मान्छेहरूलाई पार्टीको सेन्ट्रल कमिटीमा लानु अर्को एउटा घातक बाटो हुन सक्छ, यो त राम्रो भएन भन्ने पनि छ, किनकि उनी ट्रेन्ड छन् पोलिटिकल्ली भन्ने छ, त्यो पनि सुन्नु भएको छ होला नि।
2: हो नि त, अब कस्तो छ नि कोटा हजुरको यो युवा 35 अन्डर 35 को लागि भनेको 21 छ, मेल फिमेल सबैजना गरेर होइन, त्यो भनेको ठिक्क हो कि है?
1: 21 छ, त्यो त 91 जना फाइट गर्दैछन् त्यहाँ, हेर्नुहोस्
2: फाइट गर्दैछन्, त्यसबाट त बेस्ट ल्याउने हो नि त हामीले, बुझ्नु भयो नि।
1: तपाईँहरू जस्तो एकदम यङहरूसँग कुरा गरिरहेको छु, सबै बेस्ट फ्रेन्ड जस्तो फिल भइरहेको छ मलाई,
2: हेर्नुहोस्। कस्तो चाहिँ हुन्छ भने नि कति कुरा भनेको विश्वासमा चल्छ के होइन। तपाईँले अब कतिसँग कुरा गर्नु भएको छ होइन, अब तपाईँले पनि त तपाईँ अहिले हाम्रो यहाँ हुनुभएको भए त तपाईँले पनि त भोट हाल्न पाउनु हुन्थ्यो नि त, तपाईँले कसलाई थाल्नुहुन्थ्यो त भन्नु त? गाह्रो चिज हो त्यो है, गाह्रो चिज हो त्यो, हामीलाई भोट माग्नलाई पनि गाह्रो, म योभन्दा राम्रो छु भन्न पनि गाह्रो चिज होइन। विश्वासको आधारमा तपाईँहरूले यहाँ भोट हाल्ने हो र हामीले त्यो विश्वासलाई चाहिँ नटुटाइकन आफूले गर्न सक्ने आफ्नो ठाउँबाट अगाडि लाने हो।
1: तर बेस दिने भन्ने यो आफ्नो आफ्नो तर्क छ, बेस दिने कोसिस रहनेछ।
2: हजुर हजुर,
1: के देख्नुभयो काङ्ग्रेसमा त्यस्तो? अरू पार्टीहरू पनि थिए नि त, अब जेएनजीहरूको पार्टी भने त्यत्रो राष्ट्रपा जन्मियो, हेर्नुहोस् एमाले थियो, माओवादीहरू थिए, अरू पार्टी पनि थिए, काङ्ग्रेसमा के देखियो त्यस्तो आकर्षण यो बेला?
2: मैले अघि पनि भने फाउन्डेसन पिलर जे कुराले तपाईँको डेगिलो हुन्छ नि तपाईँको पिलर,
1: हजुर,
2: त्यो चिज भनेको चाहिँ हामीले कहिले पनि छोड्नु हुँदैन के। एउटा चिज होला, दुईटा चिज होला, जुन चाहिँ बुजुक भएको होला, नराम्रो भएको होला होइन, तर त्यो पिलर स्ट्रङ भइसकेपछि त त्यसमा फाउन्डेसन स्ट्रङ भएपछि त हामीले त त्यसलाई त राम्रो बनाउँदै गर्ने त हो नि।
1: तर पिपुलको लेभलमा कङ्ग्रेस पार्टीको रुट आजको दिनमा कमजोर छ, त्यो जरा गाडेकै अवस्थामा छैन, हेर्नुहोस् अस्ति चुनाव पनि ठुलो जनमतले अस्वीकृत भएको अवस्था छ कङ्ग्रेस, तर यसलाई तपाईँ कसले नि पिल्लर दरबार ठान्नुहुन्छ?
2: हो होइन, पिल्लर फाउन्डेसन स्ट्रङ छ होइन तपाईँको, अब विगतमा तपाईँको केही कारणवश धेरै कमी कमजोरीले गर्दाखेरि त्यस्तो भयो होइन, तर त्यसलाई त हामीले त फेरि त प्रयास गरेर त उठाउन सक्छौ नि त। एउटा सिद्धान्तमा बनेको चिज हो क्या, एउटा डेमोक्रेटिक पार्टी हो होइन, स्वतन्त्रता, तपाईँको लोकतन्त्र, सबैले आफ्नो आवाज उठाउन सक्ने, बोल्न सक्ने, आफ्नो विचार प्रष्ट गर्न सक्ने लोकतान्त्रिक पार्टी भएको कारणले गर्दाखेरि चाहिँ मलाई विश्वास र आस्था छ यसमा।
1: तपाईँले काङ्ग्रेस फेरि बनाउन सक्ने आधारहरू के देख्नुहुन्छ? त्यस्तो काङ्ग्रेस फेरि जनतामा विश्वासिलो भएर जनमतबाट ठूलो एउटा शक्ति बन्ने, पहिलो पार्टी नै बस्ने, यसले फेरि तपाईँको रूल नै गर्ने अवस्थामा पुर्याउने भिजन तपाईँसँग के छ?
2: मैले त्यही त मैले मेन त अहिलेको हाम्रो यो जुन भइरहेको सपन्द्रो महाधिवेशन प्रतिनिधि यो भइरहेको छ होइन, त्यसै पनि अस्ति भन्ने होइन, म त क्षेत्रबाट मोरङ्गेबाट आएको, तलबाट वार्डदेखि नै माथि आएको हो होइन, त्यहाँ कस्तो छ भने सबैजनाको सोच होइन, नयाँ मान्छे चाहिन्छ यतिको मान्छे चाहिन्छ यसरी लानुपर्छ पहिलाको जस्तो हुँदैन जुन कुरा चाहिँ हामीले स्वीकार गरेको पाएको छु मैले होइन एकदमै पोजिटिभ पोइन्ट हो कि यतिको मान्छेलाई लानुपर्छ वा यो मान्छे चाहिँ हुँदैन भन्ने एउटा मान्छेको सोचमा पनि परिवर्तन आइसकेको छ त्यो त बिस्तारै बिस्तारै त्यसले त राम्रो बाटोतिर लान्छ नि
1: होइन त्यो त हो तर भिजन तपाईँको के हो त काङ्ग्रेस बनाउने भिजन के हो जसले पब्लिकसँग यसलाई जोड्ने काम गर्छ के हो त त्यो भिजन प्लान
2: पहिला सुरु त म यसमा सेलेक्ट हुनु पर्यो अथवा सेलेक्टै नभए पनि होइन हाम्रो के हुन्छ नि नेतृत्वबाट 21 जना युवा मान्छेहरू जानुहुन्छ होइन हामीले आफ्नो भोइस आई थिङ्क हाम्रो भोइस हर्ड भएको छ कि सो हामीले म मेरो ठाउँबाट स्वास्थ्यबाट यस्तो छ है यस्तो गाह्रो छ यस्तो कमी कमजोरी छ भनेर अब एटलिस्ट मैले भन्न सक्छु नि त हो त्यो चाहिँ अब मैले कसो भने एउटा प्लेटफर्म पाएको छु क्या कोही मान्छेलाई मैले तपाईँको चिनेर ए यो गाह्रो छ है भन्दाखेरि सपोर्ट गर्नुहुन्छ भन्ने मलाई छ माथिसम्म आवाज मैले आफ्नो पुर्याउन सकिनँ भने पनि यही फिल्डबाट यही काङ्ग्रेसबाट चाहिँ तपाईँको माथिसम्म चाहिँ सबैजनाको जनताको आवाज पुगाउन सकिन्छ जस्तो लाग्छ मलाई
1: मैले सोधेको तपाईँलाई जस्तो कङ्ग्रेस पार्टी भनेको अथवा कुनै पनि पार्टी डाइभर्सिफाई हुन्छ त्यहाँ डाइभर्स आइडियाहरूको एउटा युनियन होइन डाइभर्स आइडियाहरूको युनियन भएको एउटा पार्टीमा तपाईँको आइडिया चाहिँ के हो ताकि त्यसले त्यो युनियनमा अरू काम गरोस् अरू इटा थप्ने काम गरोस्
2: मेरो अहिलेको लागि भनेको चाहिँ स्वास्थ्यमा म केन्द्रित हुन चाहन्छु होइन स्वास्थ्यमा केन्द्रित हुँदाखेरि चाहिँ म चाहिँ ब्रेस्ट क्यान्सर सम्बन्धी नै सर्जन हो है अब के छ भने हाम्रोमा चाहिँ मेन बेसिक जुन अरू कन्ट्रिजहरूमा प्रोभाइड गरिरहेको हुन्छ स्क्रिनिङ मेमोग्राफी के क्यान्सर तपाईँको हुनु अगाडि कुनै लक्षण छन् भने अगाडि नै फेला पार्ने भन्छ कि स्क्रिनिङ होइन हो त्यो चाहिँ एकदमै हुनुपर्छ है मैले एउटा भनेको सेल्फ ब्रेस्ट एक्जामिनेसन त्यो त म सिकाएर पठाइरहेको हुन्छ तर म्यामोग्राफी चाहिँ आफ्टर द एज अफ 40 सबै फिमेलले वर्षमा एकचोटि गर्नुपर्छ भन्ने खालको जुन छ होइन सबै अफोर्डिङ हुनु हुँदैन नि त पैसा तिरेर गर्न सकिँदैन त्यो चिजलाई चाहिँ हामीले एउटा एकदमै के भन्छ लागि परेर चाहिँ होइन नेपालको कुना कुनामा जहाँ जहाँ महिला हुनुहुन्छ त्यहाँसम्म चाहिँ त्यतिको अवसर दिनुपर्छ कि उहाँहरूलाई कि त्यो जाँच गराउन सक्नु पर्यो त्यो लाग्छ मलाई किनभने क्यान्सर भइसकेपछि भनेको तपाईँको होइन एउटा त पैसा पनि धेरै खर्च हुने भयो अर्को भनेको चाहिँ तपाईँको स्टेज बढी भइसकेपछि ज्यान पनि जान्छ नि त नि होइन त्यही भएको कारणले स्क्रिनिङहरूमा फोकस गर्ने अझै बलियो बनाउने प्रोटोकल्सहरू हुन्छ क्या तपाईँको यो बिरामीमा यो गर्ने त्योमा त्यो गर्ने होइन कति कुरा प्रोटोकल बद्ध भएर गर्नको लागि चाहिँ म आफ्नो आवाज उठाउन चाहन्छु
1: अनि डाक्टर साहब जस्तो नेपाल भन्ने देश हाम्रो देशमा तपाईँलाई थाहा छ यो सरकार आएपछि बिमा कार्यक्रम शुद्ध त्यो इजी एक्सिसको अवस्था जो त्यो शुद्ध बन्द भएको अवस्था छ निश्चित उसमा मात्रै प्रोभाइड भएको छ अनि त्यो तपाईँले भनेको चिज कति एफोर्डेबल हुन्छ र कति सम्भव छ गभर्मेन्टले कति त्यसमा चाहिँ तपाईँको इन्भेस्ट गर्न सक्छ
2: हो बिमा चाहिँ त अब हामी म विराट टिचिङ हस्पिटलमा कार्यरत थिएँ होइन
1: हजुर
2: त्यहाँ पछाडि त्यति बेला म जब सुरुमा थिएँ त्यति बेलासम्म बिमा चलिरहेको थियो सजिलो थियो सहज थियो है बिरामीहरूलाई होइन तर अब कस्तो छ भने बिमा छैन बिमा भएको एकदमै लिमिटेड हस्पिटल्सहरू मात्र छ जुन चाहिँ एकदमै भिड हुन्छ है भिड भएको कारणले गर्दाखेरि उहाँले बेसिक म्यामोग्राफी अथवा सिटी स्क्यान कि त बायोप्सी गर्न पनि समय टाइमै पाउनु भएको छैन कि
1: होइन
2: अब त्यो कुराहरूलाई पनि अलिक पहिलाको जस्तो वातावरण अब एउटा हस्पिटलले लाइनै दिने हो जिम्मा भने त्यसलाई कि त फ्लो बनाउनु पर्यो त्यत्रो तपाईँको बिरामीको चापलाई तपाईँको राम्ररी डाइरेक्सन देखाएर नकुराइकन सहजता प्रोभाइड गर्नु पर्यो नभए त्यही बाँड्नु पर्यो अरू हस्पिटललाई पनि एउटा कर्तव्यको हिसाबले होइन दिनु पर्यो पहिलाको जस्तो भन्न चाहन्छु म
1: तपाईँको लक्ष्य स्वास्थ्य सेवा सुलभ र यो जनताका लागि पहुँचयोग्य तर तपाईँलाई लाग्दैन डाक्टर साहब तपाईँसँग म कुरा गर्दा गर्दै हाम्रो देश त कस्तो छ भन्दाखेरि स्वास्थ्यमा सिटामोल त जो कोही मान्छेले किनेर खान सक्ने अवस्था छ यो त छ तर क्यान्सर लाग्यो अथवा ठुलो कुनै रोग लाग्यो भने त्यसको उपचार गर्न नसक्ने र ती औषधहरू किन्न नसक्ने देशका नागरिक हौ हामी यस्तो चाहिँ किन्नका लागि सरकारले प्रेरित गरेका छ 40-42 औषधि निशुल्क भनेको छ त्यो चाहिँ आफै किनेर पनि खान सक्ने खालका औषधि छन् उल्टो नीति हो जस्तो तपाईँलाई लाग्दैन
2: एकदमै ठिक कुरा गर्नुभयो तपाईँले त्यही भएर एउटा प्रोटोकल एउटा यो के भइरहेको छ बेसिक कुरा चाहिँ के दिनुपर्ने हो के मान्छे सहयोग चाहिने हो र कुन चाहिँ मान्छेलाई सहयोग चाहिने हो भन्ने कुरा चाहिँ छुटाउन एकदमै जरुरी हो
1: मध्यम वर्गकै मान्छेले क्यान्सर लाग्यो भने उपचार गर्न सक्दैन
2: सक्दैन
1: तर त्यसले तपाईँको सिटामोल त किनेर खान सक्छ अथवा अरू जे चाहिँ तपाईँको यो ल्याबको कुरा छ सुगरको टेस्ट छ के भनेको छ यी त मान्छेले नर्मल्ली गर्न सकिनिहाल्छ तर खुलै रोग लाग्यो भने 50 जनाको उपचार निशुल्क एउटा एउटा पालिकाले गरिदिन सक्यो भने पनि ठुलै रोगको पनि त्यो ठुलो उपहार होला नि जनताको लागि त.
2: एकदमै ठिक कुरा गर्नुभयो. कति बिरामी आउनुहुन्छ हाम्रो हस्पिटलमा होइन,
1: तपाईँको
2: उपचार त परिजाओस् क्या होइन, तपाईँको इन्भेस्टिगेसन एउटा बायोप्सी पनि गर्न सकिँदैन के
1: है.
2: बायोप्सी नै गर्न नसकेपछि त अनि म उहाँहरूलाई भन्छु कि प्रमाण नै नभइकन त मैले कसरी तपाईँको स्तन काटेर फ्यालिदिने त होइन, त्यो त लिगल पनि हुन्छ नि त. तर यस्तो लाचारी छ कि होइन, सकिँदैन के बुझ्नुभयो.
1: उनीहरू टेस्ट पनि गर्न सक्ने अवस्थामा,
2: टेस्ट पनि गर्न सक्ने अवस्थामा ट्युमर तपाईँको 12-13 हजार पर्छ. त्यो होइन, त्यो त इनिसियल कोर बायोप्सी हो. त्यहाँ पछाडि हामीलाई किमो चाहिने कि नचाहिने, हर्मोनल थेरापी चाहिने कि नचाहिने, कस्तो प्रवृत्तिको हो, कस्तो जातको र कति जटिलो भनेर छुटाउने
1: उपचारहरू चाहिँ मान्छे 1200-1100 रुपियाँको 500 1200 अथवा बढीमा 10 हजारको त आफै उपचार गर्न सक्ला. कल्लो लेभलकै आर्थिक अवस्था दयनीय भएकोले पनि, तर लाख भन्दा माथिको 10 लाख 5 लाख करोड लाग्ने उपचार त उसले त चाहेर पनि सक्दैन नि. त्यस्तो त होला नि राज्यले जिम्मा लिने चाहिँ.
2: हो, तपाईँ एकदमै ठिक कुरा गर्नुभयो.
1: एन्टी करेन्ट पोलिसीमा तपाईँले कुरा कसरी उठाउने त पार्टीभित्रै पनि, मैले तपाईँलाई यो हिसाबले सोधिरहेको छु.
2: अब त्यही त, यो त कस्तो हुन्छ भने एउटा प्रोटोकल ल्याउनु पर्यो नि त हामीले त होइन र.
1: हो,
2: प्रोटोकल
1: तपाईँले कति सोच्नुहुन्छ भन्ने मेरो प्रश्न हो तपाईँलाई.
2: हो, त्यो प्रोटोकल ल्याउनको लागि त यस्तो छ है समस्या. यसरी चाहिँ मान्छेहरूले पीड़ा खपिरहेको छ, यसरी मान्छेहरूले उपचारै नगराइकन बसिरहेको छ भन्ने कुरा हामीले प्रस्ताव गर्ने हो. त्यहाँ पछाडि समस्या देखिसकेपछि त के चाहिँ समाधान हुन सक्छ त, कसरी चाहिँ हामीले कुन चाहिँ ग्रुप अफ डिजिजलाई चाहिँ प्राथमिकता दिने, कतिसम्मको चाहिँ उपचार चाहिँ हामीले कुन चाहिँ वर्गलाई चाहिँ धेरै दिने होइन. तपाईँले भने जस्तो होइन, सिरामल त किनेर खान सकिन्छ होइन, बाँकी चिज होइन, डाइरेक्सन के तपाईँको यति धेरै रिसोर्स छ, तर त्यो रिसोर्समा चाहिँ कता चाहिँ तपाईँको दिनुपर्ने, कता चाहिँ अलिक कम गर्नुपर्ने भन्ने कुरामा चाहिँ छलफल गरेर प्रोटोकलले बनाउनु पर्छ.
1: तपाईँहरूको जस्तो तपाईँहरू पार्टीमा जो एउटा भोलि देश नै हाक्ने हिसाबको हुटुटी सहित एउटा खुड्किलो स्वरूप पार्टीमा प्रवेश गर्न लाग्दै हुनुहुन्छ केन्द्रीय समितिमा, तपाईँहरूले उठाउने मुद्दा चाहिँ सम्भवतः यो मेरो सुझाव योग्य प्रश्न पनि हो. देशभर 753 वटा पालिका छन्, ती 753 वटाले 100 मान्छेको मात्रै बिरामीको ठूलो खालको रोगको जसलाई धेरै पैसा लाग्ने खालको क्याटेगोरीका रोगहरू छन् त्यसको मात्रै जिम्मा लिने भने यो राज्यले 753 जनाको त वर्षको जिम्मा लिन सक्ने रहेछ.
2: एकदमै तपाईँले एकदमै ठिक कुरा गर्नुभयो होइन,
1: किनकि तपाईँ 10,000 मान्छे 1,00,000 मान्छेलाई सिटामोल बाँड्नु र 753 को चाहिँ क्यान्सरको उपचार गरिदिनु अथवा ठूलो खालको कुनै रोगको उपचार गरिदिनु त्यसले जित्छ नि.
2: हो, एकदम ठिक कुरा गर्नुभयो तपाईँले. हजुर,
1: यस्ता सुझावहरू तपाईँले लाने हो कि भन्ने मेरो सुझाव योग्य तपाईँलाई प्रश्न वा टिप्पणी मात्रै हो. अब जस्तो मानौ तपाईँ केन्द्रीय समितिमा पुग्नुभयो भने यो चिज गर्नुहुन्छ, तर केन्द्रीय समितिमा पुग्नका लागि तपाईँहरू जस्तो फ्रेस मान्छेलाई कति पत्याइरहेका छन्, के भनिरहेका छन् प्रतिनिधिले? 7,119 कि कति प्रतिनिधि संख्या तपाईँहरूको?
2: हो, कस्तो छ भने म सुरुको दिन आए आफ्नो क्षेत्रमा त अलिकति चिनजान आफूले काम गरेको ठाउँ पनि हुन्छ होइन. अब यहाँ आए म, तर सबैजना पोजिटिभ र सपोर्टिभै हुनुहुन्छ
1: है.
2: यतिको मान्छे लानुपर्छ, गर्नुपर्छ, हामी गर्छौ भन्ने नै हुनुहुन्छ. एकजनाले चिन्नु भयो, मैले भोट मागे भने मैले अर्कोलाई चिनेको छु भनेर चिनाउनु हुन्छ होइन. एकदमै सपोर्टिभ इन्भाइरोमेन्ट छ यहाँ. अनि मलाई पनि हिजोको भन्दा आज हुन्छ नि यो एकदम जोस पनि आइरहेको छ.
1: जोस राजनीतिको नसाले तपाईँलाई पनि अब छुदैछ. गगन थापाको कांग्रेस त्यसो भए सुधारिन्छ, देश बन्छ र गगन थापाले लिड गर्नुहुन्छ, तपाईँहरू त्यसमा आशा गर्नुहुन्छ?
2: एकदमै विश्वास, एकदमै मैले विश्वास गरेको छु.
1: विश्वास गर्नु भएको छ?
2: हजुर, एकदमै.
1: थ्याङ्क यू सो मच.
2: थ्याङ्क यू सो मच हजुरलाई, एकदमै धन्यवाद.
0: रेडियो पाउ, घटना विषयको सशक्त संवाद.
3: हजुरको रेडियो 102.1 मेगा.
4: रंग बहार रंग बहार,
5: बर्जर संगे उपहार है उपहार, बम्पर मा यामाहा रेजियार,
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार हरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
7: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर।

0: फोन 0485402439 0485405533 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.3।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छोट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेढ क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जो थाहा छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्ता संघको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगांठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाईहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लड़ाकूहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगांठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्ष भन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सु सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्यूलका 2 उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्यूलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1,455 जनाको शव फेला परे पनि 5,285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
3: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने यसलाई अलिकति छोटाइएको छ लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
1: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेश नागरिकको हकमा पनि उनीहरूको पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने थाहा छ त्यो पनि पाउँछ र त्यसको लागि यसले बाटो खोल्छ भन्ने हो।
0: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासूआमा सहित परिवारको 4 जना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन, होइन गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 कार्य हो।
4: रसुवाका नोर्क्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
6: माथितिर गाउँमा भए त 49 दिनमा गाडियो, 3 दिन गर्ने थियो जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने खर गरौँ, अब बसौँ कहाँ त बसौँ, खाउँ कहाँ खाउँ, उनीहरू मरेर गए भने केही होस् भनेर नि मेरो मनमा सोचेर घेवा गर्नु भयो।
4: बाढ़ीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढ़ीमा हराएका श्रीमती, 3 छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर बम्बुमा गएर अनि छेमीहरू गयो, त्यसले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा 3 दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
1: विगत भन्दा फरक भनेको हामीले विशेषतः यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौ। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लंघन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते जुन मापस्थित चेक हामीले बढाएको अवस्थाहरू छ त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ, त्यसरी हामी अगाडि बढ्छौँ।
8: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षा कर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो कि कति त्यसको प्रयोग हुनेछ?
1: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेष शहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, जुवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागू औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
8: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
1: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर इस्युमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात 100 फोन गर्न भने म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शंकास्पद वा अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। क्या इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर
0: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 जना मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सोहमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 वर्ष पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।
9: हजुरको रेडियो 102.1 MHz।
10: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
11: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
12: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित सातै वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
11: द्वितीय पुरस्कार नगद 30,000,
12: तृतीय पुरस्कार नगद 20,000,
11: सान्त्वना पुरस्कार नगद 10,000,
12: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
11: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
12: प्रतियोगिताका नियम तथा शर्तहरू।
11: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
12: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
11: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरि सक्नुपर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
12: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
11: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
12: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
11: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
12: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
11: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
12: खेल सञ्चालन हुने मिति, समय, स्थान।
11: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
12: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
11: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681, 9844249989।
12: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
13: रंग बहार
14: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियार।
13: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स,

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्

0: सामाजिक निमन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।

0: पाकिस्तान नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692665998।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन सुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन सुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 9863023422
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 9765203484 वा 9844410040 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: 在这里。
1: Mm-hmm. That's good.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको स्याफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। काठमाडौँमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। यसअघि बिहिबार बिहान 7 बजेदेखि मतदानको कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदानका लागि काठमाडौँका 3 ठाउँमा 7 मतदान केन्द्र तोकिएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कंग्रेसका आउँदा नेतृत्व चयनका लागि मतदान गर्दैछन्। निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरेको छ। मुस्ताङको नेतृदेखि कोरोला नाकासम्म झन्डै 500 कन्टेनर सड़कमा रोकेका छन्। यही असोज 8 देखि 11 गतिसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरुद्ध भएपछि 1 हप्तादेखि ती कन्टेनर रोकिएका हुन्। यस्तै 70 भन्दा धेरै कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसुमा रहेको बस पार्कमा राखिएका छन्। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकोले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनु भयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफलेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले 85 वर्ष नागिसकेका ज्येष्ठ नागरिक एवं राजनीतिज्ञ नवराज सुवेदीलाई निजकै आवासमा निवासमा गैरकानूनी रूपमा 25 दिनसम्म स्थान हदमा राखेको ठहर गरेको छ। 2081 साल चैत्र 15 गते भएको तिनकुने घटनामा बिना पूर्जी स्थान हदमा राखेको पाइएकाले तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई सचेत गराई आगामी दिनमा यस्ता प्रकृतिका घटना नदोहोराउन समेत आयोगले निर्देशन दिएको छ। आयोगले सुवेदीलाई गैर कानूनी रूपमा स्थान हदमा राखेको देखिँदा राष्ट्रिय मानवाधिकार आयोग उजुरी कार्यवाही तथा क्षतिपूर्ति निर्धारण नियमावली 2069 को नियम 25 बमोजिम दैनिक रू 500 दरले 25 दिनको क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ। उक्त नियमावली अनुसार सुवेदीलाई कुल रू 12,500 क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै तत्कालीन सरकार प्रमुख तथा मन्त्रीहरूले फरक आस्था र विचार राख्ने दल वा समूहप्रति घृणाजन्य अभिव्यक्ति दिएको समाचार संचार माध्यममा प्रकाशित तथा प्रसारित भएको विषयमा पनि आयोगले ध्यान खिचिएको छ। जिम्मेवार नेतृत्वबाट हुने यस्ता कार्यले समाजमा नकारात्मक प्रभाव पार्ने देखिएकाले त्यसतर्फ सचेत रहन आयोगले आग्रह गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ यान्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राई सहित 4 जनालाई मुद्दा चलाउन राय दिएको छ। यान्फामा भएको अनियमितताको अनुसन्धान पूरा गरेर प्रहरीले बुधबार सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको हो। बुधबार बसेको मन्त्रिपरिषद बैठकले 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने र उच्च तहका कर्मचारीको बढ़ुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गरेको छ। त्यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषदले भूमि सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपत्त सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। यस्तै बैठकले
नेपाल इन्जिनियरिङ सेवा समूहीकरणमा समूहीकरण तर्फका सहसचिव नवीन राज सिंहलाई राजपथ रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। यसै गरी नेपाल प्रशासन सेवा समूहीकरण तर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपथ रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय भएको छ। नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फ नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई राजपथ रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा बढ़ुवा गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा उनी निकटका केही व्यक्तिहरू तथा नातेदारको घरमा छापा मारेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व प्रधान न्यायाधीश जबरा नवराज थपलिया दीपक तिमुल सुना र नारायण दाहालको घरमा छापा मारिएको हो। नेपाली कंग्रेसको सभापति पदको उम्मेद्वार बनेका किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। मंगलबार सभापति पदमा उम्मेद्वारी दिनुभएका उहाँले आज राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी फिर्ता लिनुभएको हो। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा खस्किएर 90 स्थानमा झरेको हो। रामेछापको रामेछाप नगरपालिका एकका वडाध्यक्ष रेख बहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ। वडाध्यक्ष खत्रीले नगर प्रमुख समक्ष राजीनामा पत्र बुझाउँदै बुधबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउनु भएको छ। राजीनामा पत्रमा आफूले स्थानीय तहको निर्वाचनमा वडावासी समक्ष व्यक्त गरेका प्रतिबद्धता, विकास निर्माणका योजना, जनसरोकारका विषय तथा वडावासीका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यका साथ काम गर्दै आएको उल्लेख गर्नुभएको छ। तर पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नम्बर एक प्रतिको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको उहाँको भनाई छ। नेपाल प्रहरीले इजरायल कियर गिबरमा लैजान भन्दै ठगीमा परेको भए जाहेरी दिन आग्रह गरेको छ। जीटूजीबाट इजरायलमा कियर गिबरमा पठाइदिने प्रलोभन देखाई 2.5 करोड़ रूपियाँ भन्दा ठगी गरी 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी ठगी आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाई र दोलाखाकी बालिका शिवाकोटी सहित चारजना विरूद्ध प्रहरीले उजुरी आह्वान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चारजना पक्राउ परिसकेको भन्दै आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन भनेको छ। रामेछाप सेनापति गाउँपालिका एक घर बयाल काठमाडौँ बस्दै आएको 59 वर्षीय चौलागाई कंग्रेस नेता समेत हुन् भने दोलखा घर भएकी बालिका कंग्रेस सम्बन्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन्। दोलखामा स्क्रब टाइफस संक्रमण तीव्र बनेको छ। पछिल्ला केही महिना यता जिल्लाभर स्क्रब टाइफसको संक्रमण फैलिएको छ। दोलखा सदरमुकाम चरीकोटका 2 अस्पताल र जिरी अस्पतालका तथ्याङ्क अनुसार साउन यता मात्रै करिब 200 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। त्यसमध्ये सबैभन्दा बढ़ी जिरी अस्पतालमा 100 जनाभन्दा बढ़ी स्क्रब टाइफसका बिरामी उपचारका लागि आएका छन्। र ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दोलखाका 204 युवक पक्राउ परेका छन्। भक्तपुरको सूर्य विनायक नगरपालिका 4 अनन्त डिंगेश्वर खड्का गाउँ स्थित 2J8642 नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा भक्तपुर प्रहरीले दोलखाका 204 जना युवकलाई पक्राउ गरेको। पक्राउ परेमा दोलखा बैतेश्वर गाउँपालिका 6 घर भई भक्तपुरको सूर्य विनायक नगरपालिका 7 गुण्डु बस्ने 19 वर्षीय सौरभ मगर, कालिन्चोक गाउँपालिका 4 घर भई 6 वडा बस्ने अस्मित गजमेर, रामेछापको मन्थल नगरपालिका 1 घर भई हाल भक्तपुरको सूर्य विनायक नगरपालिका 4 नदीकोट बस्ने 19 वर्षीय नवीन राउत र काठमाडौँ किर्तिपुर नगरपालिका 6 गरेका 30 वर्षीय नील कुमार बस्ने रहेका छन्। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी उनीहरू फरार भएका थिए। हवस् त
राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समस्तहरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसङ्गीतका अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल अझ विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजीसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौँ अनि साथसाथै तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न हुन चाहन्छु। रातको समय छ 10:17 गइसकेको छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका माध्यमहरू हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com होइन सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला तपाईँले सुन्ने हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु, कार्यक्रममा सेयर गरेर साथ दिनुहोला पनि हुन चाहे। रमाला रमाला सकभर दसैँका भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने कोसिस मेरो रहन्छ पनि भन्न चाहे। यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा गीत राखेर दसैँ रमाइलो यो गीत रहेको छ। यो गीत राख्छु कार्यक्रम

यदि तपाईँका माझ कार्यक्रमको शुरूआत गरिसकेपछि आवाजमा म श्री राजमा छु भने साथमा तपाईँ हुनुहुन्छ तपाईँ देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, पनि हुन चाहन्छ कार्यक्रममा सेयर गरेर साथ दिन सक्नुहुन्छ पनि हुन चाहे। रातको समय छ, यो रातको समयमा सुन्नुहुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, पनि हुन चाहन्छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz अनि तामकोसी एफएम 95.1 MHz जति बेला सुन्दै हुनुहुन्छ। म्यासेजहरू वाचन गर्न चाहन्छु म। प्रकाश केसी हुनुहुन्छ, कार्यक्रम सुन्दै छ, राम्रो चलाउनु भएको छ भन्नुहुन्छ। दसैँ तिहार भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। पानी कतिको परेको छ भन्नुहुन्छ, पानी बेला बेला बखत परिराखेको छ। बुटवल बुटवलबाट सुन्दैछु भन्नुहुन्छ हिराबहादुर लकाईजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अप्सरा खड्काजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। रामी 56 माडी घर भई हाल काठमाडौँबाट सम्झना सबै भन्दै हुनुहुन्छ। क्षेत्रीय आयुषले पनि कार्यक्रम सुन्दैछ है, रामी 6 फुलासीबाट क्षेत्रीय आयुष हो भन्नुहुन्छ। कार्यक्रम सुनेर साथ दिन्छु दाई भन्नुहुन्छ। बजमी गीत चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। त्यहाँ एकदम घर भइहाल्छ युएबाट। मिसी मुटु, प्रेम तामाङ, लिगेश्वर लिम्बू, गोपाल भाइ, त्यस्तै सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, राज बुढाथे केले, रुता चामलिङ राई, सरिता राई, रमला साम्पाङ राई, मिडिया प्रेम राई, अनिसा बान्ता, सोफिया राई, सुस्मिता नाचरिङ, सानुमाया शेर्पा, पुष्पा अञ्जली राई, सिम्पल सरिना, रूपिली सक्षम मगर, तीर्थ राई, मिसिङ रेवत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हिक्मत साईले पनि कार्यक्रम सुन्दैछ है मुम्बईदेखि भन्नुहुन्छ। आज होइन प्यारो छोरा राजन साईको जन्मदिन परेको छ भन्नुहुन्छ। जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु भन्नुहुन्छ। रोजाइको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ उहाँले। सम्झना हजुरलाई भन्नुहुन्छ मिलन भण्डारी, जीवन कार्की, त्यस्तै गरेर मिनु लम्तरीमा गरी, राबहादुर लकाई, मा ढुङ्गेल, माधव ढुङ्गेल बहिनी, भगवती बडवाल, भान्जु राजकुमार केसी, त्यस्तै गरेर सुनिम राई, कमल पौडेल, कमल श्रेष्ठ काठमाडौँमा रहनुहुने प्यारो छोरा राजन साईद, लेख्तुलु पासमा रहने घर परिवार लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सम्झना रुबाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, शङ्खुवा सभा भन्दा पनि सभा पोखरीबाट भन्नुहुन्छ। गुड नाइट दाजुभाइ भन्नुहुन्छ रञ्जित सेवा, लभ यु अल फ्रेन्ड्स एन्ड फ्यामिली भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दिवाल म गीततर्फ लाग्न चाहन्छु, गीत राखिदिनुहोस् है भन्नुहुन्छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु गीत, त्यसपछि आउँछु म। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा राख्न चाहे

हायोगी तपाईँको माझमा राखी कार्यक्रम एसएमएस धैर्य अनि रहिराखेको छ आवाज मिस्टरमा छु। साथमा तपाईँ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथ दिन आउँछौ। यति बेला के मेसेजहरू छन् वाचन गर्न चाहन्छु म। 10:39 भइसकेको छ। यति बेला के मेसेजहरू वाचन गर्नुपर्ने हुन्छ धन्य कश्मीर हुनुहुन्छ, नमस्कार भन्नुहुन्छ सन्देश है। सञ्जना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ राई सफलाइस दोहोरी। हामी हप्ताको साथ दिन आउँछौ। यति बेला के मेसेजहरू छन् वाचन गर्न चाहन्छु म। 10:39 भइसकेको छ। यति बेला के मेसेजहरू

कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ मोरङबाट। गुड नाइट मुटु सुरेन राई, प्रेम भण्डारी अनि माधव ढुङ्गेल, लेखक बान्तो राई, काला बिरमान, सुनवार, राज घले, मगर, राई सफलायुष, रामकुमार लिम्बु, राई टुके राई, अन्जान थनुङ, निशान योङहाङ, मनको साथी जीवन कार्की, रञ्जित राई, अनि तीर्थ राई, भावना चामलिङ, दिलदुखिरिया, अनुमल छेत्री, गीता लिम्बु, निरुता निरुता प्रिया राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर दामोदर ग्यावाली हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाइ आज तिमी भयौ भने चारैतिर आयो दसैँ, चारैतिर फोटो फ्रेममा मैले बुझिनँ हजुर, राई सफलायुष यो गीतको बोल बुझिनँ, मलाई लिङ्क पठाइदिनुहोस्, लिङ्क पठाइदिनु भयो भने म राख्ने कोसिस गर्छु। चारैतिर आयो दसैँ, चारैतिर तिहार भने जस्तो लाग्यो, त्यही पनि म तपाईँले भनेको अनुसार सर्च गरेर हेर्नेछु, होइन भेटेसम्म राख्ने कोसिस चाहिँ हुन्छ। चारैतिर खुसी छाड्दै दसैँ तिहार आयो, ठिक छ। त्यस्तै गरेर यति बेला सम्झना रुवाङसजीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हजुर भिडियो लाइभमा किन आउनुहुन्न सर भन्नुहुन्छ, भिडियो लाइभमा छु, कहिले काहीँमा आइरहेको हुन्छु एकमा चाहिँ। अनि सके हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर गुरास गुरास हुनुहुन्छ, गीत सुनेर नाच्दैछु म भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद नाचिदिनु भएकोमा। सैलुङ शर्मिला सिलवाल हुनुहुन्छ, रामी छाप घर भइहाल चाहिँ ललितपुरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ लाक्पा शेर्पाजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है राई भन्नुहुन्छ, खलडुङ्गा पोकली घर भई हाल चाहिँ डोल्पाको पुथा हिमालबाट सुन्दैछु भन्नुहुन्छ, पक्कै पनि हिउँ परिरहेको छ है भन्नुहुन्थ्यो अघि होइन, त्यतातिर उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ रानी राजकला हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है शङ्खुवा सभा घर भइहाल्छ सोलुखुम्बीबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। चन्द्र परियार र राधिका मालको दसैँ तिहार भन्ने गीत राखिदिनुहोस् त भन्नुहुन्छ प्रकाश केसीजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हिक्मत सर हुनुहुन्छ, धेरै धेरै धन्यवाद सर भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद, वेलकम हजुरलाई। हाई नमस्कार सरजी, डुल्दै घुम्दै आइपुग्यो हजुरको सुन्दर आवाजमा प्रसारण भइरहेको कार्यक्रम सुन्नलाई, अलवेज नाइस प्रोग्राम भन्नुहुन्छ, थ्याङ्क यू, धन्यवाद हजुरलाई यो शब्दको लागि पनि भन्न चाहे। त्यस्तै गरेर मेसेज पठाइदिनु भयो, सुन्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु पनि भन्न चाहे। यति बेला लोकदोहोरी विदा भन्दा अलिकति बाहिर गएर म एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु होइन, त्यसपछि आउनेछु म। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु यो गीत, त्यसपछि आउँला है त।

तपाईँको माझमा गीत राखेँ दसैँ तिहार रहेको थियो, यो चार वर्ष पुरानो गीत रहेको थियो। पक्कै पनि शिशिर भण्डारीको शब्द सङ्गीत अनि आवाज रहेको थियो। दसैँ तिहार भर्जन भनेर गीत बजारमा निक्लिएको छ। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाज म श्रीराज महछु पनि मन चाहे साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् भन्न चाहे। त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ नै लाग्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु म यति बेलाको समयमा। म्यासेजहरू प्राप्त भएको छ मलाई। माधव ढुङ्गेलजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि मृतामोड झापाबाट सम्झिँदै हुनुहुन्छ होइन। माधव ढुङ्गेल बिर्तामोड झापाबाट सुन्दैछु भन्नुहुन्छ। प्यारी बुनु राई अनि तास्मी सताङ रमिला राई मिडिया प्रेमी राई अनिसा अनि मिडिया प्रेमी होइन अनिसा गीता ढुङ्गाना गीता लिम्बू भूमिका मुकारुङ राई कमला मुखिया मुना मुखिया विनिता दाहाल सुवेदी भावना सामलिङ कुमार यङहाङ लावती त्यस्तै प्रेम कुमार खड्का अनि जेनी लिम्बू कल्पना साम्पाङ निशा पान्तो राई दिलुसानी एम फुलका सबैमा सम्झना छ भन्नुहुन्छ। प्रेमनिङ मास्टर पाउनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। रामी छाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बाम्ती भण्डाराल काठमाडौँ ठमेल हिमालयन एक रेस्टुरेन्टबाट प्रेमलिङ मा शेर्पा हो भन्नुहुन्छ। सम्पूर्णमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कमला अनिम लिम्बू हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले ताप्लेजुङ घर भई हालको वेदबाट भन्नुहुन्छ। सम्झिनु पर्दा निर्मला अनिम सन्देश गुरुङ खुसी यमुना विष्ट अतीत अञ्जन राई कुमार प्रजाक्षम निर्दोष लक्ष्मी राई लक्ष्मी छेत्री रमेश तामपाङ निशानी वाङहाङ सचिन वाहाङ त्यस्तै लिम्बू विजय सुरज राई तुम्स अरुण भण्डारी पूर्वली आकाश राई देवान देवान विष्णु खनाल छत्रयाम्फु कृष्ण तामाङ वरुण चञ्चले राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर सैलुङ शर्मिला सुनवाले पनि रामसाब घर भई हाल ललितपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर रोहीको मन आइडिरहेको छ दाई हजुर सन्चै हुनुहुन्छ भन्नुहुन्छ। दुखी कल्पना साम्पाङ सपना भोजपुर घर भई हाल चाहिँ काठमाडौँबाट हो भन्नुहुन्छ। बज्नेको चाहिँ चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने बिर्सिनुहुने सम्झनुहुने सबैमा समर्पण गर्न चाहन्छ है भन्नुहुन्छ। राज कालीकोटे हुनुहुन्छ होइन झापाली हिरो राज कालीकोटे बिर्तामोड झापा घर भई अहिले सिआईबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अञ्जीव बान्तवा राय हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्ते नमस्कार कार्यक्रम सञ्चालक दाई म पनि सुन्दैछु कार्यक्रम भोजपुर हतुवागढी गाउँपालिका दुईबाट अञ्जीव बान्तवा राय हो भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दा शुभ सपनीको कामना राख्नु पर्दा महेश राई सन्देश राई जय राई त्यस्तै सौगात राई अनि गर्जमान राई त्यस्तै लक्ष्मण राई रामकुमार आश कुमार राई सबैलाई मिठो सम्झना है भन्नुहुन्छ। बारबाम बाबरा मगरजी हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। खलडुङ्गा पोकाली घर भइहाल साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ। घरमा हुनुहुन्छ साथी होइन घर परिवार सबैमा सम्झना भन्नुहुन्छ। आमा बुवा दाजुभाइ दिदी बहिनी भतिज हजुरबा सबैमा सम्झना माया छ है भन्नुहुन्छ। भने साथीभाइ आफन्तलाई पनि सम्झिराखेको छ है भन्नुहुन्छ। टचिङ सङ मुटु छुने गीत भन्नुहुन्छ हाँसीले कुन चाहिँ मुटु छुने गीत लाग्यो फेरि होइन ठिक छ यस्तै हो पनि भन्न चाहे। कुनै गीतले मुटु छुन्छ कुनै गीतले छुँदैन। दसैँ आउँदा त कस्तो नराम्रो लाग्दो रहेछ है दादा परदेशी बस्दा भन्नुहुन्छ। यस्तै हेर्नुहोस् व्यवस्था बाध्यता छ यत्तिकै रमाइलोको लागि अथवा यत्तिकै होइन होइन तपाईँ कर्म गर्न जानुभएको छ सहनुपर्छ कति चिजहरू होइन र कति चिजहरू सहनुपर्छ कति कुराहरू भनौँ न अब सहँदै सहँदै अगाडि बढ्नुपर्छ अनि न पछि राम्रो हुन्छ होइन र ठिक छ।
यस्तै हो, कहिले काहीँ हुन्छ कहिले काहीँ हुँदैन आफ्नो अनुसार। अहिले अब मनाउनु पाउनु भएन सँगै, पछि सँगै भइहाल्नुहुन्छन् होइन र। अहिले दुःख गर्दैनहुन्छ, कमाउने सोच गरिराख्नु भएको छ त्यो जस्तो लाग्छ। ठिक छ, पीर चिन्ता केही नगर्नुहोला भन्न चाहन्छु। परदेशको ठाउँमा हुनुहुन्छ, आफ्नो चिज ख्याल गर्नुहोला भन्न चाहे। दसैँ तिहार भनेको यो आफन्तहरूलाई नजिक बनाउने हो। अब खाने ओर्ने भनेको यस्तै होइन, हामी टाढा रहेर पनि खाइरहेका हुन्छौँ, रमाइलो गरिरहेका हुन्छौँ। तर अलिकति के भन्दाखेरिमा चाडपर्वले नजिक टाढिएको सम्बन्धलाई नजिक बनाउँछ, सबैजना भेला भएर रमाइलो गरिन्छ भन्ने हो, त्यो मिस हुन्छ। अरू त अब यस्तै होइन र। ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहे। ग्रास ग्रास हुनुहुन्छ, गुड नाइट सरजी, आज बिजी छु, लास्टसम्म हजुरको कार्यक्रम सुन्न पाइनँ, नेक्स्ट टाइम अवश्य पुरा कार्यक्रम सुन्ने गरी आउँछु, बाई बाई भन्नुहुन्छ। हस् धन्यवाद हजुरलाई। केमा बिजी हो, ड्युटी हो, ड्युटी गर्दै हुनुहुन्छ या होइन, नत्र केमा बिजी आए। हस् धन्यवाद ग्रासजी, विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब चाहिँ छुट्नुपर्छ जस्तो लाग्यो। तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि साथसाथै मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनलाई आफ्नो मन चाहे। त्यस्तै गरेर अर्को भनेको झालढोका बन्द गर्नु बिर्सनु भयो कि, ध्यान दिनुहोला भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि म औषधि लिन बिर्सनु भयो कि, त्यसमा पनि ध्यान दिनुहोला भन्न चाहन्छु। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला भन्न चाहन्छु। त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि, त्यसमा पनि ध्यान दिनुहोला भन्न चाहे। अनि साथसाथै अब चाहिँ छुट्यो है, अन्तिममा तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु म। तपाईँको माझमा राधिका कमालको गीत राख्दै राख्दै आजको विषयबाट छुटिन चाहन्छु। तिनजनासम्म सँगसँगै यात्रा गरिदिनु भयो, विशेष रूपमा धन्यवाद होइन, सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहे। सुजन दाहाल हुनुहुन्छ, मैले पो बिर्सेछु दाई तपाईँको भोइस भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद बिर्सिदिनु भएकोमा। बाबुराम मगरजी पनि हुनुहुन्छ, गुड नाइट मेरो दाई भन्नुहुन्छ, ख्याल गर्नुहोला बाबुरामजी, विदेश हुनुहुन्छ, शुभरात्रि भन्दै अन्तिममा तपाईँको माझमा एउटा दसैँ गीत राख्दै राख्दै आजको बसाइबाट म छुटेँ। हवस् त नमस्कार, शुभरात्रि, मिठो सपनाको कामना गर्छु।

Oh,

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्जर पेंट
5: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
6: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
5: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
6: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
5: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
6: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
8: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्
9: जिल्ला अस्पताल रामेछाप
10: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसको पन्ध्रौं महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, शक्तिशाली पदमा रोचक भिडन्त शीर्षकमा खबर छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्की र गगन कुमार थापाको उम्मेद्वारी छ। सभापतिमै उम्मेद्वारी दिएका अर्का उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेद्वार फिर्ता लिइसकेका छन्। खड्गीले पनि उम्मेद्वारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोद्धा उनले भनेका छन्, मलाई वार्तामा बसौ भनेर प्रस्ताव आएको हो तर मैले मानिन, मेरो उम्मेद्वारी कायमै छ, कायमै रहन्छ उनले भनेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिएका छन्। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
3: गोर्खापत्रले गुट अन्त्य गर्ने कंग्रेसको संकल्प शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट, उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब कंग्रेसलाई एक बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, ती सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढ़नेछ। सभापति थापाले कंग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति विचार र मुलुकका प्रमुख सवालमा समाज र जनताबीच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो। कंग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो।
2: अधिवेशन रोकेर अध्यादेश शीर्षकमा खबर छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैको दुई तिहाई बहुमत छ, तर सरकार भने शासन गर्ने अध्यादेशको सहारा लिइरहेको छ। यसलाई कतिपयले सरकारलाई सत्तारूढ़ दल राष्ट्रपाकै विश्वास नरहेको रूपमा अर्थ्याउने गरेका छन्। सरकारले पनि महत्वपूर्ण विधि बदल्न अध्यादेशको सहारा लिने प्रवृत्तिलाई दोहोर्याएको छ। हालै संघीय संसदको अधिवेशन अन्त्य भएको छ। केही दिन पछाडि नै सरकारले 3 अध्यादेश जारी गरेको छ। बुधबार बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने समेत निर्णय गरेको थियो। नयाँ अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका छन्। त्यस्तै पहिले जारी भएका अध्यादेशहरूमा सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका थिए। अघिल्लो पटक 8 अध्यादेश ल्याएकोमा भएको विरोध व्यवस्था गर्दै सरकारले यसपटक पनि संसदको अधिवेशन अन्त्य गरेर 3 अध्यादेश ल्याएको हो।
3: जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकूत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उनलाई भोलिपल्ट दिउँसो छाडेको थियो। प्रहरीले छाडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उनीमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकूत सम्पत्तिमा कार्यवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षीय थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उनी माथि निगरानी र अनुसन्धान बढ़ाइएको हो।
2: घाटामा डुबेको निगम नयाँ जहाज लीजको तयारीमा शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अत्र लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 जहाज मात्रै सञ्चालनमा छन्। तर्फ भने 4 जहाज उडिरहेकोमा एक जहाज बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भनेका थिए तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छौ। तर निगमसँग भएका जहाजको व्यवस्थापन मरमत र व्यवसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लीजमा ल्याउन सरकारी निर्देशनले निगममाथि थप आर्थिक भार सिर्जना गर्ने जोखिम देखाएको छ। शुरूमा करिब 21 दिनको मरमत प्याकेज अनुसार सेप्टेम्बर 1 जहाज नेपाल फर्किने तालिका रहे पनि अतिरिक्त प्राविधिक समस्याका कारण करिब 1 बढ़ी समय लागेको समेत बताइएको छ। निगमको एक दिन उडान नहुँदा करोड़ौं घाटा हुने गरेको छ। फर्दर फाइण्डिङ आएपछि इन्जिन सम्बन्धी काम गर्नुपर्ने भएकाले आवश्यक पार्ट्सको खरिद र ढुवानी प्रक्रिया समेत लम्बिएको निगमको भनाइ छ।
3: अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभा दुई भिन्न भिन्नै विधेयक दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराएका हुन्। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रभावका लागि नेपाल हवाई सेवा प्राधिकरण स्थापना हुनेछन्।
2: आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको स्थान खस।
3: सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराएका हुन्। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण

0: पर्छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 मध्ये 6.59 अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो।
1: निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ नीति कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरेका छौं। मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले आर्थिक अभियानसँग भने जस अनुसार 80% भार उत्पादनको आकार र 20% भार निर्यातलाई दिइएको छ। दुवै भारको आधारमा मूल्यांकन गर्दा जसको अंक बढ़ी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदान कार्यविधि तयार पारिएको उनको भनाइ छ। उद्योगलाई दिइने अनुदानमा उत्पादन मुख्य आधार शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।